0: ओहो दाई, कता जाँदै हुनुहुन्छ?
1: हिजो आज के भयो के भयो बहिनी? कहिले पखाला लाग्छ, दिशा गर्दा रगत आउँछ, मलद्वारमा घाउ, दिशा गर्दा दुख्ने, चिलाउने, रगत देखा पर्ने समस्या भएको छ, त्यही चेक गर्न जाँदैछु। बरु कतातिर राम्रो होला?
0: माँ पार्वती आयुर्वेद क्लिनिक जानुहोस् न, त्यहाँ त नयाँ प्रविधि आयुर्वेदिक सार सूत्र विधिद्वारा जरैदेखि उपचार गरिन्छ नि।
2: हजुर, यदि तपाईँलाई पनि यस्तो समस्या छ भने बवासिर, एनालफिसर अथवा फगन्दर जस्तो रोगहरूबाट ग्रसित भइसक्नु भएको हुन सक्छ। यी समस्याहरूलाई नलुकाई रोगबाट सधैँका लागि छुटकारा, दैनिक कामकाज गर्न अप्ठ्यारो नहुने र कुनै प्रकारको जोखिम र अस्पतालमा भर्ना नहुनु पर्ने गरी जोर्नी दुख्ने वा वात सम्बन्धी रोग, मृगौलाको पत्थरी, महिलाहरूमा हुने विभिन्न प्रकारको रोग तथा पाठेघर सम्बन्धी रोग, मधुमेह, सुगर रोग, आन्द्रा तथा पेट सम्बन्धी रोग, छाला सम्बन्धी रोग, पुरुषमा हुने यौन क्षमतामा कमी, कलेजो सम्बन्धी रोग, अनुहारमा हुने डन्डीफोर जस्तो रोग र पुरानो पेटको अल्सर तथा अन्य रोगहरूको उपचार सफलताको साथ गरिन्छ।
3: डाक्टर भेट्ने समय बिहान 9 बजेदेखि 11 बजेसम्म, साँझ 4 बजेदेखि 7 बजेसम्म, शनिबार बिहान 9 बजेदेखि 1 बजेसम्म।
2: मा पार्वती आयुर्वेद क्लिनिक, जिल्ला प्रशासन कार्यालय अगाडि, नेपालगञ्ज। सम्पर्क नम्बर 98480 27590 र 081534328।
4: अया, कान दुखेर हैरान भइरहेछ, के गर्ने, कहाँ जाने होला?
5: बहिनी, किन चिन्ता लिनुहुन्छ? बिर्नोज कान स्वास्थ्य सामुदायिक सेवा हुँदाहुँदै हाम्रा सेवाहरू, नाक कान घाँटी रोग विशेषज्ञ तथा कान स्वास्थ्य प्राविधिकद्वारा दैनिक रूपमा कानको परीक्षण जाँच गर्नुका साथै अपरेसन गरिन्छ। कान नसुन्ने बिरामीहरूको लागि कान सुन्ने विभिन्न मेसिनहरू सहुलियत शुल्कमा उपलब्ध गराइन्छ। कानमा पर्न गएका विभिन्न प्रकारका बाहिरी वस्तुहरू, कानको कानेगुजी निकाल्ने, कानेगुजी तथा अन्य कानका फोहोर वस्तुहरूको सरसफाई समेत गरिन्छ। लामो समयसम्म कान पाकिरहेमा वा पिप आइरहेमा कान चिलाउने, कान दुख्ने, कान कराउने, कान डम्प हुने, कानबाट तरल पदार्थ निस्किने, कान कम सुन्ने बिरामीहरूको कान परीक्षण गर्नुका साथै प्राथमिक कान उपचार तथा आवश्यक सल्लाह सुझाव दिइन्छ।
6: साथै प्रयोगशालाको पनि व्यवस्था रहेको छ। अस्पताल शनिबार दिउँसो 1 बजेसम्म खुल्ला रहनेछ।
5: विस्तृत जानकारीको लागि ब्रिनोज कान स्वास्थ्य सामुदायिक सेवा, फुलचेक्रा 5, नेपालगञ्ज। सम्पर्क फोन नम्बर 081530244, 98580 81244।

0: नमस्ते दाइ।
1: नमस्ते नमस्ते, धेरै दिनपछि देख्यौ त भाइ।
0: विदेश नाटेको दाइ, प्रोसेस गर्दै थिए। अहिले भर्खरै एभरेस्ट इन्टरनेसनल पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टरबाट स्वास्थ्य जाँच गराएर आएको।
1: समयमै सही ठाउँमा गएछौ त। अब जहाँ पाए त्यही स्वास्थ्य परीक्षण गराउँदा त ठगिने सम्भावना पनि त हुन्छ नि।
2: तपाईँ पनि वैदेशिक रोजगारीका लागि जाँदै हुनुहुन्छ भने नक्कली स्वास्थ्य परीक्षणदेखि सावधान।
3: सुदूरपश्चिम कर्णाली तथा लुम्बिनी प्रदेशको श्रम मन्त्रालयबाट मान्यता प्राप्त एकमात्र पुरानो नेपालगञ्जमा रहेको एभरेस्ट इन्टरनेसनल पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टरमा आउनुहोस्। ग्यारेन्टीका साथ स्वास्थ्य जाँच गराउनुहोस्। अनलाइन स्वास्थ्य परीक्षण गराउनु नै सबैभन्दा उत्तम उपाय हो।
4: हाम्रा विशेषताहरू:
3: वैदेशिक रोजगारमा जाने कामदारको ग्यारेन्टीका साथ अनलाइन मेडिकल गरिन्छ।
4: प्रत्येक दिन पेट, छाती, मुटु तथा सुगर थाइराइड रोग विशेषज्ञबाट ओपिडी सेवा।
3: महिला तथा प्रसूति रोग सम्बन्धी उपचार सेवाको साथै निसन्तान बाझोपन सम्बन्धी नियमित उपचार तथा परामर्श सेवा।
4: प्रत्येक महिनाको तेस्रो बुधबार सुगर थाइराइड तथा हार्मोन रोग विशेषज्ञ डाक्टर सुनिल चौधरीबाट उपचार तथा परामर्श सेवा।
3: प्रत्येक महिना हार्दिक आइपिएफ काठमाडौँका निसन्तान बाझोपन महिला तथा स्त्री रोग विशेषज्ञ डाक्टर अर्चना साक्येबाट उपचार तथा परामर्श सेवा।
4: अत्याधुनिक प्रयोगशाला, इको कार्डियोग्राम, इको ईसीजी, डिजिटल एक्सरे सेवा।
3: अत्याधुनिक एआई प्रविधि जडित 4D 5D भएको भिडियो एक्सरे सेवा।
4: प्रत्येक शनिबार प्रयोगशाला सेवामा 40%देखि 50%सम्म विशेष छुट सेवा।
3: प्रबन्ध निर्देशक एभरेस्ट इन्टरनेसनल पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर, प्रहरी तालिम केन्द्रको पश्चिमपट्टि, एनआइसी एसिया ब्याङ्क भएको भवनको तेस्रो तल्ला, कारकान्तो चोक, नेपालगञ्ज।
4: सम्पर्क फोन नम्बर 081-530-274 र 98-580-21-822।
5: यो कृष्ण सार एफएम
6: 94 मेगाहर्ज, कृष्ण सार जत्तिकै तेज।
7: एक्सट्रीम इनर्जी ड्रिंक
8: टाइम टेक, अहिले ठीक 6 बजेको छ।
9: Extreme energy drink. Taste the difference. Feel the energy.
10: उम्मेदवारी सभापतिमा गगन थापा सहित 3 जनाको उम्मेदवारी दर्ता।
11: वरिष्ठता मिचेर सर्वोच्चमा 4 न्यायाधीशको सिफारिश गरेको भन्दै आलोचना। 13 जना प्रस्तावित राजदूतको संसदीय सुनाई प्रक्रिया शुरू। सबै विरूद्ध 2 उजुरी। वीर अस्पतालमा अझै आकस्मिक सेवा प्रभावकारी बनेनन्।
10: नेपाल र रूस बीचको द्विपक्षीय परामर्श संयन्त्रको तेस्रो बैठक आज बस्दै। मालढुङ्गा, बेनी, जोमसोङ र कोराला सड़क पुननिर्माणमा 3 अर्ब लाग्ने अनुमान। किसानका समस्या समाधानका लागि निशुल्क फोन प्रभावकारी बन्दै।
11: यमनमा जारी झडपका क्रममा पछिल्लो 24 घण्टामा 270 भन्दा बढीको मृत्यु। पाकिस्तानको उत्तर पश्चिमी क्षेत्रमा सुरक्षा कारवाहीमा 5 लडाकु मारिए। गाजामा स्थायी युद्ध विराम गर्न राष्ट्रसंघको आह्वान।
10: र ओपनमा नेपालका टिटुके र होरा एउटै समूहमा। भारत र पाकिस्तान बीचको खेल हेर्न 1 लाख आवेदन। विश्व फुटबलका हस्ती मेसीले आज अन्तिम खेल खेल्दै।

0: मेगाहर्ज कृष्णसार जतिको तेज।
1: सुरुमा नेपाली कांग्रेसको 15 महाधिवेशनको प्रसंग।
2: इतिहासमै जम्बो केन्द्रीय कार्यसमिति बनाएको कांग्रेसको पदाधिकारीका कम्सीमा पुरानै अनुहारको बाहुल्यता दोहोरिएको छ। नेपाली कांग्रेसमा भने युवाले उल्लेखनीय संख्यामा उम्मेद्वारी दिएका छन्। 35 वर्ष मुनिका युवालाई केन्द्रीय कार्य समितिमा ल्याउन 21 सीट आरक्षण नै गरिएको छ। सभापतिका लागि गण थापा, किशोर सिंह राठौर र श्याम कृष्ण खड्गीको उम्मेद्वारी परेको छ। थापा विशेष महाधिवेशनबाट निर्वाचित सभापति हुनुहुन्छ, निर्विरोध सभापति हुनुहुन्छ। 14 महाधिवेशनबाट थापा महामन्त्री बन्दा राठौर सहमहामन्त्री बन्नुभएको थियो। 2051 राठौर त्रिचन्द्र क्याम्पसको सोभि सभापति हुँदा थापा सदस्य हुनुहुन्थ्यो। राठौर नेभी संघका पूर्व अध्यक्ष समेत हुनुहुन्छ। पार्टी सभापति गगन थापा निर्वाध जस्तै देखिएका बेलामा राठौरले एक साता अघि सभापतिमा उम्मेद्वारी दिने घोषणा समेत गर्नुभएको थियो। तर जिल्लामा आन्तरिक विवादले महाधिवेशन प्रतिनिधि बन्नेमै सुनिश्चित नभएपछि थापालाई निर्विरोध हुन नदिन काठमाडौँमा खड्गेले उम्मेद्वारी दिनुभएको थियो। खड्गे काठमाडौँ 5 क्षेत्रीय कार्य समितिका पूर्व सभापति समेत हुनुहुन्छ। राठौरको क्षेत्र बर्दिया 2 आन्तरिक विवादका कारण हिजो महाधिवेशन प्रतिनिधिको चुनाव भएको थियो। महाधिवेशन प्रतिनिधि निर्वाचनको मतगणना सकिना साथ राठौर उम्मेद्वारी दिन राष्ट्रिय सभागृह पुग्नु भएको थियो। फारम अगाडि नै लगिए पनि बर्दिया 2 प्रतिनिधिको मतगणना सकिन ढिलाइ हुँदा निर्वाचन समितिले तोकेको 7 समयभन्दा करिब 25 मिनटपछि राठौरले उम्मेद्वारी दर्ता गराएको समेत बताएको छ। यसैबीच काँग्रेसको 15 महाधिवेशन विचार र नीति निर्माण भन्दा नेतृत्व चयनमा केन्द्रित भएको देखिएको छ। प्रतिनिधिको ध्यान केन्द्रीय नेतृत्वको प्रतिस्पर्धा, समूहगत समीकरण र उम्मेद्वारी दर्तातर्फ बढी देखिएको हो। तर उम्मेद्वारी दर्ता प्रक्रिया नै व्यवस्थित हुन नसक्दा हिजो राति अबेरसम्म पनि उम्मेद्वारको कुल संख्या टुङ्गिन सकिरहेको थिएन। महाधिवेशनको 3 दिन तथा बन्द सत्रको 2 दिन हिजो बिहान 10 उम्मेद्वारी दर्ताका लागि फारम वितरण गरिएको थियो। साँझ 7 उम्मेद्वारी दर्ताको समय तोकिएको भए पनि व्यवस्थापनमा देखिएको समस्याका कारण राति 8:30 दर्ता प्रक्रिया चल्यो। तर साँझ 7 दर्ता भएका उम्मेद्वारको समेत अन्तिम विवरण राति अबेरसम्म तयार हुन सकिरहेको थिएन। 20 पदाधिकारी र केन्द्रीय सदस्यका लागि 63 क्लस्टरमा निर्वाचन हुनुपर्ने भएकाले पनि उम्मेद्वार दर्ता प्रक्रिया जटिल बनेको निर्वाचन समितिले जनाएको छ। आज प्रचार प्रसारमा रहने र भोलि मतदानको प्रक्रिया अगाडि बढ्ने समेत निर्वाचन समितिले जनाएको छ।
1: सभामुख डोलप्रसाद अर्यालले जलवायु परिवर्तनको जोखिम न्यूनीकरण, हिमाली उत्थानशीलता र जलवायु वित्तका लागि संसदीय सञ्जाल निर्माण गर्नुपर्ने बताउनु भएको छ। तान्जानियामा जारी अन्तर्व्यवस्थापकीय संघको 153 महासभालाई सम्बोधन गर्दै अर्यालले साझा संयन्त्रको प्रस्ताव गर्नुभएको हो। उहाँले जलवायु परिवर्तनमा नेपालको योगदान नगण्य रहेको तर अकल्पनीय विपत्तिमा परेको उल्लेख गर्दै जलवायु वित्तमा नेपालको पहुँच न्यून भएको उल्लेख गर्नुभयो। हिमाल सुरक्षित भए मात्र मानव सभ्यता, जल, जैविक विविधता र भविष्य सुरक्षित हुने उहाँको भनाइ छ। सभामुखले नेपालले विश्वव्यापी हरित गृह ग्यास उत्सर्जनमा 0.1% मात्र न्यून योगदान गरे पनि विपद जोखिमको अग्रभागमा रहेको बताउनु भएको छ। सम्बोधन गर्दै उहाँले जलवायु परिवर्तनबाट जोखिममा रहेका तथा विपदबाट प्रभावित देशहरूलाई संसदीय ऐक्यबद्धता सुदृढ गर्न आइपियूले नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्ने बताउनुभयो। हामीले जलवायु संरक्षणका लागि पहल, विपद जोखिम न्यूनीकरण, हिमाली उत्थानशीलता र जलवायु वित्तका लागि बलियो संसदीय सञ्जाल निर्माण गर्नुपर्नेछ, उहाँले बताउनु भएको छ। यसैबीच सरकारले भोटेकोशी त्रिशुली हिमबाढीबाट प्रभावितलाई सम्बोधन गर्न एकीकृत प्रयास अगाडि बढाएको छ। बाढीबाट विस्थापित भएकाको पुनर्स्थापना, बेपत्ता भएकाको मृतकलाई मृतक घोषणा गर्न कानून संशोधन र क्षतिग्रस्त संरचनाहरूको पुनर्निर्माणको काम एकैसाथ अगाडि बढाउने तयारी भएको छ। भोटेकोशी त्रिशुली हिमबाढीबाट करिब 5,285 व्यक्ति बेपत्ता, 1,455 ज्यान गएको र मृत्युको पुष्टि हुन नसकेका बेपत्ता भएका व्यक्तिहरूका परिवारजन आफन्तहरू अझै फर्किने आशामा बसेको अवस्था रहेको छ। सरकारले विपदमा बेपत्ता भएका यस्ता व्यक्तिको मृत्यु घोषणा तथा मृत्यु दर्ता सम्बन्धी कानूनी व्यवस्था संशोधनको तयारी गरेको छ। अध्यादेश मार्फत सो कानून संशोधन गर्न लागि कानून न्याय तथा संसदीय मामिला मन्त्री सुविता गौतमले जानकारी दिनुभएको छ। प्रतिनिधि सभा अन्तर्गतको हिमालमा जलवायु परिवर्तनको प्रभाव, जलवायु न्याय तथा भोटेकोशी त्रिशुली विपद सम्बन्धी संसदीय विशेष समितिको बैठकमा मन्त्री गौतमले विपत्ता भएका व्यक्तिको मृत्यु घोषणा तथा मृत्यु दर्ता सम्बन्धी कानूनी व्यवस्थामा संशोधनको तयारी भइरहेको जानकारी दिनुभयो। यसैबीच हिमाल र महासागर बीच अन्तर सम्बन्ध निर्माणको लागि परराष्ट्र मन्त्री शिशिर खनालले प्रयत्न गरेको बताउनु भएको छ। फिजीमा हिजो आयोजित प्री कोप लिडर्स इभेन्ट अन्तर्गतको उच्च स्तरीय सम्मेलनलाई सम्बोधन गर्दै उहाँले हिमाल र महासागर बीच गहिरो अन्तर सम्बन्ध रहेको उल्लेख गर्नुभएको हो। उहाँले उच्च हिमाली क्षेत्रमा अवस्थित नेपाल र प्रशान्त क्षेत्रका साना टापु राष्ट्रहरूले जलवायु परिवर्तनका कारण सामना गरिरहेका विभिन्न चुनौतीहरूको संयुक्त रूपमा सम्बोधन हुनुपर्ने बताउनु भएको छ। पछिल्लो समय नेपालमा भएका विनाशकारी हिमताल, हिमनदी तथा चट्टान भत्किने घटनाबाट सिर्जित हिमालयन सुनामीले ठूलो मानवीय क्षति पुर्याएको उल्लेख गर्दै मन्त्री खनालले जलवायु परिवर्तनका प्रभाव हिमालमा मात्र सीमित नरहेको बताउनुभयो।
2: नेपाल र रूस बीचको द्विपक्षीय परामर्श संयन्त्रको तेस्रो बैठक आज बस्दैछ। नेपाल र रूसले कूटनीतिक सम्बन्ध स्थापना भएको 70 वर्ष मनाइरहेका बेलामा हुन लागेको यो बैठकलाई नेपाली प्रतिनिधि मण्डलको नेतृत्व परराष्ट्र सचिव अमृत बहादुर राईले र रूसी प्रतिनिधि मण्डलको नेतृत्व नेपाल भ्रमणमा रहनुभएका रूसी उपविदेश मन्त्रीले गर्नुहुनेछ। नेपाल र रूसबीच नियमित परामर्श तथा द्विपक्षीय क्षेत्रीय र अन्तर्राष्ट्रिय विषयमा विचार आदान प्रदान गर्ने उद्देश्यले सन् 1995 परामर्श सम्बन्धी प्रोटोकलमा हस्ताक्षर भएको थियो। आजको बैठकमा नेपाल रूस सम्बन्धको समग्र अवस्थाको समीक्षा गर्नुका साथै व्यापार, लगानी, पर्यटन, शिक्षा, संस्कृति तथा प्राविधिक सहयोग लगायतका क्षेत्रीय सहकार्यका विषयमा समेत छलफल हुने अपेक्षा गरिएको छ।
1: अख्तियार दुरूपयोग अनुसन्धान आयोगको हेटौँडा कार्यालयमा सबैभन्दा बढी स्थानीय तह विरूद्ध उजुरी परेको छ। गत आर्थिक वर्ष 2082-83 आयोगको हेटौँडा स्थित कार्यालयमा स्थानीय तहसहित संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय विरूद्धको उजुरी दर्ता भएको हो। अख्तियार दुरूपयोग अनुसन्धान आयोगको हेटौँडा कार्यालयले हिजो बागमती प्रदेशका प्रदेश प्रमुख दीपक प्रसाद देवकोटा समक्ष बुझाएको गत आर्थिक वर्षको प्रतिवेदनमा यस्ता कुरो उल्लेख गरिएको छ। आयोगको हेटौँडा कार्यालयका प्रमुख पवन कुमार तिमल सिन्हाले बुझाउनु भएको 36 वार्षिक प्रतिवेदनमा हस्तान्तरण गर्दै कार्यालय प्रमुख तिमल सिन्हाले संघीय मामिला पछि सबैभन्दा बढी उजुरी शिक्षाको क्षेत्रमा परेको देखिएको छ। भूमि व्यवस्था, सहकारी तथा गरिब निवारणसँग सम्बन्धित 5.59% मुद्दाहरू परेका छन्। आयोग हेटौँडा कार्यालयमा परेको उजुरी दर्ता र फर्सेउटको आधारमा सबैभन्दा बढी उजुरी परेका स्थानीय तहमा पर्साको विभिन्न स्थानीय तह, पाराको र त्यसको आसपासको क्षेत्रका स्थानीय तह बढिरहेका छन्।
2: सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशैभरि प्रसारण भइरहेको साझा खबरमा किसानका बाली नालीमा समस्या देखिए फोनबाटै निशुल्क परामर्श लिन के गर्ने?
3: शुक्रबार 11:35 चाहिँ नेपाल कृषि अनुसन्धान परिषदमा चाहिँ यो टोल फ्री पैसा लाग्दैन, यसमा 4-6 बीचमा चाहिँ किसान दाजुभाइहरूले चाहिँ आफ्नो यो कृषिसँग सम्बन्धित समस्याहरू राख्नुहुन्छ।
1: ऊर्जाको दक्षता कार्यान्वयन हुने 7 व्यावसायिक क्षेत्र प्रस्ताव, यस वर्ष 1.5 लाख क्विन्टल धान किन्ने खाद्यको तयारी लगायतका खबर कार्टुन पनि बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
2: आजकल बाल

0: lip on ya. Extreme energy drink.
1: सोचे भन्दा सस्तोमा हाई क्वालिटीका सोफा र फर्निचर चाहियो, आउनुहोस् सोफा हब नेपालगञ्ज।
2: हरेक सामानको खरिदमा 1,000 देखि 20,000 सम्म छुट, 10 देखि 15 वर्षसम्मको वारेन्टी, साथै फ्री डेलिभरीको सुविधा पनि।
1: अहिले थमाथम बिक्री भइरहेको छ। स्थान राजा चोक राष्ट्रिय वाणिज्य बैंकको अगाडि।
2: सम्पर्क 97051

0: हाम्रो बिहे भएको पनि 8 वर्ष भइसक्यो। सबैले एउटै प्रश्न सोध्छन्, खुसीको खबर कहिले सुनाउने भनेर।
1: मलाई थाहा छ तिमी कति पीडामा छौ, तर हामीले अहिले आशा मार्नु हुँदैन।
0: कति अस्पताल धायौं, कति उपचार गरायौं, अब त सपना पनि अधुरै रहने हो कि जस्तो लाग्न थालेको छ।
1: होइन, हामीसँग अझै आशा छ। मैले शुभश्री आइबिएफ क्लिनिकको बारेमा धेरै सुनेको छु, जहाँ धेरै दम्पतिहरूको काख भरिएको छ।
2: सन्तान सुखको यात्रामा तपाईँको भरोसाको साथी शुभश्री आइबिएफ क्लिनिक, अनुभवी विशेषज्ञ चिकित्सक, आधुनिक प्रविधि र व्यक्तिगत हेरचाह सहित।
0: हाम्रो जीवनमा पनि आखिर त्यो दिन आयो।
1: धन्यवाद शुभश्री आइबिएफ, हाम्रो सपना साकार बनाइदिनु भएकोमा।
2: थप जानकारीका लागि शुभश्री आइबिएफ क्लिनिक, सोल्टी मोड, काठमाडौँ। फोन नम्बर 98 61 14 16 9।
3: अस्थायी आवास निर्माणका लागि गैर सरकारी संस्थाहरूलाई आह्वान गर्ने विपद प्राधिकरणको निर्णय एनजीओको सहयोगले नपुगेको ठाउँमा सरकारले नै बनाइदिने शीर्षकको खबर छ। भोटेकोशी बाढीमा घरबार गुमाएका पीड़ितका लागि अस्थायी आवास बनाउने जिम्मा सरकारले राष्ट्रिय तथा गैर सरकारी संस्थाहरूलाई दिने भएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले हिजो नाम लिएका बाढी प्रभावितका अस्थायी आवास निर्माणका लागि एनजीओ आईएनजीओसँग प्रस्ताव माग गर्ने निर्णय समेत गरेको छ। स्रोतका अनुसार सम्भवतः आज यस सम्बन्धी सार्वजनिक सूचना प्रकाशित हुने समेत बताइएको छ। त्यस्तै एमाले अध्यक्ष ओलीको आलोचनामै प्रतिबन्ध शीर्षकमा अर्को खबर प्रकाशित छ भने, भित्री पृष्ठमा विदेशमा रहेका श्रमिकका लागि प्रभावकारी बन्दै वीरको टेलिमेडिसिन सेवा शीर्षकको खबर प्रकाशित छ। ग्रामीण टेलिमेडिसिनबाट सुरु भएको सेवा विस्तार सरकारको चासोमा परेको छ। त्यस्तै पछिल्लो समय विपन्न वर्गको अस्पतालका रूपमा परिचित वीर अस्पतालको आकस्मिक कक्षमा पुग्ने बिरामीले घण्टौँ कुर्दा पनि उपचार नपाएको समेत गुनासो गर्न थालेका छन्। वीर शमशेरले रैतीहरूका लागि निशुल्क उपचार गर्ने उद्देश्यले स्थापित वीर अस्पतालमा पछिल्लो समय भने आकस्मिक कक्षमा उपचार पाउन मुस्किल रहेको बताइँदै आएको छ। त्यस्तै प्रस्तावित राजदूतहरूको सुनाई 26 असोजदेखि शीर्षकको अर्को खबर प्रकाशित छ। प्रतिनिधि सभा र राष्ट्रिय सभाको संयुक्त संसदीय सुनाई समितिले सरकारद्वारा प्रस्तावित 13 देशका राजदूतहरूको सुनाई 26 असोजदेखि गर्ने तयारी गरेको छ। प्रधानमन्त्री बालेन्द्र शाहको मंगसिर पहिलो साता हुने भारत भ्रमणलाई ध्यानमा राख्दै भारतका लागि प्रस्तावित राजदूत डाक्टर निश्चल नाथ पाण्डेबाट समितिले सुनाई प्रारम्भ गर्नेछ। समितिको हिजो बसेको बैठकले उजुरी खोल्ने तथा 26 देखि 28 असोजसम्म 13 जनाको सुनाई गर्ने निर्णय समेत गरेको छ। रासोपाको हामी आउँदैछौ अभियान शुरू, 77 जिल्लामा पुग्यो केन्द्रीय टोली शीर्षकको अर्को खबर प्रकाशित छ भने, चाडपर्व सुरक्षा सीमामा सशस्त्रको 146 हेल्प डेस्क र राजमार्गमा 55 बेस शीर्षकको खबर प्रकाशित छ। त्यस्तै आजको कान्तिपुरको पहिलो पृष्ठमा नेपालको आर्थिक वृद्धि 3.7% झर्ने विश्व ब्याङ्कको प्रक्षेपण शीर्षकमा सजना बरालले लेख्नु भएको खबर प्रकाशित छ। भोटेकोशी बारीको प्रभावका कारण चालु आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धि दर 3.7% सीमित हुने विश्व ब्याङ्कले प्रक्षेपण गरेको छ। बाढीका कारण पूर्वाधार लगायतका उद्योग र सेवा क्षेत्रमा परेको प्रभावका कारण ब्याङ्कको यस अघिको 3.9% वृद्धि दरको प्रक्षेपणलाई घटाएको हो। प्रहरी अनुसन्धानमा मोबाइल जपत र निजी सूचनामा पहुँच गोपनीयताको हकमाथि प्रश्न शीर्षकमा गौरव पोखरेलले लेख्नु भएको खबर प्रकाशित छ। अनुसन्धानका नाममा नागरिकको मोबाइल नियन्त्रणमा लिने प्रविधि बढ्दैछ, मोबाइलभित्रका सामग्री र निजी सूचनामाथि पहुँच कतिसम्म भन्ने विषय गम्भीर सवाल बन्दै गएको देखिएको छ। त्यस्तै सर्वोच्चमा 4 न्यायाधीश सिफारिस शीर्षकको दुर्गा दुलालले लेख्नु भएको खबर प्रकाशित छ। सिफारिस हुनेमा उच्च अदालतका 1 मुख्य न्यायाधीश र 3 न्यायाधीश रहनु भएको छ। सर्वोच्च अदालतमा 5 न्यायाधीश सिफारिस गर्न मिल्ने भए पनि एउटा पद खाली राखिएको छ। न्याय परिषद ऐनमा रिक्त हुनुभन्दा 1 महिना अघि सर्वोच्चमा सिफारिस गर्नुपर्ने व्यवस्था छ। सिफारिस भएका न्यायाधीशहरूको अब संसदीय सुनाई हुनेछ। त्यस्तै भित्रपृष्ठमा हिमाल एयरलाइन्सले त्रिभुवन विमानस्थललाई

0: तिर्नुपर्ने बकाउँदा 63 करोड शीर्षकमा सुरज कुँवरले लेख्नु भएको खबर छ भने दशैंलाई गाडीको अग्रिम टिकट बुकिङ शुक्रबारबाट खुल्दै शीर्षकमा विमल खतिवडाले लेख्नु भएको खबर पनि प्रकाशित छ।
1: यसैबीच कारोबार दैनिकको पहिलो पृष्ठमा नवीकरणीय ऊर्जा तथा दक्षता विधेयक दर्ता भएको प्रसंग छ। सरकारले नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षता सम्बन्धी विधेयक 2083 संसदमा दर्ता गरेको छ। ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालयले हिजो विधेयक संसदमा दर्ता गरेको हो। यसैबीच ऊर्जा क्षेत्रको विकासका निम्ति नीतिगत सहजीकरण तथा परियोजना कार्यान्वयन उत्पन्न समस्या समाधानका लागि ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालयले निजी क्षेत्रको समेत सहभागितामा उच्च स्तरीय समिति गठन गरेको छ। कारोबार दैनिकमै कौशला कुवरले लेख्नुहुन्छ, यस वर्ष 1.5 लाख क्विन्टल धान किन्ने खाद्यको तयारी रहेको छ। खाद्य व्यवस्था तथा व्यापार कम्पनीले यो वर्ष 1,50,000 क्विन्टल धान खरिद गर्नेछ र कार्तिकको दोस्रो सातादेखि धान खरिद गर्ने योजना बनाएको छ। यसपटक कम्पनीले धान किन्न 66,50,00,000 रुपियाँ छुट्याइसकेको छ। यसैबीच गोर्खापत्र दैनिकमा लेखिएको छ, जुगल भ्रमण वर्ष 2083 तयारी। सिन्धुपाल्चोकको जुगल गाउँपालिकाले जुगल भ्रमण वर्ष 2083 तयारी तीव्र पारेको प्रसंग छ। गोर्खापत्र दैनिककै भित्री पृष्ठमा दशैंभर लिङ्गेपिङ शीर्षकमा खबर लेखिएको छ। दशैंका अवसरमा मौलिक सांस्कृतिक परम्परा र चाडपर्वलाई पर्यटनसँग जोड्दै नेपाल पर्यटन बोर्डले विभिन्न पर्यटकीय गन्तव्यमा लिङ्गेपिङ निर्माण सञ्चालन गर्ने भएको छ। नेपाल पर्यटन बोर्डले नेपालीको मौलिक सांस्कृतिक परम्परा र चाडपर्वको संरक्षण तथा प्रवर्धन गर्दै सांस्कृतिक पर्यटनलाई थप प्रवर्धन गर्ने उद्देश्यले दशैंमा लिङ्गेपिङ निर्माण तथा सञ्चालनको कार्यक्रम अगाडि बढाएको हो। पर्यटन बोर्डको सम्पदा तथा पर्यटन विकास महाशाखाले यो जानकारी दिएको खबर गोर्खापत्र दैनिकमा रहेको छ। त्यसैबीच संसदीय सुनवाई समितिमा 7 उजुरी दर्ता भएको खबर गोर्खापत्र दैनिकमा छ। विभिन्न देशका प्रस्तावित राजदूतको असो 26 गतेदेखि संसदीय सुनवाई हुने भएको छ। संसदीय सुनवाई समितिले राजदूत उपरको उजुरी सार्वजनिक गर्दै सुनवाईको तालिका निर्धारण गरेको हो। गम्भीर उजुरी प्राप्त भएका बाहेक अन्यलाई सिफारिसको क्रममा नै सुनवाईका क्रममा विभिन्न प्रश्नहरू सोधिने भएको छ। सुनवाई अघि समितिले उजुरीकर्तासँग पनि छलफल गरेको छ। र नागरिक दैनिकको पहिलो पृष्ठमा विराटनगरबाट विस्थापित हुँदै उद्योग खबर शीर्षकमा खबर लेखिएको छ। विराटनगरकै पुरानो मध्येको एक चन्द्रशिव राइस एन्ड आयल मिल विराटनगर स्थित ठूलो मिल चोकबाट बुढीगङ्गा गाउँपालिका स्थित हात्तीमुढामा सरेको छ। यो मिल विराटनगरको माथिल्लो क्षेत्रको पुरानो हो। यसको स्थापना नै त्यो क्षेत्रको क्रमशः सहजीकरण र विस्तृत हुने एउटा कोसे ढुङ्गा भएको थियो। विराटनगरमा नेपालकै पहिलो उद्योगका रूपमा विराटनगर जुट मिल सञ्चालनमा आएको थियो। विराटनगरको दक्षिणी क्षेत्रमा स्थापना भएको जुट मिलसँगै मोरङ सुगर मिल, अशोक टेक्सटाइल, म्याच फ्याक्ट्री लगायतका ठूला उद्योग स्थापना भएका थिए।
0: साझा खबरमा अब विदेशका खबर। यमनमा जारी झडपका क्रममा पछिल्लो 24 घण्टामा सरकारी सेनाका जवान र इरान समर्थित हुती विद्रोही गरी 270 भन्दा बढीको मृत्यु भएको छ। यमनी सरकारले गत महिना हुती विद्रोहीले कब्जा गरेका क्षेत्र पुनः आफ्नो नियन्त्रणमा लिन प्रयास शुरू गरेपछि देशमा लड़ाई तीव्र बनेको अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका छन्। पाकिस्तानको उत्तर पश्चिमी खैबर ख्वा प्रान्तमा सुरक्षा बलले गरेको गुप्तचर सूचनामा आधारित कार्यवाहीमा 5 लडाकु मारिएका छन् भने 2 घाइते भएका छन्। सुरक्षा स्रोतका अनुसार लडाकुको गतिविधिबारे सूचना पाएपछि सुरक्षा बलले उत्तर बजिकिस्तान जिल्लामा रहेको उनीहरूको अखडालाई लक्षित गर्दै कार्यवाही अगाडि बढाएको थियो। र संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले सन् 2023 अक्टोबर 7 हमासले इजरायलमा गरेको आक्रमणको तेस्रो वर्षगाठ अघि गाजामा थायी युद्धविराम गर्न आह्वान गर्नुभएको छ। उहाँले युद्धविरामसँगै गाजामा व्यापक रूपमा मानवीय सहायता पुर्याउन र अन्तर्राष्ट्रिय कानूनको सम्मान गर्न समेत आग्रह गर्नुभएको हो।
1: नेपालका 2 स्पोर्ट्स टिम होरा स्पोर्ट्स र टिटुके स्पोर्ट्स पब्जी मोबाइल ग्लोबल ओपनमा एकै समूहमा परेका छन्। आगामी 20 अक्टोबरमा पाकिस्तानमा हुने प्रतियोगिताका लागि हिजो राति भएको ड्रमा नेपालका 2 टोली एकै समूहमा परेका हुन्। दुवै टोली काठमाडौँमा भएको दक्षिण एसियाली फाइनल मार्फत पाकिस्तानमा हुने ग्लोबल ओपनमा छनौट भएका थिए। यसैबीच आइसिसीले विश्वकपलाई रोमाञ्चक बनाउन नयाँ फर्म्याट मा खेलाउँदैछ। आइसिसीका अनुसार विश्वकपको आधिकारिक समूह चरणको खेल सुरु हुनु अघि सुपर सिरिज हुनेछ। आगामी वर्ष नोभेम्बरमा दक्षिण अफ्रिका, जिम्बावे र नामिबियामा संयुक्त रूपमा आयोजना हुने एक दिवसीय विश्वकप अन्तर्गत भारत पाकिस्तान बीचको खेलका लागि टिकट बुकिङ निकै बढेको देखिन्छ। अर्जेन्टिनाबाट आज अन्तिम खेल खेल्दैछन् फुटबलका मेसी र मेसी युगको अन्त्य भन्ने शीर्षकमा खबर छ। विश्व फुटबलका आइकन फुटबलर मेसी बुधबार अर्जेन्टिनाको राष्ट्रिय टोलीबाट अन्तिम पटक जर्सीमा देखिँदैछन्। मेसीले 21 वर्षको राष्ट्रिय टोलीको यात्राका रूपमा करियरकै अन्तिम खेल खेल्नेछन्। अर्जेन्टिनाले घरेलु मैदानमा बेनिनसँग मैत्रीपूर्ण खेल खेल्दा मेसीले राष्ट्रिय जर्सीमा अन्तिम उपस्थिति जनाउने भएका छन्।
0: किसानका समस्या समाधान गर्ने किसान कल सेन्टरको प्रभावकारिता महत्व र सुधार गर्नुपर्ने पक्ष कुराकानी कार्टुन लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
2: समय बदलियो, पुस्ता फेरियो, तर साथ साथ उस्तै छ।

0: त्यहाँ सबै विज्ञहरू बस्नुहुन्छ, जस्तो कि म एउटा कृषि इन्जिनियरिङ, मेरो विषय यो मेसिन भयो, सँगसँगै यो सिँचाइका कुराहरू भए, त्यस्तै चाहिँ त्यहाँ अब रोगका किराका साथीहरू बस्नुहुन्छ, त्यस्तै लाइफ स्टकतिरका पशुपालन गर्ने किसान दाजुभाइहरूलाई सम्बोधन हुने गरी त्यसका विज्ञहरू बस्नुहुन्छ, त्यो भएर फरक फरक विज्ञहरू बस्नुहुन्छ। केही समस्या छ भने हजुरहरूले चाहिँ 11:35 यदि सम्पर्क गर्नुभयो भने हरेक शुक्रबार 4-6 पक्कै पनि समस्याका समाधानहरू चाहिँ हल गर्न सजिलो हुन्छ र पक्कै पनि त्यसले चाहिँ किसान दाजुभाइहरू चाहिँ अलिकति बेनिफिटेड हुन सक्नुहुन्छ।
1: त्यहाँनिर चाहिँ लिमिटेड हुन्छ, मतलब निश्चित मात्रामा चाहिँ फोन उठाइन्छ, अनि त्यो समय पनि 2 घन्टाको समय भयो, अनि हाम्रो फोनै लाग्दैन, हामीले कुरै गर्न पाउँदैनौँ, कति ट्राई गर्दा पनि कोसिस गर्दा पनि कुरा हुँदैन, अनि जम्मा 12 कि कतिवटा मात्रै फोन लिनुहुन्छ, यो चाहिँ समस्याको विषय रहेछ पनि भन्नुभएको थियो कि, यसबारेमा केही छलफल भएको छ हजुरहरूको?
0: यस्तो समस्या नहुनुपर्ने, तै पनि म त्यो टिमसँग यदि यस्तो गुनासो छ भने यो मेसेज म पनि प्रत्यक्ष चाहिँ त्यो टिमसँग पुर्याउँछु, तर मलाई लाग्छ 2 घन्टाको समयमा राम्रै मैले एक दिन अब्जर्भ गर्न पाएको थिएँ, फोनहरू राम्रै आउने गरे हुन्छ त्यो
1: ठाउँमा,
0: रह्यो कुरा अलिकति मैले चाहिँ अर्को पाटो समस्या चाहिँ ठाउँ ठाउँबाट के पाएँ भने कुनै समस्या छ भने शुक्रबारसम्म कुर्नुपर्ने हुन्छ, के खेतीपाती गर्ने किसान दाजुहरूले त के हुन्छ कि तत्काल समाधान चाहिन्छ, त्यो कतिपय पशुपालनमा भयो, कहिलेकाहीँ त यो यदि किरा र रोगको एक दिनमै चाहिँ पुरै स्वाहा पार्ने हुने रहेछ कतिपय केस हरूमा, त्यो भएर यसको फ्रिक्वेन्सी बढाउनु पर्यो भनेर ठाउँ ठाउँबाट मैले चाहिँ
1: अर्को पनि यसमा चाहिँ प्लेटफर्म पनि रहेछ कि, त्यो चाहिँ तत्कालैको लागि चाहिँ व्हाट्सएप ग्रुप कि बनाएको रहेछ, व्हाट्सएप ग्रुपमा पनि किसानहरू त्यहाँनेरि एड हुनुभयो भनेदेखि त्यहाँ चाहिँ त्यो बालीको अथवा जे समस्या छ त्यसको चाहिँ फोटो खिचेर यस्तो समस्या भएको छ भनेर हालिदिनु भयो भनेदेखि विज्ञहरूले सुझाव दिनुहुँदो रहेछ कि, त्यो कस्तो राम्रो लाग्यो थियो मलाई चाहिँ।
0: हजुर, त्यो पनि हो नि, जस्तो कहिले काहीँ के हुन्छ फोनमा समस्या भन्दै गर्दाखेरि उहाँले भन्ने समस्या र हामीले बुझ्ने त्यो समस्या चाहिँ फरक पर्न सक्छ, त्यो भएर यदि फोटो र भिडियोको अवस्थामा कहिलेकाहीँ त उहाँ यदि सिम्पलै मगाउनु पर्ने अवस्था हुनसक्छ, त्यो अवस्थामा चाहिँ अब यो खासमा हेर्नुभयो भने टु वे कम्युनिकेसन न हो, किसान र विज्ञ दुवैजना सँगै मिलेर सबै कुराहरू तत्काल पनि सम्भव नहोला तर सँगै गएर चाहिँ समाधान चाहिँ गर्न सकिन्छ पक्कै पनि, त्यो भएर यो एउटा कार्यक्रम राम्रै कार्यक्रम 11:35 मलाई चाहिँ त्यो राम्रो लागेको छ, तथापि जति राम्रो गरे पनि सुधारका बाटोहरू जहिले पनि हुन्छ र त्यसको डोमेन अझै बढाउनु पर्ने पक्कै पनि छ, हप्तामा एक दिन अब 2 घन्टाले पक्कै पनि हाम्रो किसानमै पुरै देश भएको अवस्थामा त्यतिले समाधान गर्ला जस्तो मलाई पनि लाग्दैन, यो गुनासोहरू चाहिँ मैले टिप्छु र हजुरहरूको गुनासोमा सम्बन्धित ठाउँमा चाहिँ पुर्याउने कोसिस गर्छु।
2: कृषि मौसमविद मुक्तिनाथ झासँगको यो कुराकानीसँगै हामी साझा खबरको अन्त्यमा आइपुगेका छौं। सामुदायिक रेडियो प्रसारक संघद्वारा सञ्चालित सीआईएनको बिहान 6 बजेको साझा खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक।
3: नेपाली कांग्रेसको 15 महाधिवेशन अन्तर्गत आज उम्मेद्वारीको अन्तिम नामावली सार्वजनिक हुने, 19 पदाधिकारीका लागि 58 जनाको उम्मेद्वारी, सभापतिमा गगन थापा सहित 3 जनाको उम्मेद्वारी दर्ता,
2: वरिष्ठता मिचेर सर्वोच्चमा 4 न्यायाधीशको सिफारिश गरिएको भन्दै आलोचना, 13 जना प्रस्तावित राजदूतको संसदीय सुनवाई प्रक्रिया शुरू, सबै विरूद्ध 2 उजिदी, वीर अस्पतालमा अझै आकस्मिक सेवा प्रभावकारी बनेन,
3: नेपाल र रूस बीचको द्विपक्षीय परामर्श संयन्त्रको तेस्रो बैठक आज बस्दै, मालढुङ्गा बेनी जोमसुम कोरला सड़क पुननिर्माणमा 3 अर्ब लाग्ने अनुमान, किसानका समस्या समाधानका लागि निशुल्क फोन प्रभावकारी बन्दै,
2: यमनमा जारी झडपका क्रममा पछिल्लो 24 घण्टामा 270 जनाको मृत्यु, पाकिस्तानको उत्तर पश्चिमी क्षेत्रमा सुरक्षा कार्यवाहीमा 5 लडाकु मारिए, गाजामा स्थायी युद्ध विराम गर्न राष्ट्रसंघको आह्वान,
3: र ग्लोबल ओपनमा नेपालका टी टुकी र होरा एकै समूहमा भारत र पाकिस्तान बीचको खेल हेर्न 1,00,000 आवेदन, विश्व फुटबलका हस्ती मेसीले आज अन्तिम खेल खेल्दै।
2: साझा खबरको अन्त्यमा कार्टुन हामीले नयाँ पत्रिका दैनिकबाट लिएका छौं। कर्नर किक शीर्षकमा रवि मिश्रले लेख्नु भएको छ, यहाँ एकजना नाक थुनिरहनु भएको छ, पत्रकार जस्तै देखिन्छ र मन्त्रीको बोर्ड लेखिएको छ, मन्त्री उठेर पत्रकारलाई औँलो ठडाउँदै यहाँ यस्तो लेखिएको छ, के नाक थुनेको नि, ग्यास सरकारको नियन्त्रणमा छैन भन्ने थाहा छैन?
3: हस्त प्राविधिक साथी रवि धितालाई धन्यवाद, अहिलेलाई दीपक आचार्य र सन्तोष गन्धर्व विदा भयो, तपाईँको आजको दिन शुभ होस्, नमस्कार।
4: यो कृष्ण सार FM। 94 मेगाहर्ज कृष्णसार जत्तिकै तेज।
5: अब प्रस्तुत छ पश्चिम डायरी।

0: नमस्कार। कृष्णसार एफएम 94 मेगाहर्जको उत्पादन पश्चिम डायरीमा रामप्रसाद आचार्यको हार्दिक स्वागत छ। पश्चिम डायरी रेडियो जाजरकोट एफएम 105.6 मेगाहर्जमा पनि प्रसारण भइरहेको छ। सुरु गरौँ पश्चिम डायरीका मुख्य मुख्य खबरका शीर्षकहरू। बाँके प्रहरीद्वारा चाडपर्व लक्षित विशेष सुरक्षा योजना, घर फर्कन थाले नेपाली, जमुनहा सीमामा यात्रु सहायता कक्ष सञ्चालन। प्रजनन स्वास्थ्य अधिकार सम्बन्धी विधेयकमाथि नेपालगञ्जमा छलफल, बाँकेमा सुरक्षित गर्भपतन सेवा लिनेको सङ्ख्या बढ्दै। यस वर्षको दशैंको शुभ साहित्य सार्वजनिक, उत्तम साहित्य 10:26 नेपालगञ्ज उपमहानगरपालिकाद्वारा 23 वडामा डेङ्गु नियन्त्रण अभियान सञ्चालन। र स्वास्थ्यकर्मीमाथि हातपातको भिडियो सार्वजनिक घटना, स्वास्थ्य संगठनको आपत्ति, युट्युबर प्रहरीको नियन्त्रणमा।
1: हजुरबालाई लामो समयदेखि कानको समस्या छ, नेपालगञ्जमा भरपर्दो र विश्वासिलो अस्पतालका लागि कहाँ जाने होला?
2: ए, त्यसो भए त चिन्तै लिनु पर्दैन नि। नेपालगञ्जमै रहेको बागेश्वरी कान स्वास्थ्य स्याहार केन्द्र छँदैछ नि। यहाँ त अनुभवी विशेषज्ञ तथा वरिष्ठ कान स्वास्थ्य प्राविधिकबाट हरेक दिन कान परीक्षण गरिन्छ। त्यति मात्र कहाँ हो र, यहाँ त लामो समयदेखि कान पाकिरहने जीर्ण रोग, काने ढुसी, कान चिलाउने, कान कम सुन्ने, कान डम्माउने बिरामीहरूको उपचार तथा परामर्श र लामो समयदेखि कान पाकिरहँदा कानको जालीमा प्वाल परेको, कान हड्डी खाने रोगको शल्यक्रिया अपरेसनबाट उपचार गरिन्छ। साथै कान कम सुन्ने बिरामीहरूका लागि कानमा लगाउने विभिन्न मोडलका कानका मेसिन, हियरिङ एड बिरामीहरूको चाहना अनुसार उपलब्ध गराइन्छ नि। जस्तै बिटिई, सिआइसी, आरआइसी सेवा पनि पाइन्छ नि।
1: ए, त्यसो भए हजुरबालाई त्यहाँ लगेर उपचार गराउँदा स्पष्ट सुन्न सक्नु होला त?
2: अवश्य, समयमा उपचार गरेपछि धेरै सुधार सम्भव हुन्छ।
1: बागेश्वरी कान स्वास्थ्य सेयर केन्द्र,
2: नेपालगञ्ज उपमहानगरपालिका, वडा नम्बर 6, फुलटेक्रा, आर्मी ब्यारेक सामुन्ने, राप्ती रोड, बाँके।
1: सम्पर्क नम्बर 98480-20697, 98580-23697 र 98014-83697।
2: बहिरोपण निवारण कार्यक्रममा सहभागी हौ, नियमित कानको जाँच गरौ।
3: यो कृष्ण सार एफएम
4: 94 मेगाहर्ज, कृष्णसार जत्तिकै तेज।
0: पश्चिम डायरीको सुरुमा मौसम सम्बन्धी जानकारी। आज 2083 असोज 21 गते बुधबार। आज नेपालगञ्ज आसपास क्षेत्रको आकाशमा केही बादल लागेको छ। आज नेपालगञ्जको न्यूनतम तापक्रम 22 डिग्री सेल्सियस र अधिकतम तापक्रम 27 डिग्री सेल्सियस रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। देशको हिमाली र पहाडी भागमा साधारणतया बादल लाग्नेछ। बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भूभागमा साधारणतया बादल तथा बाँकी तराई भूभागमा केही बादल लाग्नेछ। देशको हिमाली भूभागको थोरै स्थानमा तथा पहाडी भूभागको केही स्थानमा मेघगर्जन, चट्याङसहित हावाहुरी र असिनासहितको मध्यमसम्मको वर्षाको सम्भावना छ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भूभागका केही स्थानमा तथा मधेस लगायत कोशी, बागमती, गण्डकी प्रदेशको तराई भूभागको थोरै स्थानमा मेघगर्जन, चट्याङसहित हावाहुरी र असिनासहितको मध्यमसम्मको वर्षाको सम्भावना छ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशको पहाडी र तराई भूभाग तथा बागमती, गण्डकी, कर्णाली प्रदेशको पहाडी भूभागका 1-2 स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आगामी आइतबारदेखि हिन्दूहरूको सबैभन्दा ठुलो पर्व दशैँ सुरु हुँदैछ। दशैँ सकिँदै नजिकिँदै गरेको केही समयमा दीपावली दशैँ सकिँदै गरेको केही समयमा नै दीपावली छठ पर्व भित्रिन्छ। पर्वका बेला धार्मिक गतिविधि बढी हुने गरेका छन्। पर्वका बेला आपराधिक घटनाहरू समेत हुने गरेका छन्। त्यसैलाई मध्यनजर गर्दै बाँके प्रहरीले चाडपर्व विशेष सुरक्षा योजना लागू गरेको छ। चाडपर्वलाई शान्तिपूर्वक सम्पन्न गर्नुका साथै विभिन्न प्रकारका अपराध र गैर कानुनी कार्य रोक्नका लागि जिल्ला प्रहरी कार्यालय बाँकेले विशेष सुरक्षा योजना तयार गरेर लागू गरेको बाँके प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रतीत सिंह राठौरले जानकारी दिनु भएको छ। बाँके प्रहरीले पर्वमा सुरक्षाको लागि प्रहरीको परिचालन, गस्ती, चेक जाँच बढाएको जानकारी दिएको छ। जिल्लामा चेक जाँच बढाएका छौँ, हेल्प डेस्क सञ्चालनमा ल्याएका छौँ। बाँके प्रहरी प्रवक्ता वरिष्ठ नायब उपरीक्षक राठौरले भन्नुभयो, सुरक्षाका लागि योजनाबद्ध कामहरू भइरहेको छ। पर्वबीच कसैलाई कुनै समस्या भए तत्काल प्रहरीलाई सम्पर्क गर्न सहयोग पुर्याउने सम्पर्क गरे, सहयोग पुर्याउने व्यवस्थापन मिलाएका छौँ। उहाँले भन्नुभयो, भिडभाड हुने क्षेत्रमा निगरानी पनि बढाएका छौँ, ट्राफिक प्रहरीसँग समन्वय पनि गरेका छौँ। विशेष सुरक्षा योजना कार्यान्वयनका लागि जिल्लाभर 1000 बढी प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ। चाडपर्वमा पाकेटमारी, ठगी, लुटपाट, स्न्याचिङ, कुटपिट, झैझगडा, गुन्डागर्दी, सवारीमा भाडा वृद्धि, कालोबजारी, खाद्य पदार्थ कृत्रिम अभाव, विस्फोट पदार्थको अवैध कारोबार र मदिराको प्रयोगबाट अपराधका घटनामा हुन सक्ने प्रहरीको विश्लेषण छ। पिकेट हाइवे चेकिङ, मोबाइल गस्ती, पैदल गस्ती, सिसिटिभी निगरानी, स्कटिङ लगायतका लागि प्रहरी टिम परिचालन भएको बताइएको छ। यता दसैँ नजिकै जाँदा कामका लागि भारत गएका नेपाली स्वदेश फर्कन जमुना नाकामा घुइँचो लाग्न थालेको छ। पश्चिम नेपालका विभिन्न जिल्लाबाट रोजगारीका लागि भारतका विभिन्न ठुला ठुला सहरमा गएका उनीहरू धमाधम स्वदेश फर्किरहेको इलाका प्रहरी कार्यालय जमुनाले जनाएको छ। इलाका प्रहरी कार्यालय जमुनाका बाँकेका प्रमुख प्रहरी निरीक्षक राजन प्रसाद भट्टराईले चाडपर्व नजिकैसँगै भारतबाट स्वदेश फर्कने नेपालीको संख्या वात्तै बढेको बताउनु भएको छ। जमुना नाकाबाट पछिल्लो 5 दिनको अवधिमा 50,000 बढी नेपाली दसैँ मनाउन जमुना नाका हुँदै भित्रिएको उहाँले बताउनु भएको छ। अहिले बिहानदेखि साँझसम्म दसैँ मनाउन भारतबाट घर फर्किने नेपालीको लर्को लागिरहेको छ। प्रत्येक दिन 10,000 बढी नागरिक जमुना नाकाबाट आउने गरेका छन्। उहाँले भन्नुभयो, सीमावर्ती क्षेत्रमा उनीहरूमाथि हुन सक्ने लुटपाट लगायतका आपराधिक घटना हुन नदिन नेपाल प्रहरीले आवश्यक समन्वय गर्दै आएको खबर दैनिक नेपालगञ्जले लेखेको छ। सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐन 2075 संशोधन गर्न प्रस्ताव गरिएको विधेयकका विषयमा नेपालगञ्जमा कानुन व्यवसायीसँग छलफल तथा अन्तर्क्रिया कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा अधिवक्ता महिला कानुन तथा विकास मञ्चका कार्यक्रम व्यवस्थापक अधिवक्ता दिव्य श्रेष्ठले सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐन संशोधनका लागि प्रस्ताव गरिएका प्रमुख प्रावधान तथा संशोधनका विषयवस्तुबारे प्रस्तुतीकरण गर्नुभएको थियो। उहाँले प्रस्तावित संशोधनले महिलाको सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकारको संरक्षण, कार्यान्वयन र सेवामा पार्न सक्ने प्रभावका विषयमा प्रकाश पार्नुभयो। त्यसै गरी महिला कानुन र विकास मञ्चका कार्यकारी निर्देशक अधिवक्ता सबिन श्रेष्ठले विधेयकमा प्रस्ताव गरिएका संशोधनका कानुनी तथा व्यावहारिक प्रभावबारे चर्चा गर्नुभयो। उहाँले कानुनी प्रावधान निर्माणसँगै त्यसको प्रभावकारी कार्यान्वयन, सेवा प्रवाहमा स्पष्टता तथा अधिकारको व्यावहारिक सुनिश्चिततालाई समेत ध्यान दिनुपर्ने आवश्यकता औँल्याउनु भएको थियो। प्रस्तुतीकरणपछि भएको छलफलमा सहभागीले कानुन व्यवसायहरू सुनिता शर्मा, बसन्त गौतम, पुनम श्रेष्ठ, सुनिता वर्मा, दुर्गा खड्का लगायतले प्रस्तावित विधेयकका विभिन्न प्रावधान, त्यसले पार्न सक्ने कानुनी तथा सामाजिक प्रभाव र कार्यान्वयनका व्यावहारिक पक्षबारे आआफ्ना धारणा एवं सुझाव तथा अवलोकन प्रस्तुत गर्नुभएको थियो। यसैबीच बाँकेमा सुरक्षित गर्भपतन सेवा लिने महिलाको संख्या बढेको छ। स्वास्थ्य कार्यालय बाँकेका अनुसार आर्थिक वर्ष 2082-83 जिल्लामा 3,507 सुरक्षित गर्भपतन सेवा लिएका छन्। त्यसअघिको आर्थिक वर्ष 2081-82 3,090 यस्तो सेवा लिएको खबर दैनिक नेपालगञ्जले लेखेको छ। यस वर्षको दसैँको शुभ साइत सार्वजनिक गरिएको छ। यस वर्ष विजयादशमीको साइत कार्तिक 4 बुधबार बिहान 10:26 उत्तम रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ। उक्त दिन बिहान 8:39 देवी विसर्जन गरी 10:26 शुभ साइतमा मान्यजनबाट देवीको प्रसादका रूपमा टिका लगाउन सकिने समितिले जनाएको छ। पश्चिम मोहडा गरेर टिका लगाउनु पर्ने पनि समितिले जनाएको छ। अर्थात् टिका लगाई माग्ने मानिस पश्चिम फर्केर टिका थाप्नुपर्नेछ। विजयादशमीका दिनभर टिका लगाउन सकिने भए पनि साइतमै टिका लगाउन चाहनेका लागि यो साइत दिएको समितिका अध्यक्ष सह प्रा डाक्टर पुरुषोत्तम भट्टराईले जानकारी दिनुभयो। राज्य सञ्चालकले भने समितिले तोकेकै साइतमा मान्यजनबाट टिका प्रसाद थाप्नुपर्ने उहाँले बताउनुभयो। देवीको प्रसादका रूपमा देशका धेरै भागमा कुजाग्रत पूर्णिमाका दिनसम्म मान्यजनबाट टिका र आशीर्वाद थाप्ने गरिन्छ। केही भागमा भने विजयादशमीका दिन मात्र देवीको प्रसादका रूपमा टिका थाप्ने गरिन्छ। यस वर्ष असोज 25 आइतबारदेखि नवरात्र सुरु हुँदैछ। नवरात्रको पहिलो दिन घटस्थापना गरिन्छ। घटस्थापनाका लागि बिहान 10:47 समय शुभ साइत रहेको पनि पञ्चाङ्ग निर्णायक समितिले जनाएको खबर दैनिक नेपालगञ्जले लेखेको छ। पश्चिम डायरीमा मातृ स्वास्थ्य सेवाको अधिकार उल्लङ्घनका घटना रोक्न माग।
5: यो शारीरिक हिंसाहरू पनि त्यहाँ चाहिँ कुट्ने पिट्ने लगायतका कुराहरू पनि छ। त्यस्तै गरेर मानसिक हिंसाहरू, दोषारोपण गर्ने, गाली गर्ने अथवा अपमानजनक व्यवहार गर्ने किसिमका हिंसाहरू पनि उहाँले बेहोर्नु भएको छ। त्यस्तै गरेर यौनजन्य हिंसाहरू पनि
0: लगायतका खबर सुनाउन अझै बाँकी नै छन्। तपाईँ कृष्ण सार एफएमको साथमै रहनुहोला।

0: toilet pony, yeah.
1: Extreme energy drink.
2: रंग बहार रंग बहार
3: बर्जर संगे उपहारे उपहार बम्पर मा यामाहा रेजियार
2: बर्जर पेंसले घर रंगाउनु होस् र लकी ड्रा मार्फत यामाहा रेजियार 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्
3: साथै 65 इन्चको स्मार्ट टिभी रेफ्रिजरेटर वाशिङ मशीन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि घर रंगाउ खुशी बनाऊ उपहार जित्ने अवसर पाऊ
2: बर्जर पेंस
4: समय बदलियो पुस्ता फेरियो तर साथ साथ उस्तै छ।

0: Janta Kebo, 5 dashak dekhi.
1: केचा साथी खबर निकै खुशी देखिन्छौ त के काम गर्दै छौ आजकल तिम्रो जीवन त खुशी छ नि
2: काम पनि राम्रै छ दाम पनि टन्नै छ साथी प्रभु महालक्ष्मीको अभिकर्ता बनेर मन त सारै प्रसन्न छ
1: वा साथी सेवा सँगै मेवा मिल्ने क्या गजबको प्रगति
2: धन सँगै इज्जत पनि कमाइने अभिकर्ता बनेर भविष्य पनि बनाइने सेवामा सम्मान पेशामा गर्व ढुकढुक हैन ढुक्क हौ प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सकै अभिकर्ता बनौ
3: कार्बन लाभ प्राप्तिका लागि सामुदायिक साझेदारी कबुलियती वन समूहले लगानी योजना प्रस्ताव पेश गर्ने सम्बन्धी सूचना नेपाल सरकार र विश्व बैंक बीच भएको उत्सर्जन न्यूनीकरण भुक्तानी सम्झौता बमोजिम नेपालको तराई भूपरिधि क्षेत्रका रौतहटदेखि कञ्चनपुर सम्मका 13 जिल्लाहरूमा कार्यान्वयन भइरहेको उत्सर्जन न्यूनीकरण कार्यक्रमको पहिलो किस्ता बापत नेपाल सरकारले करिब ₹1,34,00,000,000 कार्बन लाभ प्राप्त गरेको छ उक्त कार्यक्रम कार्यान्वयनका लागि विश्व बैंकसँग भएको कार्बन उत्सर्जन भुक्तानी सम्झौता अनुसार लाभ वितरण योजना स्वीकृत गरी कार्यान्वयनमा ल्याएको छ स्वीकृत लाभ वितरण योजना अनुसार चालू आर्थिक वर्ष 2083-84 को स्वीकृत वार्षिक कार्यक्रममा समुदायद्वारा व्यवस्थित वन समूहलाई दिगो वन व्यवस्थापन जीविकोपार्जन तथा क्षमता अभिवृद्धि कार्यक्रम कार्यान्वयनका लागि माथि उल्लेखित तराई भूपरिधिका FCPFER कार्यक्रम लागू भएका 13 जिल्लाका देयाय अनुसारको लक्षित समूहले लाभ वितरण योजनामा उल्लेखित लगानी योजना प्रस्ताव सहित यो सूचना प्रकाशन भएको मितिले 90 दिनभित्र सम्बन्धित डिभिजन वन कार्यालय वा सोझै रेड कार्यान्वयन केन्द्र बबरमहलमा पेश गर्नुहुन सम्बन्धित सबैमा यो सूचना प्रसारण गरिएको छ तपसिल तराई भूपरिधिका FCPFER कार्यक्रम लागू भएका 13 जिल्लाका सामुदायिक वन कबुलियती वन साझेदारी वन समूह सबै दिगो वन व्यवस्थापनका क्रियाकलाप प्रकृतिमा आधारित रेसा तथा वनजन्य उद्यम विकास कृषि वन तथा नगदे बाली विकास परम्परागत सिप तथा आयमूलक तालिम र लाभ वितरण योजना उल्लेखित नकारात्मक सूची बाहेकका क्रियाकलाप वन तथा वातावरण संरक्षणका क्रियाकलाप लगानी योजना प्रस्तावको अधिकतम बजेट सीमा प्रति हेक्टर ₹1,000 लगानी योजना तथा प्रस्ताव पेश गर्दा संलग्न गर्नुपर्ने विवरण समूहको कार्यकारिणी समिति वा साधारण सभाको निर्णयको प्रतिलिपि अध्यक्ष सचिव र कोषाध्यक्षले संयुक्त हस्ताक्षर गरेको अनुमानित लागत सहितको लगानी योजना खाता सञ्चालन रहेको बैंकको चेकको छाया प्रति सम्बन्धित वडा कार्यालयको सिफारिस स्थायी लेखा नम्बर प्रमाण पत्रको प्रतिलिपि स्थायी लेखा नम्बर नभएको हकमा नजिकैको सामुदायिक वन समूह वा साझेदारी वन समूहको सिफारिस डिभिजन वन कार्यालय स्थित रेड सेल फोकल पर्सनको सिफारिस पत्र प्रस्ताव पेश गर्ने ठेगाना सम्बन्धित डिभिजन वन कार्यालय वा सोझै रेड कार्यान्वयन केन्द्रको इमेल redidicnp@gmail.com मा वा सूचना अधिकारीको फोन व्हाट्सएप नम्बर 9849101358 नोट लगानी योजनाको फारम रेड कार्यान्वयन केन्द्रको वेबसाइट www.redd.gov.np बाट डाउनलोड गर्न वा सम्बन्धित डिभिजन वन कार्यालयबाट प्राप्त गर्न सकिनेछ
4: यो कृष्ण सार FM
5: 94 मेगाहर्ज कृष्ण सार जत्तिकै तेज
6: विश्रामपछि पश्चिम डायरीमा फेरि स्वागत छ कृष्ण सार एफएम 94 मेगाहर्जको उत्पादन पश्चिम डायरी krishnasarfm.com इन्टरनेटबाट प्रत्यक्ष वा डाउनलोड गरेर पनि सुन्न सकिन्छ अब रेडियो सामग्री नेपालमा गर्भावस्था प्रसव र प्रसोत्तर अवधिमा महिलाले भोग्दै आएका दुर्व्यवहार हिंसा तथा अधिकार उल्लङ्घनका घटनाप्रति सरकारवालाहरूले गम्भीर चासो व्यक्त गरेका छन् नेपालगञ्जमा आयोजित छलफल कार्यक्रममा सहभागीहरूले मातृ स्वास्थ्य सेवामा महिलाको सम्मान गोपनीयता सूचित सहमति र निर्णय गर्ने अधिकार सुनिश्चित गर्नुपर्नेमा जोड दिएका छन् यसै सन्दर्भमा महिला कानुन र विकास मञ्चका कार्यकारी निर्देशक अधिवक्ता सबिन श्रेष्ठसँग गरिएको कुराकानी
7: समेटेर अध्ययन गरेको थियौँ यो वास्तविक समय गर्भवती महिलाहरूलाई नै गएर प्रसवकै महिलाहरूलाई गएर प्रसवोत्तर महिलाहरूलाई गएर चाहिँ हामीले सिधा अन्तर्वार्ता मार्फत उहाँहरूको सहमतिमा यो तथ्याङ्क सङ्कलन गरेको र यसमा के देखिएको छ भन्दाखेरि चाहिँ यो शारीरिक हिंसाहरू जहाँ चाहिँ कुट्ने पिट्ने लगायतका कुराहरू पनि छ त्यस्तै गरेर मानसिक हिंसाहरू दोषारोपण गर्ने गाली गर्ने अथवा अपमानजनक व्यवहार गर्ने किसिमका हिंसाहरू पनि उहाँहरूले बेहोर्नु भएको छ त्यस्तै गरेर यौनजन्य हिंसाहरू पनि यो जबरजस्ती यौन सम्बन्ध राख्नेदेखि लगायतका छन् भने आर्थिक हिंसाहरू पनि यसमा चाहिँ खाना लाउन नदिनेदेखि लगाएर आर्थिक रूपमा चाहिँ कमजोर अवस्थामा चाहिँ सेवामा पनि भेदभाव हुने किसिमका हिंसाहरू चाहिँ उहाँले सेयर गर्नु भएको छ र हिंसाको कुरा गर्दाखेरि चाहिँ यो चाहिँ परिवार नातेदारदेखि लिएर छिमेकीदेखि लिएर आफ्नै पति र स्वास्थ्य संस्था र स्वास्थ्य सेवा प्रदायकहरूबाट चाहिँ यस्ता हिंसाहरू भएको कुरा चाहिँ यो अध्ययनले उजागर गरेको छ।
8: यो दुर्व्यवहार अथवा हिंसा मुख्य के कारणले देखिन्छन्? जस्तो स्वास्थ्य कर्मीको व्यवहार अथवा प्रणालीगतै कमजोरी देखिन्छ कि यो सामाजिक सोचका कारण पनि यो भइराखेको
7: छ? एउटा भन्दा पनि यसका चाहिँ बहु कारणहरू छन् होइन। कतिपय स्थितिमा हाम्रा सामाजिक सोचहरू पनि यसका चाहिँ कारक तत्त्वको रूपमा रहेको छ। जस्तो हिंसा हुनुमा चाहिँ अब छोरी जन्माएको कारणले पनि हिंसाहरू भएको छ। कतिपय अवस्थामा चाहिँ अब जस्तो पहिलो पुस्ताहरूले होइन हाम्रो पालामा त यस्तो धेरै स्याहार सम्हार चाहिँदैन थियो भन्ने हिसाबले पनि त्यो किसिमको चाहिँ हिंसाहरू भइरहेको स्थिति छ। र कतिपय स्वास्थ्य संस्थाहरूमा चाहिँ अहिले के छ भन्दाखेरि चाहिँ यो सामुदायिक स्वास्थ्य सरकारी स्वास्थ्य संस्था हो कि यो चाहिँ निजी हो भन्ने आधारमा पनि त्यहाँ हुने चाहिँ एउटा सर्भिस फीको कारणले पनि एउटा फरक किसिमका व्यवहारहरू भएको देखिन्छ भने कतिपय अवस्थामा चाहिँ के छ भन्दाखेरि चाहिँ जुन स्वास्थ्य संस्थामा आउने जो चाहिँ सेवा लिने व्यक्तिहरू छ उहाँहरूको चाहिँ एउटा चाहिँ यो तालमेल होइन एकदमै थोरै स्वास्थ्य कर्मीहरू भएको र सेवा लिने व्यक्तिहरू चाहिँ धेरै भएको स्थितिमा त्यो एउटा कार्यबोझको कारणले गर्दाखेरि पनि कतिपय स्थितिमा चाहिँ यो अप्रत्यक्ष दबावहरूले गर्दाखेरि पनि हिंसाहरू भइरहेको देखेको छ। त्यसले गर्दाखेरि यो विभिन्न कारणहरूले गर्दाखेरि चाहिँ हिंसाहरू भएको चाहिँ देखाएको छ।
8: यो स्वास्थ्य संस्थामै हुने महिला अधिकार उल्लङ्घनको जुन अवस्था छ यसलाई कतिको गम्भीर रूपमा लिन सकिन्छ?
7: यसलाई चाहिँ एउटा गम्भीर रूपमै लिनुपर्ने हुन्छ। किन भन्दाखेरि अहिले नेपालले के गरेको छ भन्दाखेरि हामीले चाहिँ संस्थागत प्रसुति भनेर चाहिँ इन्स्टिट्युसनल डेलिभरीलाई हामीले चाहिँ यो प्रवर्धन गरिरहेको छौँ होइन। तर इन्स्टिट्युसनल डेलिभरीलाई प्रवर्धन गर्नको लागि चाहिँ हामीले चाहिँ संस्थामा आएर प्रसुति हुँदाखेरि एउटा चाहिँ प्रोत्साहन होइन हजार रुपियाँ दिने भन्ने कुराले मात्रै हुँदैन। त्यो स्वास्थ्य संस्थामा चाहिँ कतिको एउटा व्यक्ति चाहिँ प्रसुति गर्न जाँदाखेरि उहाँको अनुभवहरू कस्तो रहे होइन, उहाँहरूको आत्मसम्मानमा कुनै चोट पुगेन, उहाँको गोपनीयताका कुराहरू, उहाँलाई चाहिँ पर्याप्त सूचनाहरू जानकारी भयो कि भएन भन्ने कुरा पनि त्यतिकै महत्त्वपूर्ण छन्। त्यसले गर्दाखेरि एउटा मातृत्व भनेको एउटा एकदमै विशिष्ट अनुभव हो र त्यो अनुभव चाहिँ सधैँ के हुनुपर्छ भन्दाखेरि एउटा सुखदायक हुनुपर्छ, पीडादायक हुँदैन भन्ने।
6: महिला कानून र विकास मञ्चका कार्यकारी निर्देशक अधिवक्ता सबिन श्रेष्ठ र निशु जोशी। अब बाँकी खबर। डेङ्गु सङ्क्रमणको जोखिम बढ्न नदिन नेपालगञ्ज उपमहानगरपालिकाले नगरका सबै 23 वडामा लामखुट्टेको वासस्थान पहिचान गरी नष्ट गर्ने अभियान सञ्चालन गर्ने भएको छ। स्वास्थ्य महाशाखाको नेतृत्वमा सञ्चालन हुने अभियानका क्रममा घर, कार्यालय र सार्वजनिक स्थल वरपर जमेको पानीमा डेङ्गु सार्ने लामखुट्टेको लार्भा जोखिम लार्भा खोजी नष्ट गर्ने गरिन्छ। स्वास्थ्य महाशाखाका अनुसार डेङ्गु सङ्क्रमितको उपचार तथा तथ्याङ्क व्यवस्थापनमा भेरी अस्पतालसहित निजी स्वास्थ्य संस्थासँग समन्वय गरिनेछ। विगतमा खोज र नष्ट गर अभियान सञ्चालन गर्दा सङ्क्रमण घटेको अनुभव रहेकाले यसपटक पनि समुदाय केन्द्रित अभियानलाई निरन्तरता दिन लागि हो। अभियानलाई प्रभावकारी बनाउन स्वास्थ्यकर्मी, जनप्रतिनिधि, महिला तथा स्वास्थ्य स्वयंसेविका, शिक्षक, सञ्चारकर्मी तथा अन्य सरकारवालालाई परिचालन गरिने उपमहानगरपालिकाले जनाएको छ। बाँकेको कोलपुरस्थित थापा मेडिकलमा स्वास्थ्यकर्मीमाथि महिलाले हातपात गरेको भिडियो सार्वजनिक सामाजिक सञ्जालमा सार्वजनिक गर्ने युट्युबर पक्राउ परेका छन्। सारा एचडिटिभी नामक पेज सञ्चालन गर्दै आएका हिमांशु साईलाई प्रहरीले नियन्त्रणमा लिएको हो। स्वास्थ्य जाँचका लागि मेडिकल पुगेकी युवतीमाथि दुर्व्यवहार गरेको आरोप लगाउँदै एक महिलाले स्वास्थ्यकर्मीलाई झडा झापड हानेको भिडियो साईको उक्त पेजबाट प्रसारण भएको थियो। शनिबार भएको उक्त घटनाको भिडियोले अहिले सामाजिक सञ्जालमा भाइरल बनेको छ। भिडियो नियोजित रूपमा खिचेर सामाजिक सञ्जालमा राखिएको भन्दै साईमाथि कारवाही हुनुपर्ने माग सामाजिक सञ्जालमा उठेपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको हो। बाँकी प्रहरी प्रवक्ता प्रवक्ता डिएसपी प्रतीत सिंह राठौरले साईलाई नियन्त्रणमा लिएर घटनाबारे सघन अनुसन्धान भइरहेको बताउनुभयो। उहाँका अनुसार घटनाको वास्तविकता र भिडियो सार्वजनिक गर्नुको उद्देश्य लगायतका विषयमा अनुसन्धान भइरहेको छ। यता बाँकेको कोलपुरस्थित थापा पोलिक्लिनिकमा स्वास्थ्यकर्मीमाथि भएको भनिएको दुर्व्यवहार र हातपातको घटनाको निष्पक्ष छानबिन गर्न 4 प्रमुख स्वास्थ्य पेसागत सङ्गठनले माग गरेका छन्। नेपाल चिकित्सक सङ्घ, नेपाल नर्सिङ सङ्घ, नेपाल स्वास्थ्य प्राविधिक सङ्घ र नेपाल जनस्वास्थ्य सङ्घले संयुक्त विज्ञप्ति जारी गर्दै घटनाले सत्य तथ्य पत्ता लगाएर दोषी प्रमाणित भएमा मात्र कानुन अनुसार कारवाही अघि बढाउन आग्रह गरेका हुन्। स्वास्थ्यकर्मीमाथि हातपातको भिडियो सार्वजनिकले तनावमा युवती शीर्षकमा दैनिक नेपालगञ्जले खबर लेखेको छ। पश्चिम डायरीमा छोटो दूरीको यात्रामा अटो रिक्सा जनता सहजतासँगै जोडिएका चुनौती र जोखिम
9: अनुशासनमा नबसेको जस्तो आफ्नै जिद्दीमा अनि आफै त्यो म जस्तो कोही छैनन् भनेर चलाएको धेरै जसो हुन्छन् फेरि
6: लगायतका खबर सुनाउनु अझै बाँकी नै छन् तपाईँ कृष्ण सार एफएमको साथमा रहनुहोला
10: समय बदलियो पुस्ता फेरियो तर साथ साथ उस्तै छ

0: जनता केबल पांच दशक देखी।
1: स्वयंसेवी का दिदीज्यू नमस्कार। हजुरलाई कति फोन गरे, मेसेज पनि पठाए, सम्पर्क नै हुन सकेन भने।
2: ए मुना बहिनी हो, किन अत्तालिनु भएको? ल अब सम्पर्क भइहाल्यो नि, के भयो भन त छिटो।
1: स्वयंसेविका दिदी हेर्नु न, मेरो 4 वर्षकी छोरीलाई 4-5 दिनदेखि ज्वरो आएको थियो, अनि अहिले फेरि शरीरभरि बिमिरा पनि आएको छ। लौ न, के गर्ने होला दिदी?
2: ए ढिलो नगरिकन छोरीलाई स्वास्थ्य संस्था लिएर गइहाल मुना बहिनी, दादुरा आएको पनि हुनसक्छ, र अरू बच्चालाई पनि यस्तै छ भने तुरन्त स्वास्थ्य संस्था लिएर जान भन्नु है।
3: कुनै पनि बालबालिका वा व्यक्तिको शरीरको कुनै पनि भागमा बिमिरा सहित ज्वरो आएमा नजिकैको स्वास्थ्य संस्था गएर स्वास्थ्य कर्मीलाई भेटेर वा पैसा नलाग्ने हेलो स्वास्थ्य 1115 फोन गरी तुरुन्तै जानकारी गराउनु। पिएचआरडी नेपाल, युनिसेफ नेपाल, द पेन्डेमिक फन्ड, नेपाल सरकार, स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय, स्वास्थ्य सेवा विभाग, इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखा।
4: कफी रेडी।
5: वाओ, थैंक यू। यो साँझलाई अच्छे सुगन्धित बनाउँछु मंगलदीप सेन्ट 3-in-1 को साथ।
6: आई लव द सेन्ट,
5: आई लव इट टू। हामीलाई मन पर्छ भने भगवानलाई पनि मन पर्छ।
6: मंगलदीप सेंट 3-in-1 परफ्यूम लाइक फ्रेग्रेंस।
7: यो कृष्ण सार एफएम
8: 94 मेगाहर्ज। कृष्ण सार जत्तिकै तेज।
9: विश्रामपछि पश्चिम डायरीमा फेरि स्वागत छ। कृष्णसार एफएम 94 मेगाहर्जको उत्पादन पश्चिम डायरी कृष्णसारएफएम.com इन्टरनेटबाट प्रत्यक्ष सेवा डाउनलोड गरेर पनि सुन्न सकिन्छ। अब अर्को रेडियो सामग्री। अटोरिक्सा सवारी साधन नहुनेहरूका लागि छोटो दूरीको यात्रा गर्न सस्तो, सहज र गाउँ सहरका विभिन्न स्थानमा सजिलै उपलब्ध हुने सर्वसुलभ यातायातको माध्यम बनेको छ। तर खराब सडकका कारण दुर्घटनाको जोखिम, नगरपालिकाले तोकेभन्दा बढी भाडा असुली, अनि चालकहरूको तीव्र गति र लापरवाही जस्ता चुनौतीहरू पनि उत्तिकै देखिएका छन्। लक्ष्मी तिमिल सेनाको रिपोर्ट।
10: आफ्नै सवारी साधन नहुनेका लागि अटोरिक्सा सहज र सर्वसुलभ माध्यम हो। सवारी साधन नहुनेहरूका लागि छोटो दूरीको यात्राका लागि गतिलो विकल्प हो अटोरिक्सा। पछिल्लो समय जिल्लाका गाउँ बस्तीमा समेत व्यावसायिक प्रयोजनका लागि ल्याइएका अटोले यात्रुलाई राहत दिएका छन्। 8 स्थानीय तह रहेको यस जिल्लाका ग्रामीण भेगमा जहाँ सडक पुगेका छन् त्यहाँ अटो पनि पुगेका छन्। छोटो दूरीको यात्रामा जान सबैभन्दा सजिलो यातायातको माध्यम अटोरिक्सा बनेको छ।
11: थोरै पैसामा पनि जान पुग्न, आफ्नो गन्तव्यसम्म पुग्न सकिन्छ भने धेरै पैसा पनि लाग्दैन, धेरै बेर कुर्नु पनि पर्दैन, त्यो भर्नु पनि पर्दैन, त्यही भएर छिट्टै पाइन्छ, जता पनि सजिलै उपलब्ध हुन्छ भने पाइन्छ।
10: काको समान भाडा दर कायम गर्न सके तथा उनीहरूको गतिलो व्यवस्थापन गर्न सके अटो सबैका लागि यातायातको सजिलो र राम्रो माध्यम भएको यात्रुहरूको तर्क छ। यद्यपि
12: आफ्नो साइडमा कहाँ अब मान्छे हिँडेछन्, कता साइकल हिँडेछ, त्यही अनुसार तिनीहरू रिक्सा हिँडाउनु पर्ने अटो रिक्सालाई। अनुशासनमा नबसेको जस्तो आफ्नै जिद्दीमा अनि आफै त्यो म जस्तो कोही छैनन् भनेर चलाएको धेरै जसो हुन्छन्, फेरि त्यस्तो गर्छन्। अब यो त हामीले भन्न सक्दैनौँ, अब सरकारवालाले आफै अब त्यो गर्छ, अनि त्यसले अब कति स्पिडमा चलाउने, कसरी चलाउने भन्ने कुरा तिनीहरूलाई एउटा जानकारी पनि हुनुपर्छ।
10: बिमला घरती मगर पनि अटोरिक्सा सबैको सहज यातायातको माध्यम भए पनि चालकहरूका कारण आफू त्यसमा असुरक्षित महसुस गर्ने बताउँछिन्।
13: मलाई चाहिँ सजिलो नै हो अटो भनेको, अब हामीलाई जो साधन नभएको मान्छेलाई एक ठाउँबाट अर्को ठाउँ गर्नको लागि एकदमै सजिलो हो। तर मेरो चाहिँ एकचोटि चाहिँ एकदमै नराम्रो भयो कि, म एक्सिडेन्ट भयो अटोदेखि। हामी चाहिँ बच्चालाई, ऊ शनिबार थियो अनि महेन्द्र पार्क घुमाउन लग्ने भनेर गइरहेको थियौँ, अनि त्यो बेला चाहिँ अचानक त्यो अटोको त्यो टायरै, यता पछिको जुन दुईवटा टायर हुन्छ त्यो साइडको एउटा टायर चाहिँ पुरै निस्किहाल्यो कि, निस्केर हामी चाहिँ यसरी लडिहाल्यौँ। अनि त्योमा चाहिँ बच्चाहरू पनि थिए, अनि बच्चालाई पनि एकदमै ठुलो चोट लाग्यो, अनि प्लस हामी ठुलो मान्छेलाई पनि चोट लाग्यो, अनि त्यसरी चाहिँ मलाई एकदमै डर लाग्छ। अनि त्यसपछि अटो रिक्साको मैले चाहिँ एकचोटि एउटा अनुभव चाहिँ, म मोन्टेसोरी ट्रेनिङ गरेर फर्किँदै थिएँ, राति लगभग यस्तै छ साढे छ जति भइसकेको थियो अनि अब जाडो महिनामा त छिटै रात पर्छ अनि राति नै भइसकेको थियो अनि उहाँलाई चाहिँ मैले भने दाइ मलाई महाकाली मिलसम्म जानु छ लगिदिनु न भने अनि ल ठिकै छ बस्नु भन्नुभयो अनि बसेँ अनि उहाँले चाहिँ यस्तो गर्नुभयो कि घरि यति बिस्तारै चलाउनुहुन्छ अब एकदमै खाली थियो रोड पनि अनि बिस्तारै चलाउनुहुन्छ दाइ मलाई ढिलो भइसक्यो मलाई हतार छ अनि छिटो लगिदिनु भन्दा पनि उहाँले के भन्नुभयो ल हुन्छ लग्दै त छु योभन्दा कति जोडले चलाउनु यस्तो कुरा गर्नुभयो कि अनि मलाई चाहिँ उहाँसँग एकदम अनकम्फर्टेबल फिल भयो हो अनि त्यसपछि उहाँले चाहिँ अनि यहाँनिर शिव मन्दिरमा चाहिँ त्यो पानी खाने न्युमा रोक्नु भयो कि अनि ल म पानी पिउँछु एकैछिन रोक्नु है अनि मलाई त ढिलो भइसकेको थियो अनि मलाई जसरी नि छिटो घर पुग्नु थियो अनि दाइ नाइ मलाई ढिलो छ प्लिज तपाईँ फर्किने बेला पानी पिउनु न मलाई लगिदिनु भने कि अनि भन्दा पनि उहाँले ल ल एकैछिन त हो म पानी भरेर आउँछु रुक्नु न रुक्नु गर्नुभयो अनि उहाँले जोस् अलिकति मलाई अलि अल्मल लागेको जस्तो लाग्यो कि अनि मलाई एकदमै नराम्रो लागिरहेको थियो अनि पछि फेरि मलाई भित्रसम्म ल्याउनु पनि डर लाग्यो किनकि यहाँनिर चाहिँ अलिकति खाली हुन्छ अनि त्यही भएर मैले बाहिरैबाट म नाइ दाइ म यहीँ झर्छु तपाईँलाई यहाँको कति भयो पैसा लिनु अनि म यहीँदेखि झर्छु भनेर म तुरुन्तै आइहालेँ कि
2: नेपालगञ्ज लगायत जिल्लामै अटो रिक्सा नपुगेको स्थान सायदै होला नजिकको यात्राका लागि अटो रिक्सा सहज र सर्वसुलभ माध्यम हो यद्यपि चालक र यात्रुमा आवश्यक सचेतना र अटो रिक्साको गतिलो व्यवस्थापन भने जरुरी छ
9: रेडियो रिपोर्ट पछि अब बाँकी खबर लुम्बिनी प्रदेश सरकारले स्वास्थ्य सेवालाई गुणस्तरीय सहज र प्रविधि मैत्री बनाउँदै नागरिकको स्वास्थ्य अधिकार सुनिश्चित गर्ने उद्देश्यसहित 13 बुँदे देउखुरी घोषणापत्र जारी गरेको छ आर्थिक वर्ष 2082-83 सञ्चालन गरिएका स्वास्थ्य कार्यक्रमको प्रदेश स्तरीय वार्षिक समीक्षा सम्पन्न भएपछि घोषणापत्र जारी गरिएको हो रेडियो कृष्णसार एफएम 94 मेगाहर्जबाट प्रत्येक बुधबार बिहान 7:30-8 बजेसम्म प्रसारण हुँदै आएको रेडियो इजलास कार्यक्रममा आज महिलाको सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकारका विषयमा विशेष बहस हुँदैछ महिलाको सुरक्षित मातृत्व र प्रजनन स्वास्थ्य अधिकार प्रस्तावित संशोधनले के बदल्दैछ शीर्षकमा हुने बहसमा अधिवक्ता तथा महिला कानुन विकास मञ्चका कार्यकारी निर्देशक सबिन श्रेष्ठले अधिवक्ता वसन्त गौतमसँग कुरा गर्नुहुनेछ सुन्ने प्रयास गर्नुहोला यिनै खबरसँगै बिहान 6:30 बजेको पश्चिम डायरी सकियो बिदा माग्नु अघि मुख्य खबरका शीर्षकहरू फेरि एकपल्ट बाँकी प्रहरीद्वारा चाडपर्व लक्षित विशेष सुरक्षा योजना घर फर्कन थाले नेपाली जमुनाहा सीमामा यात्रु सहायता कक्ष सञ्चालन प्रजनन स्वास्थ्य अधिकार सम्बन्धी विधेयकमाथि नेपालगञ्जमा छलफल बाँकीमा सुरक्षित गर्भवतन सेवा लिनेको सङ्ख्या बढ्दै दसैँको शुभ साहित्य सार्वजनिक उत्तम साहित्य कार्तिक 4 गते बिहान 10:26 नेपालगञ्ज उपमहानगरपालिकाद्वारा 23 वडामा डेङ्गु नियन्त्रण अभियान सञ्चालन र स्वास्थ्य कर्मीमाथि हातपातको भिडियो सार्वजनिक घटना स्वास्थ्य सङ्गठनको आपत्ति युट्युबर प्रहरीको नियन्त्रणमा हस् त पश्चिम डायरीका प्राविधिक साथी बिनुसँगै म रामप्रसाद पनि बिदा हुन्छौँ आज असोज 21 गते बुधबार 7 अक्टोबरका दिन सबैका लागि शुभ रहोस् नमस्कार

0: 94 MHz कृष्णसार जत्तिकै तेज
1: एक्सट्रीम एनर्जी ड्रिंक
2: टाइम चेक अहिले ठीक 7 बजेको छ
3: एक्सट्रीम एनर्जी ड्रिंक टेस्ट द डिफरेंस फील द एनर्जी
4: यो कृष्णसार एफएम
0: 94 MHz कृष्णसार जत्तिकै तेज
5: बीर डेंटल, बीर डेंटल, बीर डेंटल।
6: नेपालगंज शहर में संचालित अत्याधुनिक सुविधा संपन्न बीर डेंटल में दांत तथा मुख संबंधी संपूर्ण उपचार काठमांडू तथा भेरी अंचल अस्पताल का अनुभवी वरिष्ठ डाक्टर आर के लामिछाने द्वारा उपचार गरिन्छ।
7: डाक्टर लामिछाने द्वारा गरिने विशेष उपचारहरू दाँत सफा गर्ने, दाँत भर्ने, दाँत निकाल्ने, दुखेको दाँतको जराको उपचार, खाली ठाउँमा दुरुस्त प्राकृतिक जस्तै नक्कली दाँत राख्ने, बाङ्गो टिङ्गो तथा नमिलेको दाँत फिक्स अर्थोडन्टिक प्रविधि द्वारा मिलाउने, गिजाको रोग जस्तै गिजा सुन्निने, रगत पिप बग्ने, मुख गनाउने र दाँत हल्लिने समस्याको उपचार, पहेलो खैरो दाँत, सानो र ठुलो दाँत, छिद्र तथा ग्याप भएको दाँतलाई कस्मेटिक उपचार प्रविधिद्वारा राम्रो बनाउने, दाँत मुखको चोटपटक तथा बङ्गारका हड्डी भाँचिएको पनि उपचार हुने।
6: सम्पर्क बीर डेन्टल क्लिनिक भेरी अञ्चल अस्पतालबाट 150 मिटर त्रिभुवन चोक तर्फ।
7: फोन नम्बर 081-532-375।

0: Go le ponia. Extreme energy drink.
1: हाम्रो बिहे भएको पनि 8 वर्ष भइसक्यो। सबैले एउटै प्रश्न सोध्छन्। खुशीको खबर कहिले सुनाउने भनेर।
2: मलाई थाहा छ तिमी कति पीडामा छौ। तर हामीले अहिले आशा मार्नु हुँदैन।
1: कति अस्पताल धायौं, कति उपचार गरायौं। अब त सपना पनि अधुरै रहने हो कि जस्तो लाग्न थालेको छ।
2: होइन, हामीसँग अझै आशा छ। मैले शुभश्री आईवीएफ क्लिनिकको बारेमा धेरै सुनेको छु, जहाँ धेरै दम्पतिहरूको काख भरिएको छ।
3: सन्तान सुखको यात्रामा तपाईँको भरोसाको साथी शुभश्री आईवीएफ क्लिनिक, अनुभवी विशेषज्ञ चिकित्सक, आधुनिक प्रविधि र व्यक्तिगत हेरचाह सहित।
1: हाम्रो जीवनमा पनि आखिर त्यो दिन आयो।
2: धन्यवाद शुभश्री आईवीएफ, हाम्रो सपना साकार बनाइदिनु भएकोमा।
3: थप जानकारीका लागि शुभश्री आईवीएफ क्लिनिक, सोल्टी मोड, काठमाडौँ। फोन नम्बर 98614169।
4: बधाई छ है दाई, छोरीको बिहे पक्का भएछ रे। यही कुरा सुनेर तपाईँलाई भेट्न आएकी हुँ म।
5: हो नि बहिनी, छोरीलाई 16 वर्षमै राम्रो केटा भेटियो, अब त चिन्ता सकियो, ढुक्क भइयो।
4: दाई, नानी त अझै 16 वर्षकी मात्रै भइन्, तपाईँले ठुलो गल्ती गर्दै हुनुहुन्छ। सुन्नुहोस् दाई, म पनि 16 वर्षमै बिहे गरेर आएकी थिएँ। सबैले भनेका थिए भाग्यमानी छोरी, तर मेरो पढाइ छुट्यो, मेरो सपना छुट्यो, मेरो बाल्यकाल छुट्यो। अहिले मेरा श्रीमानले अर्को बिहे गरेर अलग्गै बस्नुभएको छ। मेरो जीवन सङ्घर्ष र पीडाले भरिएको छ। यदि समय फर्काउन पाएको भए म बाल विवाह कहिल्यै गर्दिनथे। कृपया तपाईँको छोरीलाई पढ्न दिनुहोस् दाई।
5: तर बहिनी, मैले त निमन्त्रणा कार्ड समेत बाँडिसकेँ, अब समाजले के भन्छ? मेरो बेइज्जत हुन्छ।
4: दाई, समाजले भनेको सबै कुरा सही हुँदैन। बाल विवाहले छोरीको भविष्य मात्र होइन, पुरा परिवारको सपना पनि तोड्न सक्छ। नेपालको संविधान 2072 प्रत्येक बालबालिकालाई बाल विवाहबाट संरक्षित हुन पाउने हकको व्यवस्था गरेको छ। नेपालको कानुन अनुसार 20 वर्ष उमेर नपुगी विवाह गर्न वा गराउन पाइँदैन। यसरी गरेको विवाह स्वत बदर हुनेछ। यदि कसैले 20 वर्ष उमेर नपुगी विवाह गर्ने गराउने गरेमा 3 वर्षसम्म कैद र 30,000 रुपियाँसम्म जरिवाना हुनेछ भन्ने व्यवस्था गरेको छ।
5: हुन्छ बहिनी, तिमीले मेरो आँखा खोलिदियौ। अब मेरी छोरीको काँधमा विवाहको जिम्मेवारी होइन, सपनाको किताबको भारी हुनेछ, र उनी पढेर सक्षम भएपछि मात्रै विवाहबारे सोच्नेछु।
6: हजुर, बाल विवाह परम्परा होइन, बाल अधिकारको हनन हो।
7: बाल विवाह रोकौं, बाल बालिकाको भविष्य जोगाऊं।
8: सामाजिक विकास मञ्च SDF बाँके, ओल्ड भिजन इन्टरनेसनल नेपाल र रेडियो कृष्णसार FM द्वारा जनहितमा जारी सन्देश।
9: नमस्ते दाई।
10: नमस्ते नमस्ते, धेरै दिन पछि देख्यौ त भाइ।
9: विदेश जान आँटेको दाई, प्रोसेस गर्दै थिए। अहिले भर्खरै एभरेस्ट इन्टरनेसनल पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टरबाट स्वास्थ्य जाँच गराएर आएको।
10: समयमै सही ठाउँमा गएछौ त। अब जहाँ पाए त्यही स्वास्थ्य परीक्षण गराउँदा त ठगिने सम्भावना पनि त हुन्छ नि।
11: तपाईँ पनि वैदेशिक रोजगारीका लागि जाँदै हुनुहुन्छ भने नक्कली स्वास्थ्य परीक्षणदेखि सावधान।
12: सुदूरपश्चिम कर्णाली तथा लुम्बिनी प्रदेशको श्रम मन्त्रालयबाट मान्यता प्राप्त एकमात्र पुरानो नेपालगञ्जमा रहेको एभरेस्ट इन्टरनेसनल पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टरमा आउनुहोस्। ग्यारेन्टीका साथ स्वास्थ्य जाँच गराउनुहोस्। अनलाइन स्वास्थ्य परीक्षण गराउनु नै सबैभन्दा उत्तम उपाय हो।
8: हाम्रा विशेषताहरू:
12: वैदेशिक रोजगारमा जाने कामदारको ग्यारेन्टीका साथ अनलाइन मेडिकल गरिन्छ।
8: प्रत्येक दिन पेट, छाती, मुटु तथा सुगर, थाइराइड रोग विशेषज्ञबाट OPD सेवा।
12: महिला तथा प्रसूति रोग सम्बन्धी उपचार सेवाको साथै निसन्तान बाझोपन सम्बन्धी नियमित उपचार तथा परामर्श सेवा।
8: प्रत्येक महिनाको तेस्रो बुधबार सुगर, थाइराइड तथा हार्मोन रोग विशेषज्ञ डाक्टर सुनिल चौधरीबाट उपचार तथा परामर्श सेवा।
12: प्रत्येक महिना हार्दिक IVF काठमाडौँका निसन्तान बाझोपन महिला तथा स्त्री रोग विशेषज्ञ डाक्टर अर्चना साक्येबाट उपचार तथा परामर्श सेवा।
8: अत्याधुनिक प्रयोगशाला, इको कार्डियोग्राम, इको ECG, डिजिटल एक्सरे सेवा।
12: अत्याधुनिक AI प्रविधि जडित 4D 5D भएको भिडियो एक्सरे सेवा।
8: प्रत्येक शनिबार प्रयोगशाला सेवामा 40%देखि 50%सम्म विशेष छुट सेवा।
12: प्रबन्ध निर्देशक एभरेस्ट इन्टरनेसनल पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर, प्रहरी तालिम केन्द्रको पश्चिमपट्टि, NIC एसिया ब्याङ्क भएको भवनको तेस्रो तल्ला, कारकान्तो चोक, नेपालगञ्ज।
8: सम्पर्क फोन नम्बर 081-530-274 र 98-580-21-822।
13: रंग बहार रंग बहार
14: बर्जर संगे उपहार उपहार बम्पर मा यामाहा रेजियर
13: बर्जर पेन्सले घर रंगाउनु होस् र लकी ड्र मार्फत यामाहा रेजियर 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्
14: साथै 65 इंच को स्मार्ट टीवी रेफ्रिजरेटर वाशिंग मशीन लगायत 350 भन्दा बढी आकर्षक उपहार पनि घर रंगाओ खुशी बढाओ उपहार जित्ने अवसर पाओ
13: बर्जर पेन्स
15: पर्यो त पर्यो पर्यो
16: जब से तुमको देखा है
17: सिंगापुर होलसेल
18: नेपालगंज सेतु बिका चोक
15: सिंगापुर होलसेल
18: नेपालगंज सेतु बिका चोक नामै काफी क्या दामी
4: लेडिज तथा जेन्स सबै उमेर समूह र सबै प्रकारका डिजाइनका फेन्सी कपडा पाइन्छ
19: आजै रोजौ है
18: मन पर्यो त पर्यो पर्यो
17: नेपालगञ्जमा एकमात्र ठाउँ होलसेल मूल्यमा खुद्रा फेन्सी कपडा किन्न रोज्न छुन लगाउन पाइने स्थान सिङ्गापुर होलसेल
18: सिङ्गापुर होलसेल सेतुबेका चोक अहिलेै जान पर्यो हो सिङ्गापुर होलसेल मल नेपालगञ्ज सेतुबिका चोक फोन 97-0-695-92-45 98-28-36-50-65 सिङ्गापुर होलसेल मल
20: समय बदलियो पुस्ता फेरियो तर साथ साथ उस्तै छ

0: California. Extreme energy drink.
1: सोचे भन्दा सस्तोमा हाई क्वालिटीका सोफा र फर्निचर चाहियो, आउनुहोस् सोफा हब नेपालगञ्ज।
2: हरेक सामानको खरिदमा 1,000 देखि 20,000 सम्म छुट, 10 देखि 15 वर्ष सम्मको वारेन्टी, साथै फ्री डेलिभरीको सुविधा पनि। अहिले थमाथम बिक्री भइरहेको छ।
1: स्थान राजा चोक राष्ट्रिय वाणिज्य बैङ्कको अगाडि।
2: सम्पर्क 97051148 70।
1: सोफा हब नेपालगञ्ज,
2: विश्वासमा नम्बर 1,
1: क्वालिटीमा सबैभन्दा बेस्ट।

0: The Ticketers.
1: नमस्कार, रेडियो इजलासमा म अधिवक्ता वसन्त गौतमको यहाँलाई हार्दिक स्वागत छ। रेडियो कृष्णसार एफएम 94 मेगाहर्जबाट प्रत्येक हप्ताको बुधबार बिहान 7:10 देखि 8 बजेसम्म प्रसारण हुने रेडियो इजलासमा हामी कानुन, न्याय र मानवाधिकारका विषयमा बहस गर्दछौँ। आजको रेडियो इजलासमा हामी महिलाको सुरक्षित मातृत्व र प्रजनन स्वास्थ्य अधिकार, प्रस्तावित संशोधन विधेयकमा के बदलिँदैछ कानुनी व्यवस्था भन्ने विषयमा बहस गर्न गइरहेका छौँ र बहसका लागि रेडियो इजलासमा उपस्थित भइसक्नु भएको छ महिला कानुन र विकास मञ्चका कार्यकारी निर्देशक अधिवक्ता सबिन श्रेष्ठ। श्रेष्ठज्यू, रेडियो इजलासमा यहाँलाई हार्दिक स्वागत छ।
2: हजुर, धन्यवाद, नमस्कार।
1: आराम हुनुहुन्छ सर?
2: एकदम आराम। हजुर,
1: लामो समयपछि यहाँ नेपालगञ्जमा भेटघाट भयो। सर्वप्रथम त नेपालगञ्ज भ्रमणको सन्दर्भबाट सुरुवात गरौँ। कुन सन्दर्भमा नेपालगञ्ज भ्रमण गर्दै हुनुहुन्छ?
2: नेपालगञ्ज भ्रमण चाहिँ अहिले जुन यो सुरक्षित मातृत्व र प्रजनन स्वास्थ्य अधिकार ऐन 2075 छ, यो ऐनमा चाहिँ संशोधन विधेयक अहिले संसदमा आएको छ र यो संशोधन विधेयकलाई चाहिँ अझ कसरी परिमार्जित गर्ने र यो संशोधन विधेयकले के कुरा ल्याएको छ भनेर चाहिँ हामी नेपालगञ्जमा भएका हाम्रा चाहिँ कानुन व्यवसायीहरू, यहाँका चाहिँ विभिन्न सङ्घ संस्थाहरू, पत्रकारहरू, स्वास्थ्य कर्मीहरू लगायतका व्यक्तिहरूसँग चाहिँ छलफल गरेर उहाँहरूको चाहिँ अवधारणा बुझ्नलाई चाहिँ आइएको छ।
1: हजुर, यसमा चाहिँ यो संशोधन गर्नुपर्नेको कारण र यसमा चाहिँ नयाँ कानुनमा के व्यवस्थाहरू छ भन्ने बारेमा छलफल गर्छौँ। त्योभन्दा पहिला महिलाको सुरक्षित मातृत्व र प्रजनन स्वास्थ्यको अधिकार भनेको कस्तो अधिकार हो?
2: यो जुन सुरक्षित मातृत्व र प्रजनन स्वास्थ्यको अधिकार छ, यो नेपालको संविधानले चाहिँ मौलिक हकको रूपमा राखेको छ र मौलिक हकको रूपमा राखेको पछि चाहिँ अहिले यो हामीसँग चाहिँ एउटा छुट्टै विशेष ऐन सुरक्षित मातृत्व र प्रजनन स्वास्थ्य अधिकार ऐन 2075 आएको छ। यो ऐनले चाहिँ यो सुरक्षित मातृत्व प्रजनन स्वास्थ्य अधिकार भनेको कस्तो अधिकार हो भन्ने कुरालाई केही हदसम्म यसको दफा 3 चाहिँ परिभाषा पनि गरेको छ र परिभाषा गर्ने क्रममा चाहिँ के भनेको छ भन्दाखेरि यो प्रजनन स्वास्थ्य अधिकारको कुरा गर्दाखेरि चाहिँ हामी अलि स्वास्थ्य भनेपछि अलि स्वास्थ्य सेवा बढी होला भन्ने कुराहरू हाम्रो रहन्छ तर यो ऐनले के कुरा गरेको छ भन्दाखेरि यो सुरक्षित मातृत्व र प्रजनन स्वास्थ्य अधिकार भनेको सबैभन्दा पहिलो कुरा भनेको चाहिँ शिक्षा र सूचना हो। त्यसले गर्दाखेरि यो शिक्षा र सूचना यो विषयमा चाहिँ शिक्षा र सूचना प्राप्त गर्ने अधिकार हो। त्यस्तै गरेर यो विषयमा चाहिँ त्यसपछि परामर्श होइन त्यो आवश्यक परामर्श प्राप्त गर्ने अधिकार हो। अनि यो सुरक्षित मातृत्व र प्रजनन स्वास्थ्य सम्बन्धी चाहिँ स्वास्थ्य सेवा प्राप्त गर्ने अधिकार हो भन्ने यसले चाहिँ व्याख्या गरेको छ र यो यसभित्र चाहिँ के कुराहरू छ भन्दाखेरि अब यो सुरक्षित मातृत्व जुन चाहिँ प्रसूति सेवाका कुराहरू, यसभित्र चाहिँ अहिले यो परिवार योजनाका कुराहरू, त्यस्तै गरेर चाहिँ हाम्रो सुरक्षित गर्भपतन सेवाका कुराहरू, अनि यो जुन चाहिँ प्रजनन स्वास्थ्य रुग्णता छ होइन जुन चाहिँ त्यो कम्प्लिकेसन्सहरू छ त्यसबाट उपचारका कुराहरू यसमा छ भने प्रजनन स्वास्थ्य अधिकारकै एउटा चाहिँ अभिन्न अङ्गको रूपमा यो ऐनले के पनि भनेको छ भन्दाखेरि जस्तो गोपनीयताको अधिकार, छनौटको अधिकार होइन, आफ्नो शरीरमाथि आफ्नो निर्णयको अधिकार जस्तो कुरालाई पनि यो प्रजनन स्वास्थ्यको अधिकार भनेर चाहिँ यो कानुनले व्याख्या गरेको स्थिति छ।
1: जस्तो यहाँले भने जस्तै यो शिक्षा र सूचना यहाँले जुन क्रमशः उल्लेख गर्नुभयो त्यो भनेको यो प्रजनन स्वास्थ्यसँग कसरी सम्बन्धित छ, रिलेटेड छ?
2: यो कसरी सम्बन्धित छ भन्दाखेरि चाहिँ यो प्रजनन स्वास्थ्य अधिकार भनिसकेपछि चाहिँ होइन खालि स्वास्थ्य सेवा पाएर मात्रै अधिकार भएन होइन, यो चाहिँ एउटा कम्प्लिकेसन भएर जटिलता भएर स्वास्थ्य सेवा मात्रै पाउनु होइन कि त्यसको बारेमा चाहिँ एउटा यथोचित होइन र कतिपय स्थितिमा चाहिँ हाम्रो किशोर किशोरी अवस्था वा चाहिँ बाल्य अवस्थादेखि नै एउटा चाहिँ उमेर मुताबिकको जानकारीहरू पाउनु पनि आवश्यक छ होइन, त्यसले मात्रै एउटा चाहिँ स्वस्थ यौन तथा प्रजनन स्वास्थ्यलाई राख्छ भनेर यो सर्वत्र मानिआएको विषय पनि हो। त्यसले गर्दाखेरि यो शिक्षामा पनि हुनुपर्छ, यो शिक्षा प्रणालीमै हुनुपर्छ भन्ने कुरा पनि यो ऐनले नै बोलेको छ, तर अब सबैजना शिक्षा प्रणालीमा नहोला होइन, कतिपय यो शिक्षा प्रणालीभन्दा बाहिर होला, कतिपय कहिले पनि शिक्षा प्रणालीमा नगएको होला, उहाँहरूको लागि पनि चाहिँ यो सूचनाहरू जानकारीहरू चाहिँ हुनु पर्यो ताकि के हुनु परेन भन्दाखेरि चाहिँ एउटा जटिलता आएर चाहिँ उपचार गराउनु भन्दा त्यो आउनै नदिने चाहिँ यो महत्त्वपूर्ण हो भनेर यसलाई चाहिँ त्यहाँ ठाउँ दिएको स्थिति छ।
1: हजुर सर, जस्तो यो सुरक्षित मातृत्व र प्रजनन स्वास्थ्य अधिकार भनेको कस्तो अधिकार हो?
2: यही मैले अहिले भर्खरै भने होइन, यो सबैको एउटा चाहिँ समग्र सुरक्षित मातृत्व प्रजनन स्वास्थ्यको अधिकार भनेपछि चाहिँ विभिन्न अधिकारहरूको चाहिँ एउटा समग्र रूप हो होइन, त्यसले गर्दाखेरि अब यो गोपनीयता हाम्रो चाहिँ अब यो जुन आत्मनिर्णयको कुराहरू गरेर त्यसभित्र के पनि पर्यो भन्दाखेरि चाहिँ तपाईँको चाहिँ एउटा सम्मानजनक स्वास्थ्य सेवा पाउने अधिकारहरू पनि पर्यो होइन, दक्ष यो व्यक्तिबाट चाहिँ यो स्वास्थ्य सेवा पाउने अधिकारहरू पनि पर्यो र यसैभित्र पनि के छ भन्दाखेरि चाहिँ तपाईँको

0: जो निम्न आर्थिक स्थिति भएको व्यक्तिहरू छ भन्यो भने चाहिँ उहाँले निश्चित छुट पाउने कुराहरू पनि पर्यो। र प्रजन स्वास्थ्य अधिकारकै कुरा गर्दाखेरि चाहिँ यो जुन ऐन छ, यो सुरक्षित मातृत्व र प्रजन स्वास्थ्य अधिकार ऐनले चाहिँ यो ऐनमा भएका जति पनि प्रजन स्वास्थ्यका व्यवस्थाहरू छन् त्यो चाहिँ हाम्रो सरकारी र सामुदायिक स्वास्थ्य संस्थाबाट चाहिँ निशुल्क प्राप्त हुनेछ भन्ने कुराहरू पनि छ। त्यसले गर्दाखेरि यो सबै कुराहरूलाई चाहिँ एउटा प्रजन स्वास्थ्य अधिकारभित्रै समेटेको स्थिति छ।
1: भनेपछि यो केवल गर्भावस्था वा बच्चा जन्माउने विषय मात्र नभई महिलाको स्वास्थ्य, सम्मान, स्वायत्तता र निर्णय गर्ने अधिकारसम्म पनि जोडिएको विषय रहेछ होइन?
0: हजुर, एकदमै। यो चाहिँ यो के भन्दाखेरि यो सम्मानको कुरा पनि हो र सम्मान भन्दाखेरि चाहिँ कतिपय स्थितिमा चाहिँ यो स्वास्थ्य सेवा प्राप्त गर्दाखेरि पनि एउटा चाहिँ सम्मानजनक होइन कसरी गर्न पाउन सकिन्छ भन्ने कुराहरू पनि यसमा चाहिँ रहेको छ। जस्तो चाहिँ अब त्यसमा चाहिँ कुनै किसिमको विभेदहरू हुनुहुन्न भन्ने कुरालाई पनि यो ऐनले पनि भनेको छ। तपाईँको उमेरको आधारमा, विवाहको स्थितिको आधारमा, जात जाति धर्मको आधारमा, होइन पेसाको आधारमा, अपाङ्गताको आधारमा, अथवा चाहिँ लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक भएको आधारमा यो भेदभाव रहित रूपमा एउटा सम्मानजनक रूपमा चाहिँ यो सेवा पाउनुपर्छ। र अहिले पनि मैले भने यसमा चाहिँ एउटा प्रष्ट कुरा के गरेको छ भने छनौट होइन आफ्नो प्रजनन सेवाको स्वास्थ्य सेवा कस्तो हुने र आफ्नो प्रजनन स्वास्थ्यको बारेमा चाहिँ निर्णय लिने अधिकार चाहिँ सम्बन्धित पक्षकै हुने भन्ने कुरालाई चाहिँ यसमा उल्लेख गरिएको छ।
1: हजुर, अब हामी सुरक्षित मातृत्व र प्रजनन स्वास्थ्य अधिकार ऐन 2075 लागौँ सर। जस्तो हालको कानुनले महिलालाई सुरक्षित मातृत्व र प्रजनन स्वास्थ्य क्षेत्रमा के कस्ता अधिकारहरू सुनिश्चित गरेको छ र व्यवहारमा ती अधिकारहरूको कसरी कार्यान्वयन भइरहेछ?
0: अब यसमा चाहिँ अधिकारको कुरा गर्दाखेरि यसले चाहिँ मुख्य रूपमा चारवटा अधिकारहरू चाहिँ यो ऐनमा व्यवस्था छ। प्रजन स्वास्थ्यका अरू धेरै पाटाहरू पनि छन् होइन, जस्तो सुरक्षित मातृत्वको अधिकारको कुरा चाहिँ यसले गरेको छ। र सुरक्षित मातृत्व भनेको चाहिँ गर्भावस्थादेखि सुत्केरी अवस्थासम्म पाउने एउटा चाहिँ प्रसूति सेवालाई भनिन्छ। त्यस्तै गरेर चाहिँ यो परिवार योजना सम्बन्धी व्यवस्थाहरू यसले छ, सुरक्षित मातृत्व छ। र अहिले मैले भनेको जस्तो चाहिँ हाम्रो यो प्रजनन स्वास्थ्य रुग्णताहरू जहाँ चाहिँ हामी चाहिँ यो आङ खस्ने होइन अथवा चाहिँ बाँझोपना लगायतका कुराहरू जुन चाहिँ पर्छ होइन, जुन चाहिँ प्रजन स्वास्थ्य सम्बन्धी जटिलता पर्छ त्यसबाट उपचारका कुराहरू गरेका छन्। र यसले के गरेको छ भन्दाखेरि चाहिँ यो चाहिँ यो जति पनि यो स्वास्थ्य सेवा प्रजनन स्वास्थ्य सेवाहरू छ एउटा चाहिँ अपाङ्गता मैत्री हुनुपर्छ भन्ने पनि छ भने यो चाहिँ अलिक विशेष गरी किशोर किशोरीहरूप्रति पनि कतिपय स्थितिमा चाहिँ यो अब उमेर नपुगेको भनेर प्रजनन सेवाबाट वञ्चित हुने हुनाले त्यो किशोर किशोरी मैत्री र उहाँहरूको पनि पहुँच योग्य होइन र उनीहरूले पनि अब अहिले चाहिँ हामीलाई हाम्रो भाषा र अब जेनजीको भाषा भन्छौँ नि त होइन, उहाँहरूले बुझ्ने भाषामा पनि यो हुनुपर्छ, त्यो उहाँहरूलाई पनि एउटा चाहिँ पाएक पर्ने किसिमले हुनुपर्छ भन्ने कुराहरू चाहिँ छ होइन। र यो स्वास्थ्य अधिकारका कुरा गर्दाखेरि पनि जस्तो अब हाम्रो चाहिँ यो सुरक्षित मातृत्व अथवा चाहिँ प्रसूति सेवाको कुरा गर्दाखेरि अब गर्भ अवस्थामा कम्तीमा 4 पटक चाहिँ होइन यो एउटा प्रसूति अथवा गर्भवती जाँच गर्न पाउने होइन प्रसूति सेवा चाहिँ लिन पाउने भन्ने लगायतका कुराहरू छन्। तर कार्यान्वयनको कुरा गर्ने हो भने चाहिँ कार्यान्वयन चाहिँ अझै पनि च्यालेन्ज छ होइन। कार्यान्वयन कहाँनिर च्यालेन्ज छ भन्दाखेरि जस्तो झन्डै 1 महिना जस्तो भयो यो जुन हाम्रो चाहिँ राजविराजमा होइन जुन एउटा घटना घट्यो जहाँ चाहिँ एउटा चाहिँ प्रसूति गर्न आएको महिला होइन केही प्रसव पीडा भइसकेपछि आउनु भएको थियो र राजविराजको एउटा चाहिँ सङ्घीय सरकार अन्तर्गतको एउटा सरकारी हस्पिटल पनि थियो होइन र हाम्रो चाहिँ यो चाहिँ ऐनमा मात्रै यो निशुल्क होइन कि कार्यक्रम यसको चाहिँ बजेट पनि छ होइन, बजेट पनि हुँदाहुँदै पनि त्यहाँ चाहिँ अब अझ निश्चित यो जाँचहरूको लागि होइन अतिरिक्त जाँचहरूको लागि चाहिँ पैसा मागिएको, पैसा नभएर चाहिँ पैसा खोज्नु गएको, त्यतिखेर चाहिँ महिला पनि बाहिर आएको र एउटा चाहिँ बाहिर होइन त्यो हस्पिटलको परिसरभन्दा बाहिर आएर चाहिँ एउटा एकदमै अलिकति रिस्की भनौँ न होइन त्यस्तो ठाउँमा चाहिँ यो बाध्य होइन हस्पिटल छेउमै छ तर एकजना महिलाले चाहिँ बाहिर आएर एउटा चाहिँ नालीको छेउमा चाहिँ होइन एउटा बच्चा जन्माउनु परिरहेको स्थिति छ। त्यसले पनि के देखायो भन्दाखेरि यत्रो हाम्रो मौलिक हक छ, ऐन छ होइन, कार्यक्रम लिएर छौँ हामीले होइन, अनि त्यसको साथसाथै बजेट पनि विनियोजन गरेका छौँ तर कार्यान्वयनको अवस्था चाहिँ अझ पनि दुःखदायी छ होइन। अहिले पनि के छ भन्दाखेरि चाहिँ अहिले पनि त्यस्तो एउटा चाहिँ जोखिमपूर्ण अवस्थामा गर्नुपर्ने स्थिति छ भनेपछि यो चाहिँ अझ पनि चुनौतीपूर्ण छ। जस्तो परिवार योजनकै कुरा गर्दाखेरि पनि अहिले गर्भनिरोधक साधनहरूको कुरा गर्ने हो भने होइन जुन किसिमको माग छ त्यो मागको आधारमा यो जुन चाहिँ परिपूर्ति छ
1: आपूर्ति
0: भइरहेको छैन, होइन? त्यसले गर्दाखेरि त्यो ब्यालेन्सका कुराहरू पनि छन्। अहिले पनि अब सुरक्षित गर्भपतनका कुरा गर्दाखेरि चाहिँ अहिले पनि सुरक्षित गर्भपतन सम्बन्धी चाहिँ जुन अवधारणाहरू सामाजिक रूपमा चाहिँ अलिकति लाञ्छित गर्ने कुराहरू त्यो कामै छ, होइन? अनि यो हाम्रो जुन चाहिँ यो प्रजनन स्वास्थ्य रुग्णताका कुराहरू छन्, होइन? अहिले पनि हामीले चाहिँ यो बाझोपनालाई किन भन्दा यसलाई चाहिँ ठोस रूपमा लिन सकेको छैनौँ। बाझोपनाका चाहिँ अब अहिले आइभीएफका कुराहरू छन्, होइन? त्यसलाई पनि एउटा चाहिँ एउटा निश्चित गर्ने किसिमका चाहिँ व्यवस्थाहरू पनि हुन सकेको छैन। त्यसले गर्दाखेरि व्यवस्थाहरू छन्, तर त्यसका चाहिँ कार्यान्वयनमा अझ काम गर्नुपर्ने आवश्यकता छ।
1: हजुर, एउटा अधिकार सुनिश्चित गर्नुपर्ने कुरा एउटा पक्ष भयो, र ती व्यवहारमा अनुभूत हुने गरी सेवा र सुविधा उपलब्ध हुने अर्को महत्त्वपूर्ण पक्ष भयो सर। यसैले अब हामी यो संशोधन यो विधेयकको बारेमा जाउँ। यो संशोधन विधेयक चाहिँ किन आवश्यक भयो अहिले विद्यमान कानुनमा?
0: यो संशोधन विधेयक चाहिँ विशेष गरी हामी चाहिँ नेपाल चाहिँ विभिन्न अन्तर्राष्ट्रिय मञ्चहरूमा जाँदाखेरि पनि यो विधेयकलाई अझ परिमार्जन गर्नु पर्यो भनेर चाहिँ नेपाललाई चाहिँ यो के अरे यो अन्तर्राष्ट्रिय यो मानवाधिकार उत्तरदायित्व सम्बन्धमा चाहिँ हामीलाई चाहिँ सुझावहरू पनि दिएको, जस्तो युपिआरमा सिडमा हामीले चाहिँ त्यो सुझावहरू पनि भएको हुनाले पनि गर्नु पर्यो। र यसमा केही कुराहरू चाहिँ जस्तो चाहिँ यो विधेयक प्रस्तुत गर्ने बेलामा पनि हाम्रो चाहिँ जो माननीय स्वास्थ्य मन्त्री हुनुहुन्थ्यो उहाँले एउटा कुरा चाहिँ के ल्याउनु भयो भन्दाखेरि यसमा चाहिँ के छ एउटा एकदमै चर्चित विषय भन्दाखेरि चाहिँ यो प्रसुति बिदा, होइन? छ महिनासम्म चाहिँ प्रसुति बिदा पाउने, र पुरुष कर्मचारी छ भने पत्नी सुत्केरी हुँदाखेरि 42 दिनसम्म प्रसुति बिदा पाउने भन्ने चाहिँ यो नयाँ प्रावधान यसमा चाहिँ प्रस्तावित भएको छ। होइन भने अहिले चाहिँ 98 दिन महिलाको लागि प्रसुति बिदा र पुरुषको लागि 15 दिनको चाहिँ यो प्रसुति स्याहार बिदा थियो। र त्यसमा चाहिँ जुन अहिले नेपालको जनसङ्ख्या चाहिँ जुन चाहिँ एउटा अलिकति असन्तुलन भइरहेको छ, होइन? जुन चाहिँ एउटा प्रजनन दर नेपालमा छ, जुन चाहिँ जसले के गर्न सकेको छैन भन्दाखेरि जो केमा चुनौतीपूर्ण छ भन्दाखेरि अहिलेको यो जनसङ्ख्या कायम राख्नलाई, होइन? यो कम्तीमा पनि प्रजनन दर चाहिँ यो 2.1 प्रति महिला हुनुपर्नेमा अहिलेको पछिल्लो जनगणना 78 सालमा भएको जनगणनाले चाहिँ 1.8 देखाएको छ, जसले गर्दाखेरि चाहिँ हाम्रो चाहिँ नयाँ किशोर किशोरी वा युवा अथवा चाहिँ बालबालिकाको जनसङ्ख्या चाहिँ घटिरहेको भन्ने छ। त्यसको लागि पनि यो विधेयक लिएर आएको भनेर उहाँले भन्नुभएको छ।
1: हजुर, यसैमा सर, जस्तो यो सुरक्षित मातृत्व र प्रजनन स्वास्थ्य अधिकार ऐन संशोधन गर्न विधेयक जुन अगाडि सारिएको छ, यसको मुख्य आवश्यकता त यहाँले भन्नुभयो। विद्यमान कानुनमा देखिएका कुन कुन कमी कमजोरी र व्यावहारिक समस्यालाई सम्बोधन गर्न यो नयाँ विधेयक अगाडि सारिएको छ?
0: एउटा चाहिँ जुन हामीले चाहिँ सुरक्षित मातृत्वको कुरा गर्दाखेरि यसलाई मौलिक हकको रूपमा राख्यौँ, होइन? ऐनमा पनि राख्यौँ, र अहिले अब प्रसुति विधाहरूका कुराहरू पनि भयो। तर के रहेछ भन्दाखेरि एउटा मातृत्व भनेको चाहिँ एउटा चाहिँ विशेष, होइन? एउटा महिलाको एउटा चाहिँ विशेष अवस्था रहेछ, र त्यो मातृत्वको सम्झना गर्दाखेरि चाहिँ, होइन, एउटा चाहिँ सुखद अनुभूति महिलाले गर्छन् कि एउटा चाहिँ पीडादायक अनुभूति गर्छन् त भन्ने कुरा पनि महत्त्वपूर्ण हुँदो रहेछ, होइन? र के देखियो भन्दाखेरि चाहिँ विभिन्न अध्ययनहरूले, नेपालमै गरेको अध्ययन र विदेशका चाहिँ अध्ययनहरूले पनि के देखाइरहेको छ भन्दाखेरि यो चाहिँ यो गर्भावस्थादेखि सुत्केरी अवस्थासम्म चाहिँ विभिन्न किसिमका हिंसाहरू चाहिँ भइरहेको, होइन? यो प्रसुति हिंसाका कुराहरू भइरहेको भन्ने देखाएको छ। र नेपाललाई पनि यो सिडमा अथवा युपिआरमा पनि नेपाललाई के सुझाव दिएको छ भन्दाखेरि यो प्रसुति हिंसालाई सम्बोधन गर्ने चाहिँ कानुन लिएर आऊ भनिरहेको छ। त्यसले गर्दाखेरि एउटा कुरा चाहिँ यो विधेयकले के पनि लिएर आएको छ भन्दाखेरि चाहिँ जुन गर्भावस्थादेखि लिएर प्रसुति र प्रसवोत्तर अवस्थाको महिलालाई चाहिँ कुनै पनि प्रकारको शारीरिक मानसिक वा यौनजन्य हिंसा गर्नु नहुने, त्यस्तो हिंसा गर्यो भने चाहिँ दण्डनीय हुने, यसमा चाहिँ 6 महिनासम्म कैद वा 50,000 रुपियाँसम्म जरिवाना वा दुवै सजाय हुने भनेर प्रस्तावित पनि गरेको छ। त्यसले गर्दाखेरि एउटा नयाँ व्यवस्था चाहिँ प्रसुति हिंसालाई यसले सम्बोधन गर्न खोजेको छ, होइन? हामीसँग थिएन। अर्को भनेको चाहिँ अब यही विधाहरूको कुराहरूलाई पनि यसले लिएर आएको छ, होइन? त्यसको अलावा चाहिँ यो सुरक्षित गर्भपतन अधिकारका कुरा गर्दाखेरि चाहिँ कतिपय अवस्थामा चाहिँ यो हाम्रो नेपालमा चाहिँ 28 हप्तासम्म मात्रै गर्भपतन गर्न पाउने अधिकार थियो, गर्भ 28 हप्तासम्म। तर कतिपय अवस्थामा त्योभन्दा पछि पनि गर्भपतन गर्नुपर्ने जुन आवश्यकता महसुस भइरहेको थियो, त्यसले गर्दाखेरि केही विशेष अवस्थामा चाहिँ जुनसुकै अवधिको गर्भ पनि गर्भपतन गर्न पाउने भन्ने व्यवस्थाहरू चाहिँ लिएर आएको छ। अर्को चाहिँ यो हाम्रो नेपालमा एकदमै देखिराख्ने विपद, होइन? भर्खरै हामीले रसुवाको बाढी पनि देख्यौँ, त्यो बेला बेलामा, होइन, बाढी पहिरो लगायतका जुन चाहिँ प्राकृतिक लगायत गैर प्राकृतिक विपदहरू पनि नेपालले चाहिँ बेहोरिरहेको छ। यस्तो विपदको बेलामा पनि प्रजनन स्वास्थ्यको निरन्तरता, होइन, त्यो चाहिँ कसरी हुन्छ भन्ने कुरालाई पनि यो विधेयकले चाहिँ समेट्ने प्रयास गरेको छ भने केही भाषागत सुधारहरू, जस्तो अहिलेसम्म हामीले के भन्ने गरेका थियौँ भन्दाखेरि परिवार नियोजन भन्ने गरेका थियौँ, तर परिवार नियोजनको चाहिँ हामी के को ट्रान्सलेसनमा भन्थ्यौँ भन्दाखेरि फ्यामिली प्लानिङ होइन। अब फ्यामिली प्लानिङको यदि हामी प्लानिङको चाहिँ एउटा लिटरल ट्रान्सलेसन गर्ने भने प्लानिङ भनेको त योजना हो, तर नेपालमा नियोजन किन भनियो भन्दाखेरि चाहिँ यसलाई चाहिँ एउटा जनसङ्ख्या नियन्त्रण गर्ने होइन, यो परिवार नियोजन भनेपछि यो भनेको चाहिँ एउटा यसलाई चाहिँ कन्ट्रोल गर्ने मेकानिजम हो भन्ने किसिमको चाहिँ बुझाइ भयो। त्यसलाई चाहिँ अहिले चाहिँ विधेयकले के गरेको छ भन्दाखेरि जति पनि परिवार नियोजन भन्ने शब्द छ त्यसको सट्टामा चाहिँ परिवार योजना राख्ने, यो भनेको चाहिँ के मात्रै होइन भन्दाखेरि चाहिँ नियन्त्रण गर्ने कुरा मात्रै होइन, कति जन्माउने, कहिले जन्माउने, जन्माउने कि नजन्माउने, कसरी होइन, कस्तो फरकमा जन्माउने भन्ने एउटा चाहिँ योजनाको विषय भएको हुनाले यसलाई चाहिँ अब यो नियोजन भन्ने जुन चाहिँ एउटा प्लानिङको एउटा लिटरल ट्रान्सलेसन पनि मिल्दैन, त्यसमा पनि सुधार गर्ने र अवधारणा पनि सुधार गर्ने, अब चाहिँ नियन्त्रणको मात्रै कुरा होइन, अब चाहिँ यो चाहिँ योजना होइन, कसरी र कहिले जन्माउनु भने योजनाको पनि विषय भएको हुनाले भनेर त्यसमा पनि यसले चाहिँ एउटा संशोधन प्रस्ताव गरेको छ।
1: हजुर, अर्थात् संशोधनका विषयहरू केवल कानुनी शब्दावलीमा मात्रै सीमित छैनन् र यसको प्रत्यक्ष प्रभाव महिलाले पाउने स्वास्थ्य सेवा र आफ्नो प्रजनन स्वास्थ्य सम्बन्धी निर्णयमा पर्न सक्छ भन्ने कुरा देखायो। यसमा चाहिँ यो विशेष गरेर महिलाले निर्णय गर्ने अधिकारलाई फोकस गरेका छ, खासमा के छ यो त्यस्तो सम्बन्धी व्यवस्था?
0: निर्णय गर्ने अधिकारलाई चाहिँ हाम्रो ऐनले पनि फोकसै गरेको थियो होइन, ऐनले पनि यो आफ्नो विषयमा यो छनौटको अधिकार हुनेछ, निर्णयको अधिकार हुनेछ भन्ने कुरालाई चाहिँ यो ऐनले पनि फोकस गरिरहेको थियो। र अहिले विधेयकले पनि के गरेको छ भन्दाखेरि चाहिँ यो कुनै पनि व्यक्तिले स्वास्थ्य सेवा लिन गइसकेपछि उसलाई चाहिँ वञ्चित हुनुहुँदैन भन्ने कुराहरू पनि यसले चाहिँ लिएर आएको स्थिति छ। र कस्तो छ भन्दाखेरि निर्णय कुरा गर्दाखेरि चाहिँ यो चाहिँ चाहे यो सुरक्षित मातृत्वका कुराहरू हुन् चाहे परिवार योजनाका वा चाहिँ सुरक्षित गर्भपतनका कुराहरू हुन्, यो चाहिँ सम्बन्धित व्यक्तिले निर्णय लिने कुरा हो र अरू कसैले यसमा चाहिँ निर्णय लिएर यो गर्ने कुरा होइन भन्ने छ। जस्तो यही विधेयकमा पनि के कुराहरू आएको छ भन्दाखेरि बलपूर्ण गर्भपतन भन्ने विषयहरू आएको छ र अरूको दबाबमा करकापमा होइन विभिन्न परिस्थितिमा अथवा चाहिँ महिलालाई चाहिँ ज्यान मान्ने एउटा उद्योग गर्दाखेरि त्यसको कारणले गर्दाखेरि चाहिँ यो गर्भपतन हुनु गयो भने त्यस्तो किसिममा चाहिँ जहाँ चाहिँ महिलाको निर्णय छैन र अथवा सम्बन्धित व्यक्तिको निर्णय छैन त्यो स्थितिमा चाहिँ त्यो कामहरूलाई चाहिँ दण्डनीय बनाउने कसुर योग्य बनाउने गरेर चाहिँ एउटा चाहिँ निर्णय चाहिँ महिलाको हुनुपर्छ पनि भनिएको छ र महिलाको निर्णय वा सम्बन्धित व्यक्तिको निर्णय बाहेकको हुन्छ भने त्यसलाई चाहिँ एउटा चाहिँ कसुरको रूपमा परिभाषा गरेर दण्डनीय बनाउने पनि व्यवस्था गरिएको छ।
1: हजुर, अब सेवा नपाउने महिलाको अवस्थाको बारेमा कुरा गरौँ। नेपालमा अहिले अझै पनि ग्रामीण तथा दुर्गम क्षेत्रमा बस्ने महिला, आर्थिक रूपमा विपन्न महिला, किशोर तथा विपन्न विभिन्न कारणले स्वास्थ्य सेवाबाट वञ्चित भएका महिलाहरू हुनुहुन्छ होइन। कानुनमा संशोधन भएपछि त्यस्ता खालका महिलाले व्यवहारमा फरक पर्छ कि पर्दैन, यो सुविधा अथवा यसमा पहुँच, राज्यले सेवा दिने पहुँचको सुनिश्चित गर्नलाई के गर्नुपर्छ जस्तो लाग्छ?
0: अब यो चाहिँ के कानुनमा चाहिँ केही कुराहरू छन् होइन, अब कानुनमा चाहिँ अब सेवा इन्कारी गर्न पाउँदैन, सेवा दिनुपर्छ भन्ने कुराहरू छन्, तर कानुनमा मात्रै भएर पनि
1: इन्कारीको कुरामा मैले योभन्दा अगाडि जोड्न खोजेँ, जस्तो इन्कारीमा सरकारी निकायले मात्रै हो, अस्पतालले अथवा निजी सामुदायिक अस्पतालहरूले पनि गर्नुपर्छ?
0: यो यस्तो के अरे, सरकारीको लागि चाहिँ तपाईँको यो निशुल्क हुनुपर्छ भन्ने कुरा ऐनले नै राखेको छ होइन। यो निजी वा गैर सरकारी जुन चाहिँ स्वास्थ्य संस्थाहरू छ उहाँले चाहिँ एउटा निश्चित शुल्क लिन पाउँछ, जुन चाहिँ एउटा राज्यले तोकेको एउटा परिधि भएर शुल्क चाहिँ लिन पाउँछ भन्ने छ, किनभने अब निजीले त लिन पनि पर्यो होइन, तर उहाँहरूले पनि यो चाहिँ 10% चाहिँ होइन विपन्न व्यक्तिहरूको लागि सुविधा दिनुपर्छ भन्ने कुराहरू छ। तर यो जुन चाहिँ सुविधाबाट इन्कारीको कुरा छ यो सबैको हकमा छ, यो चाहिँ सरकारीले पनि गर्न पाइएन, निजीले पनि गर्न पाइएन, यो इन्कारी गर्यो भने चाहिँ यो इन्कारी गर्छ अथवा रेफर गर्छ आफूले चाहिँ त्यो सेवा दिन सक्ने अवस्था हुँदाहुँदै अर्को स्वास्थ्य संस्थामा चाहिँ रेफर गर्छ भने त्यसलाई पनि यो यसले के गरेको छ भन्दाखेरि चाहिँ कानुनी कसुरको रूपमा चाहिँ यो ऐनमा राखिएको छ। त्यसको साथसाथै अहिले विधेयकले चाहिँ एउटा नयाँ व्यवस्था के लिएर आएको छ भन्दाखेरि आर्थिक कारणले वा आर्थिक अभावले पैसा तिर्न नसकेको कारणले गर्दाखेरि चाहे सरकारी होस् चाहे सामुदायिक होस् चाहे निजी होस् वा गैर सरकारी स्वास्थ्य संस्था किन होस् यो चाहिँ इन्कारी गर्न नपाउने होइन यो प्रसूति सेवा दिनबाट इन्क्वायरी गर्न नपाउने भनेर यो जुन चाहिँ राजविराजको घटनापछि पनि एउटा दफा चाहिँ यसमा चाहिँ नयाँ दफा थपेर आर्थिक कारणले इन्क्वायरी गर्न नपाउने भन्ने कुरा चाहिँ राखिएको छ र यसमा चाहिँ दण्ड सजायको व्यवस्था पनि छ होइन अब त्यो दण्ड सजायको व्यवस्थाको कुरा गर्दाखेरि चाहिँ अब हामीले सँगसँगै एउटा कुरा के पनि गर्नु पर्यो भन्दाखेरि हामीसँग चाहिँ अब स्वास्थ्य संस्था र स्वास्थ्य सेवा प्रदायकहरू पनि कमी छ होइन एउटा दक्ष स्वास्थ्य सेवा प्रदायकहरू कसरी चाहिँ उत्पादन गर्ने हो होइन र उहाँहरूको चाहिँ एउटा चाहिँ फेरि कतिपय स्थितिमा अब यहाँले भन्नुभएको चाहिँ अब विपन्न के अरे हाम्रो चाहिँ ग्रामीण ठाउँहरूमा भन्दै हुनुहुन्छ जस्तो त्यो स्वास्थ्य कर्मी स्वास्थ्य संस्थाहरू पनि अलिक सहर बजारमा केन्द्रित छ होइन एउटा ग्रामीण तहसम्म कसरी पुर्याउने कसरी उपलब्ध गराउने भन्ने कुरामा चाहिँ कानुनमा मात्रै व्यवस्था भएर होइन हामी दण्ड दिन्छु भनेर मात्रै व्यवस्था भएर भएन त्यसमा चाहिँ सकारात्मक योजनाहरू हुनु पर्यो होइन जस्तो हाम्रो संविधानमै धारा 35 चाहिँ यो आधारभूत स्वास्थ्य सेवाको अधिकार छ यो निशुल्क दिनुपर्ने र स्थानीय तहमाबाट चाहिँ उपलब्ध हुनुपर्ने पालिकाबाट भन्ने कुरा छ र यो आधारभूत स्वास्थ्यभित्र पनि प्रजनन स्वास्थ्य अधिकारलाई राखिएको छ होइन तर यसलाई अब सकारात्मक रूपमा कसरी कार्यान्वयन गर्ने र त्यो ठाउँहरूमा चाहिँ उपलब्धता कसरी गर्ने भन्ने कुरामा चाहिँ सङ्घदेखि लिएर प्रदेशदेखि लिएर पालिका स्तरसम्म पनि यसका चाहिँ अब यो बजेट विनियोजन लगायतका चाहिँ एउटा सकारात्मक यो कार्यक्रमहरू नल्याइकन यो चाहिँ सुनिश्चित गर्न चाहिँ सकिएन खालि दण्ड सजाय चाहिँ छ है भनेर एउटा थर्काउने काम त भयो होइन तर अनुभूत गर्ने कामको लागि चाहिँ सकारात्मक पहलहरू आवश्यक छ
1: जस्तो यहाँले इन्क्वायरीको कुरा गरिरहँदा कतिपय अवस्थामा चिकित्सकीय लापरवाही मेडिकल नेग्लिजेन्स भन्छ होइन त्यसको कारणले पनि यो प्रजनन स्वास्थ्यमा चाहिँ अब महिलाहरूको चाहिँ जोखिम ज्यान जोखिममा परेको अथवा ज्यानै गएको घटनाहरू पनि छन् यसमा चाहिँ कानुनले समेटेको छ कि छैन यदि स्वास्थ्य कर्मीले चिकित्सकीय लापरवाहीबाट त्यस्ता खालका सेवाग्राही अथवा महिलाहरूले चाहिँ स्वास्थ्यमा असर पर्यो भने कस्तो कानुनी व्यवस्था गरेको छ
0: यो चाहिँ यो जुन चिकित्सकीय लापरवाहीको कुरा चाहिँ यसलाई चाहिँ ठ्याक्कै यो सुरक्षित मातृत्व र प्रजन स्वास्थ्य अधिकार ऐनमै चाहिँ यो छैन होइन तर केमा छ भन्दाखेरि यो हाम्रो जनस्वास्थ्य ऐनमा र जनस्वास्थ्य ऐनले पनि फेरि के कुरालाई पनि समेटेको छ भन्दाखेरि प्रसूति सेवा पनि त्यसभित्र अथवा प्रजन स्वास्थ्य अधिकार पनि पर्छ र यो जनस्वास्थ्य ऐनले चाहिँ हाम्रो स्वास्थ्य संस्थाहरू कस्तो हुने स्वास्थ्य संस्थाले के कुराहरू मेन्टेन गर्नुपर्ने स्वास्थ्य कर्मीहरू चाहिँ कसरी चाहिँ यो डिप्लोयमेन्टहरू हुन्छ भन्ने जस्ता धेरै यो प्राविधिक पक्षहरू अथवा एडमिनिस्ट्रेटिभ कुराहरू गरेको छ र यसले के कुरालाई पनि गरेको छ भन्दाखेरि यो गोपनीयता पनि मेन्टेन गर्नुपर्ने स्वास्थ्य संस्थाले स्वास्थ्य कर्मीले भन्दै यो लापरवाहीको कुराहरूलाई पनि चाहिँ यो जनस्वास्थ्य ऐनले नै यो समेटिएको छ होइन त्यसको साथसाथै हामीसँग अर्को के छ भन्दाखेरि हामीसँग चाहिँ यो उपभोक्ता अधिकार ऐन पनि छ र कतिपय स्थितिमा चाहिँ यस्ता मुद्दाहरू चाहिँ हाम्रो उपभोक्ता अदालतहरूमा पनि चल्ने गरेको छ त्यसले गर्दाखेरि अब हामीले चाहिँ अब जनस्वास्थ्य ऐन अनुसारको चाहिँ यो स्वास्थ्य सम्बन्धी निकायबाट यसलाई चाहिँ उत्तरदायी बनाउने कि अथवा उपभोक्ता ऐन अन्तर्गत चाहिँ एउटा क्षतिपूर्ति सहितको एउटा माग दाबी लिने भन्ने कुरा चाहिँ अब जो व्यक्ति हो उहाँहरूमा पनि भर पर्ने कुरा हो उहाँले के चाहनुहुन्छ भनेर
1: हजुर
0: तर अहिले पनि के चाहिँ छ भन्दाखेरि चाहिँ अहिले पनि चाहिँ अब स्वास्थ्य सेवा लिइसकेपछि अब शान्तिनो कुरोमा चाहिँ होइन कहाँ उजुरी गरिहाल्ने कहाँ जाने अब कति लामो कुरामा जाने भनेर चाहिँ अहिले पनि एउटा चाहिँ त्यसमा चाहिँ उत्तरदायी बनाउने त्यस्तो धेरै जुन चाहिँ बाहिर अथवा विदेशी मुलुकहरूमा युरोपियन अथवा अमेरिकन मुलुकहरूमा जुन किसिमको चाहिँ एउटा चाहिँ एकाउन्टेबल बनाउने होइन अलिकति स्वास्थ्यमा के हुने बित्तिकै एकाउन्टेबल बनाउने जुन किसिमका चाहिँ त्यहाँ अभ्यासहरू स्थापित छन् त्यस्तो अभ्यासहरू चाहिँ नेपालमा स्थापित भइसकेका छैन भन्नुपर्ने हुन्छ
1: हजुर सर जस्तो अब भनौँ न बाँकेमै एउटा घटना घट्यो यहाँले चाहिँ गोपनीयताको आत्मसम्मानको सूचनाको कुराहरू गरिरहँदा यो प्रजनन स्वास्थ्य यससँग पनि पर्छ यस्ता घटनाहरू हुन नदिन बाँकेको कोलपुरमा हाटै घटना घट्यो चाहिँ के कुरामा चाहिँ सुधार अथवा विचार गर्नुपर्छ भन्ने लाग्छ यहाँलाई
0: यस्तो कुराको गर्दाखेरि चाहिँ जस्तो कानुनले मात्रै गरेर पुगेन कि जस्तो चाहिँ जुन यो घटना आएको छ होइन घटनाको बारेमा म पूर्ण जानकार त छैन होइन जुन चाहिँ अब यो न्युजहरूमा आएको आधारमा कुरा गर्दाखेरि एउटा चाहिँ जो व्यक्तिले स्वास्थ्य सेवा प्रदान गर्यो उहाँ चाहिँ त्यो प्रदान गर्नको लागि दक्ष र योग्य व्यक्ति हो कि होइन होइन अब दक्ष र योग्य व्यक्ति बाहेक पनि होइन यस्तो सेवाहरू प्रदान गरिरहेको छ भने चाहिँ त्यो जिल्लाका जुन चाहिँ हाम्रो जनस्वास्थ्य
1: कार्यालय
0: नियमनकारी निकायहरू पनि हुनु पर्यो किन भन्दाखेरि अब त्यस्तो सेवाहरू छ व्यक्तिहरू पुगिरहेछ त्यसले गर्दाखेरि चाहिँ एउटा कुरा के हेर्न पर्यो भन्दाखेरि यो दक्ष र योग्य व्यक्तिहरूले गरेको छ कि छैन भन्ने कुरा हेर्न पर्यो होइन. अनि अर्को कुरा चाहिँ अब यो एकदमै स्थापित यो चाहिँ अब यो यो चिकित्सक र स्वास्थ्य कर्मीको स्थापित आचार संहिता के हो भन्दाखेरि कुनै पनि महिलालाई होइन विशेष गरी अझ उसको चाहिँ संवेदनशील अङ्गहरूलाई पनि यो जाँच गर्दाखेरि त्यसमा चाहिँ छोएर जाँच्नुपर्ने स्थितिहरूमा चाहिँ पुरुष यो स्वास्थ्य कर्मी छ भने एकजना महिला चाहिँ अनिवार्य रूपमा सँगै राखेर गर्नु पर्यो वान टु वान होइन. एकजना छुट्टै एउटा एकान्तमा चाहिँ पुरुष स्वास्थ्य कर्मी वा चिकित्सकले महिला सेवाग्राहीलाई चाहिँ जाँच गर्न सक्दैन भन्ने स्थापित मान्यता हो होइन. यो घटनामा चाहिँ त्यो पनि भएन कि भन्ने जस्तो चाहिँ बुझिएको छ होइन. अब यो ठ्याक्कै नभए
1: अर्को चाहिँ कन्सर्नको कुरा पनि हुन्छ.
0: अर्को चाहिँ अब त्यो कन्सेन्ट पनि लियो कि लिएन होइन. तपाईँले चाहिँ के पनि भन्नु पर्यो भन्दाखेरि चाहिँ अब त्यो त्यो छुन पर्ने स्थिति छ भने पनि अब यसरी चाहिँ छुन पर्ने छ है यस्तो हो है भनेर चाहिँ एउटा
1: पूर्व जानकारी गर्नु
0: पूर्व जानकारी होइन. अब यो यसको लागि यो टच गर्नुपर्छ भन्ने कुरा चाहिँ त्यो जानकारी पनि गराउनु पर्यो. र जानकारी गराउँदा गराउँदै पनि टचहरू भएको छ भने अर्को चाहिँ सेवाग्राहीको पनि दायित्व के छ भन्दाखेरि अब जानकारी गराएर गरेको छ भने कहाँनिर उसलाई अप्ठ्यारो भयो भन्ने कुरा कहिलेकाहीँ चाहिँ किनभने हामीले स्वास्थ्य कर्मी र चिकित्सकलाई पनि एउटा गुड फेथ पनि त दिनु पर्यो. त्यसले गर्दाखेरि उहाँलाई अप्ठ्यारो भयो भने उसले पनि के भन्नु पर्यो भन्दाखेरि होइन यहाँ चाहिँ मलाई अब अप्ठ्यारो भयो है भनेर चाहिँ एउटा कम्युनिकेसन पनि गर्नु पर्यो होइन. किनभने अब जानकारी गरेर गएको छ होइन तर त्यसैमा अप्ठ्यारो भएको छ भने त्यो कुरा पनि भन्नुपर्ने पनि दायित्व पनि रह्यो होइन. र यो चाहिँ यो गोपनीयता पनि यसमा चाहिँ सँगसँगै त्यतिकै
1: यसमा सँगसँगै सेवाग्राहीको दायित्व पनि अब हामी कहाँ जाँदैछौँ ऊ दक्ष हो कि होइन सरकारी मान्यता अथवा कानुनले चिन्छ कि चिन्दैन होइन कति भन्ने कुरालाई पनि विचार गर्नुपर्छ.
0: यो यो यो फेरि के कुरा आयो भन्दाखेरि त्यो सूचना र शिक्षाकै कुरा आयो होइन. हामीले चाहिँ कति हामीले चाहिँ सेवाग्राहीहरूलाई पनि सशक्तिकरण गरेछौँ त भन्ने कुरा आयो. अब सेवाग्राहीको तर्फबाट पनि त्यो कुरामा सचेतता चाहियो होइन. तर नियमनकारी निकायबाट पनि यस्तो अभ्यासहरूलाई चाहिँ कसरी रोक्ने भन्ने कुरा चाहियो. र यो यो कुरा चाहिँ जसरी फ्ल्यास आयो नि यसमा चाहिँ एउटा गोपनीयताको कुरा पनि छ र प्रजनन स्वास्थ्य अधिकार चाहिँ गोपनीय हुनुपर्छ भनेर यो ऐनले पनि भनेको स्थिति छ होइन. र गोपनीयताको कुरा गर्दाखेरि चाहिँ अब स्वास्थ्य संस्था र स्वास्थ्य कर्मीले मात्रै होइन तपाईँ हामीले पनि त्यो कुराहरूलाई चाहिँ हेर्न पऱ्यो कि अथवा चाहिँ एउटा कुनै मिडियाबाट पनि त्यसको आउँछ भने चाहिँ होइन त्यसलाई कसरी ल्याउने भन्ने कुरा हेर्न पऱ्यो. वास्तवमा अहिले मैले उठाइरहेको इस्यु त के हो भन्दाखेरि चाहिँ जुन राजविराजमा घटना भयो राजविराजको घटनामा पनि उहाँ महिलाको चाहिँ अब भिडियो आयो सिसिटिभी अलि क्याप्चर गरेको होइन अलि घोप्टो परेर उहाँले चाहिँ यो के अरे प्रसूति गरिरहेको घटना आयो. तर त्यसको चाहिँ हाम्रो न्युजहरूमा कभरेज हुँदाखेरि चाहिँ एउटा इन्सर्ट बक्स जस्तो बनाएर उहाँको फोटो अलिकति प्रष्ट देखिने फोटोहरू चाहिँ राखेर चाहिँ त्यो घटना बन्यो. र अहिले हामी धेरैलाई के थाहा छ भन्दाखेरि उहाँको नाम थाहा छ उहाँको नाम के हो भन्ने कुरा चाहिँ मजाले अब संसदमै उठाउँदा फेरि पनि अब पत्र पत्रिकामा उठाउँदा पनि उहाँको चाहिँ नाम अब त्यो लाग्दैन कि त्यो जति पनि नामहरू भनिए त्यहाँ चाहिँ कुनै सहमति लिएर त्यो नामहरू भनिएको वा चाहिँ फोटोहरू राखिएको जस्तो लाग्दैन. त्यसले गर्दाखेरि चाहिँ के भन्दाखेरि हामीले पनि यस्ता संवेदनशील विषयमा आवाज त उठाउनु पर्यो होइन. तर गोपनीयताको कुरा गर्दाखेरि चाहिँ यो स्वास्थ्य संस्था र सेवाग्राही मात्र होइन कि जो समग्र समाजहरू छ होइन यसमा चाहिँ अब मिडियाबाट होस् वा चाहिँ सामाजिक अभियन्ताबाट होस् वा महिला कर्मीबाट होस् वा सांसदबाट पनि किन नहोस् यसमा त्यति धेरै गोपनीयताको ख्याल गरिएन जस्तो देखिन्छ. त्यसले गर्दाखेरि हामी सबै पनि सचेत हुन आवश्यक छ.
1: हजुर आदरणीय श्रोताहरू आजको रेडियो इजलासमा हामी सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐन 2075 संशोधन गर्न बनेको विधेयक 2083 विषयमा छलफल गरिरहेका छौँ र छलफलमा हुनुहुन्छ महिला कानुन र विकास मञ्चका कार्यकारी निर्देशक अधिवक्ता सबिन श्रेष्ठ र साथमा छु म कार्यक्रम सञ्चालक अधिवक्ता बसन्त गौतम. सबिन सर अब हामी यो जुन कानुनमा संशोधनका लागि विधेयक आयो अब त्यसमा चाहिँ पहिला नभएको कुरा अहिले अब श्रोताले बुझ्ने गरी भनौँ दर्शकले बुझ्ने गरी पहिला यो कुरा थिएन अहिले यो कुरा ठ्याक्कै आयो र त्यसको कार्यान्वयनको चुनौतीहरू अब कानुन राम्रो मात्रै भएर भएन त्यसको अनुभूति र त्यसको चाहिँ कार्यान्वयन कसरी हुन्छ भन्ने कुरा महत्त्वपूर्ण हो यसलाई चाहिँ कसरी हेर्नु भएको छ.
0: अब एउटा त एकदमै बुझ्ने भाषामा भन्दाखेरि यो पहिला नभएको अहिले नयाँ प्रस्ताव गरेको भनेको चाहिँ अहिले 98 दिनको प्रसूति विधा छ होइन जसलाई चाहिँ अब अहिले 6 महिनाको प्रसूति विधा प्रस्तावित गरिएको छ. त्यस्तै गरेर यो प्रसूति स्याहार विधा चाहिँ तपाईँको
1: यसैबाट कार्यान्वयन चरणबाटै जाउँ सर होइन किनभने 98लाई 6 महिना हुँदाखेरि चाहिँ यो कार्यान्वयन गर्न सम्भव छ अथवा हुन्छ अथवा चाहिँ यसले चाहिँ झन् निजी क्षेत्र अथवा चाहिँ जागिरै जाने अथवा जागिरै नपाउने महिलाले झन् समस्या ल्याउने हो कि अथवा कस्तो प्रभाव पार्छ.
0: हो यो यो कुरामा चाहिँ के भन्दाखेरि हामीले एउटा कानुन गभर्मेन्ट बनाएर होइन अब 98 दिनलाई 6 महिना बनायो भन्न मात्रै पर्याप्त छैन
1: छैन
0: यसको कार्यान्वयन सुनिश्चित गर्नलाई चाहिँ अरू के उपायहरू हुन्छ भनेर चाहिँ हेर्न पर्यो त्यसले गर्दाखेरि जुन यो सरकारी निजी र गैर सरकारी संस्थामा काम गर्ने चाहिँ महिलाहरूको लागि चाहिँ 6 महिना र पुरुषहरूको पत्नी चाहिँ सुत्केरी भएमा 42 दिन भन्ने जुन चाहिँ व्यवस्था आएको छ यसको कार्यान्वयनको लागि चाहिँ अन्य कार्यक्रम नलिएर आउने हो भने यो कार्यक्रम गर्न गाह्रो छ यो सरकारलाई पनि गाह्रै कुरो हो यो होइन तर अब सरकारसँग स्रोत साधन छ उहाँहरूले व्यवस्था गर्नुहोला होइन अब कतिको त्यो त्यसरी दिँदाखेरि चाहिँ स्टाफको फ्लोहरूलाई कसरी हेर्नुहुन्छ त्यो अब सरकारको कुरा हो तर जुन निजी र गैर सरकारी छ यो चाहिँ एकदमै अहिले कतिपय स्थितिमा अब श्रमिकले त अहिले त 60 दिनको मात्रै छ होइन 60 दिनबाट एकैचोटि चाहिँ 6 महिनाको स्थिति बढाएको स्थिति छ भनेपछि निजी र गैर सरकारी संस्थालाई यो गाह्रो छ होइन त्यसै पनि अब महिलालाई जागिरमा ल्या राख्यो भने अब सुत्केरी बिदा दिनुपर्छ एडिसनल जिम्मेवारी हुन्छ भन्ने छ भने यो व्यवस्थाले गर्दाखेरि चाहिँ के हुनसक्ने स्थिति छ भन्दाखेरि अझ होइन एउटा रोजगारीका सम्भावनाहरू पनि गुम्ने र कतिपय स्थितिमा यसको चाहिँ उल्लङ्घन हुने होइन किन भन्दाखेरि अब संस्थागत रूपमा पनि यो 6-6 महिनासम्म चाहिँ होइन तलब दिन सक्ने कतिको क्षमता छ त होइन कुनैको ठुलो होला कुनै सानो होला
1: कतिको त अब एक वर्षको 6 महिनाको
0: परियोजना त्यसले गर्दाखेरि चाहिँ हामीले चाहिँ के हेर्नुपर्ने स्थिति छ भन्दाखेरि चाहिँ हाम्रो चाहिँ बाहिरतिरको अभ्यास के छ त विश्वभरिको अभ्यासहरू के छ भन्ने कुराहरू चाहिँ हेर्नुपर्छ जस्तो भारतको कुरा गऱ्यो भने भारतमा पनि यो 26 हप्ता भनेर 6 महिनाको बिदा छ होइन र बाहिर विदेशहरूमा चाहिँ अब योभन्दा तलबी होइन बेलायतमा चाहिँ हाम्रो 1 वर्षको चाहिँ तलबी बिदा छ अथवा चाहिँ स्विडनको कुरा गऱ्यो भने 16 महिना भनेको त 1 वर्ष अझ 4 महिनाको पनि कुरा छ होइन अमेरिकामा पनि छ तर अमेरिकामा बिदा चाहिँ इन्सुरेन्स पोलिसी त्यसले गर्दाखेरि जुन बाहिर जुन छ होइन अमेरिकामा चाहिँ सबै कुरालाई केसँग जोडिएको छ भन्दाखेरि इन्सुरेन्स पोलिसीसँग जोडिएको छ युरोपतिर चाहिँ यसलाई चाहिँ सोसियल सेक्युरिटीसँग जोडिएको छ होइन
1: सामाजिक सुरक्षासँग
0: जस्तो नेपालमा पनि अहिले हामीसँग के छ भन्दाखेरि चाहिँ यो योगदानमा आधारित सामाजिक सुरक्षा कोष भनेर सामाजिक सुरक्षा कोष छ र यो सामाजिक सुरक्षा कोषकै यो चाहिँ ऐन नियमभित्र के कुरा पनि छ भनेदेखि सुरक्षित मातृत्वको कार्यक्रम पनि त्यहाँ चाहिँ छ होइन तर त्यसलाई एक्टिभेट गरेको छैन त्यसले गर्दाखेरि चाहिँ यदि यो सामाजिक सुरक्षा कोषमा आबद्ध भएको चाहे सरकारी होस् चाहे गैर सरकारी होस् चाहे निजी क्षेत्रमै कार्यरत कर्मचारीहरू छ भने यदि उसले नियमित रूपमा चाहिँ यसमा योगदान दिइरहेको छ भने यो प्रसुति सेवा बिदा दिँदा वा प्रसुति स्याहार बिदा दिँदा चाहिँ त्यो सामाजिक सुरक्षा कोषबाट चाहिँ होइन यसको जुन चाहिँ तलबी कुरा छ त्यो चाहिँ दिने व्यवस्था भयो भने केही हदसम्म कार्यान्वयन हुनसक्छ जस्तो म आफै पनि एउटा संस्था चलाएर बसेको छु होइन अब संस्थामा चाहिँ अब महिला कर्मचारी हुनुहुन्छ उहाँ चाहिँ 6 महिना अथवा चाहिँ पुरुष कर्मचारी छ 42 दिन भन्यो भने 6 महिना त उहाँलाई छुट्टी दिएर फेरि अर्को त कोही राख्न पर्यो त्यसको लागि त स्रोतहरू हुन्न परियोजनामा त्यो किसिमका स्रोतहरू छुट्याएको हुन्नन् त्यसले गर्दाखेरि चाहिँ हामी चाहिँ सामाजिक सुरक्षा कोषमा आबद्ध छ केसम्म गर्न सक्यो भने 6 महिना चाहिँ उहाँलाई बिदा दिन सक्यो उहाँको तलब चाहिँ सामाजिक सुरक्षा कोषबाट आउने भयो त्यो 6 महिनाको लागि चाहिँ उहाँको ठाउँमा चाहिँ प्रसुति बिदा हुँदाखेरि अर्को व्यक्तिलाई राख्न सकियो होइन त्यो भयो भने चाहिँ हुनसक्छ त्यसले गर्दाखेरि हामीले चाहिँ यसलाई चाहिँ खालि यो संस्थाहरूको निजी वा गैर सरकारी संस्थाहरू विशेष गरी चाहिँ जिम्मेवारी दिएर योलाई कार्यान्वयन गर्न चाहिँ चुनौतीपूर्ण छ
1: अब उहाँहरूको लागि त यो भयो सर जस्तो अब केही काम नगर्ने श्रमिक हुनुहुन्छ होला गिट्टी कुल्ने महिलाहरू हुनुहुन्छ होला उहाँहरूको लागि यो कानुन यो संशोधनले कसरी सम्भव हो
0: त्यसले गर्दाखेरि चाहिँ अब यो कानुनले केलाई मात्रै भन्यो भन्दाखेरि चाहिँ हाम्रो अब जनसङ्ख्या बढाउनु पर्यो हामीले प्रसुति बिदा बढायौँ होइन कसको हकमा भन्दाखेरि चाहिँ कामकाजी जो चाहिँ कार्यालयमा कार्य काम गर्नुहुन्छ होइन सरकारी निजी वा गैर सरकारी संस्थामा भन्यो तर त्यो बाहेकका पनि त महिलाहरू हुनुहुन्छ अथवा त्यो बाहेकका पुरुषहरू पनि हुनुहुन्छ होइन जसलाई चाहिँ प्रसुति बिदा वा प्रसुति स्याहार बिदा चाहिन्छ भने चाहिँ अर्को यो सामाजिक सुरक्षा कोषमैबाट चाहिँ यसलाई चाहिँ एक्टिभेट गर्न सकिन्छ होइन जस्तो अहिले सामाजिक सुरक्षा कोषमा के छ भन्दाखेरि चाहिँ यो चाहिँ कुनै कामकाजी कार्यालयको कामकाजी व्यक्तिहरू मात्रै होइन कि जो चाहिँ अब स्वरोजगार भएका व्यक्तिहरू अथवा वैदेशिक रोजगारमा भएका व्यक्तिहरूले पनि यसमा योगदान गरेर यो सामाजिक सुरक्षा कोषसँग चाहिँ जोडिन पाउने भन्ने कुराहरू छ जस्तो हाम्रै लयर महिला हुनुहुन्छ भने अब घरमा त बस्न पाइयो तर त्यसकोमा तलबी अवस्था के हुने
1: होइन
0: मुद्दा हेरेर पाउने अब क्लाइन्टले त घरमा बसेको पैसा त दिँदैनन्
1: दिँदैन
0: अथवा चाहिँ पत्रकार हुनुहुन्छ डक्टर हुनुहुन्छ अथवा अन्य किसिमका चाहिँ स्वरोजगार हुनुहुन्छ वा चाहिँ आफ्नो चाहिँ स्वव्यवसाय गरेर बस्नु भएको छ भन्यो भने होइन उहाँले के गर्नु पऱ्यो भन्दाखेरि सामाजिक सुरक्षा कोषमा आबद्ध हुनुभयो भने चाहिँ उहाँहरूलाई चाहिँ त्यही अनुसारले जसरी आबद्ध हुनुभएको छ जतिको एउटा चाहिँ उहाँहरूले चाहिँ मासिक तलब देखाएर आबद्ध हुनुभएको छ त्यही अनुसार चाहिँ सामाजिक सुरक्षा कोषबाट चाहिँ
1: अथवा त्यो गिट्टी कुट्नी अथवा श्रमिक महिलाहरू हुनुहुन्छ जो सुरुगा त्यो सामाजिक सुरक्षामा चाहिँ रकम जम्मा पनि गर्नु भएको छैन भने उहाँहरूको लागि त सरकारले जसरी एकल ज्येष्ठ नागरिक अपाङ्गताहरूलाई भत्ताको व्यवस्था गरेको छ नि सामाजिक सुरक्षा कार्यक्रम अन्तर्गत त्यसमा पनि त जोड्न सकिन्छ होला नि
0: त्यसमा पनि जोड्न सकिन्छ र वास्तवमा चाहिँ अहिले जुन हाम्रो यो सुरक्षित मातृत्व र प्रजन स्वास्थ्य अधिकार होइन यसको दफा 33 चाहिँ प्रष्ट रूपमा सुत्केरी भत्ताको चाहिँ अवधारणाले लिएर आएको छ होइन विशेष गरी विपन्नहरूलाई चाहिँ यो नेपाल सरकारले सुत्केरी भत्ता दिने भन्ने व्यवस्थाहरू छ तर के भन्दाखेरि अरू भत्ताहरू त कार्यान्वयनमा छन् होइन यो चाहिँ अब ऐन आएको 75 आएको अब झन्डै 10 वर्ष हुनुलाई 8 वर्ष त भइ नै सक्यो यो ऐनको यो व्यवस्था कार्यान्वयनमा आएको छैन
1: होइन
0: कार्यान्वयन कसरी गर्ने भन्ने एउटा त्यो सुत्केरी भत्ता भनेको चाहिँ त्यो चाहिँ के को लागि हो भन्दाखेरि तपाईँको जो चाहिँ आमा छ र नवजात शिशु छ उसको लागि चाहिँ एउटा चाहिँ पौष्टिक आहारहरूको लागि हो तर फेरि पनि अर्को कुरा के हो भन्दाखेरि जस्तो गिटी कुट्ने महिलाहरू छन् वा चाहिँ कुनै घरमा काम गर्ने घरेलु कामदार महिला छन् वा चाहिँ अब श्रमिक अथवा होइन अनौपचारिक श्रमिक किसिमका महिलाहरू छन् भने यो चाहिँ बाहिरतिरको अनुभव र हाम्रै भारतमा पनि कस्तो अनुभव छ भन्दाखेरि चाहिँ एउटा निश्चित आयभन्दा कम आय भएको महिला जसले चाहिँ यो सामाजिक सुरक्षा कोषमा योगदानको आधारमा जोडिनु पनि सक्नुहुन्न तर यो चाहिँ प्रसूति विदाको हकमा सुरक्षित मातृत्वको हकमा चाहिँ राज्यले नै प्रिमियर दिने होइन जस्तो भारतमा चाहिँ 21,000 भारूभन्दा कम आएको छ भने राज्यले नै त्यो किसिमको प्रिमियर तिर्दिने भन्ने व्यवस्थाहरू छ होइन नेपालमा पनि हामीले अब 40-50 हजार कति हो एउटा निर्धारण गरेर त्योभन्दा कम आय भएको महिलाको हकमा चाहिँ हामीले नै राज्यले नै त्यसको चाहिँ व्यवस्था गरेर किन भन्दाखेरि अब छुट्टी लिने भनेको त अब त्यो गिटी कुट्नबाट छुट्टी लिन सकिने भयो होइन तर के भन्दाखेरि तलबी त नहुने भयो त्यसले गर्दाखेरि चाहिँ उहाँहरूको एउटा निश्चित अब यतिसम्म हुनसक्छ भनेर 10-12 हजार कति हुन्छ
1: हजुर सर हामीले अब 98 दिनलाई 6 महिना पुर्यायौँ त्यसभन्दा बाहेकको संशोधनको पक्ष र कार्यान्वयनको चुनौतीमा पनि छलफल गरौँ अरू विषय
0: त्यसभन्दा बाहेकको संशोधनको कुरा गर्दाखेरि चाहिँ अहिले के आएको छ भन्दाखेरि यो यो सुरक्षित मातृत्वको सेवा दिँदाखेरि चाहिँ यो दक्ष स्वास्थ्य कर्मी र नभए चाहिँ तालिमप्राप्त प्रसूति कर्मीहरूबाट दिनुपर्छ भन्ने व्यवस्था सबै किसिमको स्वास्थ्य संस्थाले भन्ने आएको छ होइन सम्मानजनक प्रसूति सेवा चाहिँ दिनुपर्छ सबै किसिमका यो स्वास्थ्य संस्थाहरूबाट भन्ने कुरा आएको छ त्यस्तै गरेर के कुरा आएको छ भन्दाखेरि अहिले पनि मैले भने त्यो विशिष्ट अवस्थामा जस्तो महिलाको ज्यानमै खतरा छ भने होइन गरौँ त्यो महिलाको ज्यानकै खतरा भइरहेको बेलामा चाहिँ होइन तिमी मरे पनि मर तर हामी 28 हप्ता नाइसकेपछि हामी गर्भपतनको सेवा दिन भन्नु भएन महिलाको जीवन होइन लाई चाहिँ एउटा महत्त्वपूर्ण मान्नु पऱ्यो र त्यतिखेर चाहिँ 28 हप्ताभन्दा बियोन्ड छ भने जुनसुकै अवधिको गर्भलाई पनि सुरक्षित गर्भपतन सेवा प्रदान गर्ने भन्ने व्यवस्था आएको छ अर्को भुँडको खराबी भनेको चाहिँ कतिपय स्थितिमा के हुन्छ भन्दाखेरि गर्भमा नै त्यो भुँड चाहिँ नष्ट भएको होइन होइन त्यो त्यसको चाहिँ भाइबल नभएको वा चाहिँ बाहिर निस्केर पनि जन्मन नसक्ने अवस्थाहरू त्यो जीवित नरहने अवस्थाहरू चाहिँ हुन्छ होइन तर अहिले के छ भन्दाखेरि त्यो पनि 28 हप्तासम्म तर अब गर्भ त तपाईँको 40 हप्तासम्म हुनसक्छ होइन तपाईँको चाहिँ अब 31-32 हप्तामा गएर गर्भभित्रै भुँड चाहिँ नष्ट भइसक्यो कुहुन थालिसक्यो गनाउन थालिसक्यो भने पनि अब निकाल्न नपाउने भन्ने जस्तो व्यवस्था छ होइन जसले चाहिँ महिलाको चाहिँ गर्यो त्यो महिलाको शरीरमै पुरा इन्फेक्सन गर्यो भने पनि त्यो अवस्थामा पनि जुनसुकै अवस्था त्यो भुँड चाहिँ असक्षम भएको छ र कमी कमजोरी छ भने जुनसुकै अवधिको गर्भ पनि गर्भपतन गर्न पाउने भन्ने व्यवस्था छ भने
1: एउटा श्रोताहरूलाई चाहिँ क्लियरली भनौँ होइन एउटा चाहिँ गर्भपतनको अधिकार होइन यो प्रजनन स्वास्थ्यको अधिकार एकातिर भयो अर्कोतिर चाहिँ बच्चाको राइट टु लाइफको अथवा जन्म नपाउने अधिकार चाइल्ड राइटको पर्सपेक्टिभबाट पनि हेरिन्छ होइन अब यो प्रजनन स्वास्थ्य अन्तको अधिकार अन्तर्गत गर्भपतनको अधिकार बाल अधिकार र यो गर्भपतनको मुद्दा यो बारेमा प्रश्न पार्दैन
0: यो बारेमा चाहिँ अन्तर्राष्ट्रिय रूपमा यो बारेमा धेरै नै यसमा छलफल भएर यो प्रश्न त आइसकेको छ होइन किन भन्दाखेरि जुन बाल अधिकार महासन्धि छ त्यो एकदमै व्यापक ग्लोबल्ली रेटिफाइड कन्भेन्सन पनि हो यसको चाहिँ 2 देश बाहेक युएनको सदस्य राष्ट्र बाहेक सबै देशहरूले यसलाई अनुमोदन गरेको छ र के छ भन्दाखेरि गर्भपतनको अधिकार सबैतिर छ होइन सबै जसो देशमा गर्भपतन चाहिँ अब एकदमै ब्यान भएको केही अरब कन्ट्रीका कुराहरू गर्ने हो भने अरू देशहरूमा त गर्भपतन सहज छ र यो कतिपय देशहरूमा जस्तो चाहिँ अब कोरिया भयो क्यानाडा भयो यसमा चाहिँ अब गर्भपतन चाहिँ कुनै पनि अवधिमा महिलाले चाहेको खण्डमा गर्न पाइने भन्ने जस्तो व्यवस्था छ र एउटा ठुलो विषय के उठ्यो भन्दाखेरि चाहिँ बाल अधिकारको हो कि होइन भन्ने विषय उठ्दाखेरि चाहिँ हाम्रो बाल अधिकार महासन्धिको धारा 1 के गर्यो भन्दाखेरि बाल अधिकार र बालबालिकाको परिभाषा गरेको छ कि र धारा 1 के भन्यो भन्दाखेरि चाहिँ बालबालिका भनेको चाहिँ जीवित जन्मदेखि लिएर तपाईँको 18 वर्ष नपुगेकोलाई बाल अधिकार, किनभने यदि त्यसरी परिभाषा नगरेको भए होइन गर्वैदेखि गणना गरेको भए चाहिँ त्यो बाजिन सक्ने स्थिति हुन्छ। त्यही भएर पनि हाम्रो चाहिँ बाल अधिकार महासन्धिको धारा एकमा चाहिँ जीवित जन्मदेखि चाहिँ बाल अधिकार सुरु हुन्छ भन्ने परिभाषा गरेको छ। अनि युएनमा चाहिँ यो बाल अधिकार महासन्धि सम्बन्धी युएनसिआरसी कमिटी छ। यो युएनसिआरसी कमिटीमा पनि यस्ता मुद्दाहरू आउँदाखेरि युएनसिआरसी कमिटीले पनि यसको व्याख्या गरेर होइन यो गर्भपतनको अधिकार र उसको बारेमा चाहिँ यो बाल अधिकारको बारेमा व्याख्या गरेको छ। र यो रोय भर्सेस वेड भन्ने चाहिँ एकदमै चर्चित मुद्दा हो अमेरिकामा, यो चाहिँ 1973 परेको मुद्दा हो र अमेरिकाको चाहिँ यो संविधानमा चाहिँ धेरैवटा मौलिक हकहरू छैन। सानो संविधान छ, हाम्रो जस्तो यस्तो 31 मौलिक हक लेखेको संविधान छैन, त्यहाँ चाहिँ जीवनको अधिकार छ। र त्यहाँ चाहिँ सर्वोच्च अदालतमा के पर्यो भन्दाखेरि गर्भपतनको अधिकार दिने हो भने चाहिँ जीवनको अधिकार हनन हुन्छ भनेर मुद्दा परेको थियो। त्यो मुद्दामा चाहिँ अमेरिकन सर्वोच्च अदालतले के व्याख्या गर्यो भन्दाखेरि हो जीवनको अधिकार त हनन हुन्छ, तर कसको जीवनको अधिकार हुन्छ भन्दाखेरि चाहिँ महिलाको जीवनको अधिकार हुनुहुन्छ होइन। त्यसले गर्दाखेरि यो कन्फ्लिक्टिङ राइट छ भने एउटा चाहिँ जीवित महिला छ, एउटा चाहिँ सम्भावित जीवन छ भने जीवित महिलालाई चाहिँ प्राथमिकता दिनुपर्छ होइन। र हाम्रै पनि नेपालकै पनि कुरा गर्दाखेरि चाहिँ नेपालको संविधानको धारा 16 चाहिँ यो जीवनको अधिकार भन्ने कुरा गरेको छ, मृत्युदण्ड विरुद्धको चाहिँ अधिकार भनेको छ, तर एउटा महिला चाहिँ होइन के अरे आफ्नो जीवनै ज्यानमा जोखिममा पर्दाखेरि पनि यदि उसले गर्भपतन गर्न पाएन भने होइन सुरक्षित गर्भपतन गर्न पाइएन भने उसको जीवन जाने स्थिति छ। मर्यो पनि मर तर तिमीले पाउँदैनौ भन्नु त, यहाँ त के भयो भन्दाखेरि जीवनको अधिकार तर महिलाको जीवनको अधिकार, जीवित व्यक्तिको जीवनको अधिकार हुने भयो। तर त्यसको साथसाथै के पनि हुनु पर्यो भन्दाखेरि चाहिँ अब सबै भयभरको गर्भ त अनिश्चित हुँदैन होइन, जहाँ चाहिँ इच्छित छ त्यो गर्वैदेखि एउटा चाहिँ पौष्टिक आहारका कुराहरू पनि छन्, त्यो कुराहरूलाई हेर्न पर्यो। तर जहाँनिर कन्फ्लिक्टिङ राइट छ त्यो चाहिँ संसारभरि नै स्थापित मान्यता के हो भन्दाखेरि जीवित व्यक्तिको अधिकारले चाहिँ
1: गर्भपतन कस्तो अवस्थामा अपराध मानिन्छ,
0: गर्भपतन चाहिँ कस्तो अवस्थामा अपराध मानिन्छ भन्ने कुरा गर्दाखेरि चाहिँ जुन चाहिँ कानुनले तोकेको अवधिहरू छ, जस्तो महिलाले गर्भवती महिलाले चाहिँ 12 हप्तासम्म जहिलेसुकै के अरे 12 हप्तासम्म चाहिँ आफ्नो मन्जुरीले गर्न पाइयो, अब निश्चित हप्तामा चाहिँ अब यही ज्यानमा जोखिम पऱ्यो भने, भुँडमा खराबी भयो भने, अथवा बलात्कार वा चाहिँ हाडनाता कर्नी भयो भने गर्न पाइयो। त्यो बाहेकका अन्य अवस्थामा चाहिँ गर्भपतन गरे भने चाहिँ जस्तै भनेको 12 हप्ता नागिसकेको छ तर अन्य कुनै अवस्था छैन भने गर्न भएन होइन, अथवा चाहिँ जुन 28 हप्ता रेपको लागि 28 हप्ता भनेको छ भने 28 हप्ता पछि गर्न भएन होइन। र यसले के कुरा गरेको छ भन्दाखेरि गर्भपतनको अधिकार चाहिँ कानुनी मात्रै होइन, यो चाहिँ सुरक्षित पनि कसरी बनाउने भन्ने कुराहरू पनि योसँग सम्बन्धित छ कि। त्यसले गर्दाखेरि चाहिँ यो चाहिँ सूचीकृत हुनुपर्ने, सूचीकृत स्वास्थ्य संस्थामा गर्नुपर्ने, सूचीकृत स्वास्थ्य कर्मीबाट चाहिँ गर्नुपर्ने होइन, जताततै गएर अब एकदमै अनस्किल होइन यो लट्ठी चिराएर झार चिराएर त्यसरी गर्नु त भएन होइन, त्यस्तो किसिमको असुरक्षित तरिकाले गर्नेलाई पनि कानुनले चाहिँ लिएको छैन।
1: लिङ्ग पहिचान होला,
0: लिङ्ग पहिचान होइन, भुडको चाहिँ लिङ्गै पहिचान पनि गर्न पाइँदैन र लिङ्ग पहिचानको आधारमा गर्ने गर्भपतनलाई पनि कानुन रूपमा चाहिँ
1: पनि होला।
0: अनि अर्को चाहिँ बलपूर्ण गर्भपतनको कुराहरू छ, यो बलपूर्ण रूपमा चाहिँ महिलालाई दबाब धम्की दिएर पनि गर्न पाइएन वा महिलाको मन्जुरी बिना पनि गर्न पाइएन। र कतिपय स्थितिमा चाहिँ के पनि छ भन्दाखेरि चाहिँ यदि गर्भवती महिलालाई चाहिँ कुटपिट भयो र कुटपिट हुँदाखेरि त्यसको परिणामस्वरूप गर्भपतन भयो भने त्यस्तो कुरालाई पनि के गरेको छ भन्दाखेरि चाहिँ अपराधको रूपमा व्यवस्था गरेको छ।
1: हजुर, अब सबिन सर कार्यक्रमको अन्त्य अन्त्यतिर आइसकिएछ होइन, अब समग्र रूपमा जुन कानुन यो सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐन 2075 संशोधन गर्नको लागि अहिले विधेयक 2083 आएको छ, यसको कार्यान्वयन अथवा यो विधेयक चाहिँ पास भएर कानुनको रूपमा आउन कति समय लाग्ला होइन, र यसले चाहिँ भावी दिनमा महिलाको सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्यको अधिकार सुनिश्चित गर्नलाई कस्तो खालको योगदान देला?
0: यो समयको कुरा गर्दाखेरि चाहिँ अब यो विधेयक प्रस्तुत भएर यो चाहिँ यसको दफावार छलफलको लागि सम्बन्धित समिति जुन चाहिँ प्रतिनिधि सभाको चाहिँ जुन स्वास्थ्य शिक्षा समिति छ, यो स्वास्थ्य शिक्षा समितिमा गइसकेको छ। यसमा चाहिँ सांसदहरूले आफ्नो चाहिँ यो व्यक्तिगत संशोधन प्रस्तावहरू पनि हालिसकेको छ, तर जुन अहिले यो बजेट अधिवेशन छ यो अन्त्य भएको छ र बिचमा चाहिँ अब यो समितिमै छलफल हुने भयो र हिउँदे अधिवेशनपछि बल्ल यो चाहिँ त्यो के अरे प्रतिनिधि सभामा टेबल भएर अब पारित हुनसक्छ भन्नु पर्यो, र पारित भएपछि पनि हामीसँग चाहिँ 2 सदन छ, फेरि राष्ट्रिय सभामा जानु पर्यो, त्यहाँबाट पनि पारित हुनु पर्यो। तर जुन एउटा गतिमा चाहिँ यो
1: कमिटमेन्ट हेर्नु भएको छ नि, जस्तो सरकार र यसमा चाहिँ समितिमा का सांसदहरू र ओभरअल विल पावर भन्छ नि कतिको देख्नु भएको छ,
0: त्यो चाहिँ एकदमै धेरै छ, त्यो चाहिँ एकदमै धेरै छ होइन। र यो चाहिँ कानुन मन्त्रालयले पनि यो वर्ष चाहिँ कानुन निर्माण वर्ष भनेर घोषणा गरेको छ, र जुन विधेयक चाहिँ अहिले यो आएको जुन विधेयकको चाहिँ जुन प्रक्रियाहरू छ यो चाहिँ एकदमै स्पिडी हिसाबले नै चलिरहेको छ, त्यो हिसाबले जुन अहिलेको गति छ होइन। र यो चाहिँ समितिमा भएर छलफल गरे यो दफावार कुराहरू चाहिँ यो हिउँदे अधिवेशनभन्दा अगाडि टुङ्गाउने भन्ने कुरा छ, त्यसले गर्दाखेरि चाहिँ अब हिउँदे अधिवेशन भइसकेपछि हिउँदे अधिवेशनमा प्रतिनिधिसभा र राष्ट्रिय सभाबाट पारित हुने किसिमको लक्षण देखिएको छ, अब हुन्छै हुन्छ के हुन्छ भनेर ठ्याक्कै भन्न सक्छ।
1: अब यो पास भयो भने भनौँ यसलाई चाहिँ व्यावहारिक रूपमा कार्यान्वयन गर्नका लागि अब नागरिक समाज अथवा सेवाग्राही सरकारवालाको कस्तो खालको भूमिका भयो भने यसलाई चाहिँ वास्तवमै यो कानुनको प्रभावकारी कानुन हुनसक्छ।
0: यो कानुन जुन आउँछ यसको बारेमा चाहिँ एउटा सचेतना होइन, यसका चाहिँ जानकारीहरूलाई पनि डिसिमिनेसन गर्नुपर्ने अवस्था छ
1: हजुर।
0: र यो कार्यान्वयनको लागि चाहिँ सरकारसँग पनि के गर्नु पर्यो भने कानुनमा मात्र व्यवस्था गर्नु भएन होइन, यसको लागि चाहिँ जुन चाहिने साधन स्रोतहरू पनि विनियोजन हुनु पर्यो। र यो चाहिँ एउटा दक्ष र एउटा चाहिँ गुणस्तरीय स्वास्थ्य सेवाको कुरा गर्दाखेरि स्वास्थ्य सेवा प्रदायकहरूको उत्पादन पनि हुनु पर्यो, स्वास्थ्य सेवा प्रदायकको उत्पादन छैन, तालिम छैन, अनि खालि कानुनमा लेखेर मात्र
1: ग्रामीण स्थलमा हस्पिटल छैन,
0: हस्पिटल छैन होइन, पहुँच बडा छैनौँ, अनि त्यसको ग्रामीण स्थलसम्म हस्पिटल वा स्वास्थ्य कर्मी जाने
1: चाहिँ दक्ष चाहियो,
0: वातावरण कसरी बनाउन सकिन्छ, के किसिमको इन्सेन्टिभ दियो भने त्यस्तो हुनसक्छ भनेपछि चाहिँ के भन्दाखेरि कानुनमा लेखेर मात्रै हुँदैन, त्यसका लागि चाहिँ एउटा सकारात्मक पहलहरू होइन बजेटदेखि लिएर एउटा दक्ष जनशक्ति उत्पादनदेखि लिएर त्यसका जानकारीहरूलाई चाहिँ डिसिमिनेसन गर्नेदेखि लिएर र हामी चाहिँ जो चाहिँ गैर सरकारी संस्था अथवा हामी लयर छौँ हामीले पनि के गर्नु पर्यो भनेदेखि यो कानुनको प्रयोग भएन भने यसलाई चाहिँ एउटा उत्तरदायित्व होइन कानुनी उत्तरदायित्वलाई चाहिँ कार्यान्वयन गर्नलाई पनि मद्दत गरेर यसलाई चाहिँ सबैले एउटा प्राथमिकतामा राखेर काम गर्यो भने मात्रै हुन्छ, नभए चाहिँ यो भोलि पनि एउटा ऐनको चाहिँ शब्दहरूमा मात्रै सीमित हुनसक्ने खतरा र चुनौती पनि छ।
1: हजुर, आदरणीय श्रोताहरू, आजको रेडियो इजलास यहीँनिर टुङ्ग्याउँ। आजको रेडियो इजलासमा हामी सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐन 2075 संशोधन गर्न बनेको विधेयक 2083 सन्दर्भमा बहस गऱ्यौँ र बहसमा हुनुहुन्थ्यो महिला कानुन र विकास मञ्चका कार्यकारी निर्देशक अधिवक्ता सबिन श्रेष्ठ। महत्त्वपूर्ण समय र तार्किक बहसका लागि अधिवक्ता सबिन श्रेष्ठज्यू यहाँलाई धेरै धेरै धन्यवाद।
0: हजुर, यहाँलाई पनि धन्यवाद। हजुर,
1: फेरि पनि धन्यवाद। आदरणीय श्रोताहरू, यतिन्जेल कार्यक्रम सुनेर साथ दिनुभयो यहाँलाई पनि धेरै धेरै धन्यवाद दिँदै कानुनमा भएको अधिकार सुनिश्चितताका लागि हामी सबै संवेदनशील हौँ र जिम्मेवारीपूर्ण व्यवहार गरौँ भन्दै आफ्नो अधिकारको बारेमा पनि सचेत रहौँ यति भन्दै कार्यक्रम सुनेर साथ दिनुभयो आदरणीय श्रोताहरू यहाँलाई धेरै धेरै धन्यवाद दिँदै प्राविधिक साथी युनु बिनु यादवसँगै म कार्यक्रम सञ्चालक अधिवक्ता बसन्त गौतम यहाँहरूबाट बिदा हुन चाहन्छु। शुभ दिन, नमस्कार।

0: California.
1: Extreme energy drink.
2: सोचे भन्दा सस्तोमा हाई क्वालिटीका सोफा र फर्निचर चाहियो, आउनुहोस् सोफा हब नेपालगञ्ज।
3: हरेक सामानको खरिदमा 1,000 देखि 20,000 सम्म छुट, 10 देखि 15 वर्ष सम्मको वारेन्टी, साथै फ्री डेलिभरीको सुविधा पनि।
4: अहिले थमाथम बिक्री भइरहेको छ।
2: स्थान राजा चोक राष्ट्रिय वाणिज्य बैङ्कको अगाडि।
3: सम्पर्क 97051148 70।
2: सोफा हब नेपालगञ्ज,
3: विश्वासमा नम्बर 1,
2: क्वालिटीमा सबैभन्दा बेस्ट।

0: Ranga Uday Days, Meru Everest.
1: आदरणीय आमा बुवा दाजुभाइ तथा दिदी बहिनीहरू वरिष्ठ फिजिसियन तथा मुटु रोग विशेषज्ञ एसोसिएट प्रोफेसर डाक्टर विकास नेपाल तेजस्वी हर्ट सेन्टरमा आफ्नो सेवाहरू दैनिक रूपमा प्रदान गरिरहनु भएको यहाँहरूमा जानकारी गराउँदछौँ।
2: उच्च रक्तचाप, उच्च कोलेस्ट्रल, सुगर, मधुमेह, मुटु दुख्ने, हिँड्दा छाती भारी हुने, सास फेर्न गाह्रो हुने, खुट्टा सुनिने, शरीर सुनिने, चक्कर लाग्ने, बेहोस हुने, हर्ट एट्याक, हर्ट ब्लक, मुटुको बाथरोग, मुटुको पेसमेकर हालेको वा हाल्नुपर्ने, एन्जियोप्लास्टी गरेको वा गर्नुपर्ने, बाइपास अपरेसन गरेको वा गर्नुपर्ने, मुटुको भल्भ फेरेको वा फेर्नुपर्ने र रगत पातलो बनाउने औषधि प्रयोग गरिरहेको बिरामीहरूले समयमै सम्पर्क गर्नुहोला।
1: उपलब्ध सेवाहरू
2: ईसीजी, इको, टिएमटी, 24 घन्टे होल्टर, एबीपीएम, ब्लड प्रेसर, सुगर, कोलेस्ट्रोल र मुटु रोग सम्बन्धी सम्पूर्ण जाँच, रगत सम्बन्धी सम्पूर्ण परीक्षणका साथै सम्पूर्ण प्रकारका जाँचहरू गरिन्छ।
1: डाक्टर भेट्ने समय बिहान 8 बजेदेखि 10:30 बजेसम्म, दिउँसो 1 बजेदेखि 2 बजेसम्म, साँझ 4 बजेदेखि 7 बजेसम्म।
2: सम्पर्क नम्बर 081-536-667, 98215-97532। ठेगाना गणेशमान चोक, भेरी अस्पताल जाने बाटो, नेपालगञ्ज।
3: मन पर्यो त पर्यो, पर्यो
4: जब से तुमको देखा है।
2: सिंगापुर होल सेल,
5: नेपालगञ्ज सेतु विकास चोक,
3: सिंगापुर होल सेल,
5: नेपालगञ्ज सेतु विकास चोक, नामै काफी क्या दामी।
1: लेडिज तथा जेन्ट्स सबै उमेर समूह र सबै प्रकारका डिजाइनका फेन्सी कपडा पाइन्छ।
3: आजै रोजौ है,
5: मन पर्यो त पर्यो, पर्यो
2: नेपालगञ्जमा एक मात्र ठाउँ, होलसेल मूल्यमा खुद्रा फेन्सी कपडा किन्न, रोज्न, छुन, लगाउन पाइने स्थान सिङ्गापुर होलसेल।
5: सिङ्गापुर होलसेल सेतु विकास चोक, अहिले जान पर्यो। हो, सिङ्गापुर होलसेल मल, नेपालगञ्ज सेतु विकास चोक। फोन 97-0-695-92-45, 98-28-36-50-65। सिङ्गापुर होलसेल मल।
6: पश्चिम नेपालकै पहिलो डेडिकेटेड अर्थोपेडिक एन्ड ट्रमा सेन्टर नेसनल मल्टिकेयर हस्पिटल नेपालगञ्ज सुर्खेत रोडमा निरन्तर सेवामा छ। अब सबै सेवा एकै ठाउँमा।
7: हार्ट जोड्नी विशेषज्ञ डाक्टर सैयद सद्दामद्वारा दिइने सेवाहरू, हार्ट जोड्नी, नसा, बात तथा मेरुदण्ड रोगको सम्पूर्ण परामर्श, उपचार र शल्यक्रिया, साथै अन्य सेवाहरू, न्युरो सर्जरी, प्लास्टिक सर्जरी, जनरल सर्जरी, प्रसुति तथा महिला रोगको उपचार, नाक कान घाँटी तथा बाल रोग, फिजियोथेरापी, प्रयोगशाला र एक्सरे, 24 घन्टा इमर्जेन्सी तथा फार्मेसी सेवा।
6: विस्तृत जानकारीका लागि अर्थोपेडिक एन्ड ट्रमा सेन्टर नेसनल मल्टिकेयर हस्पिटल, डिभिजन वन कार्यालयको सामुन्ने, नेपालगञ्ज।
2: सम्पर्क नम्बर 081-531-386 र मोबाइल नम्बर 97-43-79-99-00।
8: कफी रेडी।
9: वाव, थैंक यू, यो साँझलाई अच्छे सुगन्धित बनाउँछु मंगलदीप सेंट 3-in-1 के साथ।
8: I love the scent.
9: I love it too. हामीलाई मन पर्छ भने भगवानलाई पनि मन पर्छ।
8: मंगलदीप सेंट 3-in-1 perfume like fragrance.
10: यो कृष्णसार FM
11: 94 मेगाहर्ज, कृष्णसार जत्तिकै तेज।

0: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा भाग एक। हाम्रो शर्माजीले आफ्नो सपनाको घरलाई श्री एफई 550D एकदम बलियो गरेर बनाउनु भएछ। नयाँ घरमा सरेदेखि नै उहाँको परिवारले हाँस्दै खेल्दै आफ्नो जीवन जिउन थालेछन्। सब एकदम खुसी हुन्छन्। तर त्यसको केही दिनमै एकदम ठुलो भूकम्प आउँछ। रेडियो सुन्दै गर्नुहोस्। अब बाँकी कथा अर्को भागमा। श्री एफई 550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टिल।
1: सुविसु अपर्च्युनिटी 1900 वार्षिक उत्सवको अवसरमा प्रस्तुत छ सुविसु अपर्च्युनिटी। यस योजना अन्तर्गत ग्राहकहरूले पाउनुहुनेछ 25 MBPS इन्टरनेट र क्लियर टिभीको फुल HD प्याकेज प्रति महिना मात्र ₹1040 र 65 भन्दा बढी HD च्यानल भएको क्लियर टिभीको प्याकेज प्रति महिना ₹221। साथै दामी म्युजिकको प्रिमियम प्याकेज 3 महिनाका लागि निशुल्क। शर्त र नियमहरू लागू हुनेछन्। थप जानकारीका लागि www.subisu.net.np। सुविसु।
2: सुन्नु न सावित्रीजी, मलाई सोफा, दराज, डाइनिङ लगायत अफिसको सामान किन्न जानुपर्ने थियो। कहाँ जाने होला?
3: ए हो र, यसको लागि तपाईँले चिन्ता लिनै पर्दैन। यदि तपाईँ नेपालगञ्जमा आफ्नो घर, अफिस वा पसलका लागि गुणस्तरीय फर्निचर खोज्दै हुनुहुन्छ भने तपाईँको सही गन्तव्य हो अर्बन फर्निचर एन्ड फर्निसिङ हब प्राइभेट लिमिटेड, जुन नेपालगञ्जको सुर्खेत रोडमा रहेको छ।
2: ए हो र, त्यहाँ अर्डर अनुसार मैले भनेका सबै कुरा पाउँछ त?
3: पाउँछ नि, किन नपाउनु? त्यहाँ अर्डर अनुसार बेड, सोफा, डाइनिङ टेबल, अफिस टेबल, ड्रेसिङ टेबल, दराज लगायत सम्पूर्ण फर्निचर उपलब्ध छ। टिकाउ सामग्री, आकर्षक डिजाइन र उत्कृष्ट फिनिसिङका साथ उत्पादन गरिन्छ। एकपटक अवश्य भेट्नुहोस्, तपाईँ निराश हुनुहुने छैन। हजुर, अर्बन फर्निचर एन्ड फर्निसिङ हब प्राइभेट लिमिटेड, सुर्खेत रोड, नेपालगञ्ज। फोन नम्बर 98448 87535 र 98082454037।

0: Toilet Pony, yeah. Extreme energy drink.
1: आमाको उपचार गरौँ भनेको कहाँ जाने होला?
2: कान्ति आरोग्य अस्पताल छँदैछ नि। पश्चिम नेपालकै अनुभवी र उत्कृष्ट विशेषज्ञ तथा शल्य चिकित्सकद्वारा विश्वस्तरीय स्वास्थ्य सेवा पनि यही उपलब्ध छ।
1: हो र, यो अस्पतालमा के सुविधा छन् नि?
2: 24 घन्टा इमर्जेन्सी सेवा, दैनिक ओपिडी सेवा, दूरबीन तथा लेजर प्रविधिबाट शल्यक्रिया, जलेको घाउको उपचार गरिनुका साथै एनआइसियु, पिआइसियु, आइसियु, हाइटेक अपरेसन थिएटर र सुरक्षित प्रसुति सेवा पनि यही उपलब्ध छन्। अझ यहाँ त बालबालिका तथा नवजात शिशुहरूको सामान्यदेखि जटिल सबै रोगहरूको सबै किसिमको उपचार गरिन्छ नि।
1: त्यसो भए आमालाई लगेर आजै जानु पर्यो।
2: कान्ति आरोग्य अस्पताल सुर्खेत रोड नेपालगञ्ज, सबै किसिमका उत्कृष्ट स्वास्थ्य सेवा एकै छाना मुनि।
1: सम्पर्क नम्बर 081-535-717।
3: हाम्रो बिहे भएको पनि 8 वर्ष भइसक्यो। सबैले एउटै प्रश्न सोध्छन्, खुसीको खबर कहिले सुनाउने भनेर।
4: मलाई थाहा छ तिमी कति पीडामा छौ, तर हामीले अहिले आशा मार्नु हुँदैन।
3: कति अस्पताल धायौ, कति उपचार गरायौ, अब त सपना पनि अधुरै रहने हो कि जस्तो लाग्न थालेको छ।
4: होइन, हामीसँग अझै आशा छ। मैले

0: शुभश्री आइवीएफ क्लिनिकको बारेमा धेरै सुनेको छु, जहाँ धेरै दम्पतिहरूको काख भरिएको छ।
1: सन्तान सुखको यात्रामा तपाईँको भरोसाको साथी शुभश्री आइवीएफ क्लिनिक, अनुभवी विशेषज्ञ चिकित्सक, आधुनिक प्रविधि र व्यक्तिगत हेरचाह सहित।
2: हाम्रो जीवनमा पनि आखिर त्यो दिन आयो।
0: धन्यवाद शुभश्री आइवीएफ, हाम्रो सपना साकार बनाइदिनु भएकोमा।
1: थप जानकारीका लागि शुभश्री आइवीएफ क्लिनिक, सोल्टी मोड, काठमाडौँ। फोन नम्बर 98 61 14 16 99।
3: नमस्ते दाई।
4: नमस्ते नमस्ते, धेरै दिन पछि देख्यौ त भाइ।
3: विदेश जान आँटेको दाई, प्रोसेस गर्दै थिए। अहिले भर्खरै एभरेस्ट इन्टरनेसनल पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टरबाट स्वास्थ्य जाँच गराएर आएको।
4: समयमै सही ठाउँमा गएछौ त। अब जहाँ पाए त्यही स्वास्थ्य परीक्षण गराउँदा त ठगिने सम्भावना पनि त हुन्छ नि।
5: तपाईँ पनि वैदेशिक रोजगारीका लागि जाँदै हुनुहुन्छ भने नक्कली स्वास्थ्य परीक्षणदेखि सावधान।
6: सुदूरपश्चिम कर्णाली तथा लुम्बिनी प्रदेशको श्रम मन्त्रालयबाट मान्यता प्राप्त एकमात्र पुरानो नेपालगञ्जमा रहेको एभरेस्ट इन्टरनेसनल पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टरमा आउनुहोस्। ग्यारेन्टीको साथ स्वास्थ्य जाँच गराउनुहोस्। अनलाइन स्वास्थ्य परीक्षण गराउनु नै सबैभन्दा उत्तम उपाय हो।
7: हाम्रा विशेषताहरू:
6: वैदेशिक रोजगारमा जाने कामदारको ग्यारेन्टीका साथ अनलाइन मेडिकल गरिन्छ।
7: प्रत्येक दिन पेट, छाती, मुटु तथा सुगर, थाइराइड रोग विशेषज्ञबाट ओपीडी सेवा।
6: महिला तथा प्रसूति रोग सम्बन्धी उपचार सेवाको साथै निसन्तान, बाझोपन सम्बन्धी नियमित उपचार तथा परामर्श सेवा।
7: प्रत्येक महिनाको तेस्रो बुधबार सुगर, थाइराइड तथा हार्मोन रोग विशेषज्ञ डाक्टर सुनिल चौधरीबाट उपचार तथा परामर्श सेवा।
6: प्रत्येक महिना हार्दिक आइबीएफ काठमाडौँका निसन्तान, बाझोपन, महिला तथा स्त्री रोग विशेषज्ञ डाक्टर अर्चना साक्येबाट उपचार तथा परामर्श सेवा।
7: अत्याधुनिक प्रयोगशाला, इको कार्डियोग्राम, इको ईसीजी, डिजिटल एक्सरे सेवा।
6: अत्याधुनिक एआई प्रविधि जडित 4D 5D भएको भिडियो एक्सरे सेवा।
7: प्रत्येक शनिबार प्रयोगशाला सेवामा 40% देखि 50% सम्म विशेष छुट सेवा।
6: प्रबन्ध निर्देशक एभरेस्ट इन्टरनेसनल पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर, प्रहरी तालिम केन्द्रको पश्चिमपट्टि, एनआइसी एसिया ब्याङ्क भएको भवनको तेस्रो तल्ला, कारकान्तो चोक, नेपालगञ्ज।
7: सम्पर्क फोन नम्बर 081 530 274 र 98 580 21 822।
8: यो कृष्ण सार एफएम
9: 94 मेगाहर्ज, कृष्ण सार जत्तिकै तेज।

0: हजुर, अब मल्टिकलर छपाईको लागि काठमाडौँ र लखनऊ धाउनु नपर्ने भयो, किनभने मध्य तथा सुदूरपश्चिममै पहिलो अत्याधुनिक मल्टिकलर प्रिन्टिङ प्रेस म्याक्सवेल प्रिन्ट्स नेपालगञ्जमै खुलिसकेको छ, जहाँ तपाईँको चाहना अनुरूप उच्च स्तरीय मल्टिकलर प्रिन्टिङ र डिजाइनिङ गरिन्छ। यति मात्र होइन, म्याक्सवेलमा लेजर, ब्रोसर, क्यालेन्डर, चेकबुक, पासबुकका साथै रङ्गीन तथा सादा छपाई सम्बन्धी सम्पूर्ण कार्यहरू अति नै सुपथ मूल्यमा गरिन्छ।
1: सम्पर्कका लागि म्याक्सवेल प्रिन्ट्स प्रणाली धम्बोजी कुलमा पछाडि, सम्पर्क नम्बर 081-538-055 र 98-588-964।
2: हजुरबालाई लामो समयदेखि कानको समस्या छ, नेपालगञ्जमा भरपर्दो र विश्वासिलो अस्पतालका लागि कहाँ जाने होला?
3: ए, त्यसो भए त चिन्तै लिनु पर्दैन नि, नेपालगञ्जमै रहेको बागेश्वरी कान स्वास्थ्य सेवा केन्द्र छँदैछ नि। यहाँ त अनुभवी विशेषज्ञ तथा वरिष्ठ कान स्वास्थ्य प्राविधिकबाट हरेक दिन कान परीक्षण गरिन्छ। त्यति मात्र कहाँ हो र, यहाँ त लामो समयदेखि कान पाकिरहने जीर्ण रोग, काने ढुसी, कान चिलाउने, कान कम सुन्ने, कान डम्म हुने बिरामीहरूको उपचार तथा परामर्श र लामो समयदेखि कान पाकिरहँदा कानको जालीमा प्वाल परेको, कान हड्डी खाने रोगको शल्यक्रिया अपरेसनबाट उपचार गरिन्छ। साथै कान कम सुन्ने बिरामीहरूका लागि कानमा लगाउने विभिन्न मोडलका कानका मेसिन, हियरिङ एड बिरामीहरूको चाहना अनुसार उपलब्ध गराइन्छ नि। जस्तै बिटिई, सिआइसी, आरआइसी सेवा पनि पाइन्छ नि।
2: ए, त्यसो भए हजुरबालाई त्यहाँ लगेर उपचार गराउँदा स्पष्ट सुन्न सक्नु होला त?
3: अवश्य, समयमा उपचार गरेपछि धेरै सुधार सम्भव हुन्छ।
2: बागेश्वरी कान स्वास्थ्य सेवा केन्द्र,
3: नेपालगञ्ज उपमहानगरपालिका, वडा नम्बर 6, फुलटेक्रा, आर्मी ब्यारेक सामुन्ने, राप्ती रोड, बाँके।
2: सम्पर्क नम्बर 98-480-20-697, 98-580-23-697 र 98-014-83-697।
3: बहिरोपण निवारण कार्यक्रममा सहभागी हौ, नियमित कानको जाँच गरौ।
4: हाम्रो बिहे भएको पनि 8 वर्ष भइसक्यो। सबैले एउटै प्रश्न सोध्छन्, खुसीको खबर कहिले सुनाउने भनेर।
5: मलाई थाहा छ तिमी कति पीडामा छौ, तर हामीले अहिले आशा मार्नु हुँदैन।
4: कति अस्पताल धायौ, कति उपचार गरायौ, अब त सपना पनि अधुरै रहने हो कि जस्तो लाग्न थालेको छ।
5: होइन, हामीसँग अझै आशा छ। मैले शुभश्री आइबिएफ क्लिनिकको बारेमा धेरै सुनेको छु, जहाँ धेरै दम्पतिहरूको काख भरिएको छ।
6: सन्तान सुखको यात्रामा तपाईँको भरोसाको साथी शुभश्री आइबिएफ क्लिनिक, अनुभवी विशेषज्ञ चिकित्सक, आधुनिक प्रविधि र व्यक्तिगत हेरचाह सहित।
4: हाम्रो जीवनमा पनि आखिर त्यो दिन आयो।
5: धन्यवाद शुभश्री आइबिएफ, हाम्रो सपना साकार बनाइदिनु भएकोमा।
6: थप जानकारीका लागि शुभश्री आइबिएफ क्लिनिक, सोल्टीमोड, काठमाडौँ, फोन नम्बर 98-61-14-16-99।
7: रङ बहार, रङ बहार,
8: बर्जर सँगै उपहारै उपहार, बम्परमा यामाहा रेजियर।
7: बर्जर पेन्सले घर रङ्गाउनुहोस् र लकी ड्र मार्फत यामाहा रेजियर 125 स्कुटर बम्पर उपहार जित्ने मौका पाउनुहोस्।
8: साथै 65 इन्चको स्मार्ट टिभी, रेफ्रिजरेटर, वासिङ मसिन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि।
7: घर रङ्गाऊ, खुशी बनाऊ, उपहार जित्ने अवसर पाऊ। बर्जर पेन्स।
3: होइन, के भयो आज भोलि तपाईँलाई? निकै चिन्तित देखिनुहुन्छ नि।
2: के भन्नु खै, केही समयदेखि मलदारमा दुख्ने पोल्ने समस्या छ, बस्न पनि गाह्रो हुन्छ, कसैलाई भन्न पनि लाज लाग्छ, अपरेसन गर्नुपर्छ कि भन्ने डर पनि लागिरहेछ।
3: अपरेसनको डरले उपचार नै नगर्ने? अब त्यस्तो चिन्ता लिनु पर्दैन। तपाईँले कृष्ण क्लिनिकको बारेमा सुन्नु भएको छैन? ल सुन्नुहोस्, यो क्लिनिक रुपैडिया नेपालगञ्ज बोर्डरमा रुपैडिया पुलिस थानाको अगाडि, राधे राधे मोबाइल सपको पछाडि छ। यहाँ पाइल्स, मलद्वारमा मासु पलाउने, दुख्ने, पोल्ने, एनल फिसर अर्थात् मलद्वारको साइडमा कट लाग्ने, दुख्ने, फिस्टुला अर्थात् मलद्वारको ठाउँमा घाउ हुने र पिपाउने जस्ता समस्याका लागि आयुर्वेदिक उपचारबारे परामर्श पाइन्छ। साथै अन्डकोष सुनिने, ठुलो हुने वा पानी जम्ने हाइड्रोसिलको समस्याका लागि पनि उपचार सेवा उपलब्ध छ।
2: त्यसो भए अब रोग लुकाएर बस्नुभन्दा एकपटक विशेषज्ञसँगै परामर्श लिनु पर्ला।
3: अवश्य, स्वास्थ्य समस्या लुकाउने होइन, समयमै समाधान खोज्ने हो। हजुर, समस्याको कुरा गर्न नहिचकिचाउँ,
9: उपचारका लागि विशेषज्ञसँग परामर्श गरौँ। कृष्णा क्लिनिक रुपैडिहा नेपालगञ्ज बोर्डर रुपैडिहा पुलिस थानाको अगाडि राधे राधे मोबाइल सपको पछाडि यहाँ बिना अपरेशन 100% ग्यारेन्टीका साथ आयुर्वेदिक उपचार पद्धतिद्वारा उपचार गरिन्छ। विशेषज्ञ डाक्टर विश्वास BEMS CMS एन्ड ED UP भारत लखनऊ। सम्पर्क नम्बर भारतीय नम्बर +918434939009, नेपाली नम्बर +97797014499000।
10: यो कृष्ण सार FM
11: 94 मेगाहर्ज कृष्ण सार जत्तिकै तेज।

दसैँ आउनु लागिसक्यो, आउनु न भनेको घर। ए साँच्चै एउटा खुसीको कुरा सुन्नु न, दसैँ पेस्की सहितको पहिलो तलबिन जाँदैछु नि सदरमुकाममा, आउनु है तपाईँ पनि। मलाई कस्तो देख्नु?

0: ओहो, घर त बनाइयो तर आफ्नो मान्छे कोही आयो भने घर पत्ता लगाउनै गाह्रो।
1: किन गाह्रो? मार्बल पत्थरमा नाम लेखाएर राखे पनि भइहाल्यो नि।
0: भन्न त सजिलो छ, तर कहाँ खोज्न जाने होला?
1: तपाईँलाई थाहा छैन, नेपालगञ्ज फुलटेक्रा राप्ती रोडमा रहेको न्यू विश्वकर्मा कला सेन्टरमा मार्बल पत्थरमा नाम लेखाउनुका साथै तामा पित्तलमा कम्प्युटर द्वारा नाम लेखाई गरिन्छ। समिल र सामुदायिक वनको टाचा बनाउनुका साथै विभिन्न किसिमका मार्बल सिमेन्टको मूर्ति पनि पाइन्छ नि।
2: प्रोप्राइटर राकेश कुमार विश्वकर्मा, व्यवस्थापक त्रिभुवन प्रसाद विश्वकर्मा, न्यू विश्वकर्मा कला सेन्टर, नेपालगञ्ज 5 बाँके।
3: सम्पर्क टेलिफोन नम्बर 081536410 र 9840 26435।

0: toilet pony, yeah. Extreme energy drink.
1: रंग बहार रंग बहार
2: बर्जर संगे उपहार उपहार बम्पर मा यामाहा रेजियार
1: बर्जर पेंस ले घर रंगाउनु होस् र लकी ड्र मार्फत यामाहा रेजियार 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्
2: साथै 65 इन्च को स्मार्ट टीवी रेफ्रिजरेटर वाशिंग मशीन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि घर रंगाउ खुशी बनाऊ उपहार जित्ने अवसर पाऊ
1: बर्जर पेंस
3: जब से तुमको देखा है
4: सिंगापुर होलसेल
5: नेपाल गंज से तो बिका चोक
3: सिंगापुर होलसेल
5: नेपाल गंज से तो बिका चोक नाम ही काफी क्या दामी
3: लेडिज तथा जेन्स सबै उमेर समूह र सबै प्रकारका डिजाइनका फेन्सी कपडा पाइन्छ आजै रोजौ है
5: मन पर्यो त पर्यो पर्यो
4: नेपालगञ्जमा एकमात्र ठाउँ होलसेल मूल्यमा खुद्रा फेन्सी कपडा किन्न रोज्न छुन लगाउन पाइने स्थान सिङ्गापुर होलसेल
5: सिङ्गापुर होलसेल सेतुबेका चोक अहिलेै जान पर्यो हो सिङ्गापुर होलसेल मल नेपालगञ्ज सेतुबिका चोक फोन 97 0695 92 45 98 28 36 50 65 सिङ्गापुर होलसेल मल
6: के छ साथी खबर निकै खुशी देखिन्छौ त के काम गर्दैछौ आजकल तिम्रो जीवन त खुशी छ नि
7: काम पनि राम्रै छ दाम पनि टन्नै छ साथी प्रभु महालक्ष्मीको अभिकर्ता बनेर मन त सारै प्रसन्न छ
6: वा साथी सेवा सँगै मेवा मिल्ने क्या गजबको प्रगति
7: धन सँगै इज्जत पनि कमाइने अभिकर्ता बनेर भविष्य पनि बनाइने सेवामा सम्मान पेशामा गर्व ढुकढुक हैन ढुक कहौ प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सकै अभिकर्ता बनौ
8: यो कृष्ण सार एफएम
9: 94 मेगाहर्ज कृष्ण सार जत्तिकै तेज़

0: پایله پانیه اکستریم انرژی درینک.
1: सोचे भन्दा सस्तोमा हाई क्वालिटीका सोफा र फर्निचर चाहियो, आउनुहोस् सोफा हब नेपालगञ्ज।
2: हरेक सामानको खरिदमा 1000 देखि 20000 सम्म छुट, 10 देखि 15 वर्ष सम्मको वारेन्टी, साथै फ्री डेलिभरीको सुविधा पनि। अहिले थमाथम बिक्री भइरहेको छ।
1: स्थान राजा चोक राष्ट्रिय वाणिज्य बैंकको अगाडि।
2: सम्पर्क 97051148470।
1: सोफा हब नेपालगञ्ज,
2: विश्वासमा नम्बर 1,
1: क्वालिटीमा सबैभन्दा बेस्ट।
3: समय बदलियो, पुस्ता फेरियो, तर साथ साथ उस्तै छ।

0: Toilet Bunny, yeah. Extreme energy drink.
1: नमस्ते दाई.
2: नमस्ते नमस्ते. धेरै दिनपछि देख्यौ त भाइ.
1: विदेश जान आँटेको दाई, प्रोसेस गर्दै थिए. अहिले भर्खरै एभरेस्ट इन्टरनेसनल पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टरबाट स्वास्थ्य जाँच गराएर आएको.
2: समयमै सही ठाउँमा गएछौ त. अब जहाँ पाए त्यही स्वास्थ्य परीक्षण गराउँदा त ठगिने सम्भावना पनि त हुन्छ नि.
3: तपाईँ पनि वैदेशिक रोजगारीका लागि जाँदै हुनुहुन्छ भने नक्कली स्वास्थ्य परीक्षणदेखि सावधान.
4: सुदूरपश्चिम कर्णाली तथा लुम्बिनी प्रदेशको श्रम मन्त्रालयबाट मान्यता प्राप्त एकमात्र पुरानो नेपालगञ्जमा रहेको एभरेस्ट इन्टरनेसनल पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टरमा आउनुहोस्। ग्यारेन्टीका साथ स्वास्थ्य जाँच गराउनुहोस्। अनलाइन स्वास्थ्य परीक्षण गराउनु नै सबैभन्दा उत्तम उपाय हो।
5: हाम्रा विशेषताहरू:
4: वैदेशिक रोजगारमा जाने कामदारको ग्यारेन्टीका साथ अनलाइन मेडिकल गरिन्छ।
5: प्रत्येक दिन पेट, छाती, मुटु तथा सुगर थाइराइड रोग विशेषज्ञबाट ओपिडी सेवा।
4: महिला तथा प्रसूति रोग सम्बन्धी उपचार सेवाको साथै निसन्तान बाझोपन सम्बन्धी नियमित उपचार तथा परामर्श सेवा।
5: प्रत्येक महिनाको तेस्रो बुधबार सुगर थाइराइड तथा हार्मोन रोग विशेषज्ञ डाक्टर सुनिल चौधरीबाट उपचार तथा परामर्श सेवा।
4: प्रत्येक महिना हार्दिक आइबिएफ काठमाडौँका निसन्तान बाझोपन महिला तथा स्त्री रोग विशेषज्ञ डाक्टर अर्चना साक्येबाट उपचार तथा परामर्श सेवा।
5: अत्याधुनिक प्रयोगशाला, इको कार्डियोग्राम, इको ईसीजी, डिजिटल एक्सरे सेवा।
4: अत्याधुनिक एआई प्रविधि जडित 4D 5D भएको भिडियो एक्सरे सेवा।
5: प्रत्येक शनिबार प्रयोगशाला सेवामा 40%देखि 50%सम्म विशेष छुट सेवा।
4: प्रबन्ध निर्देशक एभरेस्ट इन्टरनेसनल पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर प्रहरी तालिम केन्द्रको पश्चिमपट्टि एनआइसी एसिया ब्याङ्क भएको भवनको तेस्रो तल्ला कारकान्तो चोक नेपालगञ्ज।
5: सम्पर्क फोन नम्बर 081-530-274 र 98-580-21-822।

0: Paharqit me Osërpau.
1: Bërë që pensë.
2: पश्चिम नेपालकै पहिलो डेडिकेटेड अर्थोपेडिक एन्ड ट्रमा सेन्टर नेशनल मल्टिकेयर हस्पिटल नेपालगञ्ज सुर्खेत रोडमा निरन्तर सेवामा छ। अब सबै सेवा एकै ठाउँमा।
3: हार्ट जोड्नी विशेषज्ञ डाक्टर सैयद सद्दामद्वारा दिइने सेवाहरू, हार्ट जोड्नी, नसा, बात तथा मेरुदण्ड रोगको सम्पूर्ण परामर्श, उपचार र शल्यक्रिया, साथै अन्य सेवाहरू, न्युरो सर्जरी, प्लास्टिक सर्जरी, जनरल सर्जरी, प्रसूति तथा महिला रोगको उपचार, नाक कान घाँटी तथा बाल रोग, फिजियोथेरापी, प्रयोगशाला र एक्सरे, चौबिसै घण्टा इमर्जेन्सी तथा फार्मेसी सेवा।
2: विस्तृत जानकारीका लागि अर्थोपेडिक एन्ड ट्रमा सेन्टर नेशनल मल्टिकेयर हस्पिटल डिभिजन वन कार्यालयको सामुन्ने नेपालगञ्ज।
4: सम्पर्क नम्बर 081531386 र मोबाइल नम्बर 97439799000।
5: अब टाउको तथा नसा सम्बन्धी रोगको लागि लखनऊ जानै नपर्ने, तपाईँ हाम्रै नजिकको सहर बहराइचमा अब विश्वसनीय न्युरो सर्जरी सेवा उपलब्ध छ।
6: मा पितम्बरा ब्रेन स्पाइन एन्ड ट्रमा सेन्टर,
5: जहाँ बिरामीको उपचारका लागि उपलब्ध हुनुहुन्छ केजी यामयु लखनऊका अनुभवी न्युरो सर्जन डाक्टर शिवम ए मधेसिया, एमबीबीएस, एमएस, एमसीएस न्युरो सर्जनबाट सहुलियत दरमा उपचार सेवा पाउन सक्नुहुनेछ।
6: हामी कहाँ टाउकोमा चोट, टाउको हड्डीको फ्र्याक्चर, मस्तिष्कको नसा फुट्ने समस्या, ब्रेन हेमरेज, ब्रेन ट्युमर, हाइड्रोसेफलास अर्थात् टाउकोमा पानी जम्ने समस्या, दिमागी ज्वरो, माइग्रेन तथा पुरानो टाउको दुखाइ र ट्राइजेमिनल न्युरालजिया जस्ता अनुहारमा दुखाइ रहने जटिल रोगहरूको उपचार सेवा उपलब्ध छन्।
5: त्यसै गरी मेरुदण्डको हड्डीको ट्युमर टिबी, मेरुदण्डको हड्डीको फ्र्याक्चरको सानो पलबाट गरिने अपरेसन, कम्मर दुख्ने, हात वा खुट्टामा झमझम हुने, हात खुट्टा सुन्निने, कमजोरी हुने वा कम्पन्न हुने समस्या, डिस्क सर्ने, घाँटी अड्किने तथा ढाडमा जन्मजात घाउको पनि भरपर्दो उपचार गरिन्छ।
6: यहाँ उपलब्ध सेवाहरू ब्रेन सर्जरी, स्पाइन सर्जरी, ट्रमा केयर, न्युरो क्रिटिकल केयर र 24 घण्टा इमर्जेन्सी सेवा पनि उपलब्ध छन्। त्यसै गरी स्याम डायग्नोस्टिकबाट रोग जाँचको गुणस्तरीय सेवा समेत उपलब्ध छ।
5: ठेगाना अस्पताल रोड भिटु मलको अगाडि बहराइच, आजै सम्पर्क गर्नुहोस्। भारतीय नम्बर +91 911 844 2021 र +91 99192211। त्यसै गरी नेपाली नम्बर 97692493299। माथिका सबै नम्बरहरूमा वाट्सएपबाट पनि मेसेज र फोन गर्न सक्नुहुनेछ।
7: उचित शुल्कमा उत्कृष्ट शिक्षा कहाँ पाइएला?
8: त्यसका लागि नेपालगञ्जको धम्बोजीमा अवस्थित सनबीम इङ्ग्लिस मिडियम स्कुल छँदैछ नि।
7: हाम्रा विशेषताहरू,
8: अनुभवी तथा दक्ष शिक्षक भएको,
7: सुरक्षित वातावरण र यातायातको सुविधा भएको,
8: मनोविज्ञानमा आधारित शिक्षण सिकाइ,
7: अतिरिक्त क्रियाकलापमा विशेष जोड,
8: वातानुकूलित कक्षा कोठा,
7: अत्याधुनिक प्रयोगशाला, खेलकुद र अन्य अतिरिक्त क्रियाकलापहरू मार्फत विद्यार्थीको व्यक्तित्व विकासमा विशेष ध्यान दिइने,
8: एसईमा उत्कृष्ट नतिजा ल्याउन सफल यस विद्यालयमा कक्षा 11 व्यवस्थापन संकायमा भर्ना खुलिसकेको छ।
7: सिट सीमित छन्, आजै भर्ना हुनुहोस्।
8: सनबीम इङ्ग्लिस मिडियम स्कुल, नेपालगञ्ज 1, धम्बोजी, बाँके। सम्पर्क नम्बर 081536422, 98580 36422, 98580 27994।
9: यो कृष्ण सार एफएम
10: 94 मेगाहर्ज, कृष्ण सार जत्तिकै तेज।

0: बीर डेंटल
1: नेपालगंज शहर में संचालित अत्याधुनिक सुविधा संपन्न बीर डेंटल में दांत तथा मुख संबंधी संपूर्ण उपचार काठमांडू तथा भेरी अंचल अस्पताल का अनुभवी वरिष्ठ डाक्टर आर के लामी छाने द्वारा उपचार गरिन्छ।
2: डाक्टर लामी छाने द्वारा गरिने विशेष उपचारहरू दाँत सफा गर्ने, दाँत भर्ने, दाँत निकाल्ने, दुखेको दाँतको जराको उपचार, खाली ठाउँमा दुरुस्त प्राकृतिक जस्तै नक्कली दाँत राख्ने, बाङ्गो टिङ्गो तथा नमिलेको दाँत फिक्स अर्थोडन्टिक प्रविधिद्वारा मिलाउने, गिजाको रोग जस्तै गिजा सुन्निने, रगत आउने, पिप बग्ने, मुख गनाउने र दाँत हल्लिने समस्याको उपचार, पहेँलो खैरो दाँत, सानो र ठुलो दाँत, छिद्रा तथा ग्याप भएको दाँतलाई कस्मेटिक उपचार प्रविधिद्वारा राम्रो बनाउने, दाँत मुखको चोटपटक तथा बङ्गारका हड्डी भाँचिएको पनि उपचार हुने।
1: सम्पर्क बीर डेन्टल क्लिनिक भेरी अञ्चल अस्पतालबाट 150 मिटर त्रिभुवन चोक तर्फ।
2: फोन नम्बर 081-532-375।
3: सुविसु अपर्च्युनिटी 1900 वार्षिक उत्सवको अवसरमा प्रस्तुत छ सुविसु अपर्च्युनिटी। यस योजना अन्तर्गत ग्राहकहरूले पाउनुहुनेछ 25 एमबिपिएस इन्टरनेट र क्लियर टिभीको फुल एचडी प्याकेज प्रति महिना मात्र रु 1040 र 65 भन्दा बढी एचडी च्यानल भएको क्लियर टिभीको प्याकेज प्रति महिना रु 221 साथै दामी म्युजिकको प्रिमियम प्याकेज 3 महिनाका लागि निशुल्क। शर्त र नियमहरू लागू हुनेछन्। थप जानकारीका लागि www.subisu.net.np। सुविसु।
4: हाय, के गर्ने होला अब? सुगर पनि बढ्दैछ, थाइरोइडको समस्या अझ छुट्टै छ। कति ठाउँमा देखाएँ तर भएन।
5: ए, तिमी यति चिन्तित किन? के भयो फेरि?
4: के भने नि, डाक्टरले मलाई हार्मोनको समस्या छ भन्नुभयो, अनि त्यसैमा बच्चा नहुँदा मलाई झन् टेन्सन भइरहेको छ।
5: ए, अब चिन्ता लिनु पर्दैन, मैले राम्रो खबर सुनेको छु।
4: कस्तो खबर?
5: अब प्रत्येक दिन सुगर, थाइराइड तथा हार्मोन रोगका विशेषज्ञ डाक्टर अल्ताबान राही, एमडी इन्टरनल मेडिसिन टियु, एन्डोक्राइनोलोजिस्ट सर गङ्गाराम हस्पिटल दिल्ली यहाँ नै सेवा दिनुहुन्छ।
4: ए, साँच्चै?
5: अझ सुन, महिला बाझोपन तथा निसन्तान रोग सम्बन्धी पनि प्रत्येक दिन चेक जाँच तथा परामर्श सेवा पनि उपलब्ध छ।
4: ए, त्यो त झन् राम्रो
5: हो नि। डाक्टर पुनमाचारी एमबिबिएस, एमडी केयु, IVF स्पेसलिस्ट इन्डिया र डाक्टर सूरज राज भट्टराई, MBBS, MSKU, वरिष्ठ कन्सल्टेन्ट जनरल तथा ल्याप्रोस्कोपिक सर्जनबाट सेवा पाइन्छ।
4: वाह, अब त मलाई धेरै ढुक्क लाग्यो।
5: अझै अरू सेवाहरू पनि छन्। दैनिक ओपिडी सेवा, गुणस्तरीय फार्मेसी सेवा, भिडियो एक्सरे, एक्सरे, ECG तथा सम्पूर्ण प्याथोलोजी सम्बन्धी जाँच सेवा।
4: यो त पुरा प्याकेज जस्तै भयो नि।
5: हो त, अब ढिला नगर, जाऊ आजै गइहाल उपचार गर्न।
4: हजुर, आजै सम्पर्क गर्नुहोस् सुपर पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर, बिपी चोक, नेपालगंज। फोन नम्बर 081-531-860 र 081-531-861।
5: अब चिन्ता होइन, समाधानको सही ठाउँ सुपर पोलिक्लिनिक।

0: toilet pony, yeah. Extreme energy drink.
1: हाम्रो बिहे भएको पनि 8 वर्ष भइसक्यो. सबैले एउटै प्रश्न सोध्छन्, खुसीको खबर कहिले सुनाउने भनेर.
2: मलाई थाहा छ तिमी कति पीडामा छौ, तर हामीले अहिले आशा मार्नु हुँदैन.
1: कति अस्पताल धायौ, कति उपचार गरायौ, अब त सपना पनि अधुरै रहने हो कि जस्तो लाग्न थालेको छ.
2: होइन, हामीसँग अझै आशा छ. मैले शुभश्री आइबिएफ क्लिनिकको बारेमा धेरै सुनेको छु, जहाँ धेरै दम्पतिहरूको काख भरिएको छ.
3: सन्तान सुखको यात्रामा तपाईँको भरोसाको साथी शुभश्री आइबिएफ क्लिनिक, अनुभवी विशेषज्ञ चिकित्सक, आधुनिक प्रविधि र व्यक्तिगत हेरचाह सहित.
1: हाम्रो जीवनमा पनि आखिर त्यो दिन आयो.
2: धन्यवाद शुभश्री आइबिएफ, हाम्रो सपना साकार बनाइदिनु भएकोमा.
3: थप जानकारीका लागि शुभश्री आइबिएफ क्लिनिक, सोल्टीमोड, काठमाडौँ. फोन नम्बर 98 61 14 16 99.
4: के छ साथी खबर? निकै खुसी देखिन्छौ त. के काम गर्दैछौ आजकल? तिम्रो जीवन त खुसी छ नि.
5: काम पनि राम्रै छ, दाम पनि टन्नै छ साथी. प्रभु महालक्ष्मीको अभिकर्ता बनेर मन त सारै प्रसन्न छ.
4: वा साथी, सेवा सँगै मेवा मिल्ने, क्या गजबको प्रगति.
5: धन सँगै इज्जत पनि कमाइने, अभिकर्ता बनेर भविष्य पनि बनाइने. सेवामा सम्मान, पेसामा गर्व. ढुकढुक होइन, ढुक्क हौ. प्रभु महालक्ष्मी लाइफ इन्सुरेन्सकै अभिकर्ता बनौ.
6: यो कृष्ण सार एफएम
7: 94 मेगाहर्ज, कृष्ण सार जत्तिकै तेज.

0: नेपालकै एकमात्र अत्याधुनिक डेन्टल क्लिनिक अब नेपालगञ्जमा। सन् 2016 डाक्टर लियोनार्ड लिङको फाउन्डेसनद्वारा बेस्ट डाक्टर अवार्डद्वारा सम्मानित डाक्टर प्रतीक श्रेष्ठ, एनएमसी 19393, बिडिएस दिल्ली, एफएजीसी मणिपाल, सर्टिफाइड इम्प्लान्ट एन्ड लेजर डेन्टिस्ट्री अमेरिका, सर्टिफाइड बोटक्स एन्ड फिलर स्पेसलिस्ट युरोप, एडभान्स सर्टिफिकेट इन जेनरल डेन्टिस्ट्री क्यानाडा, मिनी रेजिडेन्सी इन इन्डो डेन्टिक्स साउथ कोरिया, यी विभिन्न देशहरूमा अध्ययन गरेका डाक्टर प्रतीक श्रेष्ठद्वारा उपचार गरिने अत्याधुनिक डेन्टल क्लिनिक अब नेपालगञ्जमा।
1: विशेषताहरू: दुखेको दाँतहरू जराबाट नै भरेर नदुख्ने बनाउने, बच्चाहरूको दुखेको दाँत जराबाट भर्ने, किरा लागेको दाँतलाई भर्ने, दाँत निकाल्ने, दाँतमा खोल लगाउने र दाँत नभएको ठाउँमा दाँत हाल्ने, मेटल क्राउन, बाङ्गो दाँतलाई तार बाँधेर सिधा गर्ने, वृद्ध अवस्थामा भएको बुढाबुढीको पुरा दाँतको सेट लगाउने, दाँतलाई प्रत्यारोपण गर्ने, चाउरी परेको अनुहारलाई राम्रो पार्ने, आँखा तल खाल्टो भएकोलाई भर्ने, सबै उपचारहरू दूरपिनबाट गरिने, डिजिटल एक्सरे सेवा।
2: सम्पर्क गणपति क्लिनिक, सुर्खेत रोड नेपालगञ्ज, नर्सिङ होम नजिकै कुसुम पेट्रोल पम्पको सामुन्ने, पासङलाम रोड जाने बाटोमा। फोन नम्बर 081531366 र 98085149451।

0: Telefonia. Extreme energy drink.
1: नाक कान र घाँटीका रोगीहरूको लागि विशेष सूचना।
2: भेरी अञ्चल अस्पतालमा लामो समय काम गरी सेवा निवृत्त प्रमुख कन्सल्टेन्ट ईएनटी विशेषज्ञ डाक्टर रमेश कुमार श्रेष्ठ र हाल भेरी अञ्चल अस्पतालमा नाक कान घाँटी विभागमा कार्यरत ईएनटी कन्सल्टेन्ट डाक्टर सगुन श्रेष्ठसँग उपचारको लागि मिलिजुली मेडिकल हल इदगाह रोड नेपालगञ्जमा हप्ताको सातै दिन सेवा उपलब्ध छ। हाम्रा थप सेवाहरू एक्सरे, इन्डोस्कोपी, प्रयोगशाला, अडियोग्राम तथा आवश्यक परेको खण्डमा बिरामीलाई अपरेसनको पनि व्यवस्था छ। विस्तृत जानकारीको लागि मिलिजुली मेडिकल हल इदगाह रोड नेपालगञ्ज सम्पर्क फोन नम्बर 081531380, मोबाइल 98580304 र 98481380।
3: आमाको उपचार गरौँ भनेको कहाँ जाने होला?
4: कान्ति आरोग्य अस्पताल छँदैछ नि। पश्चिम नेपालकै अनुभवी र उत्कृष्ट विशेषज्ञ तथा शल्य चिकित्सकद्वारा विश्वस्तरीय स्वास्थ्य सेवा पनि यही उपलब्ध छ।
3: हो र, यो अस्पतालमा के सुविधा छन् नि?
4: 24 घण्टा इमर्जेन्सी सेवा, दैनिक ओपिडी सेवा, दूरबीन तथा लेजर प्रविधिबाट शल्यक्रिया, जलेको घाउको उपचार गरिनुका साथै एनआइसियु, पिआइसियु, आइसियु, हाइटेक अपरेसन थिएटर र सुरक्षित प्रसुति सेवा पनि यही उपलब्ध छन्। अझ यहाँ त बालबालिका तथा नवजात शिशुहरूको सामान्यदेखि जटिल सबै रोगहरूको सबै किसिमको उपचार गरिन्छ नि।
3: त्यसो भए आमालाई लगेर आजै जानु पर्यो।
4: कान्ति आरोग्य अस्पताल सुर्खेत रोड नेपालगञ्ज, सबै किसिमका उत्कृष्ट स्वास्थ्य सेवा एकै छाना मुनि।
3: सम्पर्क नम्बर 081535717।
4: खुसीको खबर।
3: हाम्रै सहर नेपालगञ्जमा वर्षौंदेखि सेवा दिँदै आइरहेको नेपालगञ्ज नेसनल अस्पतालमा विशेषज्ञ डाक्टरहरूद्वारा दैनिक रूपमा विभिन्न स्वास्थ्य सेवा प्रदान हुँदै आइरहेको छ। यस अस्पतालमा दैनिक रूपमा विभिन्न विशेषज्ञहरूद्वारा ओपिडी सेवा हुनुका साथै विभिन्न सेवाहरू भइरहेको जानकारी गराइन्छ।
4: हजुर, हाम्रो यहाँ सर्जरी सम्बन्धी सम्पूर्ण उपचार, प्रसुति तथा स्त्री रोग सम्बन्धी सम्पूर्ण उपचार, नसा तथा हड्डी रोग सम्बन्धी सम्पूर्ण उपचार, मस्तिष्क तथा मानसिक सम्बन्धी सम्पूर्ण उपचार, छाला रोग सम्बन्धी उपचार, छाला रोग सम्बन्धी सम्पूर्ण उपचार, नाक कान घाँटी सम्बन्धी सम्पूर्ण उपचार, सुगर, ब्लड प्रेसर, मुटु रोग, पेट, छाती, कलेजो सम्बन्धी सम्पूर्ण उपचार, प्याथोलोजी ल्याब सम्बन्धी सम्पूर्ण उपचार, भिडियो एक्सरे, डिजिटल एक्सरे तथा अन्य सम्पूर्ण सेवा सहित गुणस्तरीय अस्पतालका साथै प्रत्येक महिनाको अन्तिम शुक्रबार काठमाडौँ मेडिसिटी अस्पतालबाट सुगर र थाइरोइडको उपचारका लागि डाक्टर सुमन बराल आउने जानकारी पनि गराउन चाहन्छौँ।
3: नोट, यस अस्पतालमा कार्यरत सम्पूर्ण डाक्टरहरूद्वारा प्रत्येक महिनाको अन्तिम शनिबार निशुल्क ओपिडी सेवा हुनुका साथै जाँचहरूमा 20% विशेष छुटको व्यवस्था गरिएको छ।
4: सम्पर्क नम्बर 081536465, 98239806665 र 98482864665। नेपालगञ्ज नेसनल अस्पताल, बिपी चोक, नेपालगञ्ज।
0: रंग बहार, रंग बहार।
5: बर्जर सँगै उपहारै उपहार। बम्परमा यामाहा रेजियर।
0: बर्जर पेन्सले घर रंगाउनुहोस् र लकी ड्र मार्फत यामाहा रेजियर 125 स्कुटर बम्पर उपहार जित्ने मौका पाउनुहोस्।
5: साथै 65 इन्चको स्मार्ट टिभी, रेफ्रिजरेटर, वाशिङ मसिन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि। घर रंगाऊ, खुशी बढाऊ, उपहार जित्ने अवसर पाऊ।
0: बर्जर पेन्स।
6: यो कृष्ण सार एफएम
7: 94 मेगाहर्ज, कृष्ण सार जत्तिकै तेज।

दसैँ आउनु लागिसक्यो, आउनु न भनेको घर। ए साँच्चै एउटा खुसीको कुरा सुन्नु न, दसैँ पेसकी सहितको पहिलो तलबिन जाँदैछु नि सदरमुकाममा, आउनु है तपाईँ पनि। मलाई कस्तो

0: 94 MHz कृष्णसार जत्तिकै तेज
1: एक्सट्रीम एनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 10 बजेको छ
2: एक्सट्रीम एनर्जी ड्रिंक टेस्ट द डिफरेंस फील द एनर्जी
3: यो कृष्णसार एफएम
0: 94 MHz कृष्णसार जत्तिकै तेज
4: सुन्नु न सावित्रीजी मलाई सोफा दराज डाइनिङ लगायत अफिसको सामान किन्न जानुपर्ने थियो कहाँ जाने होला
5: ए हो र यसको लागि तपाईँले चिन्ता लिनै पर्दैन यदि तपाईँ नेपालगञ्जमा आफ्नो घर अफिस वा पसलका लागि गुणस्तरीय फर्निचर खोज्दै हुनुहुन्छ भने तपाईँको सही गन्तव्य हो अर्बन फर्निचर एन्ड फर्निसिङ हब प्राइभेट लिमिटेड जुन नेपालगञ्जको सुर्खेत रोडमा रहेको छ
4: ए हो र त्यहाँ अर्डर अनुसार मैले भनेका सबै कुरा पाउँछ त
5: पाउँछ नि किन नपाउनु त्यहाँ अर्डर अनुसार बेड सोफा डाइनिङ टेबल अफिस टेबल ड्रेसिङ टेबल दराज लगायत सम्पूर्ण फर्निचर उपलब्ध छ टिकाउ सामग्री आकर्षक डिजाइन र उत्कृष्ट फिनिसिङका साथ उत्पादन गरिन्छ एक पटक अवश्य भेट्नुहोस् तपाईँ निराश हुनुहुने छैन हजुर अर्बन फर्निचर एन्ड फर्निसिङ हब प्राइभेट लिमिटेड सुर्खेत रोड नेपालगञ्ज फोन नम्बर 98448875535 र 98082453

0: Toilet Pony, Extreme Energy Drink.
1: हाम्रो बिहे भएको पनि 8 वर्ष भइसक्यो. सबैले एउटै प्रश्न सोध्छन्, खुसीको खबर कहिले सुनाउने भनेर.
2: मलाई थाहा छ तिमी कति पीडामा छौ, तर हामीले अहिले आशा मार्नु हुँदैन.
1: कति अस्पताल धायौ, कति उपचार गरायौ, अब त सपना पनि अधुरै रहने हो कि जस्तो लाग्न थालेको छ.
2: होइन, हामीसँग अझै आशा छ. मैले शुभश्री आइबिएफ क्लिनिकको बारेमा धेरै सुनेको छु, जहाँ धेरै दम्पतिहरूको काख भरिएको छ.
3: सन्तान सुखको यात्रामा तपाईँको भरोसाको साथी शुभश्री आइबिएफ क्लिनिक, अनुभवी विशेषज्ञ चिकित्सक, आधुनिक प्रविधि र व्यक्तिगत हेरचाह सहित.
1: हाम्रो जीवनमा पनि आखिर त्यो दिन आयो.
2: धन्यवाद शुभश्री आइबिएफ, हाम्रो सपना साकार बनाइदिनु भएकोमा.
3: थप जानकारीका लागि शुभश्री आइबिएफ क्लिनिक, सोल्टीमोड, काठमाडौँ. फोन नम्बर 98 61 14 16 99.
4: रंग बहार, रंग बहार.
5: बर्जर सँगै उपहारै उपहार. बम्परमा यामाहा रेजियर.
4: बर्जर पेन्सले घर रंगाउनुहोस् र लकी ड्र मार्फत यामाहा रेजियर 125 स्कुटर बम्पर उपहार जित्ने मौका पाउनुहोस्.
5: साथै 65 इन्चको स्मार्ट टिभी, रेफ्रिजरेटर, वासिङ मसिन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि. घर रंगाउ, खुशी बनाऊ, उपहार जित्ने अवसर पाऊ.
4: बर्जर पेन्स.
6: नेपालगञ्ज
7: सेतु बिक चोक नामै काफी क्या दामी.
8: लेडिज तथा जेन्ट्स सबै उमेर समूह र सबै प्रकारका डिजाइनका फेन्सी कपडा पाइन्छ.
9: आजै रोजौ है.
7: मन पर्यो त पर्यो पर्यो.
10: नेपालगञ्जमा एक मात्र ठाउँ, होलसेल मूल्यमा खुद्रा फेन्सी कपडा किन्न, रोज्न, छुन, लगाउन पाइने स्थान सिङ्गापुर होलसेल.
7: सिङ्गापुर होलसेल सेतु बिक चोक, अहिले जान पर्यो. हो, सिङ्गापुर होलसेल मल, नेपालगञ्ज सेतु बिक चोक. फोन 97 0695 92 45, 98 28 36 50 65. सिङ्गापुर होलसेल मल.
8: होइन, के भयो आज भोलि तपाईँलाई? निकै चिन्तित देखिनुहुन्छ नि.
11: के भन्नु खै, केही समयदेखि मलदारमा दुख्ने पोल्ने समस्या छ, बस्न पनि गाह्रो हुन्छ, कसैलाई भन्न पनि लाज लाग्छ, अपरेसन गर्नुपर्छ कि भन्ने डर पनि लागिरहेछ.
8: अपरेसनको डरले उपचार नै नगर्ने? अब त्यस्तो चिन्ता लिनु पर्दैन. तपाईँले कृष्ण क्लिनिकको बारेमा सुन्नु भएको छैन? ल सुन्नुहोस्, यो क्लिनिक रुपैडिया नेपालगञ्ज बोर्डरमा रुपैडिया पुलिस थानाको अगाडि, राधे राधे मोबाइल सपको पछाडि छ. यहाँ पाइल्स, मलद्वारमा मासु पलाउने, दुख्ने, पोल्ने, एनल फिसर अर्थात् मलद्वारको साइडमा कट लाग्ने, दुख्ने, फिस्टुला अर्थात् मलद्वारको ठाउँमा घाउ हुने र पिपाउने जस्ता समस्याका लागि आयुर्वेदिक उपचारबारे परामर्श पाइन्छ. साथै अण्डको सुनिने, ठुलो हुने वा पानी जम्ने हाइड्रोसिलको समस्याका लागि पनि उपचार सेवा उपलब्ध छ.
11: त्यसो भए अब रोग लुकाएर बस्नुभन्दा एकपटक विशेषज्ञसँगै परामर्श लिनु पर्ला.
8: अवश्य, स्वास्थ्य समस्या लुकाउने होइन, समयमै समाधान खोज्ने हो. हजुर, समस्याको कुरा गर्न नहिचकिचाउ, उपचारका लागि विशेषज्ञसँग परामर्श गरौ. कृष्ण क्लिनिक रुपैडिहा नेपालगञ्ज बोर्डर, रुपैडिहा पुलिस थानाको अगाडि, राधे राधे मोबाइल सपको पछाडि. यहाँ बिना अपरेसन 100% ग्यारेन्टीका साथ आयुर्वेदिक उपचार पद्धतिद्वारा उपचार गरिन्छ. विशेषज्ञ डाक्टर विश्वास, BEMS, CMS एन्ड ED, UP, भारत, लखनऊ. सम्पर्क नम्बर, भारतीय नम्बर +91 8434939300 नेपाली नम्बर +9779701449900।
6: यो कृष्ण सार FM
12: 94 मेगाहर्ज कृष्ण सार जत्तिकै तेज।

अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा भाग दुई। शर्माजीको परिवार सबै डराएका हुन्छन्, तर त्यति ठूलो भूकम्प आएर हल्लाएको त्यो घरलाई केही हुँदैन। यसरी नै दिन महिना वर्ष बित्दै जान्छ, अनि एक दिन फेरि अचानक ठूलो भूकम्प आएर त्यो श्री एफई 550D बनाएको शर्माजीको घरलाई झन् धेरै हल्लाउँछ। रेडियो सुन्दै गर्नुहोस्, अब बाँकी कथा अर्को भागमा। श्री एफई 550D।

0: toilet pony, yeah. Extreme energy drink.
1: नमस्ते दाई.
2: नमस्ते नमस्ते. धेरै दिनपछि देख्यो त भाइ.
1: विदेश जान आँटेको दाई, प्रोसेस गर्दै थिए. अहिले भर्खरै एभरेस्ट इन्टरनेसनल पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टरबाट स्वास्थ्य जाँच गराएर आएको.
2: समयमै सही ठाउँमा गएछौ त. अब जहाँ पाए त्यही स्वास्थ्य परीक्षण गराउँदा त ठगिने सम्भावना पनि त हुन्छ नि.
3: तपाईँ पनि वैदेशिक रोजगारीका लागि जाँदै हुनुहुन्छ भने नक्कली स्वास्थ्य परीक्षणदेखि सावधान.
4: सुदूरपश्चिम कर्णाली तथा लुम्बिनी प्रदेशको श्रम मन्त्रालयबाट मान्यता प्राप्त एकमात्र पुरानो नेपालगञ्जमा रहेको एभरेस्ट इन्टरनेसनल पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टरमा आउनुहोस्। ग्यारेन्टीका साथ स्वास्थ्य जाँच गराउनुहोस्। अनलाइन स्वास्थ्य परीक्षण गराउनु नै सबैभन्दा उत्तम उपाय हो।
5: हाम्रा विशेषताहरू:
4: वैदेशिक रोजगारमा जाने कामदारको ग्यारेन्टीका साथ अनलाइन मेडिकल गरिन्छ।
5: प्रत्येक दिन पेट, छाती, मुटु तथा सुगर, थाइराइड रोग विशेषज्ञबाट ओपिडी सेवा।
4: महिला तथा प्रसूति रोग सम्बन्धी उपचार सेवाको साथै निसन्तान, बाझोपन सम्बन्धी नियमित उपचार तथा परामर्श सेवा।
5: प्रत्येक महिनाको तेस्रो बुधबार सुगर, थाइराइड तथा हार्मोन रोग विशेषज्ञ डाक्टर सुनिल चौधरीबाट उपचार तथा परामर्श सेवा।
4: प्रत्येक महिना हार्दिक आइबीएफ काठमाडौँका निसन्तान, बाझोपन, महिला तथा स्त्री रोग विशेषज्ञ डाक्टर अर्चना साक्येबाट उपचार तथा परामर्श सेवा।
5: अत्याधुनिक प्रयोगशाला, इको कार्डियोग्राम, इको ईसीजी, डिजिटल एक्सरे सेवा।
4: अत्याधुनिक एआई प्रविधि जडित 4D 5D भएको भिडियो एक्सरे सेवा।
5: प्रत्येक शनिबार प्रयोगशाला सेवामा 40% देखि 50% सम्म विशेष छुट सेवा।
4: प्रबन्ध निर्देशक एभरेस्ट इन्टरनेसनल पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर, प्रहरी तालिम केन्द्रको पश्चिमपट्टि, एनआईसी एसिया ब्याङ्क भएको भवनको तेस्रो तल्ला, कारकान्तो चोक, नेपालगञ्ज।
5: सम्पर्क फोन नम्बर 081-530-274 र 98-580-21-822।
6: सुन न बहिनी, टेलरको सबै सामान भइसक्यो, मेसिन कहाँबाट ल्याउने होला?
7: ओहो दाई, त्यति पनि थाहा छैन? नेपालगञ्जको घरबारी टोलमा रहेको बिएस सिलाई मेसिन सप्लाई छँदैछ नि।
6: त्यहाँ कस्तो कस्तो मेसिनहरू पाउँछ नि?
7: तपाईँले जस्तो खोज्नु भयो त्यस्तै पाउँछ।
8: बिएस सिलाई मेसिन सप्लायर्स, घरबारी टोल, पिपल चौतारा, उपमहानगरपालिका 2, नेपालगञ्ज। हामी कहाँ अनमोल, ताज र उषा ब्रान्डका साथै विभिन्न कम्पनीका सिलाई मेसिन बिक्री तथा मरमत गरिन्छ। साथै सिलाई मेसिन सम्बन्धी सबै पाठ पूजा एवं सामग्रीहरू पनि पाइन्छ। सम्पर्क नम्बर 98-481-2318, 98-224-1472 र 98-224-5478।
9: यसका साथै दसैँ तिहार र छठ पर्वमा 5-30% सम्म ग्राहक वर्गमा छुटको व्यवस्था गरिएको छ।
10: यो कृष्ण सार एफएम
11: 94 मेगाहर्ज, कृष्ण सार जत्तिकै तेज।

0: होइन, कौशल्या मेमोरियल अस्पताल यही थियो त।
1: ओहो बाजे, अब उता आइन, ठ्याक्कै यता हेर्नुहोस् त पूर्वपट्टि।
2: हाम्रा सेवाहरू: इन्टरनल मेडिसिन तथा फ्यामिली फिजिसियन सेवा, हार्ट जोड्नी तथा नसा रोग विशेषज्ञ सेवा, नाक कान घाँटी रोग विशेषज्ञ सेवा, प्रसूति तथा स्त्री रोग विशेषज्ञ सेवा, नवजात शिशु तथा बाल रोग विशेषज्ञ सेवा, छाला तथा यौन रोग विशेषज्ञ सेवा, दाँत बङ्गारा तथा मुख सम्बन्धी विशेषज्ञ सेवा, एकुपंक्चर तथा फिजियोथेरापी सेवा, चौबिसै घण्टा रोड एक्सिडेन्ट इमर्जेन्सी सेवा, चौबिसै घण्टा ल्याब एक्सरे र ख वर्गको एम्बुलेन्स सेवा, एयर कन्डिसन इमर्जेन्सी वार्ड, स्ट्यान्डर्ड वार्ड तथा क्याबिनहरू।
3: हजुर, कौशल्या मेमोरियल अस्पताल, कोहलपुर नगरपालिका, वडा नम्बर 9, हलदारपुर बाँके। सम्पर्क नम्बर 081-414-007 र 98-482-63-399।
4: सुविसु अपर्च्युनिटी 1900 वार्षिक उत्सवको अवसरमा प्रस्तुत छ सुविसु अपर्च्युनिटी। यस योजना अन्तर्गत ग्राहकहरूले पाउनुहुनेछ 25 MBPS इन्टरनेट र क्लियर टिभीको फुल HD प्याकेज प्रति महिना मात्र ₹1040 र 65 भन्दा बढी HD च्यानल भएको क्लियर टिभीको प्याकेज प्रति महिना ₹221। साथै दामी म्युजिकको प्रिमियम प्याकेज 3 महिनाका लागि निशुल्क। शर्त र नियमहरू लागू हुनेछन्। थप जानकारीका लागि www.subisu.net.np।
5: अया, कान दुखेर हैरान भइरहेछ, के गर्ने, कहाँ जाने होला?
2: बहिनी, किन चिन्ता लिनुहुन्छ? बिर्नोज कान स्वास्थ्य सामुदायिक सेवा हुँदाहुँदै हाम्रा सेवाहरू: नाक कान घाँटी रोग विशेषज्ञ तथा कान स्वास्थ्य प्राविधिकद्वारा दैनिक रूपमा कानको परीक्षण जाँच गर्नुका साथै अपरेसन गरिन्छ। कान नसुन्ने बिरामीहरूको लागि कान सुन्ने विभिन्न मेसिनहरू सहुलियत शुल्कमा उपलब्ध गराइन्छ। कानमा पर्न गएका विभिन्न प्रकारका बाहिरी वस्तुहरू, कानको कानेगुजी निकाल्ने, कानेगुजी तथा अन्य कानका फोहोर वस्तुहरूको सरसफाई समेत गरिन्छ। लामो समयसम्म कान पाकिरहेमा वा पिप आइरहेमा कान चिलाउने, कान दुख्ने, कान कराउने, कान हुने, कानबाट तरल पदार्थ निस्किने, कान कम सुन्ने बिरामीहरूको कान परीक्षण गर्नुका साथै प्राथमिक कान उपचार तथा आवश्यक सल्लाह सुझाव दिइन्छ।
6: साथै प्रयोगशालाको पनि व्यवस्था रहेको छ। अस्पताल शनिबार दिउँसो 1 बजेसम्म खुल्ला रहनेछ।
2: विस्तृत जानकारीको लागि ब्रिनोज कान स्वास्थ्य सामुदायिक सेवा, फुलचेक्रा 5, नेपालगंज। सम्पर्क फोन नम्बर 081-530-244, 98-580-81-244।

0: toilet pony, yeah. Extreme energy drink.
1: हजुरबालाई लामो समयदेखि कानको समस्या छ, नेपालगञ्जमा भरपर्दो र विश्वासिलो अस्पतालका लागि कहाँ जाने होला?
2: ए, त्यसो भए त चिन्तै लिनु पर्दैन नि। नेपालगञ्जमै रहेको बागेश्वरी कान स्वास्थ्य सेवा केन्द्र छँदैछ नि। यहाँ त अनुभवी विशेषज्ञ तथा वरिष्ठ कान स्वास्थ्य प्राविधिकबाट हरेक दिन कान परीक्षण गरिन्छ। त्यति मात्र कहाँ हो र, यहाँ त लामो समयदेखि कान पाकिरहने जीर्ण रोग, काने ढुसी, कान चिलाउने, कान कम सुन्ने, कान डम्म हुने बिरामीहरूको उपचार तथा परामर्श र लामो समयदेखि कान पाकिरहँदा कानको जालीमा प्वाल परेको, कान हड्डी खाने रोगको शल्यक्रिया अपरेसनबाट उपचार गरिन्छ। साथै कान कम सुन्ने बिरामीहरूका लागि कानमा लगाउने विभिन्न मोडलका कानका मेसिन, हियरिङ एड बिरामीहरूको चाहना अनुसार उपलब्ध गराइन्छ नि। जस्तै बिटिई, सिआइसी, आरआइसी सेवा पनि पाइन्छ नि।
1: ए, त्यसो भए हजुरबालाई त्यहाँ लगेर उपचार गराउँदा स्पष्ट सुन्न सक्नु होला त?
2: अवश्य, समयमा उपचार गरेपछि धेरै सुधार सम्भव हुन्छ।
1: बागेश्वरी कान स्वास्थ्य सेवा केन्द्र,
2: नेपालगञ्ज उपमहानगरपालिका, वडा नम्बर 6, फुलटेक्रा, आर्मी ब्यारेक सामुन्ने, राप्ती रोड, बाँके।
1: सम्पर्क नम्बर 98480-20697, 98580-23697 र 98014-83697।
2: बहिरोपण निवारण कार्यक्रममा सहभागी हौ, नियमित कानको जाँच गरौँ।
3: रंग बहार, रंग बहार।
4: बर्जर सँगै उपहारै उपहार। बम्परमा यामाहा रेजियर।
3: बर्जर पेन्सले घर रंगाउनुहोस् र लकी ड्र मार्फत यामाहा रेजियर 125 स्कुटर बम्पर उपहार जित्ने मौका पाउनुहोस्।
4: साथै 65 इन्चको स्मार्ट टिभी, रेफ्रिजरेटर, वाशिङ मसिन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि। घर रंगाउ, खुशी बनाऊ, उपहार जित्ने अवसर पाऊ।
3: बर्जर पेन्स।
5: यो कृष्ण सार एफएम
6: 94 मेगाहर्ज, कृष्ण सार जत्तिकै तेज।

0: Toilet Bunny, yeah. Extreme energy drink.
1: हाम्रो बिहे भएको पनि 8 वर्ष भइसक्यो। सबैले एउटै प्रश्न सोध्छन्, खुसीको खबर कहिले सुनाउने भनेर।
2: मलाई थाहा छ तिमी कति पीडामा छौ, तर हामीले अहिले आशा मार्नु हुँदैन।
1: कति अस्पताल धायौ, कति उपचार गरायौ, अब त सपना पनि अधुरै रहने हो कि जस्तो लाग्न थालेको छ।
2: होइन, हामीसँग अझै आशा छ। मैले शुभश्री आइबिएफ क्लिनिकको बारेमा धेरै सुनेको छु, जहाँ धेरै दम्पतिहरूको काख भरिएको छ।
3: सन्तान सुखको यात्रामा तपाईँको भरोसाको साथी शुभश्री आइबिएफ क्लिनिक, अनुभवी विशेषज्ञ चिकित्सक, आधुनिक प्रविधि र व्यक्तिगत हेरचाह सहित।
1: हाम्रो जीवनमा पनि आखिर त्यो दिन आयो।
2: धन्यवाद शुभश्री आइबिएफ, हाम्रो सपना साकार बनाइदिनु भएकोमा।
3: थप जानकारीका लागि शुभश्री आइबिएफ क्लिनिक, सोल्टीमोड, काठमाडौँ, फोन नम्बर 9816014169।

0: तंग आउँदै देश मेरो एभरेस्ट।
1: समय बदलियो, पुस्ता फेरियो, तर साथ साथ उस्तै छ।

0: जनता केबल पाँच दशक देखि।
1: अब टाउको तथा नशा सम्बन्धी रोगको लागि लखनऊ जानै नपर्ने। तपाई हाम्रै नजिकको सहर बहराइचमा अब विश्वसनीय न्युरो सर्जरी सेवा उपलब्ध छ।
2: मा पितम्बरा ब्रेन स्पाइन एन्ड ट्रमा सेन्टर,
1: जहाँ बिरामीको उपचारका लागि उपलब्ध हुनुहुन्छ केजी यामयु लखनऊका अनुभवी न्युरो सर्जन डाक्टर शिवम ए मधेसिया, एमबीबीएस एमएस एमसीएस न्युरो सर्जनबाट सहुलियत दरमा उपचार सेवा पाउन सक्नुहुनेछ।
2: हामी कहाँ टाउकोमा चोट, टाउको हड्डीको फ्र्याक्चर, मस्तिष्कको नसा फुट्ने समस्या, ब्रेन हेमरेज, ब्रेन ट्युमर, हाइड्रोसेफलास अर्थात् टाउकोमा पानी जम्ने समस्या, दिमागी ज्वरो, माइग्रेन तथा पुरानो टाउको दुखाइ र ट्राइजेमिनल न्युरालजिया जस्ता अनुहारमा दुखाइ रहने जटिल रोगहरूको उपचार सेवा उपलब्ध छन्।
1: त्यसै गरी मेरुदण्डको हड्डीको ट्युमर टिबी, मेरुदण्डको हड्डीको फ्र्याक्चरको सानो पलबाट गरिने अपरेसन, कम्मर दुख्ने, हात वा खुट्टामा झमझम हुने, हात खुट्टा सुन्निने, कमजोरी हुने वा कम्पन्न हुने समस्या, डिस्क सर्ने, घाँटी अड्किने तथा ढाडमा जन्मजात घाउको पनि भरपर्दो उपचार गरिन्छ।
2: यहाँ उपलब्ध सेवाहरू ब्रेन सर्जरी, स्पाइन सर्जरी, ट्रमा केयर, न्युरो क्रिटिकल केयर र 24 घण्टा इमर्जेन्सी सेवा पनि उपलब्ध छन्। त्यसै गरी स्याम डायग्नोस्टिकबाट रोग जाँचको गुणस्तरीय सेवा समेत उपलब्ध छ।
1: ठेगाना अस्पताल रोड भिटु मलको अगाडि बहराइच, आजै सम्पर्क गर्नुहोस्। भारतीय नम्बर +91 9118442021 र +91 9919221611। त्यसै गरी नेपाली नम्बर 97692493329। माथिका सबै नम्बरहरूमा वाट्सएपबाट पनि मेसेज र फोन गर्न सक्नुहुनेछ।

0: नमस्ते दाई।
1: नमस्ते नमस्ते, धेरै दिनपछि देख्यौ त भाइ।
0: विदेश जान आटेको दाई, प्रोसेस गर्दै थिए। अहिले भर्खरै एभरेस्ट इन्टरनेसनल पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टरबाट स्वास्थ्य जाँच गराएर आएको।
1: समयमै सही ठाउँमा गएछौ त। अब जहाँ पाए त्यही स्वास्थ्य परीक्षण गराउँदा त ठगिने सम्भावना पनि त हुन्छ नि।
2: तपाईँ पनि वैदेशिक रोजगारीका लागि जाँदै हुनुहुन्छ भने नक्कली स्वास्थ्य परीक्षणदेखि सावधान।
3: सुदूरपश्चिम कर्णाली तथा लुम्बिनी प्रदेशको श्रम मन्त्रालयबाट मान्यता प्राप्त एकमात्र पुरानो नेपालगञ्जमा रहेको एभरेस्ट इन्टरनेसनल पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टरमा आउनुहोस्। ग्यारेन्टीका साथ स्वास्थ्य जाँच गराउनुहोस्। अनलाइन स्वास्थ्य परीक्षण गराउनु नै सबैभन्दा उत्तम उपाय हो।
4: हाम्रा विशेषताहरू:
3: वैदेशिक रोजगारमा जाने कामदारको ग्यारेन्टीका साथ अनलाइन मेडिकल गरिन्छ।
4: प्रत्येक दिन पेट, छाती, मुटु तथा सुगर थाइराइड रोग विशेषज्ञबाट ओपिडी सेवा।
3: महिला तथा प्रसूति रोग सम्बन्धी उपचार सेवाको साथै निसन्तान बाझोपन सम्बन्धी नियमित उपचार तथा परामर्श सेवा।
4: प्रत्येक महिनाको तेस्रो बुधबार सुगर थाइराइड तथा हार्मोन रोग विशेषज्ञ डाक्टर सुनिल चौधरीबाट उपचार तथा परामर्श सेवा।
3: प्रत्येक महिना हार्दिक IVF काठमाडौँका निसन्तान बाझोपन महिला तथा स्त्री रोग विशेषज्ञ डाक्टर अर्चना साक्येबाट उपचार तथा परामर्श सेवा।
4: अत्याधुनिक प्रयोगशाला, इको कार्डियोग्राम, इको ECG, डिजिटल एक्सरे सेवा।
3: अत्याधुनिक AI प्रविधि जडित 4D 5D भएको भिडियो एक्सरे सेवा।
4: प्रत्येक शनिबार प्रयोगशाला सेवामा 40%देखि 50%सम्म विशेष छुट सेवा।
3: प्रबन्ध निर्देशक एभरेस्ट इन्टरनेसनल पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर, प्रहरी तालिम केन्द्रको पश्चिमपट्टि, NIC एसिया ब्याङ्क भएको भवनको तेस्रो तल्ला, कारकान्तो चोक, नेपालगञ्ज।
4: सम्पर्क फोन नम्बर 081-530-274 र 98-580-21-822।

0: सिङ्गापुर होलसेल।
1: नेपालगञ्ज सेतो बिक चोक,
2: सिङ्गापुर होलसेल।
1: नेपालगञ्ज सेतो बिक चोक, नामै काफी क्या दामी।
2: लेडिज तथा जेन्ट्स सबै उमेर समूह र सबै प्रकारका डिजाइनका फेन्सी कपडा पाइन्छ।
3: आजै रोजौ है,
1: मन पर्यो त पर्यो पर्यो।
0: नेपालगञ्जमा एकमात्र ठाउँ, होलसेल मूल्यमा खुद्रा फेन्सी कपडा किन्न, रोज्न, छुन, लगाउन पाइने स्थान सिङ्गापुर होलसेल।
1: सिङ्गापुर होलसेल सेतुबेका चोक, अहिलेै जान पर्यो। हो, सिङ्गापुर होलसेल मल, नेपालगञ्ज सेतुबिका चोक। फोन 97 0695 92 45, 98 28 36 50 65।

0: सम्बन्धी सम्पूर्ण उपचार, मस्तिष्क तथा मानसिक सम्बन्धी सम्पूर्ण उपचार, छाला रोग सम्बन्धी उपचार, छाला रोग सम्बन्धी सम्पूर्ण उपचार, नाक कान घाँटी सम्बन्धी सम्पूर्ण उपचार, सुगर ब्लड प्रेसर मुटु रोग पेट छाती कलेजो सम्बन्धी सम्पूर्ण उपचार, प्याथोलोजी ल्याब सम्बन्धी सम्पूर्ण उपचार, भिडियो एक्सरे डिजिटल एक्सरे तथा अन्य सम्पूर्ण सेवा सहित गुणस्तरीय अस्पतालका साथै प्रत्येक महिनाको अन्तिम शुक्रबार काठमाडौँ मेडिसिटी अस्पतालबाट सुगर र थाइरोइडको उपचारका लागि डाक्टर सुमन बराल आउने जानकारी पनि गराउन चाहन्छौँ।
1: नोट, यस अस्पतालमा कार्यरत सम्पूर्ण डाक्टरहरूद्वारा प्रत्येक महिनाको अन्तिम शनिबार निःशुल्क ओपिडी सेवा हुनुका साथै जाँचहरूमा 20% विशेष छुटको व्यवस्था गरिएको छ।
0: सम्पर्क नम्बर 081-536-465 98-239-80-665 र 98-482-80-465 नेपालगञ्ज नेसनल अस्पताल बिपी चोक नेपालगञ्ज।
2: हाम्रो बिहे भएको पनि 8 वर्ष भइसक्यो। सबैले एउटै प्रश्न सोध्छन्, खुसीको खबर कहिले सुनाउने भनेर।
3: मलाई थाहा छ तिमी कति पीडामा छौ, तर हामीले अहिले आशा मार्नु हुँदैन।
2: कति अस्पताल धायौँ, कति उपचार गरायौँ, अब त सपना पनि अधुरै रहने हो कि जस्तो लाग्न थालेको छ।
3: होइन, हामीसँग अझै आशा छ। मैले शुभश्री आइबिएफ क्लिनिकको बारेमा धेरै सुनेको छु, जहाँ धेरै दम्पतिहरूको काख भरिएको छ।
4: सन्तान सुखको यात्रामा तपाईँको भरोसाको साथी शुभश्री आइबिएफ क्लिनिक, अनुभवी विशेषज्ञ चिकित्सक, आधुनिक प्रविधि र व्यक्तिगत हेरचाह सहित।
2: हाम्रो जीवनमा पनि आखिर त्यो दिन आयो।
3: धन्यवाद शुभश्री आइबिएफ, हाम्रो सपना साकार बनाइदिनु भएकोमा।
4: थप जानकारीका लागि शुभश्री आइबिएफ क्लिनिक, सोल्टिमोट काठमाडौँ, फोन नम्बर 98-61-14-16-99।
5: रंग बहार रंग बहार
6: बर्जर संगे उपहार उपहार बम्पर मा यामाहा रेजियर
5: बर्जर पेन्सले घर रंगाउनु होस् र लकी ड्र मार्फत यामाहा रेजियर 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्।
6: साथै 65 इन्च को स्मार्ट टीवी, रेफ्रिजरेटर, वाशिंग मशीन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि।
5: घर रंगाऊ, खुशी बनाऊ, उपहार जित्ने अवसर पाऊ। बर्जर पेन्स।
7: अब टाउको तथा नसा सम्बन्धी रोगको लागि लखनऊ जानै नपर्ने, तपाईँ हाम्रै नजिकको सहर बहराइचमा अब विश्वसनीय न्युरो सर्जरी सेवा उपलब्ध छ।
1: मा पितम्बरा ब्रेन स्पाइन एन्ड ट्रमा सेन्टर,
7: जहाँ बिरामीको उपचारका लागि उपलब्ध हुनुहुन्छ केजी यामयु लखनऊका अनुभवी न्युरो सर्जन डाक्टर शिवम ए मधेसिया, एमबीबीएस, एमएस, एमसीएस न्युरो सर्जनबाट सहुलियत दरमा उपचार सेवा पाउन सक्नुहुनेछ।
1: हामी कहाँ टाउकोमा चोट, टाउको हड्डीको फ्र्याक्चर, मस्तिष्कको नसा फुट्ने समस्या, ब्रेन हेमरेज, ब्रेन ट्युमर, हाइड्रोसेफलास अर्थात् टाउकोमा पानी जम्ने समस्या, दिमागी ज्वरो, माइग्रेन तथा पुरानो टाउको दुखाइ र ट्राइजेमिनल न्युरालजिया जस्ता अनुहारमा दुखाइ रहने जटिल रोगहरूको उपचार सेवा उपलब्ध छन्।
7: त्यसै गरी मेरुदण्डको हड्डीको ट्युमर टिबी, मेरुदण्डको हड्डीको फ्र्याक्चरको सानो पलबाट गरिने अपरेसन, कम्मर दुख्ने, हात वा खुट्टामा झमझम हुने, हात खुट्टा सुन्निने, कमजोरी हुने वा कम्पन्न हुने समस्या, डिस्क सर्ने, घाँटी अड्किने तथा ढाडमा जन्मजात घाउको पनि भरपर्दो उपचार गरिन्छ।
1: यहाँ उपलब्ध सेवाहरू ब्रेन सर्जरी, स्पाइन सर्जरी, ट्रमा केयर, न्युरो क्रिटिकल केयर र 24 घण्टा इमर्जेन्सी सेवा पनि उपलब्ध छन्। त्यसै गरी स्याम डायग्नोस्टिकबाट रोग जाँचको गुणस्तरीय सेवा समेत उपलब्ध छ।
7: ठेगाना अस्पताल रोड भिटु मलको अगाडि बहराइच, आजै सम्पर्क गर्नुहोस्। भारतीय नम्बर +91 911-8442021 र +91 99192211। त्यसै गरी नेपाली नम्बर 97692-49329। माथिका सबै नम्बरहरूमा वाट्सएपबाट पनि म्यासेज र फोन गर्न सक्नुहुनेछ।

0: होइन, कौशल्या मेमोरियल अस्पताल यही थियो त।
1: ओहो बाजे, अब उता आइन, ठ्याक्कै यता हेर्नुहोस् त पूर्वपट्टि। हाम्रा सेवाहरू: इन्टरनल मेडिसिन तथा फ्यामिली फिजिसियन सेवा, हार्ट जोड्नी तथा नसा रोग विशेषज्ञ सेवा, नाक कान घाँटी रोग विशेषज्ञ सेवा, प्रसूति तथा स्त्री रोग विशेषज्ञ सेवा, नवजात शिशु तथा बाल रोग विशेषज्ञ सेवा, छाला तथा यौन रोग विशेषज्ञ सेवा, दाँत बङ्गारा तथा मुख सम्बन्धी विशेषज्ञ सेवा, एकुपंक्चर तथा फिजियोथेरापी सेवा, चौबिसै घण्टा रोड एक्सिडेन्ट इमर्जेन्सी सेवा, चौबिसै घण्टा ल्याब एक्सरे र ख वर्गको एम्बुलेन्स सेवा, एयर कन्डिसन इमर्जेन्सी वार्ड, स्ट्यान्डर्ड वार्ड तथा क्याबिनहरू।
2: हजुर, कौशल्या मेमोरियल अस्पताल, कोहलपुर नगरपालिका, वडा नम्बर 9, हलदारपुर बाँके। सम्पर्क नम्बर 081-414-007 र 98-482-63-389।
3: हाय, के गर्ने होला अब? सुगर पनि बढ्दैछ, थाइराइडको समस्या अझ छुट्टै छ। कति ठाउँमा देखाएँ तर भएन।
4: ए, तिमी यति चिन्तित किन? के भयो फेरि?
3: के भने नि, डाक्टरले मलाई हार्मोनको समस्या छ भन्नुभयो, अनि त्यसैमा बच्चा नहुँदा मलाई झन् टेन्सन भइरहेको छ।
4: ए, अब चिन्ता लिनु पर्दैन, मैले राम्रो खबर सुनेको छु।
3: कस्तो खबर?
4: अब प्रत्येक दिन सुगर, थाइराइड तथा हार्मोन रोगका विशेषज्ञ डाक्टर अल्ताबान राही, एमडी इन्टरनल मेडिसिन टियु, एन्डोक्राइनोलोजिस्ट सर गङ्गाराम हस्पिटल दिल्ली यहाँ नै सेवा दिनुहुन्छ।
3: ए, साँच्चै?
4: अझै सुन, महिला बाझोपन तथा निसन्तान रोग सम्बन्धी पनि प्रत्येक दिन चेक जाँच तथा परामर्श सेवा पनि उपलब्ध छ।
3: ए, त्यो त झन् राम्रो
4: हो नि। डाक्टर पुनम आचार्य एमबिबिएस, एमडी केयु, आइभीएफ स्पेसलिस्ट इन्डिया र डाक्टर सूरज राज भट्टराई एमबिबिएस, एमएस केयु, वरिष्ठ कन्सल्टेन्ट जनरल तथा ल्याप्रोस्कोपिक सर्जनबाट सेवा पाइन्छ।
3: वाह, अब त मलाई धेरै ढुक्क लाग्यो।
4: अझै अरू सेवाहरू पनि छन्। दैनिक ओपिडी सेवा, गुणस्तरीय फार्मेसी सेवा, भिडियो एक्सरे, एक्सरे, इसिजी तथा सम्पूर्ण प्याथोलोजी सम्बन्धी जाँच सेवा।
3: यो त पुरा प्याकेज जस्तै भयो नि।
4: हो त, अब ढिला नगर, जाऊ आजै गइहाल उपचार गर्न।
3: हजुर, आजै सम्पर्क गर्नुहोस् सुपर पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर, बिपी चोक, नेपालगञ्ज। फोन नम्बर 081-531-860 र 081-531-861।
4: अब चिन्ता होइन, समाधानको सही ठाउँ सुपर पोलिक्लिनिक।

0: toilet bunny, extreme energy drink.
1: आमाको उपचार गरौँ भनेको कहाँ जाने होला?
2: कान्ति आरोग्य अस्पताल छँदैछ नि। पश्चिम नेपालकै अनुभवी र उत्कृष्ट विशेषज्ञ तथा शल्य चिकित्सकद्वारा विश्वस्तरीय स्वास्थ्य सेवा पनि यही उपलब्ध छ।
1: हो र, यो अस्पतालमा के सुविधा छन् नि?
2: 24 घन्टा इमर्जेन्सी सेवा, दैनिक ओपिडी सेवा, दूरबीन तथा लेजर प्रविधिबाट शल्यक्रिया, जलेको घाउको उपचार गरिनुका साथै एनआइसियु, पिआइसियु, आइसियु, हाइटेक अपरेसन थिएटर र सुरक्षित प्रसुति सेवा पनि यही उपलब्ध छन्। अझ यहाँ त बालबालिका तथा नवजात शिशुहरूको सामान्यदेखि जटिल सबै रोगहरूको सबै किसिमको उपचार गरिन्छ नि।
1: त्यसो भए आमालाई लगेर आजै जानु पर्यो।
2: कान्ति आरोग्य अस्पताल, सुर्खेत रोड, नेपालगञ्ज। सबै किसिमका उत्कृष्ट स्वास्थ्य सेवा एकै छानामुनि।
1: सम्पर्क नम्बर 081-535-717।

0: हाम्रो रंगाउँदै देश मेरो एभरेस्ट
1: यो कृष्ण सार एफएम
2: 94 मेगाहर्ज कृष्ण सार जत्तिकै देश।

0: Jelly Bunny, Extreme Energy Drink.
1: के छ साथी खबर? निकै खुशी देखिन्छौ त, के काम गर्दैछौ आजकल? तिम्रो जीवन त खुशी छ नि?
2: काम पनि राम्रै छ, दाम पनि टन्नै छ साथी। प्रभु महालक्ष्मीको अभिकर्ता बनेर मन त सारै प्रसन्न छ।
1: वा साथी, सेवा सँगै मेवा मिल्ने, क्या गजबको प्रगति!
2: धन सँगै इज्जत पनि कमाइने, अभिकर्ता बनेर भविष्य पनि बनाइने। सेवामा सम्मान, पेसामा गर्व। ढुकढुक होइन, ढुक्क हौ। प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सकै अभिकर्ता बनौ।
3: यो कृष्ण सार एफएम
4: 94 मेगाहर्ज, कृष्ण सार जत्तिकै तेज।

नमस्कार, म सम्झना महर्जन। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा तपाईँलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। काठमाडौँ उपत्यकासहित देशका पश्चिम क्षेत्रसम्म वर्षा, हावा हुरी र असिनासहित पानी पर्ने क्रम पर्सिसम्म रहने, हिमपात भएपछि हुम्लामा जनजीवन प्रभावित। रेड क्रसले भोटेको शिवबाडीमा बेपत्ता र मृतक परिवारलाई 1,00,000 रुपियाँ नगद सहयोग गर्ने, रकम पाउने परिवारले आफ्नो प्राथमिकता अनुसार प्रयोग गर्न सक्ने। मध्यपहाडी लोकमार्गको कास्की खण्डमा 3 मोटरेबल पुल निर्माण, फराकिलो सडक तर साँगुरो पुलका कारण हुँदै आएको समस्या हट्यो। धानमा आत्मनिर्भर बनेपछि वन फडानी रोक्ने इन्डोनेसियाको निर्णय, 5 वर्षभित्र धान आयातमाथिको निर्भरता अन्त्य गर्ने कार्यक्रम सुरु। र मेसीले राष्ट्रिय टोलीबाट अन्तिम खेल खेलेसँगै समर्थकबाट भावुक विदाई। नेपाल खबरमा अब पूरा खबर। अहिले काठमाडौँ उपत्यकासहित देशका पश्चिम क्षेत्रसम्म पानी परिरहेको छ। चितवनदेखि पश्चिमका तराई र पहाडी धेरैजसो क्षेत्रमा मध्यमसम्मको वर्षा भइरहेको छ। चितवन, नवलपुर, तनहुँ, गोर्खा, बर्दिया, सुर्खेत, डोटी, कैलाली, कञ्चनपुर र डडेलधुरा आसपासका क्षेत्रमा मेघगर्जन, चट्याङ, हावाहुरीसहित पानी परिरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यी क्षेत्रमा थप पानी पर्ने सम्भावना रहेकाले आवश्यक सतर्कता अप्नाउन पनि महाशाखाले आग्रह गरेको छ। अहिले काठमाडौँ उपत्यकामा पनि पानी परिरहेको छ। मेघगर्जन, चट्याङ, हावाहुरी र असिनासहित ठूलो पानी पर्ने क्रम पर्सि शुक्रबारसम्म रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। हिमाली थोरै ठाउँमा पनि हिमपात र मध्यम वर्षाको सम्भावना छ। छोटो समयमै मौसम फेरबदल हुने र हावाहुरी तथा असिनाबाट सम्भावित क्षतिका लागि चनाखो रहन मौसमविदले आग्रह गरेका छन्। हुम्लामा हिमपात भएपछि जनजीवन प्रभावित भएको छ। हुम्लाको माथिल्लो क्षेत्रमा हिमपात तथा तल्लो क्षेत्रमा पानी परेको छ। नामखा, सिमकोट लगायत उच्च हिमाली तथा अग्ला क्षेत्रमा हिमपात भइरहेको छ भने अदान्चुली, ताजाकोट लगायत जिल्लाको ताजाकोट लगायतका विभिन्न तल्लो क्षेत्रमा गैरातीदेखि नै हल्का वर्षा भइरहेको छ। चिसो बढेको छ। कच्ची सडक तथा गोरेटो बाटोमा हिलो र पानी जम्दा आवत जावतमा समस्या भएको छ। उच्च हिमाली क्षेत्रमा थप हिमपात र तल्लो क्षेत्रमा थप पानी पर्न सक्ने भएकाले सावधानी अप्नाउन स्थानीय बासिन्दालाई आग्रह गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक शङ्कर खड्काले बताउनुभयो। काङ्ग्रेसको 15 महाधिवेशन अन्तर्गत आज 4 दिन बन्द सत्रमा प्रस्तुत भएका प्रतिवेदनहरू पारित गरिँदैछ। काठमाडौँमा चलिरहेको महाधिवेशन अन्तर्गत बन्द सत्रमा प्रस्तुत भएका 4 प्रतिवेदनहरू पारित गर्ने कार्यक्रम छ। बन्द सत्रमा सभापति गगन थापाले राष्ट्रिय पुनर्जागरण र समुन्नतिको राजनीतिक प्रस्ताव, उपसभापति विश्वप्रकाश शर्माले राजनीतिक संस्कृतिको क्षय र युगानुकूल रूपान्तरणको अभिभारा सम्बन्धी समसामयिक प्रस्ताव, महामन्त्री गुरुराज घिमिरेले संगठन सम्बन्धी प्रतिवेदन र कोषाध्यक्ष उमेश श्रेष्ठले आर्थिक प्रतिवेदन पेश गर्नुभएको थियो। नेपाल रेड क्रस सोसाइटीले भोटेको शिवबाडी प्रभावित परिवारलाई आर्थिक सहयोग उपलब्ध गराउने भएको छ। रेड क्रस तथा रेड क्रिसेन्ट सोसाइटीको अन्तर्राष्ट्रिय महासङ्घ आइएफआरसीको महासचिव तथा प्रमुख कार्यकारी अधिकृत जगन चापागाईले बाढी प्रभावित क्षेत्रको अवलोकनका क्रममा आर्थिक सहयोग गर्ने घोषणा गर्नुभएको थियो। महिला बालबालिका लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक तथा सामाजिक सुरक्षा मन्त्री गीता वादीको उपस्थितिमा मन्त्रालयका कार्यवाहक सचिव चक्रबहादुर बुढा र नेपाल रेडक्रस सोसाइटीका अध्यक्ष डाक्टर विशाल कुमार भण्डारीबीच सहकारी सम्झौता हस्ताक्षर भएको छ। सम्झौता अनुसार नेपाल रेड क्रस सोसाइटीले रसुवा भोटेको शिवबाडीबाट प्रभावित
63 जिल्लाका लक्षित परिवारलाई प्रति परिवार 1,00,000 रुपैयाँका दरले नगद सहायता उपलब्ध गराउने सोसाइटीका महामन्त्री ऋषि रमन खनालले जानकारी दिनुभएको छ। नेपाल रेड क्रसले महिला बाल बालिका लैङ्गिक तथा यौनिक अल्पसंख्यक तथा सामाजिक सुरक्षा मन्त्रालयद्वारा प्रभावित क्षेत्रमा कार्यान्वयनमा रहेको समुन्नति कार्यक्रम मार्फत नगद प्रदान गर्ने जनाएको छ। बाढीबाट प्रभावित झण्डै 6,000 परिवार रहेको प्रारम्भिक अनुमान छ। प्राप्त तथ्याङ्क तथा आवश्यक प्रमाणीकरणका आधारमा लाभग्राही पहिचान गरी सम्बन्धित लाभग्राहीको ब्याङ्क खातामा रकम सिधै जम्मा गरिनेछ। प्राप्त रकम परिवारले आफ्नो प्राथमिकता अनुसार खाद्यान्न, कपडा, स्वास्थ्य तथा सरसफाई, अत्यावश्यक घरायसी सामग्री, यातायात सञ्चार तथा जीविकोपार्जनमा आवश्यक काममा प्रयोग गर्न सक्नेछन्। राष्ट्रिय गौरवको आयोजना पुष्पलाल मध्य पहाडी लोकमार्ग अन्तर्गत कास्की खण्डमा 3 पक्की मोटरेबल पुल निर्माण भएका छन्। मध्य पहाडी लोकमार्गको पोखरा महानगरपालिका यामदी खोलामा 2 र अन्नपूर्ण गाउँपालिकामा पर्ने घट्टे खोला नजिक 1 पक्की पुल निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याएको मध्य पहाडी राजमार्ग योजना कार्यालय पर्वतका सूचना अधिकारी इन्जिनियर उज्जवल शर्माले जानकारी दिनुभयो। यी पुल निर्माण कार्य सम्पन्न भएसँगै लामो समयदेखि फराकिलो सडक तर साँगुरो पुलका कारण हुँदै आएको समस्या हटेको छ। यात्रु र गाडीलाई आवतजावतमा सहज भएको छ। 3 पुल निर्माणका लागि कार्यालयले एउटै काम मार्फत काम अघि बढाएको थियो। त्यसअनुसार 21,59,78,000 रुपियाँ लागतमा 2079 साल साउन 22 गीता कन्स्ट्रक्सन स्याङ्जासँग ठेक्का सम्झौता भएको थियो। सम्झौता अनुसार निर्माण कार्य अघि बढाई 3 पुल सञ्चालनमा ल्याइएको कार्यालयले जनाएको छ। मध्य पहाडी लोकमार्गले मध्य पहाडी क्षेत्रका विभिन्न जिल्लालाई सडक सञ्जाल मार्फत जोड्दै आएको छ। कास्की खण्डमा पुल निर्माण सम्पन्न भएपछि पोखराबाट पर्वत, बागलुङ, म्याग्दी, मुस्ताङ लगायतका जिल्लातर्फ हुने यातायात आवागमन सहज हुने भएको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 12 नेपाल खबरमा राजमार्गका विश्राम स्थलमा महिला बालबालिका र अपाङ्ग मैत्री शौचालय अनिवार्य गराउन पहल, आज सुनचाँदीको भाव सामान्य बढ्यो लगायतका खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।

0: Toilet Pony, yeah.
1: Extreme energy drink.
2: सोचे भन्दा सस्तोमा हाई क्वालिटीका सोफा र फर्निचर चाहियो, आउनुहोस् सोफा हब नेपालगञ्ज।
3: हरेक सामानको खरिदमा 1000 देखि 20000 सम्म छुट, 10 देखि 15 वर्ष सम्मको वारेन्टी, साथै फ्री डेलिभरीको सुविधा पनि। अहिले थमाथम बिक्री भइरहेको छ।
2: स्थान राजा चोक राष्ट्रिय वाणिज्य बैङ्कको अगाडि।
3: सम्पर्क 97051148 70।
2: सोफा हब नेपालगञ्ज,
3: विश्वासमा नम्बर 1,
2: क्वालिटीमा सबैभन्दा बेस्ट।
4: रंग बहार
5: बर्जर संगे उपहारे उपहार बम्पर मा यामाहा रेजियार।
4: बर्जर पेन्सले घर रंगाउनु होस् र लकी ड्र मार्फत यामाहा रेजियार 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्।
5: साथै 65 इन्चको स्मार्ट टिभी, रेफ्रिजरेटर, वाशिङ मसिन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि। घर रंगाऊ, खुशी बढाऊ, उपहार जित्ने अवसर पाऊ।
4: बर्जर पेन्स।
6: सिधा कुरा प्रष्ट विचार, यो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। यतिन्जेल हामीले देशका पश्चिम क्षेत्रसम्म वर्षा, हावाहुरी र असिनासहित पानी पर्ने क्रम पर्सिसम्म रहने, हिमपात भएपछि हुम्लामा जनजीवन प्रभावित, रेड क्रसले भोटे कोशी बाढीमा बेपत्ता र मृतक परिवारलाई 1,00,000 रुपियाँ नगद सहयोग गर्ने लगायतका खबर प्रस्तुत गर्यौं। नेपाल खबरमा अब थप खबरहरू। राजमार्गका विश्राम स्थलमा महिला बालबालिका, अपाङ्गता भएका व्यक्ति, ज्येष्ठ नागरिक तथा लैङ्गिक तथा यौनिक अल्पसंख्यकका लागि सुरक्षित, मर्यादित र पहुँचयोग्य शौचालय तथा आवश्यक पूर्वाधार सुनिश्चित गर्न महिला बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्रालयले पहल थालेको छ। मन्त्रालयले पूर्वाधार विकास मन्त्रालयलाई पत्राचार गर्दै देशका विभिन्न राजमार्ग तथा सडक खण्डमा सार्वजनिक गाडीले यात्रु रोक्ने, अस्थायी तथा स्थायी विश्राम स्थलमा सबैका लागि पहुँचयोग्य तथा मैत्रीपूर्ण शौचालय निर्माण र आवश्यक पूर्वाधारको व्यवस्था गर्न आग्रह गरेको हो। चाडपर्व नजिकिँदै गर्दा लामो दूरीका सार्वजनिक गाडीमा यात्रुको चाप बढ्ने भएकाले राजमार्गका विश्राम स्थलमा आधारभूत सेवा तथा पहुँचयोग्य पूर्वाधारको आवश्यकता अझ बढ्ने मन्त्रालयले जनाएको छ। आज सुन चाँदीको भाव सामान्य बढेको छ। आज सुनको भाव तोलामा 800 रुपियाँले बढेर तोलाको 2,92,300 रुपियाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसाय महासङ्घले जनाएको छ। हिजो सुन अस्ति सोमबार जस्तै तोलाको 2,91,500 रुपियाँमा कारोबार भएको थियो। यस्तै आज चाँदीको भाव तोलामा 10 रुपियाँले बढेको छ। आज चाँदी तोलाको 4,425 रुपियाँ पुगेको महासङ्घले जनाएको छ। अब विदेशको खबर। इन्डोनेसियाले धान उत्पादनका लागि जमिन खाली गर्न 1,00,000 हेक्टर वन क्षेत्र फडानी गर्ने योजना रोक्ने घोषणा गरेको छ। इन्डोनेसियाले मुख्य खाद्यान्न बालीका रूपमा रहेको धानमा आत्मनिर्भरता हासिल गरिसकेपछि सरकारले यस्तो निर्णय गरेको समाचार संस्था एएफपीले जनाएको छ। सरकारले सन् 2024 धान खेतीका लागि 30,00,000 हेक्टर जमिन खाली गरी 5 वर्षभित्र धान आयातमाथिको निर्भरता अन्त्य गर्ने कार्यक्रम सुरु गरेको थियो। इन्डोनेसिया विश्वमै सबैभन्दा धेरै वन क्षेत्र भएका देशमध्ये एक हो। यी वनले मानव गतिविधिका कारण जीवाश्म इन्धनको दोहनबाट उत्सर्जित हुने र पृथ्वीको तापक्रम बढाउने कार्बन डाइअक्साइड लगायतका हरित गृह ग्यास ठूलो मात्रामा शोष्ने गर्छन्। विश्वमै धानको उच्च खपत गर्ने देशमध्ये एक इन्डोनेसियामा आन्तरिक उत्पादनले नै देशभरको माग पूरा गर्न थालेको तथ्याङ्क सार्वजनिक भएपछि राष्ट्रपति प्राबोओ सुबियान्टोले यसलाई महत्त्वपूर्ण उपलब्धि भन्नुभएको छ। उहाँका अनुसार अब सरकारले धान उत्पादन बढाउन उन्नत बिउको प्रयोग लगायत उत्पादनमा नयाँ उपायहरूमा ध्यान केन्द्रित गर्नेछ। नेसनल फुड एजेन्सीका अनुसार इन्डोनेसियाले सन् 2025 3,47,10,000 टन धान उत्पादन गरेको थियो। अब खेल खबर। विश्व फुटबलमा लियोनल मेसी युगको अन्त्य भएको छ। आज राष्ट्रिय टोलीबाट ब्युनर्स आयर्समा मेसीले अन्तिम खेल खेले। उनले 21 वर्षको राष्ट्रिय टोलीको यात्रा बेनिनसँगको मैत्रीपूर्ण खेलबाट अन्त्य गरेका हुन्। मेसीको विदाई खेलमा अर्जेन्टिनाले बेनिनलाई 3-0 पराजित गरेको छ। आज बिहान भएको खेलमा उनले गोल गरे। मेसीले पेनाल्टी मार्फत 71 मिनटमा गोल गरेका हुन्। अर्जेन्टिनाका लागि यो उनको 126 गोल रह्यो। आजको थप 2 गोलमा पनि उनको भूमिका महत्त्वपूर्ण रह्यो। मेसीले यस अघि नै अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिने घोषणा गरेका थिए। विश्वकप फुटबल सन् 2026 फाइनल उनको औपचारिक अन्तिम खेल रह्यो। फाइनलमा अर्जेन्टिना स्पेनसँग 1-0 पराजित भएको थियो। सन् 2022 कतारमा भएको विश्वकप फुटबलमा उनकै कप्तानीमा अर्जेन्टिनाले सन् 1986 पछि उपाधि जितेको थियो। अर्जेन्टिनाको जर्सी लगाएर सबैभन्दा धेरै पटक मैदानमा उत्रने र सबैभन्दा धेरै गोल गर्ने कीर्तिमान बनाएका मेसीलाई आफ्नो 208 खेल खेल्ने क्रममा उनका समर्थकहरूले भावुक विदाई गरेका छन्। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। देशका पश्चिम क्षेत्रमा वर्षा हावाहुरी र असिनासहित पानी पर्ने क्रम पर्सिसम्म रहने। हिमपात भएपछि हुम्लामा जनजीवन प्रभावित। रेडक्रसले भोटेकोसी बाढीमा बेपत्ता र मृतक परिवारलाई 1,00,000 रुपियाँ नगद सहयोग गर्ने। रकम पाउने परिवारले आफ्नो प्राथमिकता अनुसार प्रयोग गर्न सक्ने। मध्यपहाडी लोकमार्गको कास्की खण्डमा 3 मोटरेबल पुल निर्माण। फराकिलो सडक तर साँगुरो पुलका कारण हुँदै आएको समस्या हट्यो। धानमा आत्मनिर्भर बनेपछि वन फडानी रोक्ने इन्डोनेसियाको निर्णय। 5 वर्षभित्र धान आयातमाथिको निर्भरता अन्त्य गर्ने कार्यक्रम सुरु। र मेसीले राष्ट्रिय टोलीबाट अन्तिम खेल खेलेसँगै समर्थकबाट भावुक विदाई। दिउँसो 12 बजेको नेपाल खबर सकियो। दिउँसो 3 बजे नेपाल खबर लिएर फेरि आउने नै छौँ।

0: सम्पर्क नै हुन सकेन भने
1: ए मुना बहिनी हो किन अत्तालिनु भएको ल अब सम्पर्क भइहाल्यो नि के भयो भन त छिटो
0: स्वयंसेविका दिदी हेर्नु न मेरो 4 वर्षकी छोरीलाई 4-5 दिनदेखि ज्वरो आएको थियो अनि अहिले फेरि शरीरभरि बिमिरा पनि आएको छ लौ न के गर्ने होला दिदी
1: ए ढिलो नगरिकन छोरीलाई स्वास्थ्य संस्था लिएर गइहाल मुना बहिनी दादुरा आएको पनि हुनसक्छ र अरू बच्चालाई पनि यस्तै छ भने तुरन्त स्वास्थ्य संस्था लिएर जान भन्नु है
2: कुनै पनि बालबालिका वा व्यक्तिको शरीरको कुनै पनि भागमा बिमिरासहित ज्वरो आएमा नजिकैको स्वास्थ्य संस्था गएर स्वास्थ्य कर्मीलाई भेटेर वा पैसा नलाग्ने हेलो स्वास्थ्य 11-15 फोन गरी तुरुन्तै जानकारी गराउनु हो पिएचआरडी नेपाल युनिसेफ नेपाल द पेन्डेमिक फन्ड नेपाल सरकार स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय स्वास्थ्य सेवा विभाग इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखा

0: कोयले पानी है।
1: एक्सट्रीम एनर्जी ड्रिंक।
2: बीर डेंटल
3: नेपालगंज शहरमा सञ्चालित अत्याधुनिक सुविधा सम्पन्न बीर डेंटलमा दाँत तथा मुख सम्बन्धी सम्पूर्ण उपचार काठमाडौँ तथा भेरी अञ्चल अस्पतालका अनुभवी वरिष्ठ डाक्टर आरके लामिछानेद्वारा उपचार गरिन्छ।
4: डाक्टर लामिछानेद्वारा गरिने विशेष उपचारहरू: दाँत सफा गर्ने, दाँत भर्ने, दाँत निकाल्ने, दुखेको दाँतको जराको उपचार, खाली ठाउँमा दुरुस्त प्राकृतिक जस्तै नक्कली दाँत राख्ने, बाङ्गो टिङ्गो तथा नमिलेको दाँत फिक्स अर्थोडन्टिक प्रविधिद्वारा मिलाउने, गिजाको रोग जस्तै गिजा सुन्निने, रगत पिप बग्ने, मुख गनाउने र दाँत हल्लिने समस्याको उपचार, पहेलो खैरो दाँत, सानो र ठुलो दाँत, छिद्रा तथा ग्याप भएको दाँतलाई कस्मेटिक उपचार प्रविधिद्वारा राम्रो बनाउने, दाँत मुखको चोटपटक तथा बङ्गारका हड्डी भाँचिएको पनि उपचार हुने।
3: सम्पर्क बीर डेन्टल क्लिनिक, भेरी अञ्चल अस्पतालबाट 150 मिटर त्रिभुवन चोक तर्फ।
4: फोन नम्बर 081-532-375।

0: रंग आउँदै देश मेरो एभरेस्ट।
1: समय बदलियो, पुस्ता फेरियो, तर साथ साथ उस्तै छ।

0: जनता केबल पांच दशक देखि
1: होइन कौशल्या मेमोरियल अस्पताल यही थियो त।
2: ओहो बाजे, अब उता आएन, ठ्याक्कै यता हेर्नुहोस् त पूर्वपट्टि।
3: हाम्रा सेवाहरू इन्टरनल मेडिसिन तथा फ्यामिली फिजिसियन सेवा, हार्ट जोड्नी तथा नसा रोग विशेषज्ञ सेवा, नाक कान घाँटी रोग विशेषज्ञ सेवा, प्रसूति तथा स्त्री रोग विशेषज्ञ सेवा, नवजात शिशु तथा बाल रोग विशेषज्ञ सेवा, छाला तथा यौन रोग विशेषज्ञ सेवा, दाँत बङ्गारा तथा मुख सम्बन्धी विशेषज्ञ सेवा, एकुपंक्चर तथा फिजियोथेरापी सेवा, चौबिसै घण्टा रोड एक्सिडेन्ट इमर्जेन्सी सेवा, चौबिसै घण्टा ल्याब एक्सरे र ख वर्गको एम्बुलेन्स सेवा, एयर कन्डिसन इमर्जेन्सी वार्ड, स्ट्यान्डर्ड वार्ड तथा क्याबिनहरू।
4: हजुर, कौशल्या मेमोरियल अस्पताल कोहलपुर नगरपालिका वडा नम्बर 9 हलदारपुर बाँके। सम्पर्क नम्बर 081414007 र 98482363399।

0: होइन, के भयो आजभोलि तपाईँलाई? निकै चिन्तित देखिनुहुन्छ नि।
1: के भन्नु खै, केही समयदेखि मलदारमा दुख्ने पोल्ने समस्या छ, बस्न पनि गाह्रो हुन्छ, कसैलाई भन्न पनि लाज लाग्छ, अपरेसन गर्नुपर्छ कि भन्ने डर पनि लागिरहेछ।
0: अपरेसनको डरले उपचार नै नगर्ने? अब त्यस्तो चिन्ता लिनु पर्दैन। तपाईँले कृष्ण क्लिनिकको बारेमा सुन्नु भएको छैन? ल सुन्नुहोस्, यो क्लिनिक रुपैडिया नेपालगञ्ज बोर्डरमा रुपैडिया पुलिस थानाको अगाडि राधे राधे मोबाइल सपको पछाडि छ। यहाँ पाइल्स, मलद्वारमा मासु पलाउने, दुख्ने, पोल्ने, एनल फिसर अर्थात् मलद्वारको साइडमा कट लाग्ने, दुख्ने, फिस्टुला अर्थात् मलद्वारको ठाउँमा घाउ हुने र पिपाउने जस्ता समस्याका लागि आयुर्वेदिक उपचारबारे परामर्श पाइन्छ। साथै अण्डको सुनिने, ठुलो हुने वा पानी जम्ने हाइड्रोसिलको समस्याका लागि पनि उपचार सेवा उपलब्ध छ।
1: त्यसो भए अब रोग लुकाएर बस्नुभन्दा एकपटक विशेषज्ञसँगै परामर्श लिनु पर्ला।
0: अवश्य, स्वास्थ्य समस्या लुकाउने होइन, समयमै समाधान खोज्ने हो। हजुर, समस्याको कुरा गर्न नहिचकिचाऊ, उपचारका लागि विशेषज्ञसँग परामर्श गरौँ। कृष्ण क्लिनिक रुपैडिहा नेपालगञ्ज बोर्डर रुपैडिहा पुलिस थानाको अगाडि राधे राधे मोबाइल सपको पछाडि। यहाँ बिना अपरेसन 100% ग्यारेन्टीका साथ आयुर्वेदिक उपचार पद्धतिद्वारा उपचार गरिन्छ। विशेषज्ञ डाक्टर विश्वास, BEMS, CMS एन्ड ED, UP, भारत, लखनऊ। सम्पर्क नम्बर, भारतीय नम्बर +91 843 493 0009, नेपाली नम्बर +977 970 14 499 00।
2: हाम्रो बिहे भएको पनि 8 वर्ष भइसक्यो। सबैले एउटै प्रश्न सोध्छन्, खुसीको खबर कहिले सुनाउने भनेर।
3: मलाई थाहा छ तिमी कति पीडामा छौ, तर हामीले अहिले आशा मार्नु हुँदैन।
2: कति अस्पताल धायौ, कति उपचार गरायौ, अब त सपना पनि अधुरै रहने हो कि जस्तो लाग्न थालेको छ।
3: होइन, हामीसँग अझै आशा छ। मैले शुभश्री IVF क्लिनिकको बारेमा धेरै सुनेको छु, जहाँ धेरै दम्पतिहरूको काख भरिएको छ।
4: सन्तान सुखको यात्रामा तपाईँको भरोसाको साथी शुभश्री IVF क्लिनिक, अनुभवी विशेषज्ञ चिकित्सक, आधुनिक प्रविधि र व्यक्तिगत हेरचाह सहित।
2: हाम्रो जीवनमा पनि आखिर त्यो दिन आयो।
3: धन्यवाद शुभश्री IVF, हाम्रो सपना साकार बनाइदिनु भएकोमा।
4: थप जानकारीका लागि शुभश्री IVF क्लिनिक, सोल्टी मोड, काठमाडौँ, फोन नम्बर 98 61 14 16 99।
0: हाय, के गर्ने होला अब, सुगर पनि बढ्दैछ, थाइरोइडको समस्या अझ छुट्टै छ, कति ठाउँमा देखाएँ तर भएन।
5: ए, तिमी यति चिन्तित किन, के भयो फेरि?
0: के भने नि, डाक्टरले मलाई हार्मोनको समस्या छ भन्नुभयो, अनि त्यसैमा बच्चा नहुँदा मलाई झन् टेन्सन भइरहेको छ।
5: ए, अब चिन्ता लिनु पर्दैन, मैले राम्रो खबर सुनेको छु।
0: कस्तो खबर?
5: अब प्रत्येक दिन सुगर, थाइराइड तथा हार्मोन रोगका विशेषज्ञ डाक्टर अल्ताबान राही, MD इन्टरनल मेडिसिन TU, एन्डोक्राइनोलोजिस्ट सर गङ्गाराम हस्पिटल दिल्ली, यहाँ नै सेवा दिनुहुन्छ।
0: ए, साँच्चै?
5: अझै सुन, महिला बाझोपन तथा निसन्तान रोग सम्बन्धी पनि प्रत्येक दिन चेक जाँच तथा परामर्श सेवा पनि उपलब्ध छ।
0: ए, त्यो त झन् राम्रो
5: हो नि। डाक्टर पुनम आचार्य, MBBS, MD KU, IVF स्पेसलिस्ट इन्डिया र डाक्टर सुरज राज भट्टराई, MBBS, MS KU, वरिष्ठ कन्सल्टेन्ट जनरल तथा ल्याप्रोस्कोपिक सर्जनबाट सेवा पाइन्छ।
0: वाह, अब त मलाई धेरै ढुक्क लाग्यो।
5: अझै अरू सेवाहरू पनि छन्, दैनिक ओपिडी सेवा, गुणस्तरीय फार्मेसी सेवा, भिडियो एक्सरे, एक्सरे, ECG तथा सम्पूर्ण प्याथोलोजी सम्बन्धी जाँच सेवा।
0: यो त पुरा प्याकेज जस्तै भयो नि।
5: हो त, अब ढिला नगर, जाऊ आजै गइहाल उपचार गर्न।
0: हजुर, आजै सम्पर्क गर्नुहोस् सुपर पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर, बिपी चोक, नेपालगञ्ज। फोन नम्बर 081-531-860 र 081-531-861।
4: अब चिन्ता होइन, समाधानको सही ठाउँ सुपर पोलिक्लिनिक।

0: Celebonia. Extreme energy drink.
1: अब टाउको तथा नसा सम्बन्धी रोगको लागि लखनऊ जानै नपर्ने। तपाई हाम्रै नजिकको सहर बहराइचमा अब विश्वसनीय न्युरो सर्जरी सेवा उपलब्ध छ।
2: मा पितम्बरा ब्रेन स्पाइन एन्ड ट्रमा सेन्टर,
1: जहाँ बिरामीको उपचारका लागि उपलब्ध हुनुहुन्छ केजी यामयु लखनऊका अनुभवी न्युरो सर्जन डाक्टर शिवम ए मधेसिया, एमबीबीएस, एमएस, एमसीएस न्युरो सर्जनबाट सहुलियत दरमा उपचार सेवा पाउन सक्नुहुनेछ।
2: हामी कहाँ टाउकोमा चोट, टाउको हड्डीको फ्र्याक्चर, मस्तिष्कको नसा फुट्ने समस्या, ब्रेन हेमरेज, ब्रेन ट्युमर, हाइड्रोसेफलास अर्थात् टाउकोमा पानी जम्ने समस्या, दिमागी ज्वरो, माइग्रेन तथा पुरानो टाउको दुखाइ र ट्राइजेमिनल न्युरालजिया जस्ता अनुहारमा दुखाइ रहने जटिल रोगहरूको उपचार सेवा उपलब्ध छन्।
1: त्यसै गरी मेरुदण्डको हड्डीको ट्युमर टिबी, मेरुदण्डको हड्डीको फ्र्याक्चरको सानो पलबाट गरिने अपरेसन, कम्मर दुख्ने, हात वा खुट्टामा झमझम हुने, हात खुट्टा सुन्निने, कमजोरी हुने वा कम्पन्न हुने समस्या, डिस्क सर्ने, घाँटी अड्किने तथा ढाडमा जन्मजात घाउको पनि भरपर्दो उपचार गरिन्छ।
2: यहाँ उपलब्ध सेवाहरू ब्रेन सर्जरी, स्पाइन सर्जरी, ट्रमा केयर, न्युरो क्रिटिकल केयर र 24 घण्टा इमर्जेन्सी सेवा पनि उपलब्ध छन्। त्यसै गरी स्याम डायग्नोस्टिकबाट रोग जाँचको गुणस्तरीय सेवा समेत उपलब्ध छ।
1: ठेगाना अस्पताल रोड भिटु मलको अगाडि बहराइच, आजै सम्पर्क गर्नुहोस्। भारतीय नम्बर +91 911 844 2021 र +91 99192216 11। त्यसै गरी नेपाली नम्बर 97692493219। माथिका सबै नम्बरहरूमा वाट्सएपबाट पनि मेसेज र फोन गर्न सक्नुहुनेछ।

0: रंग बहार रंग बहार
1: बर्जर संगे उपहारे उपहार बम्पर मा यामाहा रेजियार
0: बर्जर पेन्सले घर रंगाउनु होस् र लकी ड्र मार्फत यामाहा रेजियार 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्
1: साथै 65 इन्चको स्मार्ट टिभी रेफ्रिजरेटर वाशिङ मसिन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि घर रंगाऊ खुशी बनाऊ उपहार जित्ने अवसर पाऊ
0: बर्जर पेन्स
2: नाक कान र घाँटीका रोगीहरूको लागि विशेष सूचना
3: भेरी अञ्चल अस्पतालमा लामो समय काम गरी सेवानिवृत्त प्रमुख कन्सल्टेन्ट ENT विशेषज्ञ डाक्टर रमेश कुमार श्रेष्ठ र हाल भेरी अञ्चल अस्पतालमा नाक कान घाँटी विभागमा कार्यरत ENT कन्सल्टेन्ट डाक्टर सगुन श्रेष्ठसँग उपचारको लागि मिलिजुली मेडिकल हल इदगाह रोड नेपालगञ्जमा हप्ताको 7 दिन सेवा उपलब्ध छ हाम्रा थप सेवाहरू एक्सरे इन्डोस्कोपी प्रयोगशाला अडियोग्राम तथा आवश्यक परेको खण्डमा बिरामीलाई अपरेसनको पनि व्यवस्था छ विस्तृत जानकारीको लागि मिलिजुली मेडिकल हल इदगाह रोड नेपालगञ्ज सम्पर्क फोन नम्बर 081531380 मोबाइल 98580304 र 98481380

0: रंग बहार रंग बहार
1: बर्जर संगे उपहारे उपहार बम्परमा यामाहा रेजियार
0: बर्जर पेन्सले घर रंगाउनु होस् र लकी ड्रा मार्फत यामाहा रेजियार 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्
1: साथै 65 इन्चको स्मार्ट टिभी रेफ्रिजरेटर वाशिङ मशीन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरु पनि घर रंगाउ खुशी बढाउ उपहार जित्ने अवसर पाउ
0: बर्जर पेन्स
2: समय बदलियो पुस्ता फेरियो तर साथ साथ उस्तै छ

0: जनता केबल पांच दशक देखि
1: हाम्रो बिहे भएको पनि 8 वर्ष भइसक्यो। सबैले एउटै प्रश्न सोध्छन्, खुसीको खबर कहिले सुनाउने भनेर।
2: मलाई थाहा छ तिमी कति पीडामा छौ, तर हामीले अहिले आशा मार्नु हुँदैन।
1: कति अस्पताल धायौ, कति उपचार गरायौ, अब त सपना पनि अधुरै रहने हो कि जस्तो लाग्न थालेको छ।
2: होइन, हामीसँग अझै आशा छ। मैले शुभश्री आइबिएफ क्लिनिकको बारेमा धेरै सुनेको छु, जहाँ धेरै दम्पतिहरूको काख भरिएको छ।
3: सन्तान सुखको यात्रामा तपाईँको भरोसाको साथी शुभश्री आइबिएफ क्लिनिक, अनुभवी विशेषज्ञ चिकित्सक, आधुनिक प्रविधि र व्यक्तिगत हेरचाह सहित।
1: हाम्रो जीवनमा पनि आखिर त्यो दिन आयो।
2: धन्यवाद शुभश्री आइबिएफ, हाम्रो सपना साकार बनाइदिनु भएकोमा।
3: थप जानकारीका लागि शुभश्री आइबिएफ क्लिनिक, सोल्टीमोड, काठमाडौँ। फोन नम्बर 9816 14 16 19।

0: नाटक दै प्रोसेस गर्दै थिए। अहिले भर्खरै एभरेस्ट इन्टरनेशनल पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टरबाट स्वास्थ्य जाँच गराएर आएको।
1: समयमै सही ठाउँमा गएछौ त। अब जहाँ पाए त्यही स्वास्थ्य परीक्षण गराउँदा त ठगिने सम्भावना पनि त हुन्छ नि।
2: तपाईँ पनि वैदेशिक रोजगारीका लागि जाँदै हुनुहुन्छ भने नक्कली स्वास्थ्य परीक्षणदेखि सावधान।
3: सुदूरपश्चिम कर्णाली तथा लुम्बिनी प्रदेशको श्रम मन्त्रालयबाट मान्यता प्राप्त एकमात्र पुरानो नेपालगञ्जमा रहेको एभरेस्ट इन्टरनेशनल पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टरमा आउनुहोस्। ग्यारेन्टीको साथ स्वास्थ्य जाँच गराउनुहोस्। अनलाइन स्वास्थ्य परीक्षण गराउनु नै सबैभन्दा उत्तम उपाय हो।
4: हाम्रा विशेषताहरू:
3: वैदेशिक रोजगारमा जाने कामदारको ग्यारेन्टीका साथ अनलाइन मेडिकल गरिन्छ।
4: प्रत्येक दिन पेट, छाती, मुटु तथा सुगर, थाइराइड रोग विशेषज्ञबाट ओपिडी सेवा।
3: महिला तथा प्रसूति रोग सम्बन्धी उपचार सेवाको साथै निसन्तान, बाझोपन सम्बन्धी नियमित उपचार तथा परामर्श सेवा।
4: प्रत्येक महिनाको तेस्रो बुधबार सुगर, थाइराइड तथा हार्मोन रोग विशेषज्ञ डाक्टर सुनिल चौधरीबाट उपचार तथा परामर्श सेवा।
3: प्रत्येक महिना हार्दिक आइबीएफ काठमाडौँका निसन्तान, बाझोपन, महिला तथा स्त्री रोग विशेषज्ञ डाक्टर अर्चना साक्येबाट उपचार तथा परामर्श सेवा।
4: अत्याधुनिक प्रयोगशाला, इको कार्डियोग्राम, इको ईसीजी, डिजिटल एक्सरे सेवा।
3: अत्याधुनिक एआई प्रविधि जडित 4D 5D भएको भिडियो एक्सरे सेवा।
4: प्रत्येक शनिबार प्रयोगशाला सेवामा 40% देखि 50% सम्म विशेष छुट सेवा।
3: प्रबन्ध निर्देशक एभरेस्ट इन्टरनेशनल पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर, प्रहरी तालिम केन्द्रको पश्चिमपट्टि, एनआईसी एसिया ब्याङ्क भएको भवनको तेस्रो तल्ला, कारकान्तो चोक, नेपालगञ्ज।
4: सम्पर्क फोन नम्बर 081-530-274 र 98-580-21-822।
5: Back to back, back to back.
6: In this song,
5: on. Stay tuned.

0: आदरणीय आमा बुवा दाजुभाइ तथा दिदी बहिनीहरू वरिष्ठ फिजिसियन तथा मुटुरोग विशेषज्ञ एसोसिएट प्रोफेसर डाक्टर विकास नेपाल तेजस्वी हर्ट सेन्टरमा आफ्नो सेवाहरू दैनिक रूपमा प्रदान गरिरहनु भएको यहाँहरूमा जानकारी गराउँदछौँ।
1: उच्च रक्तचाप, उच्च कोलेस्ट्रल, सुगर, मधुमेह, मुटु दुख्ने, हिँड्दा छाती भारी हुने, सास फेर्न गाह्रो हुने, खुट्टा सुनिने, शरीर सुनिने, चक्कर लाग्ने, बेहोस हुने, हर्ट एट्याक, हर्ट ब्लक, मुटुको बाथरोग, मुटुको पेसमेकर हालेको वा हाल्नुपर्ने, एन्जियोप्लास्टी गरेको वा गर्नुपर्ने, बाइपास अपरेसन गरेको वा गर्नुपर्ने, मुटुको भल्भ फेरेको वा फेर्नुपर्ने र रगत पातलो बनाउने औषधि प्रयोग गरिरहेको बिरामीहरूले समयमै सम्पर्क गर्नुहोला।
0: उपलब्ध सेवाहरू
1: इसिजी, इको, टिएमटी, 24 घन्टे होल्टर, एबिपिएम, ब्लड प्रेसर, सुगर, कोलेस्ट्रोल र मुटु रोग सम्बन्धी सम्पूर्ण जाँच, रगत सम्बन्धी सम्पूर्ण परीक्षणका साथै सम्पूर्ण प्रकारका जाँचहरू गरिन्छ।
0: डाक्टर भेट्ने समय बिहान 8 बजेदेखि 10:30 बजेसम्म, दिउँसो 1 बजेदेखि 2 बजेसम्म, साँझ 4 बजेदेखि 7 बजेसम्म।
1: सम्पर्क नम्बर 081-536-667, 98215-97532। ठेगाना गणेशमान चोक, भेरी अस्पताल जाने बाटो, नेपालगञ्ज।

0: तरङ्गा उदैदेश मेरो एभरेस्ट
1: होइन कौशल्या मेमोरियल अस्पताल यही थियो त।
2: ओहो बाजे, अब उता आएन, ठ्याक्कै यता हेर्नुहोस् त पूर्वपट्टि।
3: हाम्रा सेवाहरू: इन्टरनल मेडिसिन तथा फ्यामिली फिजिसियन सेवा, हार्ट जोड्नी तथा नसा रोग विशेषज्ञ सेवा, नाक कान घाँटी रोग विशेषज्ञ सेवा, प्रसूति तथा स्त्री रोग विशेषज्ञ सेवा, नवजात शिशु तथा बाल रोग विशेषज्ञ सेवा, छाला तथा यौन रोग विशेषज्ञ सेवा, दाँत बङ्गारा तथा मुख सम्बन्धी विशेषज्ञ सेवा, एकुपंक्चर तथा फिजियोथेरापी सेवा, चौबिसै घण्टा रोड एक्सिडेन्ट इमर्जेन्सी सेवा, चौबिसै घण्टा ल्याब एक्सरे र ख वर्गको एम्बुलेन्स सेवा, एयर कन्डिसन इमर्जेन्सी वार्ड, स्ट्यान्डर्ड वार्ड तथा क्याबिनहरू।
4: हजुर, कौशल्या मेमोरियल अस्पताल, कोहलपुर नगरपालिका, वडा नम्बर 9, हलदारपुर बाँके। सम्पर्क नम्बर 081-414-007 र 98-482-63-399।
5: ओहो, घर त बनाइयो तर आफ्नो मान्छे कोही आयो भने घर पत्ता लगाउनै गाह्रो।
4: किन गाह्रो? मार्बल पत्थरमा नाम लेखाएर राखे पनि भइहाल्यो नि।
5: भन्न त सजिलो छ, तर कहाँ खोज्न जाने होला?
4: तपाईँलाई थाहा छैन, नेपालगञ्ज फुलटेक्रा राप्ती रोडमा रहेको न्यू विश्वकर्मा कला सेन्टरमा मार्बल पत्थरमा नाम लेखाउनुका साथै तामा पित्तलमा कम्प्युटरद्वारा नाम लेखाइ गरिन्छ। समिल र सामुदायिक वनको टाँचा बनाउनुका साथै विभिन्न किसिमका मार्बल सिमेन्टको मूर्ति पनि पाइन्छ नि।
6: प्रोप्राइटर राकेश कुमार विश्वकर्मा, व्यवस्थापक त्रिभुवन प्रसाद विश्वकर्मा, न्यू विश्वकर्मा कला सेन्टर, नेपालगञ्ज 5 बाँके।
3: सम्पर्क टेलिफोन नम्बर 081-536-410 र 98-480-26-435।
7: Back to back, back to back.
8: In this song on
7: Stay tuned.

0: बीर डेंटल
1: नेपालगंज शहरमा सञ्चालित अत्याधुनिक सुविधा सम्पन्न बीर डेन्टलमा दाँत तथा मुख सम्बन्धी सम्पूर्ण उपचार काठमाडौँ तथा भेरी अञ्चल अस्पतालका अनुभवी वरिष्ठ डाक्टर आरके लामिछानेद्वारा उपचार गरिन्छ।
2: डाक्टर लामिछानेद्वारा गरिने विशेष उपचारहरू: दाँत सफा गर्ने, दाँत भर्ने, दाँत निकाल्ने, दुखेको दाँतको जराको उपचार, खाली ठाउँमा दुरुस्त प्राकृतिक जस्तै नक्कली दाँत राख्ने, बाङ्गो टिङ्गो तथा नमिलेको दाँत फिक्स अर्थोडन्टिक प्रविधिद्वारा मिलाउने, गिजाको रोग जस्तै गिजा सुन्निने, रगत आउने, पिप बग्ने, मुख गनाउने र दाँत हल्लिने समस्याको उपचार, पहेँलो खैरो दाँत, सानो र ठुलो दाँत, छिद्र तथा ग्याप भएको दाँतलाई कस्मेटिक उपचार प्रविधिद्वारा राम्रो बनाउने, दाँत मुखको चोटपटक तथा बङ्गारका हड्डी भाँचिएको पनि उपचार हुने।
1: सम्पर्क बीर डेन्टल क्लिनिक भेरी अञ्चल अस्पतालबाट 150 मिटर त्रिभुवन चोक तर्फ।
2: फोन नम्बर 081-532-375। नेपालकै एकमात्र अत्याधुनिक डेन्टल क्लिनिक अब नेपालगञ्जमा। सन् 2016 डाक्टर लियोनार्ड लिङ्को फाउन्डेसनद्वारा बेस्ट डाक्टर ओआरद्वारा सम्मानित डाक्टर प्रतीक श्रेष्ठ, एनएमसी 19393, बिडिएस दिल्ली, एफएजिसी मणिपाल, सर्टिफाइड इम्प्लान्ट एन्ड लेजर डेन्टिस्ट्री अमेरिका, सर्टिफाइड बोटक्स एन्ड फिलर स्पेसलिस्ट युरोप, एडभान्स सर्टिफिकेट इन जेनरल डेन्टिस्ट्री क्यानाडा, मिनी रेजिडेन्सी इन इन्डो डेन्टिक्स साउथ कोरिया, यी विभिन्न देशहरूमा अध्ययन गरेका डाक्टर प्रतीक श्रेष्ठद्वारा उपचार गरिने अत्याधुनिक डेन्टल क्लिनिक अब नेपालगञ्जमा।
1: विशेषताहरू: दुखेको दाँतहरू जराबाट नै भरेर नदुख्ने बनाउने, बच्चाहरूको दुखेको दाँत जराबाट भर्ने, किरा लागेको दाँतलाई भर्ने, दाँत निकाल्ने, दाँतमा खोल लगाउने र दाँत नभएको ठाउँमा दाँत हाल्ने, मेटल क्राउन, बाङ्गो दाँतलाई तार बाँधेर सिधा गर्ने, वृद्ध अवस्थामा भएको बुढाबुढीको पुरा दाँतको सेट लगाउने, दाँतलाई प्रत्यारोपण गर्ने, चाउरी परेको अनुहारलाई राम्रो पार्ने, आँखा तल खाल्टो भएकोलाई भर्ने, सबै उपचारहरू दूरपिनबाट गरिने, डिजिटल एक्सरे सेवा।
3: सम्पर्क गणपति क्लिनिक, सुर्खेत रोड नेपालगञ्ज, नर्सिङ होम नजिकै कुसुम पेट्रोल पम्पको सामुन्ने, पासङलाम रोड जाने बाटोमा। फोन नम्बर 081-531-366 र 98-085-49-451।

0: अब सुन्नुहोस् श्री स्टील्स रेडियो कथा तेस्रो तथा अन्तिम भाग। शर्माजीको घरलाई भूकम्पले हल्लाइरहेको हुन्छ। झ्याल बाहिर धुलोले ढाक्छ। बत्ती फोन सबको लाइन काटिन्छ। सब धेरै डराएका हुन्छन्, तर एकछिनमा भूकम्प रोकिन्छ। शर्माजीले श्री एफई 550D ले बनाएको घरलाई फेरि केही भएको हुँदैन। अनि त्यसपछि शर्माजीको परिवारको जिन्दगी ढुक्कले चल्न थाल्छ। अनि वर्षौँ पछि फेरि एक दिन ठुलो भूकम्प आउँछ। श्री एफई 550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील।
1: नमस्ते दाई।
2: नमस्ते नमस्ते, धेरै दिन पछि देख्यौ त भाइ।
1: विदेश जान आँटेको दाई, प्रोसेस गर्दै थिए। अहिले भर्खरै एभरेस्ट इन्टरनेसनल पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टरबाट स्वास्थ्य जाँच गराएर आएको।
2: समयमै सही ठाउँमा गएछौ त। अब जहाँ पाए त्यही स्वास्थ्य परीक्षण गराउँदा त ठगिने सम्भावना पनि त हुन्छ नि।
3: तपाईँ पनि वैदेशिक रोजगारीका लागि जाँदै हुनुहुन्छ भने नक्कली स्वास्थ्य परीक्षणदेखि सावधान।
4: सुदूरपश्चिम कर्णाली तथा लुम्बिनी प्रदेशको श्रम मन्त्रालयबाट मान्यता प्राप्त एकमात्र पुरानो नेपालगञ्जमा रहेको एभरेस्ट इन्टरनेसनल पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टरमा आउनुहोस्। ग्यारेन्टीको साथ स्वास्थ्य जाँच गराउनुहोस्। अनलाइन स्वास्थ्य परीक्षण गराउनु नै सबैभन्दा उत्तम उपाय हो।
5: हाम्रा विशेषताहरू:
4: वैदेशिक रोजगारमा जाने कामदारको ग्यारेन्टीका साथ अनलाइन मेडिकल गरिन्छ।
5: प्रत्येक दिन पेट, छाती, मुटु तथा सुगर थाइराइड रोग विशेषज्ञबाट ओपिडी सेवा।
4: महिला तथा प्रसूति रोग सम्बन्धी उपचार सेवाको साथै निसन्तान बाझोपन सम्बन्धी नियमित उपचार तथा परामर्श सेवा।
5: प्रत्येक महिनाको तेस्रो बुधबार सुगर थाइराइड तथा हार्मोन रोग विशेषज्ञ डाक्टर सुनिल चौधरीबाट उपचार तथा परामर्श सेवा।
4: प्रत्येक महिना हार्दिक IBF काठमाडौँका निसन्तान बाझोपन महिला तथा स्त्री रोग विशेषज्ञ डाक्टर अर्चना साक्येबाट उपचार तथा परामर्श सेवा।
5: अत्याधुनिक प्रयोगशाला, इको कार्डियोग्राम, इको ECG, डिजिटल एक्सरे सेवा।
4: अत्याधुनिक AI प्रविधि जडित 4D 5D भएको भिडियो एक्सरे सेवा।
5: प्रत्येक शनिबार प्रयोगशाला सेवामा 40%देखि 50% सम्म विशेष छुट सेवा।
4: प्रबन्ध निर्देशक एभरेस्ट इन्टरनेसनल पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर, प्रहरी तालिम केन्द्रको पश्चिमपट्टि, NIC एसिया ब्याङ्क भएको भवनको तेस्रो तल्ला, कारकान्तो चोक, नेपालगञ्ज।
5: सम्पर्क फोन नम्बर 081-530-274 र 98-580-21-800

0: सिङ्गापुर होलसेल।
1: नेपालगञ्ज सेतु बिक चोक,
2: सिङ्गापुर होलसेल।
1: नेपालगञ्ज सेतु बिक चोक, नामै काफी क्या दामी।
2: लेडिज तथा जेन्ट्स सबै उमेर समूह र सबै प्रकारका डिजाइनका फेन्सी कपडा पाइन्छ।
3: आजै रोजौ है,
1: मन पर्यो त पर्यो पर्यो।
0: नेपालगञ्जमा एकमात्र ठाउँ, होलसेल मूल्यमा खुद्रा फेन्सी कपडा किन्न, रोज्न, छुन, लगाउन पाइने स्थान सिङ्गापुर होलसेल।
1: सिङ्गापुर होलसेल सेतु बिका चोक, अहिलेै जान पर्यो। हो, सिङ्गापुर होलसेल मल, नेपालगञ्ज सेतु बिका चोक। फोन 97-0-695-92-45, 98-28-36-50-65। सिङ्गापुर होलसेल मल।
4: समय बदलियो, पुस्ता फेरियो, तर साथ साथ उस्तै छ।

0: जनता केबल 5-10 देखि।
1: नमस्ते दाई।
2: नमस्ते नमस्ते, धेरै दिनपछि देख्यौ त भाइ।
1: विदेश नाटकको दाई प्रोसेस गर्दै थिए, अहिले भर्खरै एभरेस्ट इन्टरनेसनल पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टरबाट स्वास्थ्य जाँच गराएर आएको।
2: समयमै सही ठाउँमा गएछौ त, अब जहाँ पाए त्यही स्वास्थ्य परीक्षण गराउँदा त ठगिने सम्भावना पनि त हुन्छ नि।
3: तपाईँ पनि वैदेशिक रोजगारीका लागि जाँदै हुनुहुन्छ भने नक्कली स्वास्थ्य परीक्षणदेखि सावधान।
4: सुदूरपश्चिम कर्णाली तथा लुम्बिनी प्रदेशको श्रम मन्त्रालयबाट मान्यता प्राप्त एकमात्र पुरानो नेपालगञ्जमा रहेको एभरेस्ट इन्टरनेसनल पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टरमा आउनुहोस्। ग्यारेन्टीका साथ स्वास्थ्य जाँच गराउनुहोस्। अनलाइन स्वास्थ्य परीक्षण गराउनु नै सबैभन्दा उत्तम उपाय हो।
5: हाम्रा विशेषताहरू:
4: वैदेशिक रोजगारमा जाने कामदारको ग्यारेन्टीका साथ अनलाइन मेडिकल गरिन्छ।
5: प्रत्येक दिन पेट, छाती, मुटु तथा सुगर थाइराइड रोग विशेषज्ञबाट ओपिडी सेवा।
4: महिला तथा प्रसूति रोग सम्बन्धी उपचार सेवाको साथै निसन्तान बाझोपन सम्बन्धी नियमित उपचार तथा परामर्श सेवा।
5: प्रत्येक महिनाको तेस्रो बुधबार सुगर थाइराइड तथा हार्मोन रोग विशेषज्ञ डाक्टर सुनिल चौधरीबाट उपचार तथा परामर्श सेवा।
4: प्रत्येक महिना हार्दिक IVF काठमाडौँका निसन्तान बाझोपन महिला तथा स्त्री रोग विशेषज्ञ डाक्टर अर्चना साक्येबाट उपचार तथा परामर्श सेवा।
5: अत्याधुनिक प्रयोगशाला, इको कार्डियोग्राम, इको ECG, डिजिटल एक्सरे सेवा।
4: अत्याधुनिक AI प्रविधि जडित 4D 5D भएको भिडियो एक्सरे सेवा।
5: प्रत्येक शनिबार प्रयोगशाला सेवामा 40% देखि 50% सम्म विशेष छुट सेवा।
4: प्रबन्ध निर्देशक एभरेस्ट इन्टरनेसनल पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर, प्रहरी तालिम केन्द्रको पश्चिमपट्टि, NIC एसिया ब्याङ्क भएको भवनको तेस्रो तल्ला, कारकान्तो चोक, नेपालगञ्ज।
5: सम्पर्क फोन नम्बर 081-530-274 र 98-580-21-822। विजयादशमी तथा शुभ दीपावली एवं छठ पर्व 2083 सालको पुनित उपलक्ष्यमा हामी हाम्रा सम्पूर्ण विद्यार्थी, अभिभावक, शिक्षाप्रेमी, बुद्धिजीवी, व्यापारी, उद्योगी, समाजसेवी तथा शुभचिन्तकहरूमा सुख, शान्ति, सुस्वास्थ्य, दीर्घायु तथा उत्तरोत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौँ।
4: विद्यालय परिवार समावेशी इङ्ग्लिस स्कुल, बाइपास रोड, नेपालगञ्ज 4, बाँके। सम्पर्क नम्बर 081-531-337।

0: हाय, के गर्ने होला अब? सुगर पनि बढ्दैछ, थाइराइडको समस्या अझ छुट्टै छ। कति ठाउँमा देखाए तर भएन।
1: ए, तिमी यति चिन्तित किन? के भयो फेरि?
0: के भने नि, डाक्टरले मलाई हार्मोनको समस्या छ भन्नुभयो, अनि त्यसैमा बच्चा नहुँदा मलाई झन् टेन्सन भइरहेको छ।
1: ए, अब चिन्ता लिनु पर्दैन, मैले राम्रो खबर सुनेको छु।
0: कस्तो खबर?
1: अब प्रत्येक दिन सुगर, थाइराइड तथा हार्मोन रोगका विशेषज्ञ डाक्टर अल्ताबान राही, एमडी इन्टरनल मेडिसिन टियु, एन्डोक्राइनोलोजिस्ट सर गङ्गाराम हस्पिटल दिल्ली यहाँ नै सेवा दिनुहुन्छ।
0: ए, साँच्चै?
1: अझ सुन, महिला बाझोपन तथा निसन्तान रोग सम्बन्धी पनि प्रत्येक दिन चेक जाँच तथा परामर्श सेवा पनि उपलब्ध छ।
0: ए, त्यो त झन् राम्रो
1: हो नि। डाक्टर पुनम आचार्य एमबिबिएस, एमडी केयु, आइभीएफ स्पेसलिस्ट इन्डिया र डाक्टर सुरज राज भट्टराई एमबिबिएस, एमएस केयु, वरिष्ठ कन्सल्टेन्ट जनरल तथा ल्याप्रोस्कोपिक सर्जनबाट सेवा पाइन्छ।
0: वाह, अब त मलाई धेरै ढुक्क लाग्यो।
1: अझै अरू सेवाहरू पनि छन्। दैनिक ओपिडी सेवा, गुणस्तरीय फार्मेसी सेवा, भिडियो एक्सरे, एक्सरे, इसिजी तथा सम्पूर्ण प्याथोलोजी सम्बन्धी जाँच सेवा।
0: यो त पुरा प्याकेज जस्तै भयो नि।
1: हो त, अब ढिला नगर, जाऊ आजै गइहाल उपचार गर्न।
0: हजुर, आजै सम्पर्क गर्नुहोस् सुपर पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर, बिपी चोक, नेपालगञ्ज। फोन नम्बर 081531860 र 081531861।
1: अब चिन्ता होइन, समाधानको सही ठाउँ सुपर पोलिक्लिनिक।

अपर्च्युनिटी 1900 बार शिक्षित सबको अवसर में प्रस्तुत सुविशु अपर्च्युनिटी यस योजना अंतर्गत ग्राहक पाउनु हुने 25 MBPS इंटरनेट र क्लियर टीवी को फुल HD पैकेज प्रति महीना मात्र रु 1040 र 65 भन्दा बढी HD चैनल भएको क्लियर टीवी को पैकेज प्रति महीना रु 221 मा साथै दामी म्यूजिक को प्रीमियम पैकेज 3 महीना का लागि निःशुल्क शर्त र नियमहरु लागू हुने छन् थप जानकारी का लागि www.subisu.net.np subisu

0: ಗಂಗಾ ಉದಯ್ ದೇಸ್ ಮೇರು ಎವರೆಸ್ಟ್.
1: होइन के भयो आज भोलि तपाईँलाई निकै चिन्तित देखिनुहुन्छ नि.
2: के भन्नु खै, केही समयदेखि मलदारमा दुख्ने पोल्ने समस्या छ, बस्न पनि गाह्रो हुन्छ, कसैलाई भन्न पनि लाज लाग्छ, अपरेसन गर्नुपर्छ कि भन्ने डर पनि लागिरहेछ.
1: अपरेसनको डरले उपचार नै नगर्ने? अब त्यस्तो चिन्ता लिनु पर्दैन. तपाईँले कृष्ण क्लिनिकको बारेमा सुन्नु भएको छैन? ल सुन्नुहोस्, यो क्लिनिक रुपैडिया नेपालगञ्ज बोर्डरमा रुपैडिया पुलिस थानाको अगाडि राधे राधे मोबाइल सपको पछाडि छ. यहाँ पाइल्स, मलद्वारमा मासु पलाउने, दुख्ने, पोल्ने, एनल फिसर अर्थात् मलद्वारको साइडमा कट लाग्ने, दुख्ने, फिस्टुला अर्थात् मलद्वारको ठाउँमा घाउ हुने र पिपाउने जस्ता समस्याका लागि आयुर्वेदिक उपचारबारे परामर्श पाइन्छ. साथै अण्डको सुनिने, ठुलो हुने वा पानी जम्ने हाइड्रोसिलको समस्याका लागि पनि उपचार सेवा उपलब्ध छ.
2: त्यसो भए अब रोग लुकाएर बस्नुभन्दा एकपटक विशेषज्ञसँगै परामर्श लिनु पर्ला.
1: अवश्य, स्वास्थ्य समस्या लुकाउने होइन, समयमै समाधान खोज्ने हो. हजुर, समस्याको कुरा गर्न नहिचकिचाऊ, उपचारका लागि विशेषज्ञसँग परामर्श गरौँ. कृष्ण क्लिनिक रुपैडिहा नेपालगञ्ज बोर्डर रुपैडिहा पुलिस थानाको अगाडि राधे राधे मोबाइल सपको पछाडि. यहाँ बिना अपरेसन 100% ग्यारेन्टीका साथ आयुर्वेदिक उपचार पद्धतिद्वारा उपचार गरिन्छ. विशेषज्ञ डाक्टर विश्वास, BEMS, CMS एन्ड ED, UP, भारत, लखनऊ. सम्पर्क नम्बर, भारतीय नम्बर +91 843 49 37 00 9, नेपाली नम्बर +977 970 14 499 00.
3: Back to back. Back to back.
4: In this song on
3: Stay tuned.

0: मेगाहर्ट्ज कृष्णसार जत्तिकै तेज
1: एक्सट्रीम एनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 3 बजेको छ
2: एक्सट्रीम एनर्जी ड्रिंक टेस्ट द डिफरेंस फील द एनर्जी
3: देशका केही ठाउँमा वर्षा अबका केही दिन पानी पर्ने आउँदो शनिबारदेखि मात्र मौसम खुल्न थाल्ने अनुमान पानी परेपछि प्रभावित भएको काङ्ग्रेसको बन्द सत्र दिउँसो 4 बजे सुरु हुने बन्द सत्र सबैका लागि खुला प्रत्यक्ष प्रसारण पनि हुने विश्व आर्थिक स्वतन्त्रता प्रतिवेदनमा नेपाल एक स्थान खस्कियो कानूनी शासन र नियमनमा कमजोरी अमेरिकामा एआईको सट्टा एसआई शब्दको प्रयोग सुरु कानूनी फाइल नीतिगत दस्तावेज तथा सरकारी सार्वजनिक सञ्चारमा एसआई शब्द प्रयोग गर्न न्याय मन्त्रालयको निर्देशन र सन् 2036 ओलम्पिक आयोजनाका लागि भारतसहित 7 देशको दावी नेपाल खबरमा अब पूरा खबर पछिल्लो 3 घण्टामा बाँकेको कोहलपुरमा 64 मिलिमिटर भन्दा धेरै वर्षा भएको छ मौसम पूर्वानुमान महाशाखाका अनुसार काठमाडौँ उपत्यका सहित पश्चिमका धेरै ठाउँमा पानी परेको छ यस्तै पूर्वतर्फ पनि केही ठाउँमा पानी परेको छ पछिल्लो 24 घण्टामा अर्घाखाँचीको सिमलपानीमा 100 मिलिमिटर भन्दा धेरै वर्षा भएको छ चितौन रोल्पा बर्दिया कैलाली बाँके कास्की र गोर्खामा पनि अत्यधिक वर्षा भएको छ महाशाखाका अनुसार आज देशका धेरैजसो ठाउँमा वर्षा हुने र यो क्रम शुक्रबारसम्म जारी रहने भएको छ शनिबारदेखि मौसममा क्रमशः सुधार हुने विभागले जनाएको छ मौसमविद रोजन लामिछानेका अनुसार धेरैजसो ठाउँमा अहिले मेघगर्जनसहित वर्षा भइरहेको छ आज दिनभर वर्षा हुने र रातिदेखि केही सुधार हुनेछ भने पर्सि शुक्रबार दिउँसो फेरि पानी पर्ने सम्भावना छ शनिबारदेखि भने मौसममा सुधार आउनेछ अहिले देशमा पश्चिमी न्यूनचापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव समेत रहेको मौसमविदले बताएका छन् मुस्ताङको लेतेदेखि कोरोला नाकासम्म झन्डै 500 कन्टेनर सडकमा रोकिएका छन् यही असोज 8 देखि 11 गतेसम्मको वर्षापछिको बाढी पहिरो र हिमपातले सडक अवरुद्ध भएपछि 1 हप्तादेखि ती कन्टेनर रोकिएका छन् यस्तै 70 भन्दा बढी कन्टेनर र 100 भन्दा धेरै विद्युतीय गाडी जोमसोममा रहेका बस पार्कमा राखिएका छन् कालीगण्डकी करिडोर सडक आयोजनाले जोमसोम कोरोला खण्डमा अवरुद्ध सडक मर्मत गरेपछि मुस्ताङ भन्सार बन्दरगाहमा रोकिएका केही मालवाहक वस्तुहरू कन्टेनर जोखिम जोमसम ल्याइएको छ म्याग्दीको पोखरे बगर कुनौटे र बैसरी लगायतका ठाउँमा अवरुद्ध सडक मर्मत भइरहेको छ सडक सञ्चालनका लागि अझै कम्तीमा 1 हप्ता लाग्ने सडक आयोजनाका प्राविधिकहरूले बताएका छन् चीनबाट कोरोना नाका हुँदै नेपाल भित्राएका दशैँ तिहार लक्षित मालवस्तु समयमै गन्तव्यमा पुर्याउन नसक्दा व्यापारीसँगै उपभोक्ता समेत समस्यामा परेका छन् यसले मुख्य पर्व दशैँको अवसरमा पनि नेपाली बजार आर्थिक रूपमा चलायमान हुन सकेको छैन काठमाडौँको खुला मञ्चमा चलिरहेको नेपाली काङ्ग्रेसको 15 महाधिवेशन अन्तर्गत आजको बन्द सत्र वर्षाका कारण प्रभावित भएको छ पूर्व निर्धारित समयअनुसार बिहान 10:30 बजे बन्द सत्र सञ्चालन हुने भनिए पनि वर्षाका कारण प्रभावित भएपछि अब दिउँसो 4 बजेदेखि सुरु हुने भएको छ काङ्ग्रेसको सूचना सञ्चार तथा प्रविधि समितिका अनुसार बन्द सत्रमा सभापति गगन थापाको राजनैतिक प्रस्ताव उपसभापति विश्वप्रकाश शर्माको समसामयिक प्रस्ताव महामन्त्री गुरुराज घिमिरेको संगठनात्मक र कोषाध्यक्ष उमेश श्रेष्ठको आर्थिक प्रतिवेदनमाथि छलफल जारी यी सबै प्रतिवेदन पारित भएपछि सभापति गगन कुमार थापाले महाधिवेशन प्रतिनिधिहरूलाई सम्बोधन गरेर बन्द सत्रको औपचारिक कार्यसूची समापन हुनेछ आजको बन्द सत्रको सम्पूर्ण कार्यवाही काङ्ग्रेसको आधिकारिक फेसबुक पेज र अन्य सञ्चार माध्यमबाट प्रत्यक्ष प्रसारणको व्यवस्था मिलाएको काङ्ग्रेसले जनाएको छ बन्द सत्रको समापनसँगै महाधिवेशन नेतृत्व चयनमा केन्द्रित हुनेछ निर्वाचन कार्यतालिका अनुसार भोलि बिहान 7 बजेदेखि मतदान सुरु हुनेछ 15 महाधिवेशनबाट 24 पदाधिकारीसहित नयाँ कार्यसमिति चयन हुँदैछ 19 निर्वाचित पदाधिकारी पदका लागि 79 उम्मेदवारी परेको छ सभापति पदका लागि वर्तमान सभापति गगन थापा किशोर सिंह राठौर र श्यामकृष्ण खड्की बीच प्रतिस्पर्धा भएको छ विश्व आर्थिक स्वतन्त्रता प्रतिवेदनको नयाँ संस्करणमा नेपालको आर्थिक स्वतन्त्रताको स्थिति 1 स्थानले खस्किएको छ क्यानाडाको फ्रेजर इन्स्टिच्युटले सार्वजनिक गरेको प्रतिवेदनअनुसार नेपालले कानुनको पालना सम्पत्तिमाथिको अधिकार र कानुनी शासन सम्बन्धी सूचकहरूमा अपेक्षित सुधार गर्न नसक्दा स्थान खस्किएको 90 स्थानमा झरेको छ प्रतिवेदनमा विश्वभरका 165 देशहरूलाई समेटिएको छ विशेष गरी श्रम तथा बजार नियमन र अन्तर्राष्ट्रिय व्यापारका केही क्षेत्रमा देखिएका नीतिगत समस्याले नेपालको समग्र अङ्क र वरियतामा नकारात्मक असर पारेको प्रतिवेदनमा भनिएको छ समृद्धि फाउन्डेसनले यस वर्षसहित लगातार 1900 पटक नेपालमा यो वार्षिक प्रतिवेदन सार्वजनिक गरेको हो प्रतिवेदन अनुसार आर्थिक स्वतन्त्रताका दृष्टिबाट हङकङ, स्विजरल्यान्ड र सिङ्गापुर विश्वका उत्कृष्ट 3 देश बन्न सफल भएका छन्। नीतिगत अस्थिरता, द्वन्द र कमजोर शासन प्रणालीका कारण सुडान, जिम्बाब्वे र भेनेजुएला विश्वकै सबैभन्दा कमजोर अर्थात् पुछारका 3 स्थानमा रहेका छन्। नेपाल जस्ता उदयमान अर्थतन्त्र भएका देशहरूले बाह्य लगानी आकर्षित गर्न र आर्थिक सूचकहरू सुधार गर्न कानुनी र संरचनागत सुधारमा विशेष जोड दिनुपर्ने विज्ञहरूको सुझाव छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा 4 भन्ज्याङभित्रका खबर सहित थप खबरहरू बाँकी नै छन्, सुन्दै गर्नुहोला।
4: हाम्रै सहर नेपालगञ्जमा वर्षौंदेखि सेवा दिँदै आइरहेको नेपालगञ्ज नेसनल अस्पतालमा विशेषज्ञ डाक्टरहरूद्वारा दैनिक रूपमा विभिन्न स्वास्थ्य सेवा प्रदान हुँदै आइरहेको छ। यस अस्पतालमा दैनिक रूपमा विभिन्न विशेषज्ञहरूद्वारा ओपिडी सेवा हुनुका साथै विभिन्न सेवाहरू भइरहेको जानकारी गराइन्छ।
5: हजुर, हाम्रो यहाँ सर्जरी सम्बन्धी सम्पूर्ण उपचार, प्रसूति तथा स्त्री रोग सम्बन्धी सम्पूर्ण उपचार, नसा तथा हड्डी रोग सम्बन्धी सम्पूर्ण उपचार, मस्तिष्क तथा मानसिक सम्बन्धी सम्पूर्ण उपचार, छाला रोग सम्बन्धी उपचार, छाला रोग सम्बन्धी सम्पूर्ण उपचार, नाक कान घाँटी सम्बन्धी सम्पूर्ण उपचार, सुगर ब्लड प्रेसर मुटु रोग पेट छाती कलेजो सम्बन्धी सम्पूर्ण उपचार, प्याथोलोजी ल्याब सम्बन्धी सम्पूर्ण उपचार, भिडियो एक्सरे डिजिटल एक्सरे तथा अन्य सम्पूर्ण सेवा सहित गुणस्तरीय अस्पतालका साथै प्रत्येक महिनाको अन्तिम शुक्रबार काठमाडौँ मेडिसिटी अस्पतालबाट सुगर र थाइरोइडको उपचारका लागि डाक्टर सुमन बराल आउने जानकारी पनि गराउन चाहन्छौँ।
4: नोट, यस अस्पतालमा कार्यरत सम्पूर्ण डाक्टरहरूद्वारा प्रत्येक महिनाको अन्तिम शनिबार निशुल्क ओपिडी सेवा हुनुका साथै जाँचहरूमा 20% विशेष छुटको व्यवस्था गरिएको छ।
5: सम्पर्क नम्बर 081-536-465 98-239-80-665 र 98-482-80-465 नेपालगञ्ज नेसनल अस्पताल बिपी चोक नेपालगञ्ज।
6: सोचे भन्दा सस्तोमा हाई क्वालिटीका सोफा र फर्निचर चाहियो, आउनुहोस् सोफा हब नेपालगञ्ज।
7: हरेक सामानको खरिदमा 1,000 देखि 20,000 सम्म छुट, 10 देखि 15 वर्ष सम्मको वारेन्टी, साथै फ्री डेलिभरीको सुविधा पनि। अहिले थमाथम बिक्री भइरहेको छ।
6: स्थान राजा चोक राष्ट्रिय वाणिज्य बैङ्कको अगाडि।
7: सम्पर्क 97-05-11-48-70।
6: सोफा हब नेपालगञ्ज,
7: विश्वासमा नम्बर 1,
6: क्वालिटीमा सबैभन्दा बेस्ट।
3: रूपमा जोखिमपूर्ण हुने भएकाले त्यसमा कडाई गर्ने ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री विराज भक्त श्रेष्ठले बताउनु भएको छ। न्यूज एजेन्सी नेपालसँग कुराकानी गर्दै मन्त्री श्रेष्ठले उत्पादन हुने विद्युत खपत नभए त्यसको आर्थिक भार निजी प्रवर्धकसँगै राज्य र सर्वसाधारणमाथि समेत पर्ने बताउनुभयो। जलविद्युत आयोजनामा नागरिकको समेत लगानी रहेकाले आयोजना समस्यामा पर्दा सर्वसाधारणको बचत समेत जोखिममा पर्न सक्ने उहाँको भनाइ छ। मन्त्री श्रेष्ठले अब राष्ट्रिय आवश्यकता र वैज्ञानिक प्रणालीका आधारमा मात्र पिपिए अगाडि बढाइ बताउनु भएको छ। उहाँका अनुसार व्यावसायिक विद्युत उत्पादन सुरु गर्ने मिति तय सम्बन्धी निर्णय आउँदो हप्ता हुने सम्भावना समेत छ। अब विदेशको खबर। प्रविधिका क्षेत्रमा प्रयोग हुँदै आएको परिचित शब्द आर्टिफिसियल इन्टेलिजेन्स अर्थात् एआईको सट्टा अमेरिकामा सुपर इन्टेलिजेन्स एसआई प्रयोग हुन थालेको छ। अमेरिकी न्याय मन्त्रालय लगायतका अन्य सङ्घीय निकायहरूले आफ्ना आन्तरिक नीति, कागजात र सञ्चारमा अब एआईको सट्टा एसआई शब्द प्रयोग गर्न थालेका छन्। न्याय मन्त्रालयले मातहतका सबै निकायहरूलाई पनि एआईको सट्टा एसआई शब्द प्रयोग गर्न कडा निर्देशन दिएको एनबिसी न्यूजले जनाएको छ। मन्त्रालयले आफ्ना कर्मचारी र अधिकारीहरूलाई जारी गरेको परिपत्र अनुसार अबदेखि अदालतका कानुनी फाइलहरू, नीतिगत दस्तावेजहरू तथा सरकारी सार्वजनिक सञ्चारमा एआईको सट्टा आधिकारिक रूपमा सुपर इन्टेलिजेन्स वा एसआई शब्दको प्रयोग अनिवार्य गर्नुपर्नेछ। राष्ट्रपति डोनाल्ड ट्रम्पले गएको सेप्टेम्बर 29, 2026 हस्ताक्षर गर्नुभएको विशेष कार्यकारी आदेशको प्रभाव स्वरूप यो नयाँ अभ्यास सुरु भएको हो। प्रविधिको तीव्र विकास र यसको दूरगामी प्रभावलाई अझ गम्भीरताका साथ सम्बोधन गर्न का लागि यो नीति लिएको अमेरिकी सरकारले जनाएको छ। यस कदमले विश्वभर भइरहेको प्रविधिको विकास क्रममा अमेरिकाले अपनाउने शब्दावली र कानुनी परिभाषामा समेत ठूलो फेरबदल ल्याउने विश्लेषण भइरहेको छ। अन्तर्राष्ट्रिय प्रविधि बजार र कूटनीतिक वृत्तमा समेत यस निर्णयले बहस सृजना गरेको छ। अब खेल खबर. सन् 2026 ग्रीष्मकालीन ओलम्पिक आयोजनाका लागि अहिलेसम्म भारतसहित 7 देशले दावी गरेका छन्. प्रतियोगिता आयोजना गर्न भारत, कतार, दक्षिण कोरिया, जर्मनी, दक्षिण अफ्रिका, टर्की र हङ्गेरी प्रतिस्पर्धामा रहेको अन्तर्राष्ट्रिय ओलम्पिक समितिले जनाएको छ. यस्तै अरू देशहरूले ओलम्पिक आयोजनाका लागि यही अक्टोबर 31 दावी गर्न सक्नेछन्. आउँदो वर्षको मार्चमा आइओसीको कार्यकारी बोर्डले इच्छुक पक्षहरूको संक्षिप्त सूची तयार पार्नेछ र त्यसपछि उनीहरूले ओलम्पिक निकायसँग संवाद सुरु गर्नेछन्. सन् 2028 प्राथमिकता प्राप्त आयोजकहरूको नाम घोषणा गर्ने र सन् 2029 मध्यतिर अन्तिम निर्णय हुने अपेक्षा गरेको अन्तर्राष्ट्रिय ओलम्पिक समितिले जनाएको छ. आइओसीले सन् 2036 ओलम्पिक आयोजकको मूल्याङ्कन आर्थिक स्रोत तथा राजनीतिक र जनसमर्थन जस्ता पक्षहरूका आधारमा गर्ने बताएको छ. सन् 2028 ग्रीष्मकालीन ओलम्पिक अमेरिकाको लस एन्जलसमा आयोजना हुनेछ भने सन् 2032 संस्करणको आयोजना गर्ने जिम्मा अस्ट्रेलियाको ब्रिस्बेनमा पाएको छ. चार भन्ज्याङभित्रका खबर सुरु गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य मुख्य खबर फेरि एकपटक. देशका केही ठाउँमा वर्षा, अबका केही दिन पानी पर्ने, आउँदो शनिबारदेखि मात्र मौसम खुल्न थाल्ने अनुमान. पानी परेपछि प्रभावित काङ्ग्रेसको बन्द सत्र दिउँसो 4 सुरु हुने, बन्द सत्र सबैका लागि खुला, प्रत्यक्ष प्रसारण पनि हुने. विश्व आर्थिक स्वतन्त्रता प्रतिवेदनमा नेपाल 1 खस्कियो, कानुनी शासन र नियमनमा कमजोरी. अमेरिकामा एआईको सट्टा एसआई शब्दको प्रयोग सुरु, कानुनी फाइल, नीतिगत दस्तावेज तथा सरकारी सार्वजनिक सञ्चारमा एसआई शब्द प्रयोग गर्न न्याय मन्त्रालयको निर्देशन. र सन् 2036 ओलम्पिक आयोजनाका लागि भारतसहित 7 देशको दावी.
8: समय बदलियो, पुस्ता फेरियो, तर साथ उस्तै छ.

0: के छ साथी खबर? निकै खुशी देखिन्छौ त, के काम गर्दैछौ आजकल? तिम्रो जीवन त खुशी छ नि?
1: काम पनि राम्रै छ, दाम पनि टन्नै छ साथी। प्रभु महालक्ष्मीको अभिकर्ता बनेर मन त सारै प्रसन्न छ।
0: वाह साथी, सेवा सँगै मेवा मिल्ने, क्या गजबको प्रगति!
1: धन सँगै इज्जत पनि कमाइने, अभिकर्ता बनेर भविष्य पनि बनाइने। सेवामा सम्मान, पेसामा गर्व। ढुकढुक होइन, ढुक्क हौ। प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सकै अभिकर्ता बनौ।
2: हाम्रो बिहे भएको पनि 8 वर्ष भइसक्यो। सबैले एउटै प्रश्न सोध्छन्, खुसीको खबर कहिले सुनाउने भनेर।
3: मलाई थाहा छ तिमी कति पीडामा छौ, तर हामीले अहिले आशा मार्नु हुँदैन।
2: कति अस्पताल धायौ, कति उपचार गरायौ, अब त सपना पनि अधुरै रहने हो कि जस्तो लाग्न थालेको छ।
3: होइन, हामीसँग अझै आशा छ। मैले शुभश्री आइबिएफ क्लिनिकको बारेमा धेरै सुनेको छु, जहाँ धेरै दम्पतिहरूको काख भरिएको छ।
4: सन्तान सुखको यात्रामा तपाईँको भरोसाको साथी शुभश्री आइबिएफ क्लिनिक, अनुभवी विशेषज्ञ चिकित्सक, आधुनिक प्रविधि र व्यक्तिगत हेरचाह सहित।
2: हाम्रो जीवनमा पनि आखिर त्यो दिन आयो।
3: धन्यवाद शुभश्री आइबिएफ, हाम्रो सपना साकार बनाइदिनु भएकोमा।
4: थप जानकारीका लागि शुभश्री आइबिएफ क्लिनिक, सोल्टीमोड, काठमाडौँ। फोन नम्बर 98 61 14 16 99।

0: Jelly Bunny, yeah. Extreme energy drink.
1: आमाको उपचार गरौँ भनेको कहाँ जाने होला?
2: कान्ति आरोग्य अस्पताल छँदैछ नि। पश्चिम नेपालकै अनुभवी र उत्कृष्ट विशेषज्ञ तथा शल्य चिकित्सकद्वारा विश्वस्तरीय स्वास्थ्य सेवा पनि यही उपलब्ध छ।
1: हो र, यो अस्पतालमा के सुविधा छन् नि?
2: 24 घन्टा इमर्जेन्सी सेवा, दैनिक ओपिडी सेवा, दूरबीन तथा लेजर प्रविधिबाट शल्यक्रिया, जलेको घाउको उपचार गरिनुका साथै एनआइसियु, पिआइसियु, आइसियु, हाइटेक अपरेसन थिएटर र सुरक्षित प्रसुति सेवा पनि यही उपलब्ध छन्। अझ यहाँ त बालबालिका तथा नवजात शिशुहरूको सामान्यदेखि जटिल सबै रोगहरूको सबै किसिमको उपचार गरिन्छ नि।
1: त्यसो भए आमालाई लगेर आजै जानु पर्यो।
2: कान्ति आरोग्य अस्पताल सुर्खेत रोड नेपालगञ्ज, सबै किसिमका उत्कृष्ट स्वास्थ्य सेवा एकै छाना मुनि।
1: सम्पर्क नम्बर 081-535-717।
3: होइन, कौशल्या मेमोरियल अस्पताल यही थियो त।
4: ओहो बाजे, अब उता आएन, ठ्याक्कै यता हेर्नुहोस् त, पूर्वपट्टि।
5: हाम्रा सेवाहरू: इन्टरनल मेडिसिन तथा फ्यामिली फिजिसियन सेवा, हार्ट जोड्नी तथा नसा रोग विशेषज्ञ सेवा, नाक कान घाँटी रोग विशेषज्ञ सेवा, प्रसूति तथा स्त्री रोग विशेषज्ञ सेवा, नवजात शिशु तथा बाल रोग विशेषज्ञ सेवा, छाला तथा यौन रोग विशेषज्ञ सेवा, दाँत बङ्गरा तथा मुख सम्बन्धी विशेषज्ञ सेवा, एकुपंक्चर तथा फिजियोथेरापी सेवा, 24 घन्टा रोड एक्सिडेन्ट इमर्जेन्सी सेवा, 24 घन्टा ल्याब एक्सरे र ख वर्गको एम्बुलेन्स सेवा, एयर कन्डिसन इमर्जेन्सी वार्ड, स्ट्यान्डर्ड वार्ड तथा क्याबिनहरू।
6: हजुर, कौशल्या मेमोरियल अस्पताल, कोहलपुर नगरपालिका, वडा नम्बर 9, हलदारपुर, बाँके। सम्पर्क नम्बर 081-414-007 र 98-482-63-399।
1: हजुरबालाई लामो समयदेखि कानको समस्या छ, नेपालगञ्जमा भरपर्दो र विश्वासिलो अस्पतालका लागि कहाँ जाने होला?
2: ए, त्यसो भए त चिन्तै लिनु पर्दैन नि, नेपालगञ्जमै रहेको बाँके।

0: सरासरी कान स्वास्थ्य सेवा केन्द्र छँदैछ नि। यहाँ त अनुभवी विशेषज्ञ तथा वरिष्ठ कान स्वास्थ्य प्राविधिकबाट हरेक दिन कान परीक्षण गरिन्छ। त्यति मात्र कहाँ हो र, यहाँ त लामो समयदेखि कान पाकिरहने जीर्ण रोग, काने ढुसी, कान चिलाउने, कान कम सुन्ने, कान डम्माउने बिरामीहरूको उपचार तथा परामर्श र लामो समयदेखि कान पाकिरहँदा कानको जालीमा प्वाल परेको, कान हड्डी खाने रोगको शल्यक्रिया अपरेसनबाट उपचार गरिन्छ। साथै कान कम सुन्ने बिरामीहरूका लागि कानमा लगाउने विभिन्न मोडलका कानका मेसिन, हियरिङ एड बिरामीहरूको चाहना अनुसार उपलब्ध गराइन्छ नि। जस्तै बिटिई, सिआइसी, आरआइसी सेवा पनि पाइन्छ नि।
1: ए, त्यसो भए हजुरबालाई त्यहाँ लगेर उपचार गराउँदा स्पष्ट सुन्न सक्नु होला त?
0: अवश्य, समयमा उपचार गरेपछि धेरै सुधार सम्भव हुन्छ।
1: बागेश्वरी कान स्वास्थ्य सेवा केन्द्र,
0: नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर 6, फुलटेक्रा, आर्मी ब्यारेक सामुन्ने, राप्ती रोड, बाँके।
1: सम्पर्क नम्बर 98480-20697, 98580-23697 र 98014-83697।
0: बहिरोपण निवारण कार्यक्रममा सहभागी हौ, नियमित कानको जाँच गरौ।
2: ब्याक टु ब्याक, ब्याक टु ब्याक
3: in this song on
2: stay tuned.

0: एक्सट्रीम इनर्जी ड्रिंक
1: टाइम चेक अहिले ठीक 4 बजेको छ
2: एक्सट्रीम एनर्जी ड्रिंक टेस्ट द डिफरेंस फील द एनर्जी
3: होइन के भयो आज भोलि तपाईँलाई निकै चिन्तित देखिनुहुन्छ नि
4: के भन्नु खै केही समयदेखि मलदारमा दुख्ने पोल्ने समस्या छ बस्न पनि गाह्रो हुन्छ कसैलाई भन्न पनि लाज लाग्छ अपरेसन गर्नुपर्छ कि भन्ने डर पनि लागिरहेछ
3: अपरेसनको डरले उपचार नै नगर्ने अब त्यस्तो चिन्ता लिनु पर्दैन तपाईँले कृष्ण क्लिनिकको बारेमा सुन्नु भएको छैन ल सुन्नुहोस् यो क्लिनिक रुपैडिया नेपालगञ्ज बोर्डरमा रुपैडिया पुलिस थानाको अगाडि राधे राधे मोबाइल सपको पछाडि छ यहाँ पाइल्स मलद्वारमा मासु पलाउने दुख्ने पोल्ने एनल फिसर अर्थात् मलद्वारको साइडमा कट लाग्ने दुख्ने फिस्टुला अर्थात् मलद्वारको ठाउँमा घाउ हुने र पिपाउने जस्ता समस्याका लागि आयुर्वेदिक उपचारबारे परामर्श पाइन्छ साथै अण्डको सुनिने ठुलो हुने वा पानी जम्ने हाइड्रोसिलको समस्याका लागि पनि उपचार सेवा उपलब्ध छ
4: त्यसो भए अब रोग लुकाएर बस्नुभन्दा एकपटक विशेषज्ञसँगै परामर्श लिनु पर्ला
3: अवश्य स्वास्थ्य समस्या लुकाउने होइन समयमै समाधान खोज्ने हो हजुर समस्याको कुरा गर्न नहिचकिचाउ उपचारका लागि विशेषज्ञसँग परामर्श गरौँ कृष्ण क्लिनिक रुपैडिहा नेपालगञ्ज बोर्डर रुपैडिहा पुलिस थानाको अगाडि राधे राधे मोबाइल सपको पछाडि यहाँ बिना अपरेसन 100% ग्यारेन्टीका साथ आयुर्वेदिक उपचार पद्धतिद्वारा उपचार गरिन्छ विशेषज्ञ डाक्टर विश्वास बिईएमएस सिएमएस एन्ड इडी युपी भारत लखनऊ सम्पर्क नम्बर भारतीय नम्बर +91 843 49 37 00 9 नेपाली नम्बर +977 970 1449 900

0: जनता केबल पांच दशक देखी।
1: नमस्ते दाई।
2: नमस्ते नमस्ते। धेरै दिन पछि देख्यौ त भाइ।
1: विदेश जान आटेको दाई, प्रोसेस गर्दै थिए। अहिले भर्खरै एभरेस्ट इन्टरनेसनल पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टरबाट स्वास्थ्य जाँच गराएर आएको।
2: समयमै सही ठाउँमा गएछौ त। अब जहाँ पाए त्यही स्वास्थ्य परीक्षण गराउँदा त ठगिने सम्भावना पनि त हुन्छ नि।
3: तपाईँ पनि वैदेशिक रोजगारीका लागि जाँदै हुनुहुन्छ भने नक्कली स्वास्थ्य परीक्षणदेखि सावधान।
4: सुदूरपश्चिम कर्णाली तथा लुम्बिनी प्रदेशको श्रम मन्त्रालयबाट मान्यता प्राप्त एकमात्र पुरानो नेपालगञ्जमा रहेको एभरेस्ट इन्टरनेसनल पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टरमा आउनुहोस्। ग्यारेन्टीका साथ स्वास्थ्य जाँच गराउनुहोस्। अनलाइन स्वास्थ्य परीक्षण गराउनु नै सबैभन्दा उत्तम उपाय हो।
5: हाम्रा विशेषताहरू:
4: वैदेशिक रोजगारमा जाने कामदारको ग्यारेन्टीका साथ अनलाइन मेडिकल गरिन्छ।
5: प्रत्येक दिन पेट, छाती, मुटु तथा सुगर थाइराइड रोग विशेषज्ञबाट ओपीडी सेवा।
4: महिला तथा प्रसूति रोग सम्बन्धी उपचार सेवाको साथै निसन्तान बाझोपन सम्बन्धी नियमित उपचार तथा परामर्श सेवा।
5: प्रत्येक महिनाको तेस्रो बुधबार सुगर थाइराइड तथा हार्मोन रोग विशेषज्ञ डाक्टर सुनिल चौधरीबाट उपचार तथा परामर्श सेवा।
4: प्रत्येक महिना हार्दिक आइबीएफ काठमाडौँका निसन्तान बाझोपन महिला तथा स्त्री रोग विशेषज्ञ डाक्टर अर्चना साक्यबाट उपचार तथा परामर्श सेवा।
5: अत्याधुनिक प्रयोगशाला, इको कार्डियोग्राम, इको ईसीजी, डिजिटल एक्सरे सेवा।
4: अत्याधुनिक एआई प्रविधि जडित 4D 5D भएको भिडियो एक्सरे सेवा।
5: प्रत्येक शनिबार प्रयोगशाला सेवामा 40%देखि 50%सम्म विशेष छुट सेवा।
4: प्रबन्ध निर्देशक एभरेस्ट इन्टरनेसनल पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर प्रहरी तालिम केन्द्रको पश्चिमपट्टि एनआइसी एसिया ब्याङ्क भएको भवनको तेस्रो तल्ला कारकान्तो चोक नेपालगञ्ज।
5: सम्पर्क फोन नम्बर 081 530 274 र 98 580 21 800 22।

0: सिङ्गापुर होलसेल।
1: नेपालगञ्ज सेतो विकट चोक,
2: सिङ्गापुर होलसेल।
1: नेपालगञ्ज सेतो विकट चोक, नामै काफी क्या दामी।
2: लेडिज तथा जेन्स सबै उमेर समूह र सबै प्रकारका डिजाइनका फेन्सी कपडा पाइन्छ। आजै रोजौ है।
1: मन पर्यो त पर्यो पर्यो।
0: नेपालगञ्जमा एकमात्र ठाउँ, होलसेल मूल्यमा खुद्रा फेन्सी कपडा किन्न, रोज्न, छुन, लगाउन पाइने स्थान सिङ्गापुर होलसेल।
1: सिङ्गापुर होलसेल सेतु बेका चोक, अहिले जान पर्यो। हो, सिङ्गापुर होलसेल मल, नेपालगञ्ज सेतु बेका चोक। फोन 97-0-695-92-45, 98-28-36-50-65। सिङ्गापुर होलसेल मल।
0: होइन, कौशल्या मेमोरियल अस्पताल यही थियो त।
3: ओहो बाजे, अब उता आएन, ठ्याक्कै यता हेर्नुहोस् त, पूर्वपट्टि। हाम्रा सेवाहरू: इन्टरनल मेडिसिन तथा फ्यामिली फिजिसियन सेवा, हार्ट जोड्नी तथा नसा रोग विशेषज्ञ सेवा, नाक कान घाँटी रोग विशेषज्ञ सेवा, प्रसूति तथा स्त्री रोग विशेषज्ञ सेवा, नवजात शिशु तथा बाल रोग विशेषज्ञ सेवा, छाला तथा यौन रोग विशेषज्ञ सेवा, दाँत बङ्गारा तथा मुख सम्बन्धी विशेषज्ञ सेवा, एकुपंक्चर तथा फिजियोथेरापी सेवा, 24 घण्टा रोड एक्सिडेन्ट इमर्जेन्सी सेवा, 24 घण्टा ल्याब एक्सरे र ख वर्गको एम्बुलेन्स सेवा, एयर कन्डिसन इमर्जेन्सी वार्ड, स्ट्यान्डर्ड वार्ड तथा क्याबिनहरू।
4: हजुर, कौशल्या मेमोरियल अस्पताल, कोहलपुर नगरपालिका, वडा नम्बर 9, हलदारपुर बाँके। सम्पर्क नम्बर 081-414-007 र 98-482-63-399।
5: ओहो, घर त बनायो तर आफ्नो मान्छे कोही आयो भने?

0: 081536410 र 98480 26435।
1: सुविसु अपर्च्युनिटी 1900 वार्षिक उत्सवको अवसरमा प्रस्तुत छ सुविसु अपर्च्युनिटी। यस योजना अन्तर्गत ग्राहकहरूले पाउनुहुनेछ 25 MBPS इन्टरनेट र क्लियर टिभीको फुल HD प्याकेज प्रति महिना मात्र ₹1040 र 65 भन्दा बढी HD च्यानल भएको क्लियर टिभीको प्याकेज प्रति महिना ₹221। साथै दामी म्युजिकको प्रिमियम प्याकेज 3 महिनाका लागि निशुल्क। शर्त र नियमहरू लागू हुनेछ। थप जानकारीका लागि www.subisu.net.np। सुबिसु
2: यो कृष्ण सार FM
3: 94 मेगाहर्ज कृष्ण सार जत्तिकै तेज।

0: रंग बहार रंग बहार
1: बर्जर संगे उपहारे उपहार बम्परमा यामाहा रेजियार
0: बर्जर पेन्सले घर रंगाउनु होस् र लकी ड्र मार्फत यामाहा रेजियार 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्
1: साथै 65 इन्चको स्मार्ट टिभी रेफ्रिजरेटर वाशिङ मसिन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरु पनि घर रंगाउ खुशी बनाउ उपहार जित्ने अवसर पाउ
0: बर्जर पेन्स
2: अया कान दुखेर हैरान भइरा छ के गर्ने कहाँ जाने होला
3: बहिनी किन चिन्ता लिनुहुन्छ बिर्लोज कान स्वास्थ्य सामुदायिक सेवा हुँदाहुँदै हाम्रा सेवाहरू नाक कान घाँटी रोग विशेषज्ञ तथा कान स्वास्थ्य प्राविधिकद्वारा दैनिक रूपमा कानको परीक्षण जाँच गर्नुका साथै अपरेसन गरिन्छ कान नसुन्ने बिरामीहरूको लागि कान सुन्ने विभिन्न मेसिनहरू सहुलियत शुल्कमा उपलब्ध गराइन्छ कानमा पर्न गएका विभिन्न प्रकारका बाहिरी वस्तुहरू कानको कानेगुजी निकाल्ने कानेगुजी तथा अन्य कानका फोहोर वस्तुहरूको सरसफाई समेत गरिन्छ लामो समयसम्म कान पाकिरहेमा वा पिप आइरहेमा कान चिलाउने कान दुख्ने कान कराउने कान डम्प हुने कानबाट तरल पदार्थ निस्किने कान कम सुन्ने बिरामीहरूको कान परीक्षण गर्नुका साथै प्राथमिक कान उपचार तथा आवश्यक सल्लाह सुझाव दिइन्छ
4: साथै प्रयोगशालाको पनि व्यवस्था रहेको छ अस्पताल शनिबार दिउँसो 1 बजेसम्म खुल्ला रहनेछ
3: विस्तृत जानकारीको लागि ब्रिनोज कान स्वास्थ्य सामुदायिक सेवा फुलचेक्रा 5 नेपालगंज सम्पर्क फोन नम्बर 081530244 98580812244
5: नेपालकै एकमात्र अत्याधुनिक डेन्टल क्लिनिक अब नेपालगञ्जमा सन् 2016 डाक्टर लियोनार्ड लिङ्को फाउन्डेसनद्वारा बेस्ट डाक्टर अवार्डद्वारा सम्मानित डाक्टर प्रतीक श्रेष्ठ एनएमसी 19393 बिडिएस दिल्ली एफएजिसी मणिपाल सर्टिफाइड इम्प्लान्ट एन्ड लेजर डेन्टिस्ट्री अमेरिका सर्टिफाइड बोटक्स एन्ड फिलर स्पेसलिस्ट युरोप एडभान्स सर्टिफिकेट इन जेनरल डेन्टिस्ट्री क्यानाडा मिनी रेजिडेन्सी इन इन्डो डेन्टिक्स साउथ कोरिया यी विभिन्न देशहरूमा अध्ययन गरेका डाक्टर प्रतीक श्रेष्ठद्वारा उपचार गरिने अत्याधुनिक डेन्टल क्लिनिक
6: विशेषताहरू दुखेको दाँतहरू जराबाट नै भरेर नदुख्ने बनाउने बच्चाहरूको दुखेको दाँत जराबाट भर्ने किरा लागेको दाँतलाई भर्ने दाँत निकाल्ने दाँतमा खोल लगाउने र दाँत नभएको ठाउँमा दाँत हाल्ने मेटल क्राउन बाङ्गो दाँतलाई तार बाँधेर सिधा गर्ने वृद्ध अवस्थामा भएको बुढाबुढीको पुरा दाँतको सेट लगाउने दाँतलाई प्रत्यारोपण गर्ने चाउरी परेको अनुहारलाई राम्रो पार्ने आँखा तल खाल्टो भएकोलाई भर्ने सबै उपचारहरू दूरबिनबाट गरिने डिजिटल एक्सरे सेवा
3: सम्पर्क गणपति क्लिनिक सुर्खेत रोड नेपालगंज नर्सिङ होम नजिकै कुसुम पेट्रोल पम्पको सामुन्ने पासङलाम रोड जाने बाटोमा फोन नम्बर 081531366 र 98085449451

0: Go le ponia.
1: Extreme energy drink.
2: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा भाग दुई. शर्माजीको परिवार सबै डराएका हुन्छन्, तर त्यति ठूलो भूकम्प आएर हल्लाएको त्यो घरलाई केही हुँदैन. यसरी नै दिन महिना वर्ष बित्दै जान्छ, अनि एक दिन फेरि अचानक ठूलो भूकम्प आएर त्यो श्री एफई 550D ले बनाएको शर्माजीको घरलाई झन धेरै हल्लाउँछ. रेडियो सुन्दै गर्नुहोस्, अब बाँकी कथा अर्को भागमा. श्री एफई 550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टिल.
3: आमाको उपचार गरौँ भनेको कहाँ जाने होला?
4: कान्ति आरोग्य अस्पताल छँदैछ नि. पश्चिम नेपालकै अनुभवी र उत्कृष्ट विशेषज्ञ तथा शल्य चिकित्सकद्वारा विश्वस्तरीय स्वास्थ्य सेवा पनि यही उपलब्ध छ.
3: हो र, यो अस्पतालमा के सुविधा छन् नि?
4: 24 घन्टा इमर्जेन्सी सेवा, दैनिक ओपिडी सेवा, दूरबीन तथा लेजर प्रविधिबाट शल्यक्रिया, जलेको घाउको उपचार गरिनुका साथै एनआइसियू, पिआइसियू, आइसियू, हाइटेक अपरेसन थिएटर र सुरक्षित प्रसूति सेवा पनि यही उपलब्ध छन्. अझ यहाँ त बालबालिका तथा नवजात शिशुहरूको सामान्यदेखि जटिल सबै रोगहरूको सबै किसिमको उपचार गरिन्छ नि.
3: त्यसो भए आमालाई लगेर आजै जानु पर्यो.
4: कान्ति आरोग्य अस्पताल सुर्खेत रोड नेपालगञ्ज, सबै किसिमका उत्कृष्ट स्वास्थ्य सेवा एकै छाना मुनि.
3: सम्पर्क नम्बर 081-535-717. हजुरबालाई लामो समयदेखि कानको समस्या छ, नेपालगञ्जमा भरपर्दो र विश्वासिलो अस्पतालका लागि कहाँ जाने होला?
4: ए, त्यसो भए त चिन्तै लिनु पर्दैन नि. नेपालगञ्जमै रहेको बागेश्वरी कान स्वास्थ्य स्याहार केन्द्र छँदैछ नि. यहाँ त अनुभवी विशेषज्ञ तथा वरिष्ठ कान स्वास्थ्य प्राविधिकबाट हरेक दिन कान परीक्षण गरिन्छ. त्यति मात्र कहाँ हो र, यहाँ त लामो समयदेखि कान पाकिरहने जीर्ण रोग, काने ढुसी, कान चिलाउने, कान कम सुन्ने, कान डम्माउने बिरामीहरूको उपचार तथा परामर्श र लामो समयदेखि कान पाकिरहँदा कानको जालीमा प्वाल परेको, कान हड्डी खाने रोगको शल्यक्रिया अपरेसनबाट उपचार गरिन्छ. साथै कान कम सुन्ने बिरामीहरूका लागि कानमा लगाउने विभिन्न मोडलका कानका मेसिन, हियरिङ एड बिरामीहरूको चाहना अनुसार उपलब्ध गराइन्छ नि. जस्तै बिटिई, सिआइसी, आरआइसी सेवा पनि पाइन्छ नि.
3: ए, त्यसो भए हजुरबालाई त्यहाँ लगेर उपचार गराउँदा स्पष्ट सुन्न सक्नु होला त?
4: अवश्य, समयमा उपचार गरेपछि धेरै सुधार सम्भव हुन्छ.
3: बागेश्वरी कान स्वास्थ्य सेवा केन्द्र,
4: नेपालगञ्ज उपमहानगरपालिका, वडा नम्बर 6, फुलटेक्रा, आर्मी ब्यारेक सामुन्ने, राप्ती रोड, बाँके.
3: सम्पर्क नम्बर 98-480-20-697, 98-580-23-697 र 98-014-83-697.
4: बहिरोपण निवारण कार्यक्रममा सहभागी हौ, नियमित कानको जाँच गरौ.
5: यो कृष्ण सार एफएम
6: 94 मेगाहर्ज कृष्णसार जत्तिकै तेज.

0: होइन, कौशल्या मेमोरियल अस्पताल यही थियो त।
1: ओहो बाजे, अब उता आइन, ठ्याक्कै यता हेर्नुहोस् त पूर्वपट्टि।
2: हाम्रा सेवाहरू: इन्टरनल मेडिसिन तथा फ्यामिली फिजिसियन सेवा, हार्ट जोड्नी तथा नसा रोग विशेषज्ञ सेवा, नाक कान घाँटी रोग विशेषज्ञ सेवा, प्रसूति तथा स्त्री रोग विशेषज्ञ सेवा, नवजात शिशु तथा बाल रोग विशेषज्ञ सेवा, छाला तथा यौन रोग विशेषज्ञ सेवा, दाँत बङ्गारा तथा मुख सम्बन्धी विशेषज्ञ सेवा, एकुपंक्चर तथा फिजियोथेरापी सेवा, चौबिसै घण्टा रोड एक्सिडेन्ट इमर्जेन्सी सेवा, चौबिसै घण्टा ल्याब एक्सरे र ख वर्गको एम्बुलेन्स सेवा, एयर कन्डिसन इमर्जेन्सी वार्ड, स्ट्यान्डर्ड वार्ड तथा क्याबिनहरू।
3: हजुर, कौशल्या मेमोरियल अस्पताल, कोहलपुर नगरपालिका, वडा नम्बर 9, हलदारपुर बाँके। सम्पर्क नम्बर 081414007 र 98482363।
4: ओहो दाई, कता जाँदै हुनुहुन्छ?
5: हिजो आज के भयो बहिनी? कहिले पखाला लाग्छ, दिसा गर्दा रगत आउँछ, मलद्वारमा घाउ, दिसा गर्दा दुख्ने, चिलाउने, रगत देखा पर्ने समस्या भएको छ, त्यही चेक गर्न जाँदैछु, बरु कतातिर राम्रो होला?
4: मा पार्वती आयुर्वेद क्लिनिक जानुस् न, त्यहाँ त नयाँ प्रविधि आयुर्वेदिक सार सूत्र विधिद्वारा जरैदेखि उपचार गरिन्छ नि।
6: हजुर, यदि तपाईँलाई पनि यस्तो समस्या छ भने बवासिर, एनालफिसर अथवा भगन्दर जस्तो रोगहरूबाट ग्रसित भइसक्नु भएको हुन सक्छ, यी समस्याहरूलाई नलुकाई रोगबाट का लागि छुटकारा, दैनिक कामकाज गर्न अप्ठ्यारो नहुने र कुनै प्रकारको जोखिम र अस्पतालमा भर्ना नहुनु पर्ने गरी जोर्नी दुख्ने वा बाल सम्बन्धी रोग, मृगौलाको पत्थरी, महिलाहरूमा हुने विभिन्न प्रकारको रोग तथा पाठेघर सम्बन्धी रोग, मधुमेह, सुगर रोग, आन्द्रा तथा पेट सम्बन्धी रोग, छाला सम्बन्धी रोग, पुरुषमा हुने यौन क्षमतामा कमी, कलेजो सम्बन्धी रोग, अनुहारमा हुने डन्डीफोर जस्तो रोग र पुरानो पेटको अल्सर तथा अन्य रोगहरूको उपचार सफलताको साथ गरिन्छ।
7: डाक्टर भेट्ने समय बिहान 9 बजेदेखि 11 बजेसम्म, साँझ 4 बजेदेखि 7 बजेसम्म, शनिबार बिहान 9 बजेदेखि 1 बजेसम्म।
6: म पार्वती आयुर्वेद क्लिनिक, जिल्ला प्रशासन कार्यालय अगाडि, नेपालगञ्ज। सम्पर्क नम्बर 98480 27590 र 081534338।

0: हाम्रो बिहे भएको पनि 8 वर्ष भइसक्यो। सबैले एउटै प्रश्न सोध्छन्, खुसीको खबर कहिले सुनाउने भनेर।
1: मलाई थाहा छ तिमी कति पीडामा छौ, तर हामीले अहिले आशा मार्नु हुँदैन।
0: कति अस्पताल धायौ, कति उपचार गरायौ, अब त सपना पनि अधुरै रहने हो कि जस्तो लाग्न थालेको छ।
1: होइन, हामीसँग अझै आशा छ। मैले शुभश्री आइबिएफ क्लिनिकको बारेमा धेरै सुनेको छु, जहाँ धेरै दम्पतिहरूको काख भरिएको छ।
2: सन्तान सुखको यात्रामा तपाईँको भरोसाको साथी शुभश्री आइबिएफ क्लिनिक, अनुभवी विशेषज्ञ चिकित्सक, आधुनिक प्रविधि र व्यक्तिगत हेरचाह सहित।
0: हाम्रो जीवनमा पनि आखिर त्यो दिन आयो।
1: धन्यवाद शुभश्री आइबिएफ, हाम्रो सपना साकार बनाइदिनु भएकोमा।
2: थप जानकारीका लागि शुभश्री आइबिएफ क्लिनिक, सोल्टी मोड, काठमाडौँ, फोन नम्बर 98 61 14 16 99।

0: Toilet Pony, Extreme Energy Drink.
1: रंग बहार रंग बहार
2: बर्जर संगे उपहारे उपहार बम्पर मा यामाहा रेजियार
1: बर्जर पेन्सले घर रंगाउनु होस् र लकी ड्र मार्फत यामाहा रेजियार 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्
2: साथै 65 इन्चको स्मार्ट टिभी रेफ्रिजरेटर वाशिङ मसिन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि घर रंगाउ खुशी बनाऊ उपहार जित्ने अवसर पाऊ
1: बर्जर पेन्स
3: समय बदलियो पुस्ता फेरियो तर साथ साथ उस्तै छ।

0: एक्सट्रीम इनर्जी ड्रिंक
1: टाइम चेक अहिले ठीक 5 बजेको छ
2: एक्सट्रीम एनर्जी ड्रिंक टेस्ट द डिफरेंस फील द एनर्जी
3: कॉफी रेडी
4: वाओ थैंक यू यो साँझलाई अच्छे सुगन्धित बनाउँछु मंगलदीप सेंट 3-in-1 को साथ
2: मंगलदीप सेंट 3-in-1 परफ्यूम लाइक फ्रेग्रेंस
5: के छ साथी खबर निकै खुशी देखिन्छौ त के काम गर्दैछौ आजकल तिम्रो जीवन त खुशी छ नि
6: काम पनि राम्रै छ दाम पनि टन्नै छ साथी प्रभु महालक्ष्मीको अभिकर्ता बनेर मन त सारै प्रसन्न छ
5: वाह साथी सेवा सँगै मेवा मिल्ने क्या गजबको प्रगति
6: धन सँगै इज्जत पनि कमाइने अभिकर्ता बनेर भविष्य पनि बनाइने सेवामा सम्मान पेशामा गर्व ढुकढुक होइन ढुक्क हौ प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सकै अभिकर्ता बनौ
7: आदरणीय आमा बुवा दाजुभाइ तथा दिदी बहिनीहरू वरिष्ठ फिजिसियन तथा मुटुरोग विशेषज्ञ एसोसिएट प्रोफेसर डाक्टर विकास नेपाल तेजस्वी हर्ट सेन्टरमा आफ्नो सेवाहरू दैनिक रूपमा प्रदान गरिरहनु भएको यहाँहरूमा जानकारी गराउँदछौँ
8: उच्च रक्तचाप उच्च कोलेस्ट्रोल सुगर मधुमेह मुटु दुख्ने हिँड्दा छाती भारी हुने सास फेर्न गाह्रो हुने खुट्टा सुनिने शरीर सुनिने चक्कर लाग्ने बेहोस हुने हर्ट एट्याक हर्ट ब्लक मुटुको बाथरोग मुटुको पेसमेकर हालेको वा हाल्नुपर्ने एन्जियोप्लास्टी गरेको वा गर्नुपर्ने बाइपास अपरेसन गरेको वा गर्नुपर्ने मुटुको भल्भ फेरेको वा फेर्नुपर्ने र रगत पातलो बनाउने औषधि प्रयोग गरिरहेको बिरामीहरूले समयमै सम्पर्क गर्नुहोला
7: उपलब्ध सेवाहरू
8: इसिजी इको टिएमटी 24 घन्टे होल्टर एबिपिएम ब्लड प्रेसर सुगर कोलेस्ट्रोल र मुटु रोग सम्बन्धी सम्पूर्ण जाँच रगत सम्बन्धी सम्पूर्ण परीक्षणका साथै सम्पूर्ण प्रकारका जाँचहरू गरिन्छ
7: डाक्टर भेट्ने समय बिहान 8 बजेदेखि 10:30 बजेसम्म दिउँसो 1 बजेदेखि 2 बजेसम्म साँझ 4 बजेदेखि 7 बजेसम्म
8: सम्पर्क नम्बर 081-536-667 98215-97532 ठेगाना गणेशमान चोक भेरी अस्पताल जाने बाटो नेपालगञ्ज
9: रंग बहार रंग बहार
10: बर्जर सँगै उपहारै उपहार बम्परमा यामाहा रेजियर
9: बर्जर पेन्सले घर रंगाउनुहोस् र लकी ड्र मार्फत यामाहा रेजियर 125 स्कुटर बम्पर उपहार जित्ने मौका पाउनुहोस्
10: साथै 65 इन्चको स्मार्ट टिभी रेफ्रिजरेटर वाशिङ मसिन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि घर रंगाऊ खुशी बनाऊ उपहार जित्ने अवसर पाऊ
9: बर्जर पेन्सले

0: Toilet Pony, yeah.
1: Extreme energy drink.
2: Beer Dental.
3: नेपालगञ्ज शहरमा सञ्चालित अत्याधुनिक सुविधा सम्पन्न बीर डेन्टलमा दाँत तथा मुख सम्बन्धी सम्पूर्ण उपचार काठमाडौँ तथा भेरी अञ्चल अस्पतालका अनुभवी वरिष्ठ डाक्टर आरके लामिछानेद्वारा उपचार गरिन्छ।
4: डाक्टर लामिछानेद्वारा गरिने विशेष उपचारहरू: दाँत सफा गर्ने, दाँत भर्ने, दाँत निकाल्ने, दुखेको दाँतको जराको उपचार, खाली ठाउँमा दुरुस्त प्राकृतिक जस्तै नक्कली दाँत राख्ने, बाङ्गो टिङ्गो तथा नमिलेको दाँत फिक्स अर्थोडन्टिक प्रविधिद्वारा मिलाउने, गिजाको रोग जस्तै गिजा सुन्निने, रगत पिप बग्ने, मुख गनाउने र दाँत हल्लिने समस्याको उपचार, पहेलो खैरो दाँत, सानो र ठुलो दाँत, छिद्रा तथा ग्याप भएको दाँतलाई कस्मेटिक उपचार प्रविधिद्वारा राम्रो बनाउने, दाँत मुखको चोटपटक तथा बङ्गारका हड्डी भाँचिएको पनि उपचार हुने।
3: सम्पर्क बीर डेन्टल क्लिनिक भेरी।

0: मन्त्रालयबाट मान्यता प्राप्त एकमात्र पुरानो नेपालगञ्जमा रहेको एभरेस्ट इन्टरनेशनल पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टरमा आउनुहोस्। ग्यारेन्टीका साथ स्वास्थ्य जाँच गराउनुहोस्। अनलाइन स्वास्थ्य परीक्षण गराउनु नै सबैभन्दा उत्तम उपाय हो।
1: हाम्रा विशेषताहरू:
0: वैदेशिक रोजगारमा जाने कामदारको ग्यारेन्टीका साथ अनलाइन मेडिकल गरिन्छ।
1: प्रत्येक दिन पेट, छाती, मुटु तथा सुगर थाइराइड रोग विशेषज्ञबाट ओपिडी सेवा।
0: महिला तथा प्रसूति रोग सम्बन्धी उपचार सेवाको साथै निसन्तान बाझोपन सम्बन्धी नियमित उपचार तथा परामर्श सेवा।
1: प्रत्येक महिनाको तेस्रो बुधबार सुगर थाइराइड तथा हार्मोन रोग विशेषज्ञ डाक्टर सुनिल चौधरीबाट उपचार तथा परामर्श सेवा।
0: प्रत्येक महिना हार्दिक IBF काठमाडौँका निसन्तान बाझोपन महिला तथा स्त्री रोग विशेषज्ञ डाक्टर अर्चना साक्येबाट उपचार तथा परामर्श सेवा।
1: अत्याधुनिक प्रयोगशाला, इको कार्डियोग्राम, इको ECG, डिजिटल एक्सरे सेवा।
0: अत्याधुनिक AI प्रविधि जडित 4D, 5D भएको भिडियो एक्सरे सेवा।
1: प्रत्येक शनिबार प्रयोगशाला सेवामा 40%-50% सम्म विशेष छुट सेवा।
0: प्रबन्ध निर्देशक एभरेस्ट इन्टरनेशनल पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर, प्रहरी तालिम केन्द्रको पश्चिमपट्टि, NIC एसिया ब्याङ्क भएको भवनको तेस्रो तल्ला, कारकान्तो चोक, नेपालगञ्ज।
1: सम्पर्क फोन नम्बर 081-530-274 र 98-580-21-822।
2: यो कृष्ण सार FM
3: 94 मेगाहर्ज कृष्ण सार जत्तिकै तेज।

0: हाम्रो बिहे भएको पनि 8 वर्ष भइसक्यो। सबैले एउटै प्रश्न सोध्छन्, खुसीको खबर कहिले सुनाउने भनेर।
1: मलाई थाहा छ तिमी कति पीडामा छौ, तर हामीले अहिले आशा मार्नु हुँदैन।
0: कति अस्पताल धायौँ, कति उपचार गरायौँ, अब त सपना पनि अधुरै रहने हो कि जस्तो लाग्न थालेको छ।
1: होइन, हामीसँग अझै आशा छ। मैले शुभश्री आइबिएफ क्लिनिकको बारेमा धेरै सुनेको छु, जहाँ धेरै दम्पतिहरूको काख भरिएको छ।
2: सन्तान सुखको यात्रामा तपाईँको भरोसाको साथी शुभश्री आइबिएफ क्लिनिक, अनुभवी विशेषज्ञ चिकित्सक, आधुनिक प्रविधि र व्यक्तिगत हेरचाह सहित।
0: हाम्रो जीवनमा पनि आखिर त्यो दिन आयो।
1: धन्यवाद शुभश्री आइबिएफ, हाम्रो सपना साकार बनाइदिनु भएकोमा।
2: थप जानकारीका लागि शुभश्री आइबिएफ क्लिनिक, सोल्टिमोट, काठमाडौँ, फोन नम्बर

0: 24 घंटा इमर्जेन्सी सेवा, दैनिक ओपीडी सेवा, दूरबीन तथा लेजर प्रविधिबाट शल्यक्रिया, जलेको घाउको उपचार गरिनुका साथै एनआईसीयू, पीआईसीयू, आईसीयू, हाईटेक अपरेशन थिएटर र सुरक्षित प्रसूति सेवा पनि यही उपलब्ध छन्। अझ यहाँ त बालबालिका तथा नवजात शिशुहरूको सामान्यदेखि जटिल सबै रोगहरूको सबै किसिमको उपचार गरिन्छ नि।
1: त्यसो भए आमालाई लगेर आजै जानु पर्यो।
0: कान्ति आरोग्य अस्पताल सुर्खेत रोड नेपालगञ्ज, सबै किसिमका उत्कृष्ट स्वास्थ्य सेवा एकै छाना मुनि।
1: सम्पर्क नम्बर 081535717।
2: सुन न बहिनी, टेलरको सबै सामान भइसक्यो, मेसिन कहाँबाट ल्याउने होला?
3: ओहो दाई, त्यति पनि थाहा छैन? नेपालगञ्जको घरबारी टोलमा रहेको बिएस सिलाई मेसिन सप्लाई छँदैछ नि।
2: त्यहाँ कस्तो कस्तो मेसिनहरू पाउँछ नि?
3: तपाईँले जस्तो खोज्नु भयो त्यस्तै पाउँछ।
4: बिएस सिलाई मेसिन सप्लायर्स घरबारी टोल पिपल चौतारा उपमहानगरपालिका 2 नेपालगञ्ज। हामी कहाँ अनमोल, ताज र उषा ब्रान्डका साथै विभिन्न कम्पनीका सिलाई मेसिन बिक्री तथा मरमत गरिन्छ। साथै सिलाई मेसिन सम्बन्धी सबै पाठ पूजा एवं सामग्रीहरू पनि पाइन्छ। सम्पर्क नम्बर 98481283318, 98224572 र 98224572478।
5: यसका साथै दसैँ तिहार र छठ पर्वमा 5-30% सम्म ग्राहक वर्गमा छुटको व्यवस्था गरिएको छ।
6: नमस्ते दाई।
7: नमस्ते नमस्ते, धेरै दिनपछि देख्यौ त भाइ।
6: विदेश नाटकको दाई प्रोसेस गर्दै थिए, अहिले भर्खरै एभरेस्ट इन्टरनेसनल पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टरबाट स्वास्थ्य जाँच गराएर आएको।
7: समयमै सही ठाउँमा गएछौ त, अब जहाँ पाए त्यही स्वास्थ्य परीक्षण गराउँदा त ठगिने सम्भावना पनि त हुन्छ नि।
8: तपाईँ पनि वैदेशिक रोजगारीका लागि जाँदै हुनुहुन्छ भने नक्कली स्वास्थ्य परीक्षणदेखि सावधान।
9: सुदूरपश्चिम कर्णाली तथा लुम्बिनी प्रदेशको श्रम मन्त्रालयबाट मान्यता प्राप्त एकमात्र पुरानो नेपालगञ्जमा रहेको एभरेस्ट इन्टरनेसनल पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टरमा आउनुहोस्। ग्यारेन्टीका साथ स्वास्थ्य जाँच गराउनुहोस्। अनलाइन स्वास्थ्य परीक्षण गराउनु नै सबैभन्दा उत्तम उपाय हो।
0: हाम्रा विशेषताहरू:
9: वैदेशिक रोजगारमा जाने कामदारको ग्यारेन्टीका साथ अनलाइन मेडिकल गरिन्छ।
0: प्रत्येक दिन पेट, छाती, मुटु तथा सुगर, थाइराइड रोग विशेषज्ञबाट ओपीडी सेवा।
9: महिला तथा प्रसूति रोग सम्बन्धी उपचार सेवाको साथै निसन्तान, बाँझोपन सम्बन्धी नियमित उपचार तथा परामर्श सेवा।
0: प्रत्येक महिनाको तेस्रो बुधबार सुगर, थाइराइड तथा हार्मोन रोग विशेषज्ञ डाक्टर सुनिल चौधरीबाट उपचार तथा परामर्श सेवा।
9: प्रत्येक महिना हार्दिक आइबीएफ काठमाडौँका निसन्तान, बाझोपन, महिला तथा स्त्री रोग विशेषज्ञ डाक्टर अर्चना साक्येबाट उपचार तथा परामर्श सेवा।
0: अत्याधुनिक प्रयोगशाला, इको कार्डियोग्राम, इको ईसीजी, डिजिटल एक्सरे सेवा।
9: अत्याधुनिक एआई प्रविधि जडित 4D 5D भएको भिडियो एक्सरे सेवा।
0: प्रत्येक शनिबार प्रयोगशाला सेवामा 40%-50% सम्म विशेष छुट सेवा।
9: प्रबन्ध निर्देशक एभरेस्ट इन्टरनेसनल पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर, प्रहरी तालिम केन्द्रको पश्चिमपट्टि, एनआईसी एसिया ब्याङ्क भएको भवनको तेस्रो तल्ला, कारकान्तो चोक, नेपालगञ्ज।
0: सम्पर्क फोन नम्बर 081530274 र 98581-22।
10: यो कृष्ण सार एफएम
11: 94 मेगाहर्ज, कृष्ण सार जत्तिकै तेज।

समय बदलियो, पुस्ता फेरियो, तर साथ साथ उस्तै छ।

0: उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइनमा प्रसारण भइरहेको नेपाल दर्पणमा साथी हृदय रिमालसँगै भोजेन्द्र बस्नेतको स्वागत छ। नेपाल दर्पण सुरु गरौं मुख्य खबरका शीर्षकहरूबाट।
1: नेपाली कांग्रेसको बन्द सत्रमा प्रतिवेदनहरू पारित गर्ने क्रम चल्दै पार्टी एउटै परिवार रहेको र जिम्मेवारी लिने बारे मात्रै प्रतिस्पर्धा रहेको सभापति थापाको भनाई। नेतृत्व चयनका लागि भोलि बिहानदेखि 7 ठाउँमा मतदान सुरु हुने।
0: देशभर चाडपर्व लक्षित विशेष सुरक्षा योजना लागू। 50,000 भन्दा धेरै प्रहरी परिचालन। मुस्ताङमा 500 भन्दा बढी कन्टेनर रोकिँदा चाडपर्व लक्षित सामानको अभाव हुने जोखिम।
1: मनसुन सकिनै लाग्दा पनि स्क्रब टाइफसका बिरामी बढ्दै। मुसा नियन्त्रण गर्न र खेतबारीको काम गर्दा शरीर ढाक्ने कपडा लगाउन विज्ञको सुझाव।
2: मुसासँग कुनै न कुनै रूपमा जोडिएको भएको कारणले त्यसलाई नियन्त्रण गर्न सक्यौँ भनेदेखि र शरीर ढाक्ने नसकिने ठाउँमा केही इन्सेक्ट रिपेलेन्टहरूको प्रयोग गर्न सक्यौँ भने यसलाई त्यसरी नियन्त्रण गर्न सकिन्छ।
0: रसायन शास्त्रतर्फको नोबेल पुरस्कार फ्रान्सका कागन र जापानका सोईले पाउने। जीवहरूमा हुने विषमता सम्बन्धी रासायनिक रहस्य पत्ता लगाएको भनाई।
1: र आर्सेनलका प्रशिक्षक आर्टेटाले सन् 2030 सम्झौता लम्ब्याए।
3: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा तेस्रो तथा अन्तिम भाग। शर्माजीको घरलाई भूकम्पले हल्लाइरहेको हुन्छ। झ्याल बाहिर धुलोले ढाक्छ। बत्ती फोन सबको लाइन काटिन्छ। सब धेरै डराएका हुन्छन् तर एकछिनमा भूकम्प रोकिन्छ। शर्माजीले श्री FE550D बनाएको घरलाई फेरि केही भएको हुँदैन अनि त्यसपछि शर्माजीको परिवारको जिन्दगी ढुक्कले चल्न थाल्छ। अनि वर्षौँ पछि फेरि एक दिन ठुलो भूकम्प आउँछ। श्री FE550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील।
4: सुविसु अपर्च्युनिटी 1900 वार्षिक उत्सवको अवसरमा प्रस्तुत छ सुविसु अपर्च्युनिटी। यस योजना अन्तर्गत ग्राहकहरूले पाउनुहुनेछ 25 MBPS इन्टरनेट र क्लियर टिभीको फुल HD प्याकेज प्रति महिना मात्र ₹1040 र 65 भन्दा बढी HD च्यानल भएको क्लियर टिभीको प्याकेज प्रति महिना ₹221। साथै दामी म्युजिकको प्रिमियम प्याकेज 3 महिनाका लागि निशुल्क। शर्त र नियमहरू लागू हुनेछन्। थप जानकारीका लागि www.subisu.net.np। सुविसु
0: अधिवेशन अन्तर्गत आजको बन्द सत्रमा विभिन्न प्रतिवेदनहरू पारित गर्ने क्रम चलिरहेको छ। बन्द सत्रले उपसभापति विश्वप्रकाश शर्माको राजनीतिक संस्कृतिको क्षय र युगानुकूल रूपान्तरणको अभिभावना सम्बन्धी समसामयिक प्रस्ताव, महामन्त्री गुरुराज घिमिरेको संगठन सम्बन्धी प्रतिवेदन र कोषाध्यक्ष उमेश श्रेष्ठको आर्थिक प्रतिवेदन पारित गरेको छ। सभापति गगन थापाले पेश गर्नुभएको राष्ट्रिय पुनर्जागरण र समुन्नतिको राजनीतिक प्रस्ताव पारित गर्ने क्रममा रहेको छ। बन्द सत्रमा बोल्दै काङ्ग्रेसका सभापति गगन थापाले पार्टीमा सभापतिको जति नै हक र हैसियत भूमिमा बस्ने कार्यकर्ताको पनि हुने बताउनु भएको छ। पार्टी एउटै परिवार रहेको भन्दै अहिले जिम्मेवारी कसले लिने भन्ने बारेमा मात्रै प्रतिस्पर्धा रहेको उहाँले जिकिर गर्नुभयो। आज बन्द सत्र सकेर भोलि बिहानदेखि नेतृत्व चयनमा केन्द्रित हुने काङ्ग्रेसले जनाएको छ। नेतृत्व चयनका लागि भोलि बिहानदेखि मतदान गर्ने कार्यतालिका छ। नेतृत्व चयनका लागि 7 ठाउँमा मतदान हुने भएको छ। ब्रिकुटी मण्डप, सभागृह र खुला मञ्च गरी 7 ठाउँमा मतदानको व्यवस्था गरिएको छ। 3 ठाउँमा 7 बुथमा मतदान गर्न लागेको काङ्ग्रेसले जनाएको छ। 15 महाधिवेशनबाट 24 पदाधिकारी सहित नयाँ कार्य समिति चयन हुनेछ। 19 निर्वाचित पदाधिकारी पदका लागि 79 उम्मेदवारी परेको छ। सभापति पदका लागि वर्तमान सभापति गगन कुमार थापा र श्याम कृष्ण खड्गीबीच प्रतिस्पर्धा हुने भएको छ। अर्का उम्मेद्वार किशोर सिंह राठौरले उम्मेद्वारी फिर्ता लिनु भएको छ। यस्तै काङ्ग्रेस प्रवक्ता समेत रहनुभएका देवराज चालिसेले उपसभापति पदमा दिएको उम्मेद्वारी फिर्ता लिनु भएको छ।
1: सम्पत्ति शुद्धिकरण विभागले पूर्व प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबरा र उहाँ निकटका केही व्यक्तिहरूको घरमा छापा मारेको छ। विभागको टोलीले दिउँसो राणासहित नवराज थपलिया, दीपक तिमिल सेना र नवीनराज बस्नेत लगायतका व्यक्तिहरूको निवासमा एकैसाथ छापा मारेको हो। उनीहरूको पूर्व प्रधान न्यायाधीश जबरासँग निकट सम्बन्ध रहेको र कतिपय मुद्दा मामिलामा मिलेमत देखिएको विभागको दावी छ। प्रहरीले यही असोज 10 राति पूर्व प्रधान न्यायाधीश जबरालाई घरबाटै पक्राउ गरेको थियो। सुरक्षा चुनौतीको कारण भनिए पनि यो घटनाले अनुसन्धानको दायरा फराकिलो बन्दै गएको देखाएको छ। यसअघि नै प्रहरीले जबराका निकट मानिने इनाम सागपकटालाई पक्राउ गरी अनुसन्धान गर्दा सशस्त्र प्रहरीका AIG वंशीराज दाहालसँगको सम्पर्क खुलेपछि दाहाल समेत निलम्बनमा पर्नु भएको छ।
0: सर्वोच्च अदालतले गण्डकी प्रदेश सरकारलाई दीर्घकालीन महत्त्वका विषयमा कुनै पनि निर्णय तथा काम कारवाही नगर्न अन्तरिम आदेश जारी गरेको छ। न्यायाधीश श्रीकान्त पौडेलको इजलासले लीलबहादुर थापाद्वारा दायर रिटमाथि सुनवाई गर्दै यस्तो आदेश दिएको हो। एमाले सरकारबाट बाहिरिएपछि संविधानको धारा 188 धारा 2 बमोजिम मुख्यमन्त्रीले 30 दिनभित्र विश्वासको मत लिनुपर्नेमा त्यसो नगरिएको दावी रिट निवेदनमा गरेको छ। अदालतले विषयको संवेदनशीलतालाई ध्यानमा राख्दै रिटको अन्तिम टुङ्गो नलाग्दासम्म दीर्घकालीन महत्त्वका काम नगर्नु भनी गण्डकी प्रदेशका मुख्यमन्त्रीका नाममा आदेश दिएको हो। साथै अदालतले विपक्षीहरूलाई कार्तिक 11 गतेभित्र लिखित जवाब पेश गर्न आदेश दिनुका साथै मुद्दालाई अग्राधिकार समेत दिएको छ।
1: सुदूरपश्चिम प्रदेश सरकारले आज प्रस्तुत गर्न लागेको चालू आर्थिक वर्षको बजेट प्रक्रिया सर्वोच्च अदालतको अन्तरिम आदेशसँगै अन्यलमा परेको छ। अघिल्लो सरकारले ल्याएको बजेट सम्बन्धी विवादमा सर्वोच्च अदालतले कारण देखाउ आदेशसहित अन्तरिम आदेश जारी गरेपछि आजै बजेट प्रस्तुत गर्ने तयारी प्रभावित भएको हो। अधिवक्ता मणिराम उपाध्यायले दायर गर्नुभएको रिटमा न्यायाधीश महेश शर्मा पौडेलको इजलासले सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयसहितका विपक्षीका नाममा आदेश जारी गरेको हो। मुद्दाको अन्तिम टुङ्गो नलागेसम्म अघिल्लो सरकारले प्रदेशसभामा प्रस्तुत गरेको बजेट सम्बन्धी कुनै पनि प्रक्रिया अघि नबढाउन आदेशमा उल्लेख छ। यसअघि प्रदेश सरकारले आज बेलुका 5 बजे सभामा बजेट प्रस्तुत गर्ने अन्तिम तयारी गरेको थियो, तर मन्त्री परिषद बैठकबाट बजेट स्वीकृति गर्ने तयारी भइरहेका बेला सर्वोच्चको आदेश आएपछि सरकार अप्ठ्यारोमा परेको हो। बजेट शून्यताको अवस्था टार्न दबाब झेलिरहेको सरकारलाई यो आदेशले थप चुनौती थपिदिएको छ।
0: दशैं तिहार तथा छठ पर्वलाई लक्षित गर्दै आजदेखि देशैभरि विशेष सुरक्षा योजना लागू भएको छ। प्रहरीका अनुसार सर्वसाधारणको सुरक्षा, औद्योगिक प्रतिष्ठान र सडक सुरक्षालाई प्राथमिकतामा राखेर यो योजना सुरु गरिएको हो। केन्द्रीय प्रहरी प्रवक्ता अवि नारायण काफ्लेका अनुसार यसपटक विगतभन्दा केही अघिदेखि नै सुरक्षा योजना लागू गरिएको छ। यस योजना अन्तर्गत देशभरि 50,000 बढी प्रहरीहरू खटाइएका छन्। मुख्य बजार, चोक तथा भिडभाड हुने क्षेत्रमा सिसिटिभी र ड्रोन मार्फत निगरानी बढाइएको छ। डिजिटल ठगी, एआईको दुरुपयोग र फेक अनलाइन सपिङ विरुद्ध विशेष सतर्कता अपनाएको प्रवक्ता काफ्लेले बताउनुभयो। प्रहरीका अनुसार सडक सुरक्षालाई प्रभावकारी बनाउन लामो दूरीका गाडीमा 2 चालक अनिवार्य गरिएको छ भने गाडीको अवस्था जाँच गर्न र क्षमताभन्दा बढी यात्रु राख्न नदिन ठाउँ ठाउँमा हेल्प डेस्क राखिएका छन्। देशभर झण्डै 408 ठाउँमा सहायता कक्ष स्थापना गरी 1100 बढी प्रहरी परिचालन गरिएको छ। प्रहरीले अपराध नियन्त्रण र अनुसन्धानलाई प्राथमिकतामा राखेको भन्दै ढुक्क भएर चाडपर्व मनाउन आम नागरिकलाई आग्रह गरेको छ। यस वर्ष को टिका आउँदो कार्तिक 4 बुधबार परेको छ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले कार्तिक 4 बिहान 10:26 उत्तम साइत रहेको जनाएको छ।
1: मुस्ताङको लेतेदेखि कोरोला नाकासम्म झन्डै 500 कन्टेनर सडकमा रोकिएका छन्। यही असोज 8-11 वर्षापछिको बाढी पहिरो र हिमपातले सडक अवरुद्ध भएपछि 1 ती कन्टेनर रोकिएका हुन्। त्यस्तै 70 बढी कन्टेनर र 100 बढी विद्युतीय गाडी जोम्सोमा रहेको बस पार्कमा राखिएका छन्। कालीगण्डकी करिडोर सडक आयोजनाले जोमसम कोरला खण्डमा अवरुद्ध सडक मरमत गरेपछि मुस्ताङ भुन्सार बन्दरगाहमा रोकिएका केही मालवस्तु वाहक कन्टेनर जोमसम ल्याएको हो। म्याग्दीको पोखरी बगर, कुनौटे र बैसरी लगायतका ठाउँमा अवरुद्ध सडक मरमत भइरहेको छ। सडक सञ्चालनका लागि अझै 1 लाग्ने सडक आयोजनाका प्राविधिकहरूले बताएका छन्। चीनबाट कोरला नाका हुँदै नेपाल भित्राएको दशैं तिहार लक्षित मालवस्तु समयमै गन्तव्यमा पुर्याउन नसक्दा व्यापारीसँगै उपभोक्ता समेत समस्यामा परेका छन्। यसले मुख्य पर्व दशैंको अवसरमा पनि नेपाली बजार आर्थिक रूपमा चलायमान हुन सकेको छैन।
0: यसैबीच पहिरोले अवरुद्ध कर्णाली राजमार्ग अन्तर्गत सुर्खेत जुम्ला सडक खुलेको छ। गगनी खोलामा पहिरो खस्दा बिहान 8 अवरुद्ध सडक हिलो पन्छाएपछि बेलुका 4:30 सञ्चालनमा आएको हो। पानी रोकिएपछि बिहानैदेखि पहिरो हटाउने काम सुरु गरिए पनि लगातार वर्षा कारण लेदो झर्दा सडक खुलाउन समस्या भएको जिल्ला प्रहरी प्रमुख डिएसपी हिमबहादुर खत्रीले बताउनुभयो। सडक सञ्चालन भएपछि जुम्ला, मुगु र कालीकोट तथा कर्णाली करिडोर हुँदै हुम्ला, बाजुरा र कालीकोटको रासकोट क्षेत्रबाट आएका गाडी गन्तव्यतर्फ लागेका छन्।
1: आज पूर्वी मधेस र पश्चिमको पहाडका केही ठाउँ बाहेक देशका धेरै ठाउँमा पानी परेको छ। मनसुन बाहिरिन सुरु भएर मौसम खुल्न थालेको बेला आज देशका धेरै ठाउँमा पानी पर्नका साथै केही ठाउँमा अत्यधिक वर्षा समेत भएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज राति पनि देशका धेरैजसो ठाउँमा वर्षा हुने सम्भावना छ भने यो क्रम शुक्रबारसम्म चल्नेछ। महाशाखाका अनुसार शनिबारदेखि मात्र मौसममा क्रमशः सुधार आउने सम्भावना छ। मौसमविद रोजन लामिछानेका अनुसार अहिले देशमा पश्चिमी न्यूनचापी प्रणालीका साथै मनसुनी वायुको प्रभाव समेत छ। भोलि वर्षा केही कम हुने र पर्सि शुक्रबार वर्षा बढ्ने महाशाखाले अनुमान गरेको छ।
0: सीधा कुरा प्रश्न विचार यो हो उज्यालो रेडियो नेटवर्क नेपाल दर्पणमा स्कर्ब टाइफस संक्रमण जोखिम बारेको कुराकानीसँगै खबरको सिलसिला बाँकी नै छ सुन्दै गर्नुहोला।

0: सोचे भन्दा सस्तोमा हाई क्वालिटीका सोफा र फर्निचर चाहियो, आउनुहोस् सोफा हब नेपालगञ्ज।
1: हरेक सामानको खरिदमा 1,000 देखि 20,000 सम्म छुट, 10 देखि 15 वर्षसम्मको वारेन्टी, साथै फ्री डेलिभरीको सुविधा पनि।
0: अहिले थमाथम बिक्री भइरहेको छ। स्थान राजा चोक राष्ट्रिय वाणिज्य बैङ्कको अगाडि।
1: सम्पर्क 97051148470।
0: सोफा हब नेपालगञ्ज,
1: विश्वासमा नम्बर एक,
0: क्वालिटीमा सबैभन्दा बेस्ट।
2: जित्ने मौका पाउनुहोस्।
3: साथै 65 इन्चको स्मार्ट टिभी, रेफ्रिजरेटर, वासिङ मसिन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि। घर रङ्गाऊ, खुशी बढाऊ, उपहार जित्ने अवसर पाऊ।
2: बर्जर पेन्स।
4: भर चाडपर्व लक्षित विशेष सुरक्षा योजना लागू, 50,000 भन्दा धेरै प्रहरी परिचालन। मुस्ताङमा 500 भन्दा बढी कन्टेनर रोकिँदा चाडपर्व लक्षित सामानको अभावको जोखिम लगायतका खबर प्रस्तुत गर्यौं।
5: नेपाल दर्पणमा अब बाँकी प्रसङ्ग। स्क्रब टाइफसको संक्रमण देशका 74 जिल्लामा फैलिएको छ। दोस्रो विश्वयुद्धता जापानबाट फैलिएको स्क्रब टाइफस नेपालमा भने विशेष गरी 2072 सालको भूकम्पपछि देखिन थालेको हो। सुरुवाती वर्षमा यो रोग चितवन, नवलप्रासी लगायत तराईका जिल्लामा बढी देखिएकामा पछिल्लो वर्षमा पहाडी र हिमाली जिल्लामा फैलिँदै गएको छ। स्वास्थ्य सेवा विभाग अन्तर्गतको इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार यस वर्ष 74 जिल्लाका झन्डै 10,000 जनामा स्क्रब टाइफसको संक्रमण देखिएको छ। पछिल्लो तथ्याङ्क अनुसार दाङमा स्क्रब टाइफस संक्रमितको संख्या सबैभन्दा धेरै छ। इडिसिडीका अनुसार दाङमा 600 जनामा संक्रमण पुष्टि भएको छ भने स्याङ्जामा संक्रमितको संख्या 500 पुगेको छ। समयमै उपचार भए निको हुने यो स्क्रब टाइफसको समस्या किन बढ्दैछ भनेर साथी सम्झना महर्जनले इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको किटजन्य रोग शाखा प्रमुख डाक्टर गोकर्ण दाहाललाई सोध्नु भएको छ।
6: यो देखिनुको एउटा कारण के हो भने स्क्रब टाइफस आफैमा ब्याक्टेरियल जन्य रोग हो अथवा ब्याक्टेरियाको कारणले लाग्ने रोग हो। यो रोग मान्छेबाट मान्छेमा सर्दैन भन्ने पनि भयो, तर कुनै कारणले यो ब्याक्टेरिया बोकेको किरणा मान्छेसँग सम्पर्कमा आयो र मान्छेलाई टोक्यो भनेदेखि यसले यो रोग सार्ने गर्छ। र यो समय भनेको बर्खाको समय भनेको किरणा जसलाई हामी चिगर माइस भन्छौँ, त्यसको वृद्धि र विकास हुने, त्यसको डेभलपमेन्टलाई उपयुक्त हुने, ह्युमिडिटीहरू प्रशस्त मात्रामा बढी हुने, जमिनमा ओसिलो हुने, घाँसपातहरू वरिपरि चारैतिर उम्रने, यस्तो कारणले गर्दाखेरि यो सिजनमा अलिक बढी नै हुने गर्छ।
7: कस्तो वातावरणमा चाहिँ यो किरणा धेरै देखिन्छ र यो चाहिँ मानिसमा छिटो फैलिएको चाहिँ पाइएको छ?
6: यो किरणा पनि आफैमा संक्रमित हुनु पर्यो। 3 वटा कुरामा यो रोग कति बढी हुन्छ हुँदैन भन्ने कुराले प्रभाव पार्छ। एउटा, हामीसँग घर वरिपरि ब्याक्टेरिया बोकेको मुसा लगायतका अन्य म्यामल्सहरू कति छन् त्यसमा भर पर्यो, अथवा किरणा आफैले चाहिँ कति इन्फेक्टेड हुन सक्यो सकेन र मान्छे चाहिँ आफू कति एक्सपोजर भयो किरणासँग, यो सबै कुराहरूले कति चाहिँ स्क्रब टाइफस बढ्ने भन्ने अनुमान चाहिँ रहन्छ। तर अब हाम्रो नेपालीको घाँस दाउरा गर्नुपर्ने बाध्यता अथवा खेतीपाती अथवा वन जङ्गल जानुपर्ने बाध्यता अथवा सहरी बस्तीमा पनि कहिलेकाहीँ पार्कहरू जाँदा हामी हाम्रो शरीरको भागहरू एक्सपोजर हुने, त्यो कारणले गर्दा चाहिँ हामी ग्रामीण ठाउँमा त हामी त्यसको रिस्कमा छँदैछौँ र सहरी इलाकामा पनि त्यही लेभलको एउटा रिस्क छ।
7: स्क्रब टाइफसको समस्या देखियो भने चाहिँ के कस्ता लक्षणहरू चाहिँ देखिन सक्छ?
6: खास गरी स्क्रब टाइफस कसैलाई देखियो भने सबैभन्दा पहिला त असाध्य चाहिँ ठुलो ज्वरो आउँछ, कडा ज्वरो आउँछ, शरीर दुख्ने, मांसपेशीहरू दुख्ने, टाउको धेरै दुख्ने, अब अन्य प्रकृतिका ज्वरो आउने जति पनि रोगहरू छन् ठ्याक्कै छुट्टाउन चाहिँ यसलाई पनि गाह्रो हुन्छ। तर पनि किरणाले टोकेको ठाउँमा कालो कालो दाग जस्तो देखिने, त्यो देखिने लक्षणहरू सँगसँगै समुदायमा स्क्रब टाइफस फैलिएको छ, छिमेकीमा छ, आफ्नो पेसा पनि आफू घाँस दाउरा अथवा वन जङ्गलसँग सम्बन्धित जोडिएको छ, आफू स्क्रब टाइफस धेरै भएको ठाउँहरूमा आफूले ट्राभल गरेको हिस्ट्री छ, यी सबै कुराहरू भयो भने मलाई स्क्रब टाइफस हुन सक्छ भन्ने अनुमान गर्ने हो। र कसै कसैलाई आँखामा कन्जक्टिभाइटिस भन्छौँ, त्यस्तो पनि देखिन्छ भनेर।
7: यो रोगबाट बच्ने कसरी त?
6: यदि आफू घाँस दाउरा गरेर आइन्छ अथवा वन जङ्गलमा गइन्छ, खेतीबारीमा गइन्छ भने हामी आउने बित्तिकै आफूले लगाएको कपडालाई छोडाएर राख्यौँ, सबै शरीर ढाक्ने कपडा लगाएर त्यो ठाउँमा गयौँ र आउने बित्तिकै हामीले नुहायौँ साबुन पानीले, अझ सकिन्छ मन तातो पानीले नुहायौँ भने त्यो टाँसेको किरणा त्यो पखालिन सक्छ। सँगसँगै हामीले आफ्नो घर वरिपरि घाँसपात छ अथवा बुट्यानहरू छ, फोहोर छ भने त्यसलाई व्यवस्थापन गर्ने दोस्रो काम गर्नु पर्यो र यो मुसासँग कुनै न कुनै रूपमा जोडिएको भएको कारणले घर वरिपरि मुसाको वासस्थान धेरै भएको देखिन्छ भने त्यसलाई नियन्त्रण गर्न सक्यौँ भनेदेखि र शरीर ढाक्ने नसकिने ठाउँमा केही इन्सेक्ट रिपिलेन्टहरूको प्रयोग गर्न सक्यौँ भने यसलाई त्यसरी नियन्त्रण गर्न सकिन्छ। तर अन्य जसरी हामी लामखुट्टेलाई नियन्त्रण गर्न अलिक सहज छ, त्यस्तो प्रकृतिको सहजता चाहिँ यसमा देखिँदैन। त्यो हिसाबले हामीले सावधानी अप्नाउने भनेकै ज्वरो आयो अप्ठ्यारो भयो भनेदेखि चाहिँ स्वास्थ्य संस्थामा गइहाल्ने, तत्काल त्यसको निदान भयो भनेदेखि त उपचार फेरि हामीसँग सहज नै हुन्छ।
4: स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले रेबिज रोग निवारण सम्बन्धी राष्ट्रिय रणनीति तथा कार्ययोजना 2083-84 र 2087-88 स्वीकृत गरेको छ। रणनीतिले सन् 2030सम्ममा कुकुरको टोकाइबाट हुने मानव रेबिज मृत्यु शून्यमा झार्ने लक्ष्य राखेको छ। नेपालमा रेबिज प्राणघातक जुनोटिक रोगका रूपमा रहेको र समयमै खोप लगाएमा रेबिजबाट हुने मृत्यु पूर्ण रूपमा रोक्न सकिने रणनीति दस्तावेजमा उल्लेख छ। आर्थिक वर्ष 2081-82 कुकुर तथा रेबिज गराउन सक्ने अन्य जनावर को टोकाइबाट 223,510 घटना रिपोर्ट भएकामा 96% घटना कुकुरको टोकाइबाट हुने र रेबिजका 79% कारण रेबिज कुकुरको टोकाइ रहेको उल्लेख छ। रणनीति अनुसार रेबिज नियन्त्रणका लागि निगरानी तथा प्रयोगशाला परीक्षण सुदृढीकरण, कुकुरमा सामूहिक खोप अभियान, कुकुरको सङ्ख्या व्यवस्थापन, कुकुरको टोकाइ तथा चिथोराईको एकीकृत व्यवस्थापन, मानिसमा रेबिज विरुद्धको खोप तथा त्यसको पहुँच विस्तार लगायत कार्यक्रम सञ्चालन गरिनेछ। साथै क्षमता विकास, जोखिम सञ्चार, सामुदायिक सहभागिता र अनुसन्धानलाई समेत प्राथमिकता दिएको छ। रणनीतिले कुकुरमा 70% खोप कभरेज पुर्याउने, मानिसमा सहज खोप पहुँच सुनिश्चित गर्ने तथा प्रयोगशाला र रोग निगरानी प्रणाली सुदृढ गर्ने लक्ष्य समेत अघि सारिएको छ।
5: विश्व आर्थिक स्वतन्त्रता प्रतिवेदनको नयाँ संस्करणमा नेपालको आर्थिक स्वतन्त्रताको स्थिति 1 स्थानले खस्किएको छ। क्यानाडाको फ्रेजर इन्स्टिच्युटले सार्वजनिक गरेको प्रतिवेदन अनुसार नेपालले कानूनको पालना, सम्पत्तिमाथिको अधिकार र कानूनी शासन सम्बन्धी सूचकहरूमा अपेक्षित सुधार गर्न नसक्दा स्थान खस्किएर 90 स्थानमा झरेको हो। प्रतिवेदनमा विश्वभरका 165 देशहरूलाई समेटिएको छ। विशेष गरी श्रम तथा बजार नियमन र अन्तर्राष्ट्रिय व्यापारका केही क्षेत्रमा देखिएका नीतिगत समस्याले नेपालको समग्र अङ्क र वरियतामा नकारात्मक असर पारेको प्रतिवेदनमा भनिएको छ। समृद्धि फाउन्डेसनले यस वर्षसहित लगातार 1900 पटक नेपालमा यो वार्षिक प्रतिवेदन सार्वजनिक गरेको हो। प्रतिवेदन अनुसार आर्थिक स्वतन्त्रताका दृष्टिबाट हङकङ, स्विजरल्यान्ड र सिङ्गापुर विश्वका उत्कृष्ट शीर्ष 3 देश बन्न सफल भएका छन्। नीतिगत अस्थिरता, द्वन्द्व र कमजोर शासन प्रणालीका कारण सुडान, जिम्बाब्वे र भेनेजुएला विश्वकै सबैभन्दा कमजोर अर्थात् पुछारका 3 स्थानमा रहेका छन्। नेपाल जस्ता उदयमान अर्थतन्त्र भएका देशहरूले बाह्य लगानी आकर्षित गर्न र आर्थिक सूचकहरू सुधार गर्न कानुनी र संरचनागत सुधारमा विशेष जोड दिनुपर्ने सुझाव विज्ञहरूको छ।
4: मलेसियाले आउँदो नोभेम्बर 5 नेपालका 275 म्यान पावर कम्पनी मार्फत मात्रै श्रमिक भर्ना प्रक्रिया अगाडि बढाउने भएको छ। मलेसियाली प्रणाली एफ

0: अन्तिम मिति हुनेछ। यस्तै योग्य श्रमिकहरूले यही अक्टोबर 31 भिडिआर अर्थात् भिसा विथ रेफरेन्स आवेदनको प्रक्रिया अघि बढाउन सक्ने व्यवस्था गर्न लागिएको छ। नेपाल दर्पणमा खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
1: Coffee ready.
2: Wow, thank you. यो साँझलाई अझै सुगन्धित बनाउँछु मंगलदीप सेन्ट 3-in-1 को साथ।
1: I love the scent.
2: I love it too. हामीलाई मन पर्छ भने भगवानलाई पनि मन पर्छ।
1: मंगलदीप सेन्ट 3-in-1 perfume like fragrance.

0: रंग आउँदै देश मेरो एभरेस्ट।
1: समय बदलियो, पुस्ता फेरियो, तर साथ साथ उस्तै छ।

0: 94 मेगाहर्ज कृष्णसार जत्तिकै तेज।
1: डेढ सय भन्दा बढीलाई विशेष निर्णय गराएर इजरायल पठाइदिने आश्वासन यो गृहले दिएको थियो। प्रधानमन्त्रीका प्रमुख सल्लाहकारसँग चिन्जान रहेको दावी गर्दै यो गृहले प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयका फर्जी कागजात समेत देखाएर अहिलेसम्म 2,50,00,000 रुपियाँभन्दा बढी ठगी गरेको पाएको छ।
2: सरकारले विद्युत खरिद सम्झौता पिपिएमा कडाई गर्ने भएको छ। खपतका पूर्वाधार र बजार सुनिश्चित नगरी पिपिए मात्रै गर्दै जाने नीति राज्यका लागि आर्थिक रूपमा जोखिमपूर्ण हुने भएकाले त्यसमा कडाई गर्ने ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री विराज भक्त श्रेष्ठले बताउनुभयो। न्यूज एजेन्सी नेपालसँग कुरा गर्दै मन्त्री श्रेष्ठले उत्पादन हुने विद्युत खपत नभए त्यसको आर्थिक भार निजी प्रवर्धकसँगै राज्य र सर्वसाधारणमाथि समेत पर्ने बताउनुभयो। जलविद्युत आयोजनामा नागरिकको समेत लगानी रहेकाले आयोजना समस्यामा पर्दा सर्वसाधारणको बचत समेत जोखिममा पर्न सक्ने उहाँको भनाइ छ। मन्त्री श्रेष्ठ अब राष्ट्रिय आवश्यकता र वैज्ञानिक प्रणालीका आधारमा मात्र पिपिए अगाडि बढाउने बताउनुभयो। उहाँका अनुसार व्यावसायिक विद्युत उत्पादन सुरु गर्ने मिति तय सम्बन्धी निर्णय आउँदो हप्ता हुने सम्भावना छ।
1: दुई कारोबार दिनपछि हिजो बढेको शेयर बजार आज घटेको छ। शेयर बजार परिसूचक नेप्से 6.38 अङ्कले घटेर 2,572.34 बिन्दुमा झरेको छ। आज बैङ्क बाहेक सबै समूहको उपसूचक घटेकामा व्यापार समूह 1.38% ओह्रालो लागेको छ। आज 167 कम्पनीको शेयर घटेकामा 100 बढेको छ। 12 कम्पनीको सेयर भने घटबड भएको छैन। नेप्से घटे पनि आज कारोबार रकम भने बढेको छ। हिजो 3,13 करोडको कारोबार भएकामा आज 359 कम्पनीको 1,03,00,000 किता सेयर 3,74 करोड रुपियाँमा किनबेच भएको छ।
2: केही पालिकाहरूले कानुनी प्रावधान र बजेट प्रक्रिया विपरीत जथाभावी आन्तरिक ऋण परिचालन गरेको राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले जनाएको छ। आयोगको 8 वार्षिक प्रतिवेदन अनुसार गएको आर्थिक वर्ष 2082/83

0: रियासीमा 17 पालिकाले अर्थ मन्त्रालयको सहमति र वार्षिक बजेटमा समेत समावेश नगरिकन नगर विकास कोषबाट 33 करोडभन्दा बढी आन्तरिक ऋण परिचालन गरेका छन्। अन्तर सरकारी वित्त व्यवस्थापन ऐन 2074 अनुसार पालिकाहरूले ऋण लिनुअघि नेपाल सरकारको सहमति अनिवार्य लिनुपर्ने भए पनि कुनै पनि पालिकाले त्यस्तो प्रक्रिया पुरा नगरेको पाइएको छ। यस्तै मोरङका 2 पालिकाले आयोगले तोकेको सीमाभन्दा बढी ऋण लिएको तथा केही पालिकाले प्रचलित कानुन विपरीत विभिन्न संस्थाको ऋणका लागि जमानत बसेको प्रतिवेदनमा उल्लेख छ। आयोगले सार्वजनिक ऋणको एकीकृत विद्युतीय प्रणाली विकास गर्न र उत्पादनशील क्षेत्रमा मात्र ऋण परिचालन गर्नमा जोड दिएको छ।
1: रोजगारीका लागि भारतका विभिन्न सहर पुगेका नेपालीहरू दशैं नजिकैसँगै स्वदेश फर्किने क्रम तीव्र भएको छ। नयाँ दिल्ली, मुम्बई, हिमाचल प्रदेश र सिमला लगायतका ठाउँबाट परिवारसहित नेपालीहरू फर्कन थालेपछि बाँकेको नेपालगञ्जमा रहेको जमुनाहा नाकामा यात्रुको अत्यधिक चाप बढेको छ। इलाका प्रहरी कार्यालय जमुनाहाका अनुसार अहिले त्यस नाकाबाट दैनिक 5,000 बढी नागरिकहरू नेपाल आइरहेका छन्। भारतबाट फर्कने यात्रुहरूको सहजता र सुरक्षाका लागि यस वर्ष जिल्ला प्रशासन कार्यालय बाँकेको अगुवाईमा यात्रु सहायता कक्ष सञ्चालन गरिएको छ। साथै सीमा क्षेत्रमा हुने सम्भावित ठगी, लुटपाट र अव्यवस्था रोक्न नेपाल र भारतीय प्रहरी बीच आवश्यक समन्वय सहित सुरक्षा निगरानी समेत कडा पारिएको छ।
0: भरतपुरबाट बिरामी बोकेर ठोडीतर्फ जाँदै गरेको एम्बुलेन्स आज पर्सा राष्ट्रिय निकुञ्जको बगही पोस्ट नजिकैको खोल्छ तर्ने क्रममा खोलाले बगाएको छ। मध्य प्रदेश 03001-0147 नम्बरको एम्बुलेन्समा चालक दुर्गा श्रेष्ठ, ठोरी 4 बिरामी मोहन लामा र 1 कुरुवा रहेका थिए। उनीहरू 3 सकुशल रहेका छन्।
1: नेपाल दर्पणमा अब विदेशको खबर। यस वर्षको रसायन शास्त्रतर्फको नोबेल पुरस्कार फ्रान्सका हेनरी कागन र जापानका केन्सो सोईले प्राप्त गर्नुहुने भएको छ। नोबेल समितिले जैविक पदार्थ निर्माणमा हुने विशेष प्रकारको रासायनिक प्रक्रिया र स्वत उत्प्रेरणा सम्बन्धी खोजका लागि हेनरी र कन्सोलाई पुरस्कृत गर्ने निर्णय गरेको हो। उहाँहरूले संयुक्त रूपमा 1,10,00,000 स्विडिस क्रोनर अर्थात् झण्डै 16,90,00,000 रुपियाँ नगद पुरस्कार र पदक प्राप्त गर्नुहुनेछ। गएको वर्ष यो पुरस्कार नयाँ आणविक संरचनाको विकासका लागि 3 वैज्ञानिकहरूलाई प्रदान गरिएको थियो। ती संरचनाले ठूलो मात्रामा ग्यास थुन्न सक्ने भएकाले वातावरणबाट हरित गृह ग्यास शोष्ने तथा मरुभूमि जस्ता सुक्खा क्षेत्रबाट आर्द्रता प्राप्त गर्ने प्रविधिको आधार तयार भएको थियो। यस वर्षको नोबेल पुरस्कार अन्तर्गत अस्ति चिकित्सा शास्त्रतर्फ, हिजो भौतिक शास्त्रतर्फका विजेताको नाम घोषणा भएको थियो। अब भोलि साहित्य, पर्सि शान्ति र आउँदो सोमबार अर्थशास्त्रतर्फका विजेताको नाम घोषणा हुनेछ। विगत 12 मानव जातिका लागि उच्चतम लाभ हुने काम गरेका व्यक्तिलाई नोबेल पुरस्कार प्रदान गरिन्छ।
0: दक्षिण कोरियाले निर्माण गरेको स्वदेशी अन्तरिक्ष रकेट नुरीले आज सफलतापूर्वक उडान भर्दै 15 उपग्रहलाई निर्धारित अन्तरिक्ष कक्षमा पुर्याएको छ। यो सफलता दक्षिण कोरियाको अन्तरिक्ष कार्यक्रमका लागि महत्त्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ। नुरीको विकासक्रममा यसलाई अहिलेसम्मकै सबैभन्दा जटिल र चुनौतीपूर्ण अभियान मानिएको छ। 3 विभाजित तरल इन्धनबाट चल्ने नुरी रकेटले स्थानीय समयअनुसार बुधबार दिउँसो 12:25 उडान भरेको थियो। रकेटलाई राजधानी सोयलबाट झन्डै 400 दक्षिण पश्चिममा रहेको गोहुङ क्षेत्रमा रहेको नारो अन्तरिक्ष केन्द्रबाट प्रक्षेपण गरेको। प्रक्षेपणपछि रकेटको उडान निर्धारित योजनाअनुसार अघि बढेको छ। रकेटको पहिलो चरण सफलतापूर्वक अलग भएको थियो। त्यसपछि यसको बाहिरी आवरण र दोस्रो चरण पनि योजनाअनुसार छुटिएका छन्। प्रक्षेपणको झन्डै 12:30 रकेटको तेस्रो चरणको इन्जिन बन्द गरिएको थियो।
1: नेपाल दर्पणमा अब खेल खबर। इङ्ग्लिस क्लब आर्सेनलका प्रशिक्षक मिकेल आर्टेटाले 2030 सम्झौता लम्ब्याएका छन्। गएको सिजन क्लबलाई 22 यताकै पहिलो प्रिमियर लिगको उपाधि दिलाएका आर्टेटाले 2030 जुन महिनासम्मका लागि नयाँ सम्झौतामा हस्ताक्षर गरेका आर्सेनलले जानकारी दिएको छ। 2019 जिम्मेवारी सम्हालेका आर्टेटाले आर्सेनलको प्रशिक्षकका रूपमा आफ्नो पहिलो सिजनमै एफए कप पनि जितेका थिए। आर्सेनलसँग नयाँ सम्झौता गरेपछि आर्टेटाले यसलाई क्लबको सफलताको सुरुवात मात्र भएको बताएका छन्। स्पेनी प्रशिक्षक मिकेल आर्टेटाको सम्झौता यस सिजनको अत्यन्त अन्त्यमा सकिँदै थियो। अब भने उनको कार्यकाल 1 लम्बिने सम्भावना देखिएको बिबिसीले जनाएको छ।
0: नेपाल दर्पण सक्नु अघि मुख्य खबर फेरि एकपटक।
1: नेपाली कङ्ग्रेसको बन्द सत्रमा प्रतिवेदनहरू पारित गर्ने क्रम चल्दै पार्टी एउटै परिवार रहेको र जिम्मेवारी लिने बारे मात्रै प्रतिस्पर्धा रहेको सभापति थापाको भनाई। नेतृत्व चयनका लागि भोलि बिहानदेखि 7 मतदान सुरु हुने।
0: देशभर चाडपर्व लक्षित विशेष सुरक्षा योजना लागू 50,000 भन्दा धेरै प्रहरी परिचालन मुस्ताङमा 500 भन्दा बढी कन्टेनर रोकिँदा चाडपर्व लक्षित सामानको अभावको जोखिम
1: मनसुन सकिने लाग्दा पनि स्क्रब टाइफसका बिरामी बढ्दै मुसा नियन्त्रण गर्न र खेतबारीको काम गर्दा शरीर ढाक्ने कपडा लगाउन विज्ञको सुझाव
0: रसायन शास्त्रतर्फको नोबेल पुरस्कार फ्रान्सका कागन र जापानका सोईले पाउने जीवहरूमा हुने विषमता सम्बन्धी रासायनिक रहस्य पत्ता लगाएको भनाई
1: र आर्सेनलका प्रशिक्षक आर्टेटाले सन् 2030 सम्झौता लम्ब्याए
0: आजको नेपाल दर्पण सकिएको छ प्राविधिक साथी दिनेश निर्वलासँगै हामी हृदय रिमाल र भोजेन्द्र बस्नेत पनि बिदा हुन्छौँ उमालेको वा शुद्धिकरण गरेको पानी पिउने गरौँ नमस्कार

0: Sip on ya.
1: Extreme energy drink.
2: बधाई छ है दाई, छोरीको बिहे पक्का भएछ रे। यही कुरा सुनेर तपाईँलाई भेट्न आएकी हुँ म।
3: हो नि बहिनी, छोरीलाई 16 वर्षमै राम्रो केटा भेटियो, अब त चिन्ता सकियो, ढुक्क भइयो।
2: दाई, नानी त अझै 16 वर्षकी मात्रै भइन्, तपाईँले ठुलो गल्ती गर्दै हुनुहुन्छ। सुन्नुहोस् दाई, म पनि 16 वर्षमै बिहे गरेर आएकी थिएँ। सबैले भनेका थिए भाग्यमानी छोरी, तर मेरो पढाइ छुट्यो, मेरो सपना छुट्यो, मेरो बाल्यकाल छुट्यो। अहिले मेरा श्रीमानले अर्को बिहे गरेर अलग्गै बस्नुभएको छ। मेरो जीवन सङ्घर्ष र पीडाले भरिएको छ। यदि समय फर्काउन पाएको भए म बाल विवाह कहिल्यै गर्दिनथे। कृपया तपाईँको छोरीलाई पढ्न दिनुहोस् दाई।
3: तर बहिनी, मैले त निमन्त्रणा कार्ड समेत बाँडिसकेँ, अब समाजले के भन्छ? मेरो बेइज्जत हुन्छ।
2: दाई, समाजले भनेको सबै कुरा सही हुँदैन। बाल विवाहले छोरीको भविष्य मात्र होइन, पुरा परिवारको सपना पनि तोड्न सक्छ। नेपालको संविधान 2072 प्रत्येक बालबालिकालाई बाल विवाहबाट संरक्षित हुन पाउने हकको व्यवस्था गरेको छ। नेपालको कानुन अनुसार 20 वर्ष उमेर नपुगी विवाह गर्न वा गराउन पाइँदैन। यसरी गरेको विवाह स्वत बदर हुनेछ। यदि कसैले 20 वर्ष उमेर नपुगी विवाह गर्ने गराउने गरेमा 3 वर्षसम्म कैद र 30,000 रुपियाँसम्म जरिवाना हुनेछ भन्ने व्यवस्था गरेको छ।
3: हुन्छ बहिनी, तिमीले मेरो आँखा खोलिदियौ। अब मेरी छोरीको काँधमा विवाहको जिम्मेवारी होइन, सपनाको किताबको भारी हुनेछ, र उनी पढेर सक्षम भएपछि मात्रै विवाहबारे सोच्नेछु।
4: हजुर, बाल विवाह परम्परा होइन, बाल अधिकारको हनन हो।
5: बाल विवाह रोकौ, बाल बालिकाको भविष्य जोगाऊ।
6: सामाजिक विकास मञ्च SDF बाँके, ओल्ड भिजन इन्टरनेसनल नेपाल र रेडियो कृष्णसार FM द्वारा जनहितमा जारी सन्देश।
7: रंग बहार, रंग बहार।
8: बर्जर सँगै उपहार उपहार। बम्परमा यामाहा रेजियर।
7: बर्जर पेन्सले घर रंगाउनुहोस् र लकी ड्र मार्फत यामाहा रेजियर 125 स्कुटर बम्पर उपहार जित्ने मौका पाउनुहोस्।
8: साथै 65 इन्चको स्मार्ट टिभी, रेफ्रिजरेटर, वासिङ मसिन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि। घर रंगाऊ, खुशी बढाऊ, उपहार जित्ने अवसर पाऊ।
7: बर्जर पेन्स।

0: सिङ्गापुर होलसेल।
1: नेपालगञ्ज सेतो विकट चोक,
2: सिङ्गापुर होलसेल।
1: नेपालगञ्ज सेतो विकट चोक, नामै काफी क्या दामी।
2: लेडिज तथा जेन्स सबै उमेर समूह र सबै प्रकारका डिजाइनका फेन्सी कपडा पाइन्छ। आजै रोजौ है।
1: मन पर्यो त पर्यो पर्यो।
0: नेपालगञ्जमा एकमात्र ठाउँ, होलसेल मूल्यमा खुद्रा फेन्सी कपडा किन्न, रोज्न, छुन, लगाउन पाइने स्थान सिङ्गापुर होलसेल।
1: सिङ्गापुर होलसेल सेतु बेका चोक, अहिले जान पर्यो। हो, सिङ्गापुर होलसेल मल, नेपालगञ्ज सेतुबिका चोक। फोन 97-0-695-92-45, 98-28-36-50-65। सिङ्गापुर होलसेल मल।
3: पश्चिम नेपालकै पहिलो डेडिकेटेड अर्थोपेडिक एन्ड ट्रमा सेन्टर नेसनल मल्टिकेयर हस्पिटल नेपालगञ्ज सुर्खेत रोडमा निरन्तर सेवामा छ। अब सबै सेवा एकै ठाउँमा।
4: हार्ट जोड्नी विशेषज्ञ डाक्टर सैयद सद्दामद्वारा दिइने सेवाहरू, हार्ट जोड्नी, नसा, बात तथा मेरुदण्ड रोगको सम्पूर्ण परामर्श, उपचार र शल्यक्रिया, साथै अन्य सेवाहरू, न्युरो सर्जरी, प्लास्टिक सर्जरी, जनरल सर्जरी, प्रसूति तथा महिला रोगको उपचार, नाक कान घाँटी तथा बाल रोग, फिजियोथेरापी, प्रयोगशाला र एक्सरे, 24 घन्टा इमर्जेन्सी तथा फार्मेसी सेवा।
3: विस्तृत जानकारीका लागि अर्थोपेडिक एन्ड ट्रमा सेन्टर नेसनल मल्टिकेयर हस्पिटल, डिभिजन वन कार्यालयको सामुन्ने, नेपालगञ्ज।
5: सम्पर्क नम्बर 081-531-386 र मोबाइल नम्बर 97-43-79-90-00।

0: drip on ya.
1: Extreme energy drink.
2: नमस्ते दाई।
3: नमस्ते नमस्ते। धेरै दिनपछि देख्यौ त भाइ।
2: विदेश जान आटेको दाई, प्रोसेस गर्दै थिए। अहिले भर्खरै एभरेस्ट इन्टरनेशनल पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टरबाट स्वास्थ्य जाँच गराएर आएको।
3: समयमै सही ठाउँमा गएछौ त। अब जहाँ पाए त्यही स्वास्थ्य परीक्षण गराउँदा त ठगिने सम्भावना पनि त हुन्छ नि।
4: तपाईँ पनि वैदेशिक रोजगारीका लागि जाँदै हुनुहुन्छ भने नक्कली स्वास्थ्य परीक्षणदेखि सावधान।
5: सुदूरपश्चिम कर्णाली तथा लुम्बिनी प्रदेशको श्रम मन्त्रालयबाट मान्यता प्राप्त एकमात्र पुरानो नेपालगञ्जमा रहेको एभरेस्ट इन्टरनेशनल पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टरमा आउनुहोस्। ग्यारेन्टीका साथ स्वास्थ्य जाँच गराउनुहोस्। अनलाइन स्वास्थ्य परीक्षण गराउनु नै सबैभन्दा उत्तम उपाय हो।
6: हाम्रा विशेषताहरू:
5: वैदेशिक रोजगारमा जाने कामदारको ग्यारेन्टीका साथ अनलाइन मेडिकल गरिन्छ।
6: प्रत्येक दिन पेट, छाती, मुटु तथा सुगर, थाइराइड रोग विशेषज्ञबाट ओपिडी सेवा।
5: महिला तथा प्रसूति रोग सम्बन्धी उपचार सेवाको साथै निसन्तान, बाँझोपन सम्बन्धी नियमित उपचार तथा परामर्श सेवा।
6: प्रत्येक महिनाको तेस्रो बुधबार सुगर, थाइराइड तथा हार्मोन रोग विशेषज्ञ डाक्टर सुनिल चौधरीबाट उपचार तथा परामर्श सेवा।
5: प्रत्येक महिना हार्दिक आइबीएफ काठमाडौँका निसन्तान, बाझोपन, महिला तथा स्त्री रोग विशेषज्ञ डाक्टर अर्चना साक्येबाट उपचार तथा परामर्श सेवा।
6: अत्याधुनिक प्रयोगशाला, इको कार्डियोग्राम, इको ईसीजी, डिजिटल एक्सरे सेवा।
5: अत्याधुनिक एआई प्रविधि जडित 4D 5D भएको भिडियो एक्सरे सेवा।
6: प्रत्येक शनिबार प्रयोगशाला सेवामा 40% देखि 50% सम्म विशेष छुट सेवा।
5: प्रबन्ध निर्देशक एभरेस्ट इन्टरनेशनल पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर, प्रहरी तालिम केन्द्रको पश्चिमपट्टि, एनआईसी एसिया ब्याङ्क भएको भवनको तेस्रो तल्ला, कारकान्तो चोक, नेपालगञ्ज।
6: सम्पर्क फोन नम्बर 081-530-274 र 98-580-21-822।
7: Coffee ready.
8: Wow, thank you. यो साँझलाई अच्छे सुगन्धित बनाउँछु मङ्गलदीप सेन्ट 3-in-1को साथ।
7: I love the scent.
8: I love it too. हामीलाई मन पर्छ भने भगवानलाई पनि मन पर्छ।
7: मङ्गलदीप सेन्ट 3-in-1 परफ्युम लाइक फ्रेग्रेन्स।
9: यो कृष्ण सार एफएम
10: 94 मेगाहर्ज कृष्ण सार जत्तिकै तेज।

0: 94 MHz कृष्णसार जत्तिकै तेज
1: एक्सट्रीम एनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 7 बजेको छ
2: एक्सट्रीम एनर्जी ड्रिंक टेस्ट द डिफरेंस फील द एनर्जी
3: हाय के गर्ने होला अब सुगर पनि बढ्दैछ थायराइडको समस्या अझ छुट्टै छ कति ठाउँमा देखाए तर भएन
4: ए तिमी यति चिन्तित किन के भयो फेरि
3: के भने नि डाक्टरले मलाई हार्मोनको समस्या छ भन्नुभयो अनि त्यसैमा बच्चा नहुँदा मलाई झन् टेन्सन भइरहेको छ
4: ए अब चिन्ता लिनु पर्दैन मैले राम्रो खबर सुनेको छु
3: कस्तो खबर
4: अब प्रत्येक दिन सुगर थाइराइड तथा हार्मोन रोगका विशेषज्ञ डाक्टर अल्ताबान राही एमडी इन्टरनल मेडिसिन TU एन्डोक्राइनोलोजिस्ट सर गङ्गाराम हस्पिटल दिल्ली यहाँ नै सेवा दिनुहुन्छ
3: ए साँच्चै
4: अझ सुन महिला बाझोपन तथा निसन्तान रोग सम्बन्धी पनि प्रत्येक दिन चेक जाँच तथा परामर्श सेवा पनि उपलब्ध छ
3: ए त्यो त झन् राम्रो
4: हो नि डाक्टर पूनमाचारी MBBS MD KU IVF स्पेसलिस्ट इन्डिया र डाक्टर सुरज राज भट्टराई MBBS MS KU वरिष्ठ कन्सल्टेन्ट जनरल तथा ल्याप्रोस्कोपिक सर्जनबाट सेवा पाइन्छ
3: वा अब त मलाई धेरै ढुक्क लाग्यो
4: अझै अरू सेवाहरू पनि छन् दैनिक ओपिडी सेवा गुणस्तरीय फार्मेसी सेवा भिडियो एक्सरे ECG तथा सम्पूर्ण प्याथोलोजी सम्बन्धी जाँच सेवा
3: यो त पुरा प्याकेज जस्तै भयो नि
4: हो त अब ढिला नगर जाऊ आजै गइहाल उपचार गर्न
3: हजुर आजै सम्पर्क गर्नुहोस् सुपर पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर बिपी चोक नेपालगञ्ज फोन नम्बर 081531860 र 081531861
4: अब चिन्ता होइन समाधानको सही ठाउँ सुपर पोलिक्लिनिक

0: Bonia. Extreme energy drink.
1: रंग बहार रंग बहार
2: बर्जर संगे उपहारे उपहार बम्पर मा यामाहा रेजियार
1: बर्जर पेन्सले घर रंगाउनु होस् र लकी ड्र मार्फत यामाहा रेजियार 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्
2: साथै 65 इन्च को स्मार्ट टिभी रेफ्रिजरेटर वाशिङ मशीन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरु पनि घर रंगाउ खुशी बनाउ उपहार जित्ने अवसर पाउ
1: बर्जर पेन्स
3: समय बदलियो पुस्ता फेरियो तर साथ साथ उस्तै छ।

0: जनता केबल पांच दशक देखी।
1: होइन के भयो आज भोलि तपाईँलाई निकै चिन्तित देखिनुहुन्छ नि।
2: के भन्नु खै, केही समयदेखि मलदारमा दुख्ने पोल्ने समस्या छ, बस्न पनि गाह्रो हुन्छ, कसैलाई भन्न पनि लाज लाग्छ, अपरेसन गर्नुपर्छ कि भन्ने डर पनि लागिरहेछ।
1: अपरेसनको डरले उपचार नै नगर्ने? अब त्यस्तो चिन्ता लिनु पर्दैन। तपाईँले कृष्ण क्लिनिकको बारेमा सुन्नु भएको छैन? ल सुन्नुहोस्, यो क्लिनिक रुपैडिया नेपालगञ्ज बोर्डरमा रुपैडिया पुलिस थानाको अगाडि राधे राधे मोबाइल सपको पछाडि छ। यहाँ पाइल्स, मलद्वारमा मासु पलाउने, दुख्ने, पोल्ने, एनल फिसर अर्थात् मलद्वारको साइडमा कट लाग्ने, दुख्ने, फिस्टुला अर्थात् मलद्वारको ठाउँमा घाउ हुने र पिपाउने जस्ता समस्याका लागि आयुर्वेदिक उपचारबारे परामर्श पाइन्छ। साथै अण्डको सुनिने, ठुलो हुने वा पानी जम्ने हाइड्रोसिलको समस्याका लागि पनि उपचार सेवा उपलब्ध छ।
2: त्यसो भए अब रोग लुकाएर बस्नुभन्दा एकपटक विशेषज्ञसँगै परामर्श लिनु पर्ला।
1: अवश्य, स्वास्थ्य समस्या लुकाउने होइन, समयमै समाधान खोज्ने हो। हजुर, समस्याको कुरा गर्न नहिचकिचाउँ, उपचारका लागि विशेषज्ञसँग परामर्श गरौँ। कृष्ण क्लिनिक रुपैडिहा नेपालगञ्ज बोर्डर रुपैडिहा पुलिस थानाको अगाडि राधे राधे मोबाइल सपको पछाडि। यहाँ बिना अपरेसन 100% ग्यारेन्टीका साथ आयुर्वेदिक उपचार पद्धतिद्वारा उपचार गरिन्छ। विशेषज्ञ डाक्टर विश्वास, BEMS, CMS एन्ड ED, UP भारत, लखनऊ। सम्पर्क नम्बर भारतीय नम्बर +91 843 49 37 00, नेपाली नम्बर +977 970 14 499 00।
3: यो कृष्ण सार FM
4: 94 मेगाहर्ज, कृष्ण सार जत्तिकै तेज।

0: नेपालकै एकमात्र अत्याधुनिक डेन्टल क्लिनिक अब नेपालगञ्जमा। सन् 2016 डाक्टर लियोनार्ड लिङ्को फाउन्डेसनद्वारा बेस्ट डाक्टर अवार्डद्वारा सम्मानित डाक्टर प्रतीक श्रेष्ठ, एनएमसी 19393, बिडिएस दिल्ली, एफएजीसी मणिपाल, सर्टिफाइड इम्प्लान्ट एन्ड लेजर डेन्टिस्ट्री अमेरिका, सर्टिफाइड बोटक्स एन्ड फिलर स्पेसलिस्ट युरोप, एडभान्स सर्टिफिकेट इन जेनरल डेन्टिस्ट्री क्यानाडा, मिनी रेजिडेन्सी इन इन्डो डेन्टिक्स साउथ कोरिया, यी विभिन्न देशहरूमा अध्ययन गरेका डाक्टर प्रतीक श्रेष्ठद्वारा उपचार गरिने अत्याधुनिक डेन्टल क्लिनिक अब नेपालगञ्जमा।
1: विशेषताहरू: दुखेको दाँतहरू जराबाट नै भरेर नदुख्ने बनाउने, बच्चाहरूको दुखेको दाँत जराबाट भर्ने, किरा लागेको दाँतलाई भर्ने, दाँत निकाल्ने, दाँतमा खोल लगाउने र दाँत नभएको ठाउँमा दाँत हाल्ने, मेटल क्राउन, बाङ्गो दाँतलाई तार बाँधेर सिधा गर्ने, वृद्ध अवस्थामा भएको बुढाबुढीको पुरा दाँतको सेट लगाउने, दाँतलाई प्रत्यारोपण गर्ने, चाउरी परेको अनुहारलाई राम्रो पार्ने, आँखा तल खाल्टो भएकोलाई भर्ने, सबै उपचारहरू दूरबीनबाट गरिने, डिजिटल एक्सरे सेवा।
2: सम्पर्क गणपति क्लिनिक, सुर्खेत रोड नेपालगञ्ज, नर्सिङ होम नजिकै कुसुम पेट्रोल पम्पको सामुन्ने, पासङलाम रोड जाने बाटोमा। फोन नम्बर 081531366 र 98085149451।

0: toilet pony, yeah. Extreme energy drink.
1: हाम्रो बिहे भएको पनि 8 वर्ष भइसक्यो। सबैले एउटै प्रश्न सोध्छन्, खुसीको खबर कहिले सुनाउने भनेर।
2: मलाई थाहा छ तिमी कति पीडामा छौ, तर हामीले अहिले आशा मार्न हुँदैन।
1: कति अस्पताल धायौ, कति उपचार गरायौ, अब त सपना पनि अधुरै रहने हो कि जस्तो लाग्न थालेको छ।
2: होइन, हामीसँग अझै आशा छ। मैले शुभश्री आइबिएफ क्लिनिकको बारेमा धेरै सुनेको छु, जहाँ धेरै दम्पतिहरूको काख भरिएको छ।
3: सन्तान सुखको यात्रामा तपाईँको भरोसाको साथी शुभश्री आइबिएफ क्लिनिक, अनुभवी विशेषज्ञ चिकित्सक, आधुनिक प्रविधि र व्यक्तिगत हेरचाह सहित।
1: हाम्रो जीवनमा पनि आखिर त्यो दिन आयो।
2: धन्यवाद शुभश्री आइबिएफ, हाम्रो सपना साकार बनाइदिनु भएकोमा।
3: थप जानकारीका लागि शुभश्री आइबिएफ क्लिनिक, सोल्टीमोड, काठमाडौँ, फोन नम्बर 9861416199।
4: मन पर्यो त पर्यो, जब से तुमको
5: देखा है सिंगापुर होलसेल,
6: नेपालगञ्ज सेतु बिक चोक,
4: सिंगापुर होलसेल,
6: नेपालगञ्ज सेतु बिक चोक, नामै काफी क्या दामी।
4: लेडिज तथा जेन्ट्स सबै उमेर समूह र सबै प्रकारका डिजाइनका फेन्सी कपडा पाइन्छ। आजै रोजौ है,
6: मन पर्यो त पर्यो पर्यो,
5: नेपालगञ्जमा एकमात्र ठाउँ, होलसेल मूल्यमा खुद्रा फेन्सी कपडा किन्न, रोज्न, छुन, लगाउन पाइने स्थान सिङ्गापुर होलसेल।
6: सिङ्गापुर होलसेल सेतुबेका चोक, अहिलेै जान पर्यो। हो, सिङ्गापुर होलसेल मल, नेपालगञ्ज सेतुबिका चोक, फोन 9705692945, 9828365065। सिङ्गापुर होलसेल मल।
7: कफी रेडी।
8: वाओ, थैंक यू, यो साँझलाई अच्छे सुगन्धित बनाउँछु मंगलदीप सेन्ट 3-in-1 को साथ।
7: I
8: love it too. हामीलाई मन पर्छ भने भगवानलाई पनि मन पर्छ।
7: मंगलदीप सेंट 3-in-1 परफ्यूम लाइक फ्रेग्रेंस।
9: यो कृष्ण सार FM
10: 94 मेगाहर्ज, कृष्ण सार जत्तिकै तेज।

0: ओहो दाई कता जाँदै हुनुहुन्छ?
1: हिजो आज के भयो के भयो बहिनी? कहिले पखाला लाग्छ, दिशा गर्दा रगत आउँछ, मलद्वारमा घाउ, दिशा गर्दा दुख्ने, चिलाउने, रगत देखा पर्ने समस्या भएको छ, त्यही चेक गर्न जाँदैछु। बरु कतातिर राम्रो होला?
0: मा पार्वती आयुर्वेद क्लिनिक जानुस् न, त्यहाँ त नयाँ प्रविधि आयुर्वेदिक सार सूत्र विधिद्वारा जरैदेखि उपचार गरिन्छ नि।
2: हजुर, यदि तपाईँलाई पनि यस्तो समस्या छ भने बवासिर, एनालफिसर अथवा भगन्दर जस्तो रोगहरूबाट ग्रसित भइसक्नु भएको हुन सक्छ। यी समस्याहरूलाई नलुकाई रोगबाट सधैँका लागि छुटकारा, दैनिक कामकाज गर्न अप्ठ्यारो

0: पश्चिम नेपालकै पहिलो डेडिकेटेड अर्थोपेडिक एन्ड ट्रमा सेन्टर नेशनल मल्टिकेयर हस्पिटल नेपालगञ्ज सुर्खेत रोडमा निरन्तर सेवामा छ। अब सबै सेवा एकै ठाउँमा।
1: हार्ट जोर्नी विशेषज्ञ डाक्टर सैयद सद्दामद्वारा दिइने सेवाहरू: हार्ट जोर्नी, नसा, बात तथा मेरुदण्ड रोगको सम्पूर्ण परामर्श, उपचार र शल्यक्रिया, साथै अन्य सेवाहरू: न्युरो सर्जरी, प्लास्टिक सर्जरी, जनरल सर्जरी, प्रसूति तथा महिला रोगको उपचार, नाक कान घाँटी तथा बाल रोग, फिजियोथेरापी, प्रयोगशाला र एक्सरे, चौबिसै घण्टा इमर्जेन्सी तथा फार्मेसी सेवा।
0: विस्तृत जानकारीका लागि अर्थोपेडिक एन्ड ट्रमा सेन्टर नेशनल मल्टिकेयर हस्पिटल डिभिजन वन कार्यालयको सामुन्ने नेपालगञ्ज।
2: सम्पर्क नम्बर 081531386 र मोबाइल नम्बर 97 43 79 89 00।
3: को भूमिका अत्यन्त महत्त्वपूर्ण हुन्छ। स्थानीय स्तरमा जोखिमको पहिचान, पूर्व तयारी, पूर्व सूचनाको आदान प्रदान, उद्धार तथा राहतमा सहयोग गरेर समुदायले विपदको प्रभाव कम गर्न सक्छ। विपदपछि घाइतेको उद्धार, सुरक्षित स्थानमा स्थानान्तरण, खाद्य तथा आवश्यक सामग्री व्यवस्थापन र प्रभावित परिवारलाई सहयोग गर्नु पनि समुदायको जिम्मेवारी हो। हामीले लामो समयसम्म विपदपछिको उद्धारमा काम गर्दै आउनुभएका राष्ट्रिय विपद व्यवस्थापन सञ्जालका अध्यक्ष सूर्यबहादुर थापासँग यसै विषयमा कुराकानी गरेका छौँ।
4: भनौँ न, इमिडिएट त्यो सपोर्ट गरेर अहिलेसम्म पनि कन्टिन्यू उहाँहरूले सहयोग गरिराख्नु भएको छ। सरकारी निकायहरूसँग समन्वय सहकार्य गरेर भने सरकारले दिएको निर्देशन अनुसार, सरकारले ल्याएको नीति अनुसार चाहिँ त्यसमा सहभागी भएर काम गरिरहनु भएको छ। त्यसले गरी सरकारी संस्थाहरूको एउटा चाहिँ तत्काल यस्तो खालको सहयोग गर्ने कुरामा महत्त्वपूर्ण भूमिका हुन्छ। र अर्कोतिर तपाईँको कहिलेकाहीँ सरकारलाई सचेत गराउने कुराहरू होइन, नीतिगत रूपमा चाहिँ तपाईँको परिवर्तन गराउनु पर्ने कुराहरूमा अथवा भएको नीति नियमको प्रभावकारी कार्यान्वयन गर्ने कुराहरूमा, सरकारलाई सही सूचना प्रवाह गर्ने कुराहरूमा गैर सरकारी क्षेत्रको महत्त्वपूर्ण भूमिका रहन्छ र त्यो भूमिका गैर सरकारी क्षेत्रमा गरिराख्नु भएको छ।
3: हजुर, यहाँले जुन भोटेको सीको बाढी आयो, बाढी आउने बित्तिकै गैर सरकारी संस्थाहरू जानुभयो, परिचालित हुनुभयो, सहयोगमा जुट्नुभयो भन्ने कुराहरू गर्नुभयो, त्यो एकदमै राम्रो पक्ष भयो। अर्को एउटा चाहिँ अलिकति कमजोर हुँदै गएको भनेको समुदाय सबभन्दा ठुलो कुरा हो। त्यो गैर सरकारी संस्थाहरू, सरकार अथवा उद्धारकर्ताहरू त पछि घटना भइसकेपछि पुग्ने हो नि त। हाम्रो त्यो समुदाय जो यस्ता विपदमा सचेत गराउनेदेखि लिएर उद्धार गर्नेदेखि अरूलाई बचाउनेदेखि कुरामा जति सशक्त हुनुपर्ने, समुदाय चाहिँ अलिकति कमजोर भएर गएको हो कि अब जहाँ घटना हुन्छ, दुई तिनवटा घटना यस अगाडि कम हेर्दाखेरि परनिर्भरता बढी देखियो होइन। र पहिला हामी बचाउँदाखेरि जस्तो हरेक टोलमा हरेक ठाउँमा विपद प्रतिकार्यको लागि अथवा कुनै घटना हुँदाखेरि स्ट्रेचरदेखि लालटिनदेखि लिएर ती सबै कुराहरू आफ्नो समुदायमा हुन्थ्यो। नेवार समुदायमा चाहिँ गुठी मार्फत अझ पनि ती कुराहरू अलि बलियो छ, अरू समुदाय चाहिँ तितरबितर भएर हो कि, त्यो समुदायलाई कसरी बलियो बनाउने?
4: एकदमै महत्त्वपूर्ण तपाईँले यो प्रश्न राख्नुभयो, जिज्ञासा राख्नुभयो। वास्तवमा हाम्रो यो राष्ट्रिय प्रकोप व्यवस्थापन सञ्जाल नेपाल डिमान्ड भनेकै एकदमै स्थानीयकरणमा जोड दिने, स्थानीयकरणको मा फोकस गर्ने हिसाबले नै स्थापना भएको हो। र अहिले पनि हाम्रा अधिकांश कार्यक्रमहरू भनेको सञ्जालसँग रहेको कार्यक्रमहरू र सञ्जालका सदस्यहरू पनि तपाईँ हेर्नुहुन्छ, अहिले हामीसँग यो डिमान्ड छ 105 भन्दा बढी लोकल संस्थाहरू छन्। हाम्रो उद्देश्य भनेकै स्थानीय संस्थाहरूलाई बलियो बनाउने, स्थानीय संस्थाहरूको क्षमता अभिवृद्धि गर्ने, तिनीहरूलाई विभिन्न निकायहरूसँग, दात्री निकायहरू, आइएनजिओ सरकारी निकायहरूसँगको एउटा सहकार्य समन्वय गर्ने र त्यसलाई सहजीकरण गर्ने काम हो। र हामीले जोड दिएको पनि के त भन्दाखेरि तपाईँ स्थानीय समुदायलाई बलियो बनाउनुपर्छ, समुदायले नै सूचना प्रवाह गर्नुपर्ने हुन्छ। पहिलो रेस्पोन्डर भनेको हिजो अस्ति हामी सुरक्षा निकाय भन्थ्यौँ, वास्तवमा सही रेस्पोन्डर, फर्स्ट रेस्पोन्डर भनेको कम्युनिटीको मान्छेहरू हो। होइन, अघिल्लो सँगैको घरमा आगलागी लाग्दा तत्काल गाग्रीको पानी, बाल्टिनको पानी लिएर जाने मान्छे त छेउको घरको छिमेकी हुन्छ नि त, होइन। त्यस कारण चाहिँ त्यहाँ कुनै पनि घटना घट्यो भने पहिला रेस्पोन्स गर्ने मान्छे स्थानीय समुदाय नै हुन्छ। त्यस कारण चाहिँ अहिले चाहिँ तपाईँको यो स्थानीय समुदायको क्षमता वृद्धि गर्ने कुराहरू, समुदायलाई सूचना प्रवाह गर्ने कुराहरू, समुदायलाई सशक्त बनाउने कुराहरू, यही आवाज हामीले उठाउँदै आइरहेछौँ। त्यो क्षेत्रमा लगानी गर है, हामीले सरकारलाई पनि के भनिरहेछौँ, दात्री निकायहरू, संस्था र अन्तर्राष्ट्रिय संस्थाहरू के भने, तपाईँहरूको लगानी चाहिँ स्थानीय समुदायमा हुनु पर्यो, स्थानीय संस्थालाई बलियो बनाउने। त्यहाँ भनौँ न, हाम्रा महिला समूहहरू छन्, युवा क्लबहरू छन्, सामुदायिक संस्थाहरू छन्, त्यो भने एउटा सङ्गठित पनि छ त्यहाँ, होइन, सङ्गठित समूहहरू पनि छ भनेपछि तिनीहरू मार्फत चाहिँ परिचालन गर्ने, तिमीहरूको क्षमता अभिवृद्धि गर्ने र समुदायमा भएका स्रोत र साधन ज्ञानहरू के छ त्यसलाई लिपिबद्ध गर्ने, अभिलेखीकरण गर्ने र त्यसको म्याक्सिमम् प्रयोग कसरी गर्न सकिन्छ र त्यसको लागि त्यही भएर स्थानीय सरकारहरूले पनि एउटा सबभन्दा अहिले कन्ट्रिब्युसन के गरेको देखिन्छ भने नि, त्यो चाहे त्यो स्थानीय सरकार हो प्रदेश सङ्घले, त्यो तलको संस्थाहरू सामुदायिक संस्थाहरूलाई सपोर्ट गरेको देखिँदैन र विपद यो जोखिम न्यूनीकरणको तयारी पूर्व तयारीको कुराहरूमा लगानी गरेको देखिँदैन। तपाईँको विपदपछिको घटनामा चाहिँ तपाईँको तत्काल सहयोगहरू गर्ने त्यसको खालको बजेट पनि आउने, सबैको चासो पनि जाग्ने, तर त्योभन्दा अगाडि चाहिँ खर्च बेकारमा हुन्छ कि अहिले गरेको खर्च बेकार, यत्रो लगानी गरेर विपद हुने, कहिले हो आगलागी हुने, कहिले हो भुइँचालो आउने, कहिले हो यस्तो बाढी आउने, कहिले हो भनेर अलि ध्यान नदिएको देखिन्छ। तर यो विभिन्न घटनाक्रमले के देखायो भने हामीले पूर्व तयारी र जोखिम न्यूनीकरणमा लगानी बढाउनु पर्छ। तपाईँले भनेको जस्तै स्थानीय समुदायमै हामी पुग्ने वातावरण कसरी बनाउनु पर्छ, तिनीहरूको क्षमता वृद्धि कसरी गर्ने, तिनीहरूको सूचनामा पहुँच कसरी गर्ने, तिनीहरूको चाहिँ विभिन्न निकायहरूसँग समन्वय र सहकार्य गर्न सक्ने वातावरण कसरी बनाउने, तिनीहरूलाई सुहाउने खालको चाहिँ नीतिहरू कसरी हामीले निर्माण गर्ने, के कुरा चाहिँ जरुरी छ भन्ने कुराको चाहिँ एकदमै त्यो हुन जरुरी छ, त्यो कुराको ग्याप देखिएको छ। त्यस कारण अहिले तपाईँले प्रश्न पनि उठाउनु भयो र डिमान्डको उद्देश्य पनि मेन नै लोकलाइजेसन हो होइन, विपद जोखिम न्यूनीकरणको लागि चाहिँ, र यो कम्युनिटीले चाहिँ लिड गर्नुपर्छ है, यस्तो कुराहरू कम्युनिटीले लिड गर्नुपर्छ, कम्युनिटी अर्गनाइजेसनले लिड गर्नुपर्छ होइन, त्यस्तो भन्ने कुरालाई हामीले फोकस गरिराखेका छौँ र अरू राष्ट्रिय अन्तर्राष्ट्रिय संस्थाहरूले पनि समुदायसम्मको स्रोतहरू म्याक्सिमम चाहिँ तलब कसरी पुर्याउन सकिन्छ, समुदाय कसरी तल समुदायका संस्थाहरू अथवा सामाजिक संस्थाहरू भनेको चाहिँ प्रोजेक्ट चलाउने संस्थाहरू मात्रै होइनन् है, तिनीहरू समुदायसँगै मिलेर काम गर्छ, त्यहाँको समस्याको बारेमा थाहा छ, त्यहाँको भूगोलको बारेमा थाहा छ, त्यहाँको संस्कृतिको बारेमा थाहा छ भनेपछि तिनीहरू त पावरफुल छन् नि त, त्यही कारण तिनीहरूलाई नै सहकार्य, तिनीहरूलाई डिसिजन मेकिङ प्रोसेसमै उनीहरूको भूमिका हुनु पऱ्यो कि, एउटा प्रोजेक्ट यस्तो घटना घट्यो लिएर गयो प्रोजेक्ट चलाउने मात्रै होइन कि, त्यसको प्लानिङदेखि इम्प्लिमेन्टेसनदेखि तपाईँको मोनिटरिङको प्रोसेससम्म चाहिँ लोकल अर्गनाइजेसन को इन्गेजमेन्ट कसरी बढाउन सकिन्छ, त्यो भनेको सस्टेनेबल पनि हो। यो दाताबाट आउने पैसा भनेको कहिले आउँछ कहिले आउँदैन ठेगान छैन, नआउन पनि सक्छ, त्यो बेला पनि त हामी सर्भाइभल हुनु पऱ्यो। अहिले यहाँले भने जस्तो नेवार कमिटीको गुठी छ, तामाङ समुदायको आफ्नै खालको छ, क्षेत्रीय समुदायको पनि आफ्नो आफ्नो विभिन्न खालको समूहहरू बनाएर राखेको छ, उनीहरूले पैसा जम्मा गरेको छ, पहिला पहिला भकारी भन्थे यहाँलाई थाहा छ होइन, हाम्रो गाउँघरमा धानहरू हुँदा मकैहरू हुँदा भकारीमा लगाएर राख्ने, केही पऱ्यो भने दिने, यही त हो नि प्रिपेयरनेस भनेको।
5: सरकारले विपत्ता भएका व्यक्तिलाई मृत घोषणा गर्न देखिएको कानुनी अवरोध हटाउने भएको छ। निर्वाचन प्रहरी, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र को पोसाक खरिद सम्बन्धी अध्ययन उपसमितिले 19 बुधे कार्यविधि र कार्य अवधि सर्वसम्मतिले पारित गरेको छ। नेपाली काङ्ग्रेसको 15 महाधिवेशन अन्तर्गत नयाँ केन्द्रीय कार्य समिति चयनका लागि भोलि बिहान 10 बजेदेखि मतदान हुनेछ। सरकारले मध्य प्रदेशको शिक्षा क्षेत्रमा समस्या पहिचान गरेर समाधान गर्ने भएको छ। दसैँ तिहार तथा छठ पर्वलाई लक्षित गर्दै आजदेखि विशेष सुरक्षा योजना लागू भएको छ। अविरल वर्षाका कारण अवरुद्ध जुम्ला बजार र भुलभुले सडक पुनः सञ्चालनमा आएको छ र आइसिसी क्रिकेट विश्वकप लिग 2 अन्तर्गत अभ्यास खेलमा नेपालले ओमान एलाई पराजित गरेको छ। हवस् त आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी राजेन्द्र रिजाललाई धन्यवाद। भोलि असोज 22 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौँला। अहिलेलाई दीपक आचार्य बिदा हुन्छु। नमस्कार, शुभरात्री।

0: 94 MHz कृष्णसार जत्तिकै तेज।
1: कॉफी रेडी।
2: वाव, थैंक यू। यो साँझलाई अच्छे सुगन्धित बनाउँछु मंगलदीप सेंट 3-in-1 को साथ।
3: I love the scent.
2: I love it too. हामीलाई मन पर्छ भने भगवानलाई पनि मन पर्छ।
3: मंगलदीप सेंट 3-in-1 परफ्यूम लाइक फ्रेग्रेंस।
4: साथी खबर निकै खुशी देखिन्छौ त, के काम गर्दै छौ आजकल? तिम्रो जीवन त खुशी छ नि?
5: काम पनि राम्रै छ, दाम पनि टन्नै छ साथी। प्रभु महालक्ष्मीको अभिकर्ता बनेर मन त सारै प्रसन्न छ।
4: वा साथी, सेवा सँगै मेवा मिल्ने क्या गजबको प्रगति!
5: धन सँगै इज्जत पनि कमाइने, अभिकर्ता बनेर भविष्य पनि बनाइने। सेवामा सम्मान, पेसामा गर्व। ढुकढुक होइन ढुक्क हौ, प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सकै अभिकर्ता बनौ।
6: हाय, के गर्ने होला अब? सुगर पनि बढ्दैछ, थाइरोइडको समस्या अझ छुट्टै छ। कति ठाउँमा देखाएँ तर भएन।
7: ए, तिमी यति चिन्तित किन? के भयो फेरि?
6: के भने नि, डाक्टरले मलाई हार्मोनको समस्या छ भन्नुभयो, अनि त्यसैमा बच्चा नहुँदा मलाई झन् टेन्सन भइरहेको छ।
7: ए, अब चिन्ता लिनु पर्दैन, मैले राम्रो खबर सुनेको छु।
6: कस्तो खबर?
7: अब प्रत्येक दिन सुगर, थाइराइड तथा हार्मोन रोगका विशेषज्ञ डाक्टर अल्ताबान राही, एमडी इन्टरनल मेडिसिन TU, एन्डोक्राइनोलोजिस्ट सर गंगाराम हस्पिटल दिल्ली यहाँ नै सेवा दिनुहुन्छ।
6: ए, साँच्चै?
7: अझ सुन, महिला बाझोपन तथा निसन्तान रोग सम्बन्धी पनि प्रत्येक दिन चेक जाँच तथा परामर्श सेवा पनि उपलब्ध छ।
6: ए, त्यो त झन् राम्रो
7: हो नि। डाक्टर पूनम आचार्य MBBS, MD KU, IVF स्पेसलिस्ट इन्डिया र डाक्टर सूरज राज भट्टराई MBBS, MS KU, वरिष्ठ कन्सल्टेन्ट जनरल तथा ल्याप्रोस्कोपिक सर्जनबाट सेवा पाइन्छ।
6: वाह, अब त मलाई धेरै ढुक्क लाग्यो।
7: अझै अरू सेवाहरू पनि छन्, दैनिक ओपिडी सेवा, गुणस्तरीय फार्मेसी सेवा, भिडियो एक्सरे, ECG तथा सम्पूर्ण प्याथोलोजी सम्बन्धी जाँच सेवा।
6: यो त पुरा प्याकेज जस्तै भयो नि।
7: हो त, अब ढिला नगर, जाऊ आजै गइहाल उपचार गर्न।
6: हजुर, आजै सम्पर्क गर्नुहोस् सुपर पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर, बिपी चोक, नेपालगञ्ज। फोन नम्बर 081-531-860 र 081-531-861।
7: अब चिन्ता होइन, समाधानको सही ठाउँ सुपर पोलिक्लिनिक।
8: रंग बहार, रंग बहार।
9: बर्जर सँगै उपहारै उपहार, बम्परमा यामाहा रेजियर।
8: बर्जर पेन्सले घर रंगाउनुहोस् र लकी ड्र मार्फत यामाहा रेजियर 125 स्कुटर बम्पर उपहार जित्ने मौका पाउनुहोस्।
9: साथै 65 इन्चको स्मार्ट टिभी, रेफ्रिजरेटर, वासिङ मसिन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि। घर रंगाऊ, खुशी बनाऊ, उपहार जित्ने अवसर पाऊ।
8: बर्जर पेन्स।
10: समय बदलियो, पुस्ता फेरियो, तर साथ साथ उस्तै छ।

0: drip on ya. Extreme energy drink.
1: स्वयं सेविका दिदीज्यू नमस्कार. हजुरलाई कति फोन गरे, मेसेज पनि पठाए, सम्पर्क नै हुन सकेन भन्या.
2: ए मुना बहिनी हो, किन अत्तालिनु भएको? ल अब सम्पर्क भइहाल्यो नि, के भयो भन त छिटो.
1: स्वयं सेविका दिदी हेर्नु न, मेरो 4 वर्षकी छोरीलाई 4-5 दिनदेखि ज्वरो आएको थियो, अनि अहिले फेरि शरीरभरि बिमिरा पनि आएको छ. लौ न के गर्ने होला दिदी.
2: ए ढिलो नगरिकन छोरीलाई स्वास्थ्य संस्था लिएर गइहाल मुना बहिनी, दादुरा आएको पनि हुनसक्छ, र अरू बच्चालाई पनि यस्तै छ भने तुरन्त स्वास्थ्य संस्था लिएर जान भन्नु है.
3: कुनै पनि बालबालिका वा व्यक्तिको शरीरको कुनै पनि भागमा बिमिरा सहित ज्वरो आएमा नजिकैको स्वास्थ्य संस्था गएर स्वास्थ्य कर्मीलाई भेटेर वा पैसा नलाग्ने हेलो स्वास्थ्य 1115 फोन गरी तुरुन्तै जानकारी गराउनु. पिएचआरडी नेपाल, युनिसेफ नेपाल, द पेन्डेमिक फन्ड, नेपाल सरकार, स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय, स्वास्थ्य सेवा विभाग, इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखा.
4: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा तेस्रो तथा अन्तिम भाग. शर्माजीको घरलाई भूकम्पले हल्लाइरहेको हुन्छ, झ्याल बाहिर धुलोले ढाक्छ, बत्ती फोन सबको लाइन काटिन्छ, सब धेरै डराएका हुन्छन्, तर एकछिनमा भूकम्प रोकिन्छ. शर्माजीले श्री FE550D बनाएको घरलाई फेरि केही भएको हुँदैन, अनि त्यसपछि शर्माजीको परिवारको जिन्दगी ढुक्कले चल्न थाल्छ. अनि वर्षौँ पछि फेरि एक दिन ठुलो भूकम्प आउँछ. श्री FE550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टिल.
5: नाक कान र घाँटीका रोगीहरूको लागि विशेष सूचना.
6: फेरी अञ्चल अस्पतालमा लामो समय काम गरी सेवा निवृत्त प्रमुख कन्सल्टेन्ट ENT विशेषज्ञ डाक्टर रमेश कुमार श्रेष्ठ र हाल फेरी अञ्चल अस्पतालमा नाक कान घाँटी विभागमा कार्यरत ENT कन्सल्टेन्ट डाक्टर सगुन श्रेष्ठसँग उपचारको लागि मिलिजुली मेडिकल हल इदगाह रोड नेपालगञ्जमा हप्ताको 7 दिन सेवा उपलब्ध छ. हाम्रा थप सेवाहरू: एक्सरे, इन्डोस्कोपी, प्रयोगशाला, अडियोग्राम तथा आवश्यक परेको खण्डमा बिरामीलाई अपरेसनको पनि व्यवस्था छ. विस्तृत जानकारीको लागि मिलिजुली मेडिकल हल इदगाह रोड नेपालगञ्ज, सम्पर्क फोन नम्बर 081531380, मोबाइल 98580-30479 र 98480-21380.
7: रंग बहार, रंग बहार.
8: बर्जर संगे उपहारे उपहार. बम्पर मा यामाहा रेजियार.
7: बर्जर पेन्सले घर रंगाउनु होस् र लकी ड्र मार्फत यामाहा रेजियार 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्.
8: साथै 65 इन्च को स्मार्ट टीवी, रेफ्रिजरेटर, वाशिंग मशीन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि. घर रंगाओ, खुशी बनाओ, उपहार जित्ने अवसर पाओ.
7: बर्जर पेन्स.
9: अब टाउको तथा नसा सम्बन्धी रोगको लागि लखनऊ जानै नपर्ने. तपाईँ हाम्रै नजिकको सहर बहराइचमा अब विश्वसनीय न्युरोसर्जरी सेवा उपलब्ध छ.
10: मा पितम्बरा ब्रेन स्पाइन एन्ड ट्रमा सेन्टर,
9: जहाँ बिरामीको उपचारका लागि उपलब्ध हुनुहुन्छ केजी यामयु लखनऊका अनुभवी न्युरोसर्जन डाक्टर शिवम ए मधेसिया, MBBS, MS, MCS न्युरोसर्जनबाट सहुलियत दरमा उपचार सेवा पाउन सक्नुहुनेछ.
10: हामी कहाँ टाउकोमा चोट, टाउको हड्डीको फ्र्याक्चर, मस्तिष्कको नसा फुट्ने समस्या, ब्रेन हेमरेज, ब्रेन ट्युमर, हाइड्रोसेफलास अर्थात् टाउकोमा पानी जम्ने समस्या, दिमागी ज्वरो, माइग्रेन तथा पुरानो टाउको दुखाइ र ट्राइजेमिनल न्युरालजिया जस्ता अनुहारमा दुखाइ रहने जटिल रोगहरूको उपचार सेवा उपलब्ध छन्।
9: त्यसै गरी मेरुदण्डको हड्डीको ट्युमर TB, मेरुदण्डको हड्डीको फ्र्याक्चरको सानो पलबाट गरिने अपरेसन, कम्मर दुख्ने, हात वा खुट्टामा झमझम हुने, हात खुट्टा सुन्निने, कमजोरी हुने वा कम्पन्न हुने समस्या, डिस्क सर्ने, घाँटी अड्किने तथा ढाडमा जन्मजात घाउको पनि भरपर्दो उपचार गरिन्छ।
10: यहाँ उपलब्ध सेवाहरू: ब्रेन सर्जरी, स्पाइन सर्जरी, ट्रमा केयर, न्युरो क्रिटिकल केयर र 24 घण्टा इमर्जेन्सी सेवा पनि उपलब्ध छन्। त्यसै गरी स्याम डायग्नोस्टिकबाट रोग जाँचको गुणस्तरीय सेवा समेत उपलब्ध छ.
9: ठेगाना अस्पताल रोड, भिटु मलको अगाडि बहराइज आजै सम्पर्क गर्नुहोस्। भारतीय नम्बर +91 911 8442021 र +91 99192211। त्यसै गरी नेपाली नम्बर 9769249392। माथिका सबै नम्बरहरूमा वाट्सएपबाट पनि मेसेज र फोन गर्न सक्नुहुनेछ।
11: विजया दशमी तथा शुभ दीपावली एवं छठ पर्व 2083 सालको पुनित उपलक्ष्यमा हामी हाम्रा सम्पूर्ण विद्यार्थी, अभिभावक, शिक्षा प्रेमी, बुद्धिजीवी, व्यापारी, उद्योगी, समाजसेवी तथा शुभचिन्तकहरूमा सुख, शान्ति, सुस्वास्थ्य, दीर्घायु तथा उत्तरोत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौ।
12: विद्यालय परिवार समावेशी इङ्ग्लिस स्कुल, बाइपास रोड, नेपालगञ्ज 4, बाँके। सम्पर्क नम्बर 081531337।
13: यो कृष्ण सार एफएम
14: 94 मेगाहर्ज कृष्ण सार जत्तिकै तेज।

0: हाय, के गर्ने होला अब? सुगर पनि बढ्दैछ, थाइराइडको समस्या अझ छुट्टै छ। कति ठाउँमा देखाएँ तर भएन।
1: ए, तिमी यति चिन्तित किन? के भयो फेरि?
0: के भने नि, डाक्टरले मलाई हार्मोनको समस्या छ भन्नुभयो, अनि त्यसैमा बच्चा नहुँदा मलाई झन् टेन्सन भइरहेको छ।
1: ए, अब चिन्ता लिनु पर्दैन, मैले राम्रो खबर सुनेको छु।
0: कस्तो खबर?
1: अब प्रत्येक दिन सुगर, थाइराइड तथा हार्मोन रोगका विशेषज्ञ डाक्टर अल्ताबान राही, एमडी इन्टर्नल मेडिसिन टियु, एन्डोक्राइनोलोजिस्ट सर गङ्गाराम हस्पिटल दिल्ली यहाँ नै सेवा दिनुहुन्छ।
0: ए, साँच्चै?
1: अझै सुन, महिला बाझोपन तथा निसन्तान रोग सम्बन्धी पनि प्रत्येक दिन चेक जाँच तथा परामर्श सेवा पनि उपलब्ध छ।
0: ए, त्यो त झन् राम्रो
1: हो नि। डाक्टर पुनम आचार्य एमबिबिएस, एमडी केयु, आइभीएफ स्पेसलिस्ट इन्डिया र डाक्टर सुरज राज भट्टराई एमबिबिएस, एमएस केयु, वरिष्ठ कन्सल्टेन्ट जनरल तथा ल्याप्रोस्कोपिक सर्जनबाट सेवा पाइन्छ।
0: वाह, अब त मलाई धेरै ढुक्क लाग्यो।
1: अझै अरू सेवाहरू पनि छन्। दैनिक ओपिडी सेवा, गुणस्तरीय फार्मेसी सेवा, भिडियो एक्सरे, एक्सरे, इसिजी तथा सम्पूर्ण प्याथोलोजी सम्बन्धी जाँच सेवा।
0: यो त पुरा प्याकेज जस्तै भयो नि।
1: हो त, अब ढिला नगर, जाऊ आजै गइहाल उपचार गर्न।
0: हजुर, आजै सम्पर्क गर्नुहोस् सुपर पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर, बिपी चोक, नेपालगञ्ज। फोन नम्बर 081531860 र 081531861।
1: अब चिन्ता होइन, समाधानको सही ठाउँ सुपर पोलिक्लिनिक।
2: यो कृष्ण सार एफएम
3: 94 मेगाहर्ज, कृष्ण सार जत्तिकै तेज।
4: खुसीको खबर।
5: हाम्रै सहर नेपालगञ्जमा वर्षौंदेखि सेवा दिँदै आइरहेको नेपालगञ्ज नेसनल अस्पतालमा विशेषज्ञ डाक्टरहरूद्वारा दैनिक रूपमा विभिन्न स्वास्थ्य सेवा प्रदान हुँदै आइरहेको छ। यस अस्पतालमा दैनिक रूपमा विभिन्न विशेषज्ञहरूद्वारा ओपिडी सेवा हुनुका साथै विभिन्न सेवाहरू भइरहेको जानकारी गराइन्छ।
4: हजुर, हाम्रो यहाँ सर्जरी सम्बन्धी सम्पूर्ण उपचार, प्रसूति तथा स्त्री रोग सम्बन्धी सम्पूर्ण उपचार, नसा तथा हड्डी रोग सम्बन्धी सम्पूर्ण उपचार, मस्तिष्क तथा मानसिक सम्बन्धी सम्पूर्ण उपचार, छाला रोग सम्बन्धी उपचार, छाला रोग सम्बन्धी सम्पूर्ण उपचार, नाक कान घाँटी सम्बन्धी सम्पूर्ण उपचार, सुगर, ब्लड प्रेसर, मुटु रोग, पेट, छाती, कलेजो सम्बन्धी सम्पूर्ण उपचार, प्याथोलोजी ल्याब सम्बन्धी सम्पूर्ण उपचार, भिडियो एक्सरे, डिजिटल एक्सरे तथा अन्य सम्पूर्ण सेवा सहित गुणस्तरीय अस्पतालका साथै प्रत्येक महिनाको अन्तिम शुक्रबार काठमाडौँ मेडिसिटी अस्पतालबाट सुगर र थाइरोइडको उपचारका लागि डाक्टर सुमन बराल आउने जानकारी पनि गराउन चाहन्छौँ।
5: नोट, यस अस्पतालमा कार्यरत सम्पूर्ण डाक्टरहरूद्वारा प्रत्येक महिनाको अन्तिम शनिबार निशुल्क ओपिडी सेवा हुनुका साथै जाँचहरूमा 20% विशेष छुटको व्यवस्था गरिएको छ।
4: सम्पर्क नम्बर 081536465, 98239806665 र 98482804665। नेपालगञ्ज नेसनल अस्पताल, बिपी चोक, नेपालगञ्ज।
6: हाम्रो बिहे भएको पनि 8 वर्ष भइसक्यो। सबैले एउटै प्रश्न सोध्छन्, खुसीको खबर कहिले सुनाउने भनेर।
7: मलाई थाहा छ तिमी कति पीडामा छौ, तर हामीले अहिले आशा मार्नु हुँदैन।
6: कति अस्पताल धायौ, कति उपचार गरायौ, अब त सपना पनि अधुरै रहने हो कि जस्तो

0: त्यो लाग्न थालेको छ।
1: होइन, हामीसँग अझै आशा छ। मैले शुभश्री आइबिएफ क्लिनिकको बारेमा धेरै सुनेको छु, जहाँ धेरै दम्पतिहरूको काख भरिएको छ।
2: सन्तान सुखको यात्रामा तपाईँको भरोसाको साथी शुभश्री आइबिएफ क्लिनिक, अनुभवी विशेषज्ञ चिकित्सक, आधुनिक प्रविधि र व्यक्तिगत हेरचाह सहित।
3: हाम्रो जीवनमा पनि आखिर त्यो दिन आयो।
1: धन्यवाद शुभश्री आइबिएफ, हाम्रो सपना साकार बनाइदिनु भएकोमा।
2: थप जानकारीका लागि शुभश्री आइबिएफ क्लिनिक, सोल्टीमोड, काठमाडौँ। फोन नम्बर 98 61 14 16 99।
4: बधाई छ है दाई, छोरीको बिहे पक्का भएछ रे। यही कुरा सुनेर तपाईँलाई भेट्न आएकी हुँ म।
5: हो नि बहिनी, छोरीलाई 16 वर्षमै राम्रो केटा भेटियो, अब त चिन्ता सकियो, ढुक्क भइयो।
4: दाई, नानी त अझै 16 वर्षकी मात्रै भइन्, तपाईँले ठुलो गल्ती गर्दै हुनुहुन्छ। सुन्नुहोस् दाई, म पनि 16 वर्षमै बिहे गरेर आएकी थिएँ। सबैले भनेका थिए भाग्यमानी छोरी, तर मेरो पढाइ छुट्यो, मेरो सपना छुट्यो, मेरो बाल्यकाल छुट्यो। अहिले मेरा श्रीमानले अर्को बिहे गरेर अलग्गै बस्नुभएको छ। मेरो जीवन सङ्घर्ष र पीडाले भरिएको छ। यदि समय फर्काउन पाएको भए म बाल विवाह कहिल्यै गर्दिनथे। कृपया तपाईँको छोरीलाई पढ्न दिनुहोस् दाई।
5: तर बहिनी, मैले त निमन्त्रणा कार्ड समेत बाँडिसकेँ, अब समाजले के भन्छ? मेरो बेइज्जत हुन्छ।
4: दाई, समाजले भनेको सबै कुरा सही हुँदैन। बाल विवाहले छोरीको भविष्य मात्र होइन, पुरा परिवारको सपना पनि तोड्न सक्छ। नेपालको संविधान 2072 प्रत्येक बालबालिकालाई बाल विवाहबाट संरक्षित हुन पाउने हकको व्यवस्था गरेको छ। नेपालको कानुन अनुसार 20 वर्ष उमेर नपुगी विवाह गर्न वा गराउन पाइँदैन। यसरी गरेको विवाह स्वत बदर हुनेछ। यदि कसैले 20 वर्ष उमेर नपुगी विवाह गर्ने गराउने गरेमा 3 वर्षसम्म कैद र 30,000 रुपियाँसम्म जरिवाना हुनेछ भन्ने व्यवस्था गरेको छ।
5: हुन्छ बहिनी, तिमीले मेरो आँखा खोलिदियौ। अब मेरी छोरीको काँधमा विवाहको जिम्मेवारी होइन, सपनाको किताबको भारी हुनेछ, र उनी पढेर सक्षम भएपछि मात्रै विवाहबारे सोच्नेछु।
6: हजुर, बाल विवाह परम्परा होइन, बाल अधिकारको हनन हो।
7: बाल विवाह रोकौ, बाल बालिकाको भविष्य जोगाऊ।
8: सामाजिक विकास मञ्च SDF बाँके, ओल्ड भिजन इन्टरनेसनल नेपाल र रेडियो कृष्णसार FM द्वारा जनहितमा जारी सन्देश।
9: नमस्ते दाई।
10: नमस्ते नमस्ते, धेरै दिन पछि देख्यौ त भाइ।
9: विदेश जान आँटेको दाई, प्रोसेस गर्दै थिए। अहिले भर्खरै एभरेस्ट इन्टरनेसनल पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टरबाट स्वास्थ्य जाँच गराएर आएको।
10: समयमै सही ठाउँमा गएछौ त। अब जहाँ पाए त्यही स्वास्थ्य परीक्षण गराउँदा त ठगिने सम्भावना पनि त हुन्छ नि।
11: तपाईँ पनि वैदेशिक रोजगारीका लागि जाँदै हुनुहुन्छ भने नक्कली स्वास्थ्य परीक्षणदेखि सावधान।
12: सुदूरपश्चिम कर्णाली तथा लुम्बिनी प्रदेशको श्रम मन्त्रालयबाट मान्यता प्राप्त एकमात्र पुरानो नेपालगञ्जमा रहेको एभरेस्ट इन्टरनेसनल पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टरमा आउनुहोस्। ग्यारेन्टीको साथ स्वास्थ्य जाँच गराउनुहोस्। अनलाइन स्वास्थ्य परीक्षण गराउनु नै सबैभन्दा उत्तम उपाय हो।
8: हाम्रा विशेषताहरू:
12: वैदेशिक रोजगारमा जाने कामदारको ग्यारेन्टीका साथ अनलाइन मेडिकल गरिन्छ।
8: प्रत्येक दिन पेट, छाती, मुटु तथा सुगर, थाइराइड रोग विशेषज्ञबाट ओपिडी सेवा।
12: महिला तथा प्रसूति रोग सम्बन्धी उपचार सेवाको साथै निसन्तान, बाझोपन सम्बन्धी नियमित उपचार तथा परामर्श सेवा।
8: प्रत्येक महिनाको तेस्रो बुधबार सुगर, थाइराइड तथा हार्मोन रोग विशेषज्ञ डाक्टर सुनिल चौधरीबाट उपचार तथा परामर्श सेवा।
12: प्रत्येक महिना हार्दिक IBF काठमाडौँका निसन्तान, बाझोपन, महिला तथा स्त्री रोग विशेषज्ञ डाक्टर अर्चना साक्येबाट उपचार तथा परामर्श सेवा।
8: अत्याधुनिक प्रयोगशाला, इको कार्डियोग्राम, इको ECG, डिजिटल एक्सरे सेवा।
12: अत्याधुनिक AI प्रविधि जडित 4D 5D भएको भिडियो एक्सरे सेवा।
8: प्रत्येक शनिबार प्रयोगशाला सेवामा 40%-50% विशेष छुट सेवा।
12: प्रबन्ध निर्देशक एभरेस्ट इन्टरनेसनल पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर, प्रहरी तालिम केन्द्रको पश्चिमपट्टि, NIC एसिया ब्याङ्क भएको भवनको तेस्रो तल्ला, कारकान्तो चोक, नेपालगञ्ज।
8: सम्पर्क फोन नम्बर 081-530-274 र 98-580-21-822।
13: यो कृष्णसार FM
14: 94 मेगाहर्ज, कृष्णसार जत्तिकै तेज।

0: अया कान दुखेर हैरान भइराछ, के गर्ने कहाँ जाने होला।
1: बहिनी किन चिन्ता लिनुहुन्छ, बिर्नोज कान स्वास्थ्य सामुदायिक सेवा हुँदाहुँदै हाम्रा सेवाहरू नाक कान घाँटी रोग विशेषज्ञ तथा कान स्वास्थ्य प्राविधिकद्वारा दैनिक रूपमा कानको परीक्षण जाँच गर्नुका साथै अपरेसन गरिन्छ। कान नसुन्ने बिरामीहरूको लागि कान सुन्ने विभिन्न मेसिनहरू सहुलियत शुल्कमा उपलब्ध गराइन्छ। कानमा पर्न गएका विभिन्न प्रकारका बाहिरी वस्तुहरू, कानको कानेगुजी निकाल्ने, कानेगुजी तथा अन्य कानका फोहोर वस्तुहरूको सरसफाई समेत गरिन्छ। लामो समयसम्म कान पाकिरहेमा वा पिप आइरहेमा कान चिलाउने, कान दुख्ने, कान कराउने, कान डम्प हुने, कानबाट तरल पदार्थ निस्किने, कान कम सुन्ने बिरामीहरूको कान परीक्षण गर्नुका साथै प्राथमिक कान उपचार तथा आवश्यक सल्लाह सुझाव दिइन्छ।
2: साथै प्रयोगशालाको पनि व्यवस्था रहेको छ। अस्पताल शनिबार दिउँसो 1 बजेसम्म खुल्ला रहनेछ।
1: विस्तृत जानकारीको लागि ब्रिनोज कान स्वास्थ्य सामुदायिक सेवा फुलचेक्रा 5 नेपालगंज, सम्पर्क फोन नम्बर 081530244, 98580-81244।

0: sip on ya.
1: Extreme energy drink.
2: 소체 भन्दा सस्तोमा हाई क्वालिटीका सोफा र फर्निचर चाहियो? आउनुहोस् सोफा हब नेपालगञ्ज।
3: हरेक सामानको खरिदमा 1000 देखि 20000 सम्म छुट, 10 देखि 15 वर्ष सम्मको वारेन्टी, साथै फ्री डेलिभरीको सुविधा पनि। अहिले थमाथम बिक्री भइरहेको छ।
2: स्थान राजा चोक राष्ट्रिय वाणिज्य बैंकको अगाडि।
3: सम्पर्क 97051148070।
2: सोफा हब नेपालगञ्ज,
3: विश्वासमा नम्बर 1,
2: क्वालिटीमा सबैभन्दा बेस्ट।
4: रंग बहार, रंग बहार।
5: बर्जर संगे उपहारे उपहार। बम्पर मा यामाहा रेजियार।
4: बर्जर पेन्सले घर रंगाउनु होस् र लकी ड्र मार्फत यामाहा रेजियार 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्।
5: साथै 65 इन्चको स्मार्ट टिभी, रेफ्रिजरेटर, वाशिङ मशीन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि। घर रंगाऊ, खुशी बढाऊ, उपहार जित्ने अवसर पाऊ।
4: बर्जर पेन्स।
6: कार्बन लाभ प्राप्तिका लागि सामुदायिक साझेदारी कबुलियती वन समूहले लगानी योजना प्रस्ताव पेश गर्ने सम्बन्धी सूचना। नेपाल सरकार र विश्व बैंक बीच भएको उत्सर्जन न्यूनीकरण भुक्तानी सम्झौता बमोजिम नेपालको तराई भूपरिधि क्षेत्रका रौतहटदेखि कञ्चनपुर सम्मका 13 जिल्लाहरूमा कार्यान्वयन भइरहेको उत्सर्जन न्यूनीकरण कार्यक्रमको पहिलो किस्ता बापत नेपाल सरकारले करिब ₹1,34,00,000,000 कार्बन लाभ प्राप्त गरेको छ। उक्त कार्यक्रम कार्यान्वयनका लागि विश्व बैंकसँग भएको कार्बन उत्सर्जन भुक्तानी सम्झौता अनुसार लाभ वितरण योजना स्वीकृत गरी कार्यान्वयनमा ल्याएको छ। स्वीकृत लाभ वितरण योजना अनुसार चालु आर्थिक वर्ष 2083-84 स्वीकृत वार्षिक कार्यक्रममा समुदायद्वारा व्यवस्थित वन समूहलाई दिगो वन व्यवस्थापन, जीविकोपार्जन तथा क्षमता अभिवृद्धि कार्यक्रम कार्यान्वयनका लागि माथि उल्लेखित तराई भूपरिधिका FCPFER कार्यक्रम लागू भएका 13 जिल्लाका देयाय अनुसारको लक्षित समूहले लाभ वितरण योजनामा उल्लेखित लगानी योजना प्रस्ताव सहित यो सूचना प्रकाशन भएको मितिले 90 दिनभित्र सम्बन्धित डिभिजन वन कार्यालय वा सोझै रेड कार्यान्वयन केन्द्र बबरमहलमा पेश गर्नुहुन सम्बन्धित सबैमा यो सूचना प्रसारण गरिएको छ। तपसिल तराई भूपरिधिका FCPFER कार्यक्रम लागू भएका 13 जिल्लाका सामुदायिक वन, कबुलियती वन, साझेदारी वन समूह सबै दिगो वन व्यवस्थापनका क्रियाकलाप, प्रकृतिमा आधारित रेसा तथा वनजन्य उद्यम विकास, कृषि वन तथा नगदे बाली विकास, परम्परागत सिप तथा आयमूलक तालिम र लाभ वितरण योजना उल्लेखित नकारात्मक सूची बाहेकका क्रियाकलाप, वन तथा वातावरण संरक्षणका क्रियाकलाप। लगानी योजना प्रस्तावको अधिकतम बजेट सीमा प्रति हेक्टर ₹1,000। लगानी योजना तथा प्रस्ताव पेश गर्दा संलग्न गर्नुपर्ने विवरण समूहको कार्यकारिणी समिति वा साधारण सभाको निर्णयको प्रतिलिपि, अध्यक्ष, सचिव र कोषाध्यक्षले संयुक्त हस्ताक्षर गरेको अनुमानित लागत सहितको लगानी योजना, खाता सञ्चालन रहेको बैंकको चेकको छाया प्रति, सम्बन्धित वडा कार्यालयको सिफारिस, स्थायी लेखा नम्बर प्रमाण पत्रको प्रतिलिपि, स्थायी लेखा नम्बर नभएको हकमा नजिकैको सामुदायिक वन समूह वा साझेदारी वन समूहको सिफारिस, डिभिजन वन कार्यालय स्थित रेड सेल फोकल पर्सनको सिफारिस पत्र। प्रस्ताव पेश गर्ने ठेगाना सम्बन्धित डिभिजन वन कार्यालय वा सोझै रेड कार्बोनेट केन्द्रको इमेल redidicnp@gmail.com मा वा सूचना अधिकारीको फोन व्हाट्सएप नम्बर 98490-10358। नोट, लगानी योजनाको फारम रेड कार्बोनेट केन्द्रको वेबसाइट www.redd.gov.np बाट डाउनलोड गर्न वा सम्बन्धित डिभिजन वन कार्यालयबाट प्राप्त गर्न सकिनेछ।
7: ओहो दाई, कता जाँदै हुनुहुन्छ?
8: हिजो आज के भयो बहिनी? कहिले पखाला लाग्छ, दिशा गर्दा रगत आउँछ, मलद्वारमा घाउ, दिशा गर्दा दुख्ने, चिलाउने, रगत देखा पर्ने समस्या भएको छ, त्यही चेक गर्न जाँदैछु। बरु कतातिर राम्रो होला?
7: मा पार्वती आयुर्वेद क्लिनिक जानुस् न, त्यहाँ त नयाँ प्रविधि आयुर्वेदिक सार सूत्र विधिद्वारा जरैदेखि उपचार गरिन्छ नि।
9: हजुर, यदि तपाईँलाई पनि यस्तो समस्या छ भने बवासिर, एनालफिसर अथवा भगन्दर जस्तो रोगहरूबाट ग्रसित भइसक्नु भएको हुन सक्छ। यी समस्याहरूलाई नलुकाई रोगबाट सधैँका लागि छुटकारा, दैनिक कामकाज गर्न अप्ठ्यारो नहुने र कुनै प्रकारको जोखिम र अस्पतालमा भर्ना नहुनु पर्ने गरी जोर्नी दुख्ने वा बास सम्बन्धी रोग, मृगौलाको पत्थरी, महिलाहरूमा हुने विभिन्न प्रकारको रोग तथा पाठेघर सम्बन्धी रोग, मधुमेह, सुगर रोग, आन्द्रा तथा पेट सम्बन्धी रोग, छाला सम्बन्धी रोग, पुरुषमा हुने यौन क्षमतामा कमी, कलेजो सम्बन्धी रोग, अनुहारमा हुने डन्डीफोर जस्तो रोग र पुरानो पेटको अल्सर तथा अन्य रोगहरूको उपचार सफलताको साथ गरिन्छ।
10: डाक्टर भेट्ने समय बिहान 9 बजेदेखि 11 बजेसम्म, साँझ 4 बजेदेखि 7 बजेसम्म, शनिबार बिहान 9 बजेदेखि 1 बजेसम्म।
9: म पार्वती आयुर्वेद क्लिनिक, जिल्ला प्रशासन कार्यालय अगाडि, नेपालगञ्ज। सम्पर्क नम्बर 98480-27590 र 081-534-328।
11: सुन्नु न सावित्रीजी,
0: मलाई सोफा दराज डाइनिङ लगायत अफिसको सामान किन्न जानु पर्ने थियो, कहाँ जाने होला?
11: ए हो र, यसको लागि तपाईँले चिन्ता लिनै पर्दैन। यदि तपाईँ नेपालगञ्जमा आफ्नो घर, अफिस वा पसलका लागि गुणस्तरीय फर्निचर खोज्दै हुनुहुन्छ भने तपाईँको सही गन्तव्य हो अर्बन फर्निचर एन्ड फर्निसिङ हब प्राइभेट लिमिटेड, जुन नेपालगञ्जको सुर्खेत रोडमा रहेको छ।
0: ए हो र, त्यहाँ अर्डर अनुसार मैले भनेका सबै कुरा पाउँछ त?
11: पाउँछ नि, किन नपाउनु? त्यहाँ अर्डर अनुसार बेड, सोफा, डाइनिङ टेबल, अफिस टेबल, ड्रेसिङ टेबल, दराज लगायत सम्पूर्ण फर्निचर उपलब्ध छ। टिकाउ सामग्री, आकर्षक डिजाइन र उत्कृष्ट फिनिसिङका साथ उत्पादन गरिन्छ। एकपटक अवश्य भेट्नुहोस्, तपाईँ निराश हुनुहुने छैन। हजुर, अर्बन फर्निचर एन्ड फर्निसिङ हब प्राइभेट लिमिटेड, सुर्खेत रोड, नेपालगञ्ज। फोन नम्बर 98448785535 र 98082453।

0: sip on ya.
1: Extreme energy drink.
2: पश्चिम नेपालकै पहिलो डेडिकेटेड अर्थोपेडिक एन्ड ट्रमा सेन्टर नेशनल मल्टिकेयर हस्पिटल नेपालगञ्ज सुर्खेत रोडमा निरन्तर सेवामा छ। अब सबै सेवा एकै ठाउँमा।
3: हार्ट जोर्नी विशेषज्ञ डाक्टर सैयद सद्दामद्वारा दिइने सेवाहरू: हार्ट जोर्नी, नसा, बात तथा मेरुदण्ड रोगको सम्पूर्ण परामर्श, उपचार र शल्यक्रिया, साथै अन्य सेवाहरू: न्युरो सर्जरी, प्लास्टिक सर्जरी, जनरल सर्जरी, प्रसूति तथा महिला रोगको उपचार, नाक कान घाँटी तथा बाल रोग, फिजियोथेरापी, प्रयोगशाला र एक्सरे, 24 घन्टा इमर्जेन्सी तथा फार्मेसी सेवा।
2: विस्तृत जानकारीका लागि अर्थोपेडिक एन्ड ट्रमा सेन्टर नेशनल मल्टिकेयर हस्पिटल डिभिजन वन कार्यालयको सामुन्ने नेपालगञ्ज।
4: सम्पर्क नम्बर 081-531-386 र मोबाइल नम्बर 97-43-79-99-00।
2: विजया दशमी तथा शुभ दीपावली एवं छठ पर्व 2083 सालको पुनित उपलक्ष्यमा हामी हाम्रा सम्पूर्ण विद्यार्थी, अभिभावक, शिक्षाप्रेमी, बुद्धिजीवी, व्यापारी, उद्योगी, समाजसेवी तथा शुभचिन्तकहरूमा सुख, शान्ति, सुस्वास्थ्य, दीर्घायु तथा उत्तरोत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौँ।
4: विद्यालय परिवार समावेशी इङ्ग्लिस स्कुल, बाइपास रोड, नेपालगञ्ज 4, बाँके। सम्पर्क नम्बर 081-531-337।
5: यो कृष्ण सार एफएम
6: 94 मेगाहर्ज, कृष्ण सार जत्तिकै तेज।
7: चाड पर्व लक्षित विशेष सुरक्षा योजनाको केन्द्रमा के छ?
8: नागरिक सहकार्यलाई मुख्य आधार बनाएर हामीले यसपालि सुरक्षा योजना बनाएर लागू गरेको अवस्था छ।
7: केन्द्रीय प्रहरी प्रवक्ता संघको कुराकानी र हमास नेतृत्वको भीषण आक्रमणको तेस्रो वर्षगाँठमा इजरायलमा विभिन्न स्मृति कार्यक्रम। तर सबैभन्दा पहिले आजका प्रमुख विश्व समाचार।
9: समाचार फडिन्द्र दाहालबाट सुन्नुहोस्। युक्रेनका विभिन्न ठाउँहरू लक्षित गरी गरिएका हवाई हमलामा कम्तीमा 22 जना मारिएका छन्। किएवको पूर्वमा अवस्थित फ्रिलुकीमा आवासीय एकाइहरूको एउटा ब्लकलाई नष्ट गरिँदा 3 बालबालिकासहित 16 जनाले ज्यान गुमाएका छन्। उद्धारकर्ताहरूले भग्नावशेषमा खोज कार्य अझै जारी राखेका छन्। किएवमा कम्तीमा 2 जनाको ज्यान गएको छ र युक्रेनका प्रहरीले विस्फोटन नभएको एउटा रुसी बलिस्टिक क्षेप्यास्त्र निष्क्रिय गराएका छन्। राष्ट्रपति भोलोदोमिर जेलेन्स्कीले उक्त आक्रमण आज 74 वर्ष पुग्दै गरेका भ्लादिमिर पुटिनलाई रुसी सेनाले दिएको जन्मदिनको उपहार भएको टिप्पणी गरेका छन्। इजरायल र विश्वभरका मानिसहरूले हमास नेतृत्वका लडाकुहरूले अक्टोबर 7 गरेको हमलाको तेस्रो वर्षगाँठ पारेर विभिन्न कार्यक्रमहरू आयोजना गरिरहेका छन्। सो हमलामा झण्डै 1200 मारिएका थिए भने 250 भन्दा बढीलाई बन्धक बनाइएको थियो। त्यसको जवाफमा इजरायलले गाजामा सैन्य कारवाही थालेको थियो र त्यसमा 75,000 प्यालेस्टिनीहरू मारिएका हमासका अधिकारीहरूले जनाएका छन्। इजरायलमा स्मृति सभाहरू मौन धारण गरेर सुरु भएका थिए। शोक सन्तप्त परिवार र साथीहरूले आफ्ना प्रियजनको सम्झना गरिरहँदा कतिपयले हमलाको स्वतन्त्र जाँचको माग गर्दै आएका छन्। शल्यक्रिया र औषधिको प्रयोग विरुद्ध चेतावनी दिँदै विश्व स्वास्थ्य संगठनले पहिलो पटक बालबालिकामा बढिरहेको मोटोपनको दरसँग जुझ्ने उपायबारे एउटा मापदण्ड सार्वजनिक गरेको छ। बीबीसीकी ओर्लान्डा टिल भन्छिन्, यो विश्व स्वास्थ्य संगठनको प्रतिवेदनले हाल विश्वभर 11,70,00,000 बालबालिका र युवा युवतीमा मोटोपन रहेको र हालैका दशकमा यो संख्यामा भारी वृद्धि भएको उल्लेख गरेको छ। वयस्कहरूले मोटोपन घटाउने औषधिको प्रयोगलाई व्यापक बनाएका बेला डब्ल्युएचओले युवा उमेरका व्यक्तिहरूलाई त्यसो नगर्न चेतावनी दिएको छ। उसले त्योसँग जुझ्ने रणनीति बनाउँदा स्वस्थ आहार, शारीरिक गतिविधि र व्यवहार परिवर्तनमा ध्यान दिनुपर्छ भनेको छ बीबीसी संवाददाताको भनाई। बीबीसीका स्वास्थ्य संवाददाता भन्छन्, अधिकांश औषधिहरू 10 वर्षभन्दा बढी उमेरका बालबालिकालाई मात्र दिन मिल्ने गरी लाइसेन्स दिइन्छ, तर चिकित्सकहरूले त्यस विपरीत पनि औषधि प्रयोगको सिफारिस गर्छन् र औषधि कम्पनीहरूले 6 वर्षका कलिला बालबालिकामा पनि त्यसको परीक्षण गरेको पाइएको छ। रसायनशास्त्रतर्फको यस वर्षको नोबेल पुरस्कार फ्रान्सका हेनरी कागान र जापानका कान्सो सुआईलाई संयुक्त रूपमा दिइएको छ। ती वैज्ञानिकहरूले कसरी रासायनिक प्रतिक्रियाले कुनै मोलिक्युलका दुईवटा उस्तै स्वरूप तयार गर्छन् भन्ने देखाएका छन्। नोबेल कमिटीले यो खोज औषधि उत्पादनका लागि महत्त्वपूर्ण रहेको भन्दै कुनै मोलिक्युलको एउटा स्वरूपले रोगको निदान गर्न सक्ने तर उस्तै अर्को स्वरूपले त्यसो गर्न नसक्ने उल्लेख गरेको छ। र इन्डोनेसियाको एउटा अदालतले दर्जनौं भारतीय नागरिकहरूलाई पर्यटकीय क्षेत्र बालीमा अनलाइन जुवामा संलग्न रहेको आरोपमा जेल सजाय सुनाएको छ। उक्त समूहका व्यक्ति अघिल्लो वर्षदेखि जुवा घरहरूमा काम गर्दै आएका थिए। यो बीबीसी नेपाली सेवा हो।
7: साझापखमा पुनः स्वागत छ। रसुवा बाढीमा हराइरहेकाहरूलाई लक्षित गर्दै सरकारले 12 वर्षदेखि बेपत्ता व्यक्तिलाई मृत घोषणा गर्न सकिने प्रचलित कानुनी व्यवस्थालाई संशोधन गर्ने प्रक्रिया थालेको छ। सरकारले आज विपद सम्बन्धी केही ऐन संशोधनसहित 3 अध्यादेश जारी गर्न राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय गरेको प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए। कानुनी जटिलताका कारण भोटेकोसी त्रिशुली बाढीमा परि बेपत्ता भएकाका परिवारले समस्या भोग्दै आएका थिए। उक्त बाढीमा परेका 1455 जनाको शव फेला परे पनि 5285 जना अझै बेपत्ता छन्। एक रिपोर्ट। आज बसेको मन्त्री परिषद बैठकले भूमि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, वन सम्बन्धी केही ऐनलाई संशोधन गर्ने अध्यादेश र विपद सम्बन्धी केही ऐनलाई संशोधन गर्ने अध्यादेश जारी गर्न राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय गरेको प्रवक्ता पोखरेलले बताए। उनका अनुसार भोटेकोसी बाढीको पृष्ठभूमिमा सरकारले बेपत्ता व्यक्तिलाई मृत घोषणा गर्न सकिने कानुनी प्रावधान संशोधन गरी अवधि छोट्याउन खोजेको हो।
0: यसभन्दा अघि 12 बेपत्ता भएका व्यक्तिहरूलाई बल्ल मृत घोषणा गर्ने प्रावधान थियो भने त्यसलाई अलिकति छोटाइएको छ। लगायतका उल्लेखनीय रूपमा नै छोटाउने कुरा छ। 12 भएको उसमा त्यसलाई लगभग 45 हाराहारीमा ल्याउने।
7: कानुनी जटिलताका कारण राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बेपत्ता व्यक्तिका सम्बन्धमा आवश्यक निर्णय लिन सकिरहेको थिएन। नयाँ कानुन बनेपछि बेपत्ता व्यक्ति सम्बन्धी प्रक्रिया सहज हुने अपेक्षा गरिएको प्राधिकरणका कार्यकारी प्रमुख धर्मराज उप्रेतीले बीबीसीसँग बताए।
10: मृत्यु भइसकेका व्यक्तिको डेथ सर्टिफिकेट दिनको लागि र मृत्यु सरह घोषणा भएको व्यक्तिलाई पनि डेथ सर्टिफिकेट दिनको लागि उहाँले इन्सुरेन्सको क्लेम गर्नुपर्ने होला। विदेशी नागरिकको हकमा पनि उनीहरूको चाहिँ पाउने इन्सुरेन्स आदि इत्यादि कुरा होला। यी सबै कुरालाई चाहिँ यसले सजिलो बनाउँछ र नेपाल सरकारले तोकेको जुन मापदण्ड अनुसार पाउने राहत छ त्यो पनि पाउँछ र त्यसको लागि पनि यसले बाटो खोल्छ भन्ने हो।
7: लामो समयसम्म आफन्तको अवस्थाबारे कुनै जानकारी नपाएका कतिपय परिवारले प्रतीकात्मक शव बनाएर अन्तिम संस्कार गरिरहेका छन्। रसुवा र नुवाकोटका कतिपय बाढी प्रभावित परिवारले आफ्नो परम्परा अनुसार बेपत्ता आफन्तजनको काजक्रिया गरिरहेका दृश्य हिजो आज पनि देखिराखिएको नुवाकोट स्थित बीबीसी संवाददाता शक्तिमाया तामाङ बताउँछिन्। उनका अनुसार लामो समय बितिसक्दा पनि बेपत्ताको अवस्था पत्ता नलागेपछि आश मारेर अन्तिम संस्कार गर्नु परेको परिवारजनको भनाइ छ। एक रिपोर्ट।
11: उनीहरूले आफ्नो हराएका आफन्त अब फर्केर आउँदैन भनेर मृतकका नाममा गरिने संस्कार अनुसार घेवा गर्न थालेका छन् भने कतिपय भने गर्ने तयारीमा रहेको बताउँछन्। होल्डिङ सेन्टरमा बस्दै आएकी योगिता तामाङले बाढीमा सासुआमा सहित परिवारको 4 गुमाइन्। योगिताका अनुसार अब फर्किन्छ भन्ने आशा नहुँदा संस्कार अनुसार अन्तिम कार्य गर्न थालेको हो।
12: खोजिरहेछु अब पाउँदैन, नपाएपछि त अब यत्रो दिन भइसक्यो पाउँदैन, होइन गेवा नै गर्नु पर्यो, गेवा त अब यो 22 कार्य हो।
11: रसुवाका नोरक्याल तामाङले श्रीमती आमा बुबा सहित परिवारको 11 जनाको घेवा आज सकाएको बताए।
13: तिन दिन गर्ने थियो, जलन थियो, अहिले यस्तो भारीले घुमाउँदाखेरि गरौँ भने कता गरौँ, अब बसौँ कता बसौँ, खाउँ कहाँ खाउँ, उनीहरू मरेर गयो भने केही होस् भनेर चाहिँ मेरो मनमा सोचेर घेवा गर्नुभयो।
11: बाढीमा हराएकाहरूलाई काठमाडौँका विभिन्न अस्पताल चितवन र पोखरासम्म गएर खोजे तापनि केही जानकारी नपाएपछि संस्कार अनुसार घेवा सकाएको लोसेन तामाङले बताए। उनको अनुसार बाढीमा हराएका श्रीमती, 3 छोरी, बहिनी ज्वाई लगायत परिवारको घेवा सकाएको हो।
14: अस्पतालतिर कहीँ अब बिरामी छ होला, कहीँ उपचार होला भनेर मैले ठाउँ ठाउँमा डाक्टरहरूसँग कन्ट्याक्ट गरेर फोन गऱ्यो। फोनबाट मेरो कन्ट्याक्ट नम्बर दिएर मेरो नाम दिएर अनि त्यो खोज्दाखेरि नभएर अनि लास नभेऱ्यो भने अब उनीहरूलाई अब केही खानेकुरा पठाउनु पर्ला भनेर लामाहरूसँग सल्लाह गरेर गम्बुमा गएर अनि छेमीहरू गऱ्यो, कहिले जस्तो गर्न सकेन, ऋण थापेर त्यति।
11: आफूहरूको संस्कार अनुसार मृत्यु भएको 49 3 दिन लगाएर घेवा गर्दै आएकोमा यसपटक भने विपत्तिको कारण तिथि हेर्दै एकै दिन धेरैजनाको संस्कार अनुसार घेवा गरेर बिदावारी गरेको परिवारले बताएका छन्। शक्तिमाया तामाङ, बीबीसी नुवाको।
7: तपाईँ बीबीसी नेपाली सेवा सुनिरहनु भएको छ। गत साताबाट हामीले भोटेकोसी त्रिशुली नदीको बाढीबाट प्रभावितहरूका लागि विपदमा परेका बेला काम लाग्ने जीवन उपयोगी जानकारीहरूसहितको नयाँ रेडियो कार्यक्रम बीबीसी हातेमालो सुरु गरेका छौँ। बीबीसी हातेमालो कार्यक्रम अहिले 9 बजे स्वतन्त्र रेडियोहरूको सञ्जाल एकोराब मार्फत प्रभावित क्षेत्रका एफएम स्टेसनहरूबाट सुन्न सकिन्छ। अब अर्को विषय, आसन्न ठूला चाडपर्वलाई लक्षित गर्दै प्रहरीले आजदेखि देशभर विशेष सुरक्षा योजना कार्यान्वयनमा ल्याएको छ। योजनामा सर्वसाधारणको सुरक्षा, औद्योगिक प्रतिष्ठानको सुरक्षा तथा सडक सुरक्षा लगायतका विषयलाई प्राथमिकतामा राखिएको छ। यसै सन्दर्भमा हामीले केन्द्रीय प्रहरी प्रवक्ता अविनारायण काफ्लेलाई टेलिफोन सम्पर्क गरी सुरुमा यस वर्षको विशेष सुरक्षा योजनामा विगतको तुलनामा के कस्ता नयाँ तथा फरक विषय समेटिएका छन् भनेर सोधेका छौँ।
15: विगत भन्दा फरक भनेको हामीले विशेषत यो प्रविधिमा आधारित सुरक्षा निगरानी, खास गरी सिसिटिभीबाट प्रमुख बजार, चोक, नाका तथा भिडभाड क्षेत्रको निगरानी बढाएको अवस्थाहरू छ। ड्रोनको प्रयोग हामीले बढाएको अवस्थाहरू छ र एरियल सर्भेलेन्स हामी गर्दैछौँ। त्यसै गरी बडी वन क्यामेरा हामी म्याक्सिमम् प्रहरी कर्मचारीहरूमा हामी उपलब्ध गराउँछौँ। आवश्यक स्थानमा तालिम प्राप्त कुकुरबाट पनि डग स्नाइपिङको सर्चको कामहरू गर्छौँ। प्रहरी सञ्चार प्रणाली मार्फत रियल टाइम सूचना आदान प्रदान हुन्छ। सूचनामा आधारित हामी चेकिङ प्रणाली सुरु गरेको अवस्थाहरू छ। जस्तै कुनै सवारी साधन ओभर स्पिडिङमा छ वा ट्राफिक नियम उल्लङ्घन गरेर अगाडि बढ्दैछ भने त्यहाँ दिएको सूचना अघिल्लो स्टेसनले बस चालकलाई नियन्त्रण लिएर त्यहाँ चेक जाँचको कार्य हुन्छ। त्यसमा अर्को हामीले गर्न खोजेको काम भनेको लाइसेन्स लापसे मापसे चेक हामीले बढाएको अवस्थाहरू छ। त्यो पनि हामी सवारी साधन छुट्ने ठाउँमै गर्छौँ। प्रविधिमा आधारित अर्को डिजिटल ठगीलाई विशेष निगरानी गरेका छौँ। त्यसरी हामी अगाडि बढ्छौँ।
16: विशेष सुरक्षा योजना अन्तर्गत देशभरि कति संख्यामा सुरक्षाकर्मी परिचालन गरिनेछ र ड्रोनको पनि उल्लेख गर्नुभयो, के कति त्यसको प्रयोग हुनेछ?
15: देशभरि गरेर हामीले करिब करिब 13,000+ ठाउँमा हामी ड्युटी राख्छौँ। त्योमा चाहिँ हाम्रो 50,000+ प्रहरी कर्मचारीहरू खटिनुहुनेछ। त्यसमा ड्रोन पनि हामीले प्रत्येक जिल्ला हामीसँग उपलब्ध भए अनुसार प्रदेश, काठमाडौँ, विशेष सहरहरूमा प्रयोग गर्छौँ। चोरी तथा लुटपाट हुन सक्ने सम्भावनालाई, जुवातास तथा अवैध सट्टेबाजीका कुराहरू, लागु औषध नियन्त्रणका कुरा, अवैध मदिरा नियन्त्रण, कालो बजारी तथा कृत्रिम अभावमा नि विशेष ध्यान केन्द्रित हुनेछ। बोर्डर एरियामा हुन सक्ने, सीमा नाकामा हुन सक्ने अपराधहरू, यसमा तस्करीका कुराहरूमा पनि हामी विशेष निगरानी गर्छौँ, विशेष ध्यान दिन्छौँ र विशेष प्रहरी परिचालन गरेर नियन्त्रण गर्छौँ।
16: अब अन्त्यमा खास गरेर लामो यात्रा गर्ने बेला हो, मान्छेहरू घर छोडेर लामो यात्रामा पनि निस्केका हुन्छन्, आम मानिसहरूलाई के सुझाव छ यहाँहरूको?
15: यसपालिको सुरक्षा योजनाको विशेष ध्यान केन्द्रित भनेको अपराधको नियन्त्रण र घटित अपराधको सफल अनुसन्धान र दुर्घटनाको न्यूनीकरण र जनधनको क्षतिमा न्यूनीकरण ल्याउने, एकदम कमी ल्याउने भनेर विशेष हाम्रो यसमा पहल छ। र यस्तो खालको कुनै किसिमको कसैले ओभर स्पिडमा सवारी साधन चलाएको छ, मापसी गरी सवारी साधन चलाएको छ वा ट्राफिक नियम उल्लङ्घन गरेको छ भने आम नागरिकले नजिकको प्रहरी कार्यालयमा अर्थात् 100 सयमा फोन गर्न पनि म सबैमा विशेष अनुरोध पनि गर्छु। सँगसँगै खाली रहेका घरहरू खाली राखेर जुन जानुहुन्छ, कुनै शङ्कास्पद वा आपराधिक गतिविधि देखिएमा तत्काल प्रहरीलाई खबर गर्नु भनाइ छ। क्या इफ यु सी समथिङ से समथिङ, केही देख्नुहुन्छ भने त्यसलाई आफूमा सीमित नराख्नुहोस्। नजिकको प्रहरी कार्यालयमाको फोन नम्बरमा त्यसमा फोन गरेर त्यो सानो सूचना समयमै दिनुभयो भने ठुलो घटनाबाट जोगाउन सकिने बुझेर सबैमा विशेष अनुरोध म त्यही गर्न चाहन्छु। नागरिक सहकार्यलाई मुख्य आधार बनाएर हामीले यसपालि सुरक्षा योजना बनाएर लागू गरेको अवस्था छ। ढुक्क भएर चाड
7: उनी थिए केन्द्रीय प्रहरी प्रवक्ता अविनारायण काफ्ले, साथी गनी अन्सारीसँग कुरा गर्दै। हामी बीबीसी नेपाली सेवाबाट बोलिरहेका छौँ। बीबीसी नेपाली सेवाका सामग्री रेडियो, अनलाइन र सामाजिक सञ्जालमा पनि उपलब्ध छन्। मोबाइल फोन एप हाम्रो पात्रो मार्फत पनि तपाईँ बीबीसी नेपाली सेवाका अनलाइनका समाचार सामग्रीहरू हेर्न सक्नुहुन्छ। अन्त्यमा एउटा अन्तर्राष्ट्रिय प्रसङ्ग। सन् 2023 अक्टोबर 7 हमासको नेतृत्वमा भएको आक्रमणको तेस्रो वर्षगाँठ पारेर इजरायलीहरूले विभिन्न कार्यक्रमहरू गरिरहेका छन्। झन्डै 1200 मारिएको र 251 बन्धक बनाइएको उक्त हमलापछि गाजामा इजरायलले गरेको आक्रमणमा झन्डै 75,000 ज्यान गुमाएका हमासका अधिकारीहरूले बताएका छन्। बीबीसी विवरणहरूमा आधारित रिपोर्ट फणिन्द्र दाहालबाट।
9: सन् 2023 स्थानीय समयअनुसार 6:29 आक्रमण सुरु भएको थियो र इजरायलीहरूले त्यही समयमा 1 मिनट मौन धारण गरेर स्मृति कार्यक्रमहरू आयोजना गरिरहेका छन्। तेल अभिभमा मानिसहरूले सडकमा कार रोकेर मौन धारण गरेका थिए। उक्त दिन नोभा म्युजिक फेस्टिभलको आयोजना भएको स्थानमा 378 हत्या गरिएको थियो र 44 बन्धक बनाइएको थियो। त्यहाँको स्मृति सभामा सहभागी एकजना पीडितकी आमाले सुहमला दुस्वप्न जस्तो र कल्पनै गर्न नसकिने प्रकृतिको भएको बताइन्। अक्टोबर 7 हमलाको जवाफमा इजरायलले गाजामा सैन्य कारवाही थालेको थियो र त्यसमा 74,200 मारिएको हमासले सञ्चालन गरिरहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। मलाई विश्वास लागिरहेको छैन कि इजरायलले कुनै कारण बिना यो विनाश गर्यो। उनीहरूले गाजालाई बस्न सम्भव नभएको ठाउँ बनाइदिएका छन्, एकजना प्यालेस्टिनीले बीबीसीसँग भने। गाजामा राष्ट्रपति डोनाल्ड ट्रम्पको 20 बुँदे शान्ति योजना अन्तर्गत युद्ध विराम भएको 1 वर्ष पुग्न लागेको छ, तर त्यस यता पनि 1400 भन्दा बढी मानिसहरूले इजरायली आक्रमणका कारण ज्यान गुमाएको हमास नेतृत्वको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
7: यसका साथै बीबीसी नेपाली सेवाको नियमित समाचारहरूको कार्यक्रम यहीँ समाप्त हुन्छ। अब एकैछिनमा भोटेकोशी त्रिशुली बाढी प्रभावित लक्षित हाम्रो विशेष प्रस्तुति बीबीसी हातेमालो कार्यक्रम एकोरा मार्फत प्रभावित क्षेत्रका एफएम स्टेसनहरूबाट सुन्न सक्नुहुन्छ। हामीलाई भने बिदा दिनुहोस्, नमस्कार।
5: यो कृष्ण सार एफएम
6: 94 मेगाहर्ज कृष्ण सार जत्तिकै तेज।
17: Extreme energy drink. Time check. Aile thik 9 baje ko cha.
18: Extreme energy drink. Taste the difference. Feel the energy.
19: Hai, ke garne hola aba? Sugar pani bardai cha. Thyroid ko samasya aja chuttai cha. Kati thau ma dekhai, tara bhayena.
20: Eh, timi eti chintit kina? Ke bhayo feri?
19: Ke bhane ni? डाक्टरले मलाई हार्मोनको समस्या छ भन्नुभयो अनि त्यसैमा बच्चा नहुँदा मलाई झन् टेन्सन भइरहेको छ।
20: ए, अब चिन्ता लिनु पर्दैन, मैले राम्रो खबर सुनेको छु।
19: कस्तो खबर?
20: अब प्रत्येक दिन सुगर, थाइराइड तथा हार्मोन रोगका विशेषज्ञ डाक्टर अल्ताबान राही, एमडी इन्टरनल मेडिसिन TU, एन्डोक्राइनोलोजिस्ट सर गङ्गाराम हस्पिटल दिल्ली यहाँ नै सेवा दिनुहुन्छ।
19: ए, साँच्चै?
20: अझै सुन, महिला बाझोपन तथा निसन्तान रोग सम्बन्धी पनि प्रत्येक दिन चेक जाँच तथा परामर्श सेवा पनि उपलब्ध छ।
19: ए, त्यो त झन् राम्रो
20: हो नि। डाक्टर पूनमाचारी MBBS, MD KU, IVF स्पेसलिस्ट इन्डिया र डाक्टर सूरज राज भट्टराई MBBS, MS KU, वरिष्ठ कन्सल्टेन्ट जनरल तथा ल्याप्रोस्कोपिक सर्जनबाट सेवा पाइन्छ।
19: वा, अब त मलाई धेरै ढुक्क लाग्यो।
20: अझै अरू सेवाहरू पनि छन्। दैनिक ओपिडी सेवा, गुणस्तरीय फार्मेसी सेवा, भिडियो एक्सरे, ECG तथा सम्पूर्ण प्याथोलोजी सम्बन्धी जाँच सेवा।
19: यो त पुरा प्याकेज जस्तै भयो नि।
20: हो त, अब ढिला नगर, जाऊ आजै गइहाल उपचार गर्न।
19: हजुर, आजै सम्पर्क गर्नुहोस् सुपर पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर बिपी चोक नेपालगञ्ज। फोन नम्बर 081-531-860 र 081-531-861।
20: अब चिन्ता होइन, समाधानको सही ठाउँ सुपर पोलिक्लिनिक।

0: Go Liponia. Extreme energy drink.
1: हाम्रो बिहे भएको पनि 8 वर्ष भइसक्यो। सबैले एउटै प्रश्न सोध्छन्, खुसीको खबर कहिले सुनाउने भनेर।
2: मलाई थाहा छ तिमी कति पीडामा छौ, तर हामीले अहिले आशा मार्नु हुँदैन।
1: कति अस्पताल धायौ, कति उपचार गरायौ, अब त सपना पनि अधुरै रहने हो कि जस्तो लाग्न थालेको छ।
2: होइन, हामीसँग अझै आशा छ। मैले शुभश्री आइबिएफ क्लिनिकको बारेमा धेरै सुनेको छु, जहाँ धेरै दम्पतिहरूको काख भरिएको छ।
3: सन्तान सुखको यात्रामा तपाईँको भरोसाको साथी शुभश्री आइबिएफ क्लिनिक, अनुभवी विशेषज्ञ चिकित्सक, आधुनिक प्रविधि र व्यक्तिगत हेरचाह सहित।
1: हाम्रो जीवनमा पनि आखिर त्यो दिन आयो।
2: धन्यवाद शुभश्री आइबिएफ, हाम्रो सपना साकार बनाइदिनु भएकोमा।
3: थप जानकारीका लागि शुभश्री आइबिएफ क्लिनिक, सोल्टीमोड, काठमाडौँ। फोन नम्बर 98 61 14 16 99।
4: नमस्ते दाइ।
5: नमस्ते नमस्ते, धेरै दिनपछि देख्यौ त भाइ।
4: विदेश जान आँटेको दाइ, प्रोसेस गर्दै थिए। अहिले भर्खरै एभरेस्ट इन्टरनेसनल पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टरबाट स्वास्थ्य जाँच गराएर आएको।
5: समयमै सही ठाउँमा गएछौ त। अब जहाँ पाए त्यही स्वास्थ्य परीक्षण गराउँदा त ठगिने सम्भावना पनि त हुन्छ नि।
6: तपाईँ पनि वैदेशिक रोजगारीका लागि जाँदै हुनुहुन्छ भने नक्कली स्वास्थ्य परीक्षणदेखि सावधान।
7: सुदूरपश्चिम कर्णाली तथा लुम्बिनी प्रदेशको श्रम मन्त्रालयबाट मान्यता प्राप्त एकमात्र पुरानो नेपालगञ्जमा रहेको एभरेस्ट इन्टरनेसनल पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टरमा आउनुहोस्। ग्यारेन्टीका साथ स्वास्थ्य जाँच गराउनुहोस्। अनलाइन स्वास्थ्य परीक्षण गराउनु नै सबैभन्दा उत्तम उपाय हो।
8: हाम्रा विशेषताहरू:
7: वैदेशिक रोजगारमा जाने कामदारको ग्यारेन्टीका साथ अनलाइन मेडिकल गरिन्छ।
8: प्रत्येक दिन पेट, छाती, मुटु तथा सुगर, थाइराइड रोग विशेषज्ञबाट ओपिडी सेवा।
7: महिला तथा प्रसूति रोग सम्बन्धी उपचार सेवाको साथै निसन्तान, बाझोपन सम्बन्धी नियमित उपचार तथा परामर्श सेवा।
8: प्रत्येक महिनाको तेस्रो बुधबार सुगर, थाइराइड तथा हार्मोन रोग विशेषज्ञ डाक्टर सुनिल चौधरीबाट उपचार तथा परामर्श सेवा।
7: प्रत्येक महिना हार्दिक आइबिएफ काठमाडौँका निसन्तान, बाझोपन, महिला तथा स्त्री रोग विशेषज्ञ डाक्टर अर्चना साक्येबाट उपचार तथा परामर्श सेवा।
8: अत्याधुनिक प्रयोगशाला, इको कार्डियोग्राम, इको ईसीजी, डिजिटल एक्सरे सेवा।
7: अत्याधुनिक एआई प्रविधि जडित 4D 5D भएको भिडियो एक्सरे सेवा।
8: प्रत्येक शनिबार प्रयोगशाला सेवामा 40% देखि 50% सम्म विशेष छुट सेवा।
7: प्रबन्ध निर्देशक एभरेस्ट इन्टरनेसनल पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर, प्रहरी तालिम केन्द्रको पश्चिमपट्टि, एनआइसी एसिया ब्याङ्क भएको भवनको तेस्रो तल्ला, कारकान्तो चोक, नेपालगञ्ज।
8: सम्पर्क फोन नम्बर 081-530-274 र 98-580-21-822।
9: रंग बहार, रंग बहार।
10: बर्जर संगे उपहारे उपहार। बम्पर मा यामाहा रेजियार।
9: बर्जर पेन्सले घर रंगाउनु होस् र लकी ड्र मार्फत यामाहा रेजियार 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्।
10: साथै 65 इन्चको स्मार्ट टिभी, रेफ्रिजरेटर, वाशिंग मशीन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि। घर रंगाऊ, खुशी बढाऊ, उपहार जित्ने अवसर पाऊ।
9: बर्जर पेन्स।
11: के छ साथी खबर? निकै खुसी देखिन्छौ त। के काम गर्दैछौ आजकल? तिम्रो जीवन त खुसी छ नि।
12: काम पनि राम्रै छ, दाम पनि टन्नै छ साथी। प्रभु महालक्ष्मीको अभिकर्ता बनेर मन त सारै प्रसन्न छ।
11: वाह साथी, सेवा सँगै मेवा मिल्ने, क्या गजबको प्रगति!
12: धन सँगै इज्जत पनि कमाइने, अभिकर्ता बनेर भविष्य पनि बनाइने। सेवामा सम्मान, पेसामा गर्व। ढुकढुक होइन, ढुक्क हौ। प्रभु महालक्ष्मी लाइफ इन्सुरेन्सकै अभिकर्ता बनौ।
13: यो कृष्ण सार FM
14: 94 मेगाहर्ज, कृष्ण सार जत्तिकै तेज।

0: बीर डेंटल
1: नेपालगंज शहरमा सञ्चालित अत्याधुनिक सुविधा सम्पन्न बीर डेंटलमा दाँत तथा मुख सम्बन्धी सम्पूर्ण उपचार काठमाडौँ तथा भेरी अञ्चल अस्पतालका अनुभवी वरिष्ठ डाक्टर आरके लामिछानेद्वारा उपचार गरिन्छ।
2: डाक्टर लामिछानेद्वारा गरिने विशेष उपचारहरू: दाँत सफा गर्ने, दाँत भर्ने, दाँत निकाल्ने, दुखेको दाँतको जराको उपचार, खाली ठाउँमा दुरुस्त प्राकृतिक जस्तै नक्कली दाँत राख्ने, बाङ्गो टिङ्गो तथा नमिलेको दाँत फिक्स अर्थोडन्टिक प्रविधिद्वारा मिलाउने, गिजाको रोग जस्तै गिजा सुन्निने, रगत आउने, पिप बग्ने, मुख गनाउने र दाँत हल्लिने समस्याको उपचार, पहेँलो खैरो दाँत, सानो र ठुलो दाँत, छिद्र तथा ग्याप भएको दाँतलाई कस्मेटिक उपचार प्रविधिद्वारा राम्रो बनाउने, दाँत मुखको चोटपटक तथा बङ्गारका हड्डी भाँचिएको पनि उपचार हुने।
1: सम्पर्क बीर डेन्टल क्लिनिक भेरी अञ्चल अस्पतालबाट 150 मिटर त्रिभुवन चोक तर्फ।
2: फोन नम्बर 081-532-375।
3: सुविसु अपर्च्युनिटी 1900 वार्षिक उत्सवको अवसरमा प्रस्तुत छ सुविसु अपर्च्युनिटी। यस योजना अन्तर्गत ग्राहकहरूले पाउनुहुनेछ 25 MBPS इन्टरनेट र क्लियर टिभीको फुल HD प्याकेज प्रति महिना मात्र रु 1040 र 65 भन्दा बढी HD च्यानल भएको क्लियर टिभीको प्याकेज प्रति महिना रु 221। साथै दामी म्युजिकको प्रिमियम प्याकेज 3 महिनाका लागि निशुल्क। शर्त र नियमहरू लागू हुनेछ। थप जानकारीका लागि www.subisu.net.np। सुविसु।

0: Toilet Pony, Extreme Energy Drink.
1: सोचे भन्दा सस्तोमा हाई क्वालिटीका सोफा र फर्निचर चाहियो, आउनुहोस् सोफा हब नेपालगञ्ज।
2: हरेक सामानको खरिदमा 1,000 देखि 20,000 सम्म छुट, 10 देखि 15 वर्ष सम्मको वारेन्टी, साथै फ्री डेलिभरीको सुविधा पनि।
1: अहिले थमाथम बिक्री भइरहेको छ। स्थान राजा चोक राष्ट्रिय वाणिज्य बैङ्कको अगाडि।
2: सम्पर्क 97051148470।
1: सोफा हब नेपालगञ्ज,
2: विश्वासमा नम्बर 1,
1: क्वालिटीमा सबैभन्दा बेस्ट।

0: होइन, कौशल्या मेमोरियल अस्पताल यही थियो त।
1: ओहो बाजे, अब उता आएन, ठ्याक्कै यता हेर्नुहोस् त पूर्वपट्टि। हाम्रा सेवाहरू: इन्टरनल मेडिसिन तथा फ्यामिली फिजिसियन सेवा, हार्ट जोड्नी तथा नसा रोग विशेषज्ञ सेवा, नाक कान घाँटी रोग विशेषज्ञ सेवा, प्रसूति तथा स्त्री रोग विशेषज्ञ सेवा, नवजात शिशु तथा बाल रोग विशेषज्ञ सेवा, छाला तथा यौन रोग विशेषज्ञ सेवा, दाँत बङ्गारा तथा मुख सम्बन्धी विशेषज्ञ सेवा, एकुपंक्चर तथा फिजियोथेरापी सेवा, चौबिसै घण्टा रोड एक्सिडेन्ट इमर्जेन्सी सेवा, चौबिसै घण्टा ल्याब एक्सरे र ख वर्गको एम्बुलेन्स सेवा, एयर कन्डिसन इमर्जेन्सी वार्ड, स्ट्यान्डर्ड वार्ड तथा क्याबिनहरू।
2: हजुर, कौशल्या मेमोरियल अस्पताल, कोहलपुर नगरपालिका, वडा नम्बर 9, हलदारपुर बाँके। सम्पर्क नम्बर 081-414-007 र 98-482-63-399।
3: रंग बहार, रंग बहार।
4: बर्जर सँगै उपहारै उपहार। बम्परमा यामाहा रेजियर।
3: बर्जर पेन्सले घर रंगाउनुहोस् र लकी ड्र मार्फत यामाहा रेजियर 125 स्कुटर बम्पर उपहार जित्ने मौका पाउनुहोस्।
4: साथै 65 इन्चको स्मार्ट टिभी, रेफ्रिजरेटर, वाशिङ मसिन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि। घर रंगाऊ, खुशी बनाऊ, उपहार जित्ने अवसर पाऊ।
3: बर्जर पेन्सले।

0: Toilet Pony, Extreme Energy Drink.
1: विजया दशमी तथा शुभ दीपावली एवं छठ पर्व 2083 सालको पुनित उपलक्ष्यमा हामी हाम्रा सम्पूर्ण विद्यार्थी, अभिभावक, शिक्षाप्रेमी, बुद्धिजीवी, व्यापारी, उद्योगी, समाजसेवी तथा शुभचिन्तकहरूमा सुख, शान्ति, सुस्वास्थ्य, दीर्घायु तथा उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौँ।
2: विद्यालय परिवार समावेश इङ्ग्लिस स्कुल, बाइपास रोड, नेपालगञ्ज 4, बाँके। सम्पर्क नम्बर 081-531-337।
3: यो कृष्ण सार एफएम
4: 94 मेगाहर्ज, कृष्ण सार जत्तिकै तेज।

0: वार्षिकोत्सवको अवसरमा प्रस्तुत छ सुविसु अपर्च्युनिटी। यस योजना अन्तर्गत ग्राहकहरूले पाउनुहुनेछ 25 MBPS इन्टरनेट र क्लियर टिभीको फुल HD प्याकेज प्रति महिना मात्र ₹1040 र 65 भन्दा बढी HD च्यानल भएको क्लियर टिभीको प्याकेज प्रति महिना ₹221। साथै दामी म्युजिकको प्रिमियम प्याकेज 3 महिनाका लागि निशुल्क। शर्त र नियमहरू लागू हुनेछन्। थप जानकारीका लागि www.subisu.net.np। सुबिसु।
1: हाय, के गर्ने होला अब? सुगर पनि बढ्दैछ, थाइराइडको समस्या अझ छुट्टै छ। कति ठाउँमा देखाएँ तर भएन।
2: ए, तिमी यति चिन्तित किन? के भयो फेरि?
1: के भने नि, डाक्टरले मलाई हार्मोनको समस्या छ भन्नुभयो, अनि त्यसैमा बच्चा नहुँदा मलाई झन् टेन्सन।